0: 190 जना हुनुहुन्छ र 5 वटा सहकारीसँग सम्बन्धित यो आजको कार्यक्रम हो र यसमा 22 अर्ब 38 करोड रुपियाँ चाहिँ के छ भने यो चाहिँ के छ भने माग दाबी छ तर 31 अर्ब 6 करोड चाहिँ बचतकर्ताहरूको यो अहिले चाहिँ समस्याग्रस्त सहकारीमा रहेको हाम्रो रेकर्डमा अहिले छ त्यसकारणले हामी यो रेकर्डमा अहिलेसम्म पटक पटक अप्ठ्यारो परेका बिरामी भएका जो व्यक्तित्वहरूलाई जो व्यक्तिहरू जो बचतकर्ताहरूलाई रकम फिर्ता गरियो अब यसलाई क्रमगत रूपमा 14,000 मध्ये 10,000 देखि 1,00,000सम्मका जुन साना बचतकर्ताहरू जो हुनुहुन्छ यो साना बचत हामी आज चाहिँ वितरण गर्दैछौँ 42 जनालाई अनि त्यो 42 जनाको 17,00,000 चान्चुन आज हामी वितरण गर्दैछौँ।
1: प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी
2: खबर। यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 8:09 गएको छ र हामी भर्खरै एम्बर आइजको गीत सुनिरहेका थियौँ, सोच्दा सोच्दै। र यो गीतबाट कार्यक्रमको दोस्रो घन्टा पनि अगाडि बढ्यो र दोस्रो घन्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घन्टाको आज डेली सप्लिमेन्ट हुनेछ युके विशेष बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल सुरु गरौँ मेष राशिबाट। केही राम्रा अवसर प्राप्त हुने समय छ अनि पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ, सचेत रहनुहोला। वृष राशि, सहयोगीहरूले राम्रो साथ दिनाले सिताएको काम सम्पादन हुनेछन् अनि उद्योग व्यापारमा विशेष फाइदा उठाउन सकिएला। मिथुन राशि, समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ अनि आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। कर्कट राशि, रमाइलो जमघटमा सहभागी बन्ने समय छ अनि आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सिंह राशि, खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जो गर्नु पर्ला अनि सोखले विलासी वस्तुहरूमा खर्च गराउन सक्छ। कन्या राशि, व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ अनि थोरै लगानीबाट पनि नाफा कमाउन सकिएला। तुला राशि, आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ अनि मेहनत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। वृश्चिक राशि, जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्ने देखिन्छ अनि अस्वस्थताले काममा जुट्न नसकिएला। धनु राशि, अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ अनि लगानीमा जोखिम बढ्ने समय छ, सचेत रहनुहोला। मकर राशि, परिस्थिति अनुकूल नरहे पनि मनोरञ्जनको समय छ, प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ अनि भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। कुम्भ राशि, काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ अनि लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। मीन राशि, छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउन सक्छ अनि अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला मीन राशि हुनेहरूले। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनाऊ केन्जल मेहर श्रेष्ठको स्वरमा, भावनाहरू।

क्यान्जल मेहर श्रेष्ठको भावनाहरू निकै जोसिलो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। आउँदो 18 तारिक शनिबारको दिन हो ब्रिटिस फोर्सेस बनाईवासीका लागि हिज म्याजेस्टी द सुल्तान्स कप 2026 हुँदैछ। यो पहिलोपल्ट हो यसरी फुटबल कम्पिटिसन मार्फत भाइचाराको विकास हुँदैछ। ब्रुनाईमा रहेका आर्म फोर्सेस अनि डिस्ट्रिक्ट टिमहरू सहभागी बन्नेछन्। 18 तारिक फाइनल खेल हो, तर खेल सुरु 16 हुँदैछ। 16 अनि 17 भनेपछि भोलि र पर्सि थुप्रै खेलहरू हुनेछन्। र पुल ए पुल बीमा टिमहरू थुप्रै छन्। पुल एमा ब्रिटिस फोर्सेस ब्रुनाई, ब्रुनाई पुलिस, तेम्बुरोङ डिस्ट्रिक्ट, जिएसयु गोर्खा सेक्युरिटी युनिट अनि रोयल ब्रुनाई नेभी। त्यसै गरी पुल बीमा रोयल ब्रुनाई ल्यान्ड फोर्सेस, कोला बेलायत टिम, मुआरा टिम, रोयल ब्रुनाई एयर फोर्स अनि टुटोङ डिस्ट्रिक्ट टिम, थुप्रै टिमहरूको सहभागिता रहनेछ र रमाइलो कार्यक्रम छ। अनि खेलहरू सुरु हुनेछन् भोलि बिहान 7 बजेदेखि र दिनको 2 खेल हुनेछ, 7 देखि 8:30 अनि अर्को खेल 4:30 देखि 6 बजेसम्म। तर फाइनल भने 2:30 हुनेछ शनिबार 18 जुलाईका दिन हिज म्याजेस्टी द सुल्तान्स कप 2026। र त्यो दिन ओपन डे पनि हो ब्रिटिस फोर्सेस बनाएका लागि र मेला एकदमै रमाइलो कार्यक्रम ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा हुनेछ। तपाईँहरू सपरिवार पाल्नुहुनेछ अनि भरपूर मनोरञ्जन लिनुहुनेछ 18 तारिक। तर खेल सुरु भोलि हुँदैछ, 16 सुरु हुने खेलहरू समय समयमा गएर यसो चेयर अप गर्दै गर्नुहोला। अब सुनौ सुशान्त केसीलाई झन्डै

0: FVS गोर्खा रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

मेरो आँसु आज प्रेमसँग हारे दि एज ब्यान्डको गीत बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो. समय अहिले बिहानको 8:28 गएको छ ब्रुनाईमा र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ. अब कार्यक्रममा आजको डेली सप्लिमेन्ट युके विशेष. युके विशेषमा 13-17 years old का लागि युकेमा सोसियल मिडिया रेस्ट्रिक्सन सम्बन्धी एउटा पाइलट स्टडी गरिएको छ, क्वालिटेटिभ रिसर्च गरिएको छ. किनभने अहिले यो सोसियल मिडियामा लिप्त भएर नानीहरूले आफ्नो पढाइ बिगार्न थाले, आफ्नो लाइफस्टाइल एकदमै फरक ढङ्गले अगाडि प्रस्तुत गर्न थाले. त्यो हिसाबले एक सभ्य नागरिक बनाउने जुन सरकारको दायित्व छ त्यसमा सरकार चुक्ला जस्तो भयो र अहिले विभिन्न तह तबकाबाट यस सम्बन्धी कुराहरू भइराखेका छन्. किनभने अहिले सोसियल मिडियाले नानीहरूको एक त बानी बिगार्यो र त्यसले नक अन इफेक्ट धेरै कुरामा गरेको छ, पढाइमा अनि पढाइ भन्ने बित्तिकै त्यसै रिजल्ट्समा. त्यसपछि अब स्कुल सकेर युनिभर्सिटी जानु पर्यो, युनिभर्सिटीमा पनि त्यस्तै, र युनिभर्सिटी सकेर अब एकदमै कुशल नागरिक बनेर देशलाई हाँक्नुपर्ने त्यो उमेर समूहको मानिसहरू अहिले सोसियल मिडियाले गर्दाखेरि बर्बादीतर्फ उन्मुख छन्. त्यही भएर सरकारलाई अहिले निकै पिर परेको छ. हुन त यस्तो सबै देशलाई पर्नुपर्ने हो, तर युके यसमा निकै अगाडि छ. डिपार्टमेन्ट अफ साइन्स इनोभेसन एन्ड टेक्नोलोजी डिएसआइटीले एउटा क्वालिटेटिभ स्टडी गरेको छ र यसमा करिब 300 टिनेजर्सलाई लिइयो अनि उनका परिवारजनका सदस्यहरूलाई पनि, र एउटा स्टडी गरेको छ. सोसियल मिडिया रेस्ट्रिक्सन नगरी भएन, सोसियल मिडिया रेस्ट्रिक्सनको अहिले एकदमै खाँचो परेको छ, बिग्रिए नानीहरू भनेर त्यो स्टडी गरिएको रहेछ. हुन त यो गभर्मेन्ट लेभलमा कुनै त्यस्तो नियम कानुन आएको त होइन. अब अर्को नियम यहाँहरूलाई थाहा छँदैछ, आउँदो 2027 स्प्रिङदेखि, सम्भवतः अप्रिल 2027 अन्डर 16 लागि सोसियल मिडिया पूर्ण रूपले ब्यान हुने कुरा यहाँहरूले सुनिराख्नु भएको छ. त्यो लागु हुन्छै हुन्छ, तर यो स्टडी अलिकति पृथक छ र यसले केही कुराहरू उजागर गरेको छ. र मुख्य इन्टरभेन्सन यसमा के छ भने एपको प्रयोगलाई लिमिट गर्ने, प्रयोग गर्न दिने तर जम्मा दिनको 15 मात्रै. दोस्रो छ ओभरनाइट कर्फ्यू, बेलुकी अथवा रातको 9 भोलिपल्ट बिहान 7 सोसियल मिडिया बिल्कुलै चलाउन नपाइने, ओभरनाइट कर्फ्यू. तर यो स्मरण रहोस् 13-17 लागि लक्षित हो यो. अनि सोसियल मिडियाबाट केही एप्स, डेजिग्नेटेड सोसियल मिडिया एप्स इन्टायरली रिमुभ गरिने. यी तिन कुराहरूलाई मध्यनजर गरेर यो क्वालिटेटिभ स्टडी गरिएको थियो. 300 सहभागिता थियो र 309 परिवार रहेछन्, 309 परिवारहरू इन्भल्भ भएका रहेछन् यो स्टडीमा. किनभने आफ्नो बालबच्चाप्रति प्यारेन्ट्सलाई जुन जिम्मेवारी बोध छ त्यसको आधारमा पनि
यस्ता कुराहरू छिट्टै गरिसक्नुपर्ने आवश्यकता छ। र यो एउटा पाइलट प्रोजेक्ट हो, नयाँ आइडियाहरू एक्सप्लोर गर्ने अनि यी कुराहरू जुन अघि भनियो तिनवटा विशेष गरी इन्टरभेन्सन गर्ने कि नगर्ने भन्ने विषयमा र त्यसको स्टडी भएको छ, एकदमै व्यापक एकदमै डिटेल्ड स्टडी भएको छ र यसबाट पर्न सक्ने असरहरू हामी सबैलाई थाहा छ। किनभने यदि समयमा रेस्ट्रिक्सन गरिएन र यो एकदमै विकराल रूप लिँदै गयो भने यसले तपाईँको बच्चाको मुख्यतया लाइफस्टाइलमा इम्प्याक्ट गर्छ, वेलबिइङमा, स्लिप अनि अफलाइन एक्टिभिटिज अनि सोसल कनेक्सनमा असर पार्ने हुँदाखेरि यो अत्यन्तै जरुरी ठानिएको छ। र यसका फाइन्डिङ्सबाट अब के कुराहरू आएका छन् ती कुराहरूमा सरकारले अब ध्यान दिनेछ, तर अहिले गभर्मेन्टको यो भ्युज होइन, यो कुनै पोलिसी पनि होइन युके गभर्मेन्टको, तर पनि अध्ययन गरेर अब यसलाई बिस्तारै अगाडि बढाइने जनाइएको छ। हजुर, मुख्यतया टिनेजर्सलाई गर्न खोजिएको कुरा के हो भने 15 मिनट प्रतिदिन एपको युज त्यति मात्रै लिमिट गर्ने अनि ओभरनाइट कर्फ्यू बिट्विन 9 PM एन्ड 7 AM अनि रिमुभिङ डेजिग्नेटेड सोसियल मिडिया एप्स इन्टायरली। कति एकदमै हार्मफुल एपहरू हुन सक्छन् त्यसलाई इन्टायरली हटाइदिने, र यी कुराहरूमा एकदमै गहन छलफल भएको छ, स्टडी भएको छ र यो पछि पारित भयो भने सायद समाजमा नानी केटाकेटीहरूले जुन अहिले भोगिरहेका छन् समस्या त्यसबाट पार पाउनेछन्। हुन त अब यो अहिले टेक्नोलोजीको विकाससँगै आएको यो एउटा ब्यागेज हो भनौँ, यसलाई ब्यागेजकै रूपमा लिउँ, किनभने फाइदा नभएका होइनन्। सोसियल मिडियाबाट फाइदा उठाउनेहरू पनि त्यत्तिकै छन्, तर बहुसङ्ख्यकले फाइदाभन्दा बहुसङ्ख्यकलाई बेफाइदा भइरहेको छ, किनभने मानिसहरू यसको दुरुपयोग गर्नमा उद्यत रहेका छन्। आजको लागि युके विशेष यति नै। अब सुनौ बुद्ध लामालाई मनका कुरा।

BFBS गोरखा रेडियो हो। फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

माया मनभरी तृष्णा गुरुङले गाउनु भएको बडो मिठो गीत, यो गीत सधैँ सुनिरहो लाग्ने एकदमै मिठो गीत। तृष्णा गुरुङ केही वर्ष अगाडि यहाँ ब्रुनाईमा पनि आउनु भएको थियो, पोहोर साल होइन परार साल भन्नुपर्छ। उहाँले दसैँको समयमा यहाँ खुब रमाइलो गर्नुभयो र एन्टरटेन गर्नुभयो ब्रिटिस फोर्सेस ब्रुनाईवासीलाई। र माया मनभरी गाउने तिनै कलाकार तृष्णा गुरुङ हजुर निकै चर्चित पनि छिन् अहिले, र उनलाई ब्रुनाई पनि निकै मन परेको रहेछ। त्यति बेला हामीले कुराकानी गर्ने अवसर पनि प्राप्त गरेका थियौँ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि मेरी ल्यान्ड बोर्डर क्रसिङ चेकलिस्ट फेरि यहाँ पब्लिस गरिएको छ, यहाँ भन्दाखेरि हाइभको वेबसाइटमा, र यसमा विशेष गरी अपडेटेड VMS लिङ्क। तपाईँले मलेसियामा जाँदाखेरि अब बोर्डर क्रस गर्दाखेरि भेहिकल पासहरू सबै ध्यान दिनुपर्ने हुन्छ, पहिला नै फर्म भरेर अनलाइन फर्म भरेर जानुपर्ने हुन्छ, त्यो याद गर्नुहोला। मेरी ल्यान्ड बोर्डर क्रसिङ चेकलिस्ट नै सार्वजनिक भएको छ, के कुराहरू जरुरी छन् ती कुराहरू याद गर्नुहोला ताकि तपाईँलाई बोर्डरमा समस्या नहोस्। मेरी ल्यान्ड बोर्डर क्रसिङ चेकलिस्ट सार्वजनिक भएको छ, त्यसमा VMS लिङ्कलाई अपडेट गरिएको भन्ने बुझियो। त्यही भएर यो लेटेस्ट हो, तपाईँ मेरी जानुभन्दा अगाडि त्यो चेक गरेर मात्रै फर्म कम्प्लिट गर्ने गर्नुहोला। कार्यक्रमको यो दोस्रो घन्टा हो, यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। अहिलेको लागि यो गीत म टक्र्याउँछु नोर्बु छिरिङ र अञ्जली राईको स्वरमा, मिठो याद।

सेरी एड्रियन प्रधानको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र दोस्रो घण्टालाई अब बिट मार्दैछु द राइम्सको एउटा गीतबाट. नक्कली कान्छी भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ.

0: पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा भएको हो। आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने क्रम भोलि पनि रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। जनकपुरबाट पैदल यात्रा गरेर काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितलाई भेट्न बाराको निजगढ़ पुग्नुभएका गृहमन्त्री सुदन गुरूङले पीड़ित र पीड़कको विवरण तत्काल संकलन गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। निजगढ़मा पीड़ितको गुनासो सुनेपछि गृहमन्त्री गुरूङले सोही स्थानबाट विवरण संकलनको प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। गृहमन्त्रीको निर्देशन लगत्तै प्रहरीले मिटर ब्याजमा संलग्न व्यक्तिको विवरण संकलन शुरू गरेको छ। पीड़ितको समस्या सुनेपछि गृहमन्त्री गुरूङले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमा अवस्थाको जानकारी गराउँदै आवश्यक छलफल गर्नुभएको थियो। पीड़ितको समस्या सुनेपछि आगामी कदमका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेको उहाँले जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले करिब 6 घण्टासम्म पीड़ितका कुरा सुन्नुभएको थियो। गृहमन्त्रीसँगको भेटपछि मिटर ब्याज पीड़ित निजगढ़मै रोकिएका छन्। न्याय नपाएको भन्दै जनकपुरबाट मिटर ब्याज पीड़ित यही असार 25 गते पैदल यात्रामा निस्किएका थिए। असार सकिन लाग्दासम्म मुलुक फरहालसम्म करिब 50% धान रोपाई भएको छ।
1: कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिमा 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको छ। सबैभन्दा बढी सुदूरपश्चिममा 87% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 65% रोपाई भएको छ। कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32% मात्रै रोपाई भएको विभागले जनाएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक साताभित्रमा धान रोपाई अझ बढ्न सक्ने विभागको अपेक्षा छ। बाढ़ी, पहिरो र अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र हुने विभागले जनाएको छ।
0: अनलाइन सट्टाबाजी खेलाउने तथा सामाजिक सञ्जाल मार्फत यसको प्रचार प्रसार गर्ने 4 जना पक्राउ परेका छन्। काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि 2 करोड़भन्दा बढ़ीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार रूपन्देहीका प्रत्युष मानसिंह, बाराका गौतम कुमार गुप्ता, पाँचथरका सबनम बानिया र पाल्पाका सुदन सुवेदी पक्राउ परेका हुन्। काठमाडौँका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी गराएको र श्रव्य दृश्य सामग्री बनाएर सामाजिक सञ्जालमा राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले माइतीघर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट 4 थान मोबाइल फोन र 4 थान सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूले मोबाइल ब्याङ्किङ र बेटिङ प्लेटफर्म मार्फत 2 करोड़भन्दा बढ़ीको कारोबार गरेको खुलेको छ। 4 जना विरूद्ध सट्टेबाजी गर्न वा गराउन नहुने कसुर अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट 3 दिनको म्याद थपको अनुमति लिई अनुसन्धान अघि बढ़ाएको थियो। 16 वर्षपछि स्पेनले विश्वकपको फाइनल खेल्ने भएको छ। राति भएको सेमी फाइनल खेलमा साबिक उपविजेता फ्रान्सलाई स्तब्ध पार्दै युरो विजेता स्पेन विश्वकपको फाइनलमा पुगेको हो। अमेरिकाको जलासमा भएको पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा मिकेल ओरियास बल र पेड्रो पोरोले गोल गर्नुभयो। स्पेनले अब अर्जेन्टिना र इङ्ल्याण्ड बीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। स्पेनले यसअघि सन् 2010 संस्करणमा विश्वकपको उपाधि उचालेको थियो। पौडी च्याम्पियनसिपमा सहभागी हुन 16 खेलाडीसहित 19 सदस्यीय नेपाली टोली थाइल्याण्डको बैंकक जाने भएको छ। जुलाई 17-25 तारिकसम्म हुने एसियाली उमेर समूहको प्रतियोगितामा 6 पुरुष र 10 महिला खेलाड़ी सहभागी छन्। पुरुषमा आरम्भ अग्रवाल, आरुण भण्डारी, आरुष अवाले, अभि प्रधान, ईशान छेत्री तिवारी र रेवन्त बहादुर श्रेष्ठ छन्।

नमस्ते, बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो। श्रोता, कार्यक्रमको तेस्रो घन्टा हो यो, र तेस्रो घन्टामा हामी भर्खरै प्रवेश गरेका छौँ। केही अहिले सानो ग्लिच कार्यक्रमको तेस्रो घन्टाको थालनीमा भएको छ, त्यसको लागि क्षमा प्रार्थी छु। ब्रुनाईको समय अहिले बिहानको 9:11 भएको छ, र तपाईँ यतिखेर कार्यक्रमको तेस्रो घन्टामा लाल शाहीको साथमा प्रवेश गरिसक्नु भएको छ, र ब्रुनाईको समय 10 बजेसम्म म तपाईँको साथमा रहिरहनेछु। मलाई साथ दिँदै गर्नुहुनेछ सा।

बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfs.com/सर्भेमा जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। हो, बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई दिँदै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

क्षमा चाहे श्रोता, यो चसाङ तामाङको गीत होइन, समीर श्रेष्ठको। यहाँ अलिकति तलमाथि भइरहेकोमा फेरि पनि क्षमा प्रार्थी छु। तिमी भए काफी स्वीकार्नुहोस् समीर श्रेष्ठको यो गीत।

क्षमा गर्नुहोला श्रोता, अहिले पनि सानो यहाँ टेक्निकल ग्लिच भयो र यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ। अब स्वीकार्नुहोस् चसाङ तामाङ र ओसिन लामाको यो गीत याद।

0: रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

आरोग्य फिचरिङ रब्सको तिमीलाई बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। वर्ल्ड कप फर्स्ट सेमी फाइनल फ्रान्स र स्पेन बिचमा भएको थियो र स्पेनले 2-0 फ्रान्सलाई हराएर फ्रान्सको यात्रा टुङ्ग्याइदिएको छ र स्पेन फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेल हो यो 2-0 एकदमै शानदार जित स्पेनको फ्रान्समाथि। र अब अर्को खेलको हामी व्यग्र प्रतीक्षामा छौँ। अर्को सेमी फाइनल खेल इङ्ल्यान्ड भर्सेस अर्जेन्टिना। यो खेल अब भोलि हो, भोलि बिहान युके, माफ गर्नुहोला, यहाँ ब्रुनाईको समय भोलि भन्दैछु म। भोलि बिहान 3 बजे सुरु हुनेछ किक अफ र ब्रुनाईको समय 3 बजे किक अफ हुनेछ इङ्ल्यान्ड भर्सेस अर्जेन्टिना। र अब फाइनल खेल 20 जुलाईमा हुनेछ र भोलि हुन गइरहेको यो खेल एटलान्टामा हो युएसएको। र फाइनल खेल 20 तारिकमा हुनेछ तर त्यसभन्दा अगाडि 19 तारिक थर्ड प्लेस प्लेअफका लागि खेल हुनेछ किनभने सेमी फाइनलमा हारेको टिमहरू दुईवटा, जस्तै अहिले फ्रान्स अनि अब इङ्ल्यान्ड र अर्जेन्टिनाको बिचमा जुन टिम हार्छ त्यो टिम 19 तारिक खेल्नेछ थर्ड प्लेस प्लेअफका लागि। अनि फाइनल खेल भने 20 तारिक हुनेछ न्युयोर्कमा, हजुर न्युयोर्कमा हुनेछ यसपल्टको वर्ल्ड कप फाइनल खेल। तर थर्ड प्लेस प्लेअफको खेल भने 19 तारिक मायामीमा हुने भएको छ। अब इङ्ल्यान्डले जितेको हामी हेर्न चाहन्छौँ। हुन त अब अर्जेन्टिनाका फ्यानहरू पनि त्यत्तिकै हुनुहुन्छ, इङ्ल्यान्डका फ्यानहरू त्यत्तिकै हुनुहुन्छ, तर पनि यसपालि सुरुवात त्यति राम्रो नभए पनि इङ्ल्यान्ड बिस्तारै बिस्तारै अगाडि बढ्दैछ। मलाई जहाँसम्म लाग्छ सेमी फाइनलमा पनि राम्रो प्रदर्शन गर्नेछ। अब गीत सुनाऊ दिपेन सुब्बाको तिम्रो याद।

देपेन्सो बाको तिम्रो याद वर्ल्ड कपकै प्रसङ्गलाई म अगाडि बढाउन चाहे। वर्ल्ड कपमा प्राइज मनी बाइ स्टेज कति पाइन्छ तपाईँलाई थाहा छ? यस वर्षको वर्ल्ड कपमा च्याम्पियन्सले 50 मिलियन प्लस 2.5 मिलियन प्रिपरेसन गर्दाखेरि 52.5 मिलियन डलर्स प्राप्त गर्दा रहेछन्, अनि रनर अपले 35.5 मिलियन डलर्स, अनि थर्ड प्लेस प्राप्त गर्नेले 31.5 मिलियन डलर्स प्राप्त गर्दा रहेछन्, र फोर्थ प्लेसले 27.5 मिलियन, त्यसै गरी क्वार्टर फाइनल्समा पुगेका टिमहरूले 21.5 मिलियन डलर्स इच, अनि राउन्ड अफ 16 पुगेकाहरूले 16.5 मिलियन डलर्स इच, अनि राउन्ड अफ 32 पुगेकाहरूले 13 मिलियन डलर इच। अनि ग्रुप स्टेजबाट जो देशहरू एक्जिट भए, उनीहरू सुरुमै लिगको चरणबाटै बाहिरिए, उनीहरूले पनि 12.5 मिलियन डलर्स इच पाउने रहेछन् यो वर्षको वर्ल्ड कपमा। यसभन्दा अगाडि कटारमा 2022 सालमा च्याम्पियन्सले 42 मिलियन डलर्स प्राप्त गरेका थिए भने यसपालि 52.5 मिलियन, अनि 2018 भएको रसियामा भएको खेलमा 38 मिलियन डलर्स विनर्सले पाएका थिए, अनि 2014 ब्राजिल वर्ल्ड कपमा 35 मिलियन, र बिस्तारै बढ्दै बढ्दै गएर अहिले 52.5 मिलियन डलर्स भएको छ विजेताले प्राप्त गर्ने रकम, र दोस्रो हुनेले 35.5 र तेस्रो हुनेले 31.5, र सेमी फाइनलमा प्रवेश गरेका र चौथो स्थानमा चित्त बुझाउनु परेकाले पनि 27.5 मिलियन डलर्स प्राप्त गर्ने रहेछन् यस वर्षको वर्ल्ड कपमा। प्यारी नक्कली, अब गीत सुन्छौँ हामी प्रमोद खरेलको।

0: गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

बाबरी रंग अनमोल गुरुङ र अस्मिता अधिकारीलाई सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ। ब्रुनाईको समय बिहानको 10 बज्नको लागि 17 मिनट बाँकी रहेको छ। ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी यो ब्रुनाईवासीका लागि सुनौलो मौका छ। आउँदो 31 जुलाईदेखि 23 अगस्तसम्म जेरोडोङ पार्कमा यो सर्कस देखाइने भएको छ। ब्रुनाईमा पहिलोपल्ट हो, धेरै मानिसहरू एक्साइटेड छन्। युनिक वाटर सर्कस सो हो यो, साथमा एक्रोबेटिक्स, स्टन्ट्स, कमेडी, फ्लाइङ ट्रपेज, एरियल एक्ट्स आदि आदि हुनेछन् र सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। नानी केटाकेटीहरूले विशेष गरी इन्जोय गर्नेछन् र यो सर्कसमा भनिएको छ नो एनिमल्स, ह्युमन ओन्ली पर्फर्मर्स हुनेछन् त्यहाँ र रमाइलो गर्नेछन्। यदि ग्रेट ब्रिटिस सर्कस हेर्न चाहनुहुन्छ, द लेजेन्ड अफ द सी नामकरण गरिएको यो सर्कस, तपाईँले अनलाइन टिकट खरिद गर्नुपर्ने हुन्छ। त्यसका लागि वेबसाइट छ greatbritishcircus.com, त्यति मात्रै हो। र आफ्नो स्थान सुरक्षित गराइहाल्नुहोला। 31 जुलाईदेखि 23 अगस्तसम्म यो सर्कस जेरोडोङ पार्कमा देखाइने भएको छ।

तिमीले गर्ने माया सुन्दै हुनुहुन्थ्यो राजु लामा र श्रेया सोताङलाई। र यो गीतको साथमा हामी आजको कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै कृष्ण अखेली र सरस्वती लामिछानेको स्वरमा रहेको यो लोकधोरी गीत प्रस्तुत गर्दैछु। यहाँहरूलाई यो गीत सुम्पदै विदा पनि हुन्छु। भिर्नी झोलामा भन्ने गीत छ, केही वर्ष अगाडि निकै चर्चामा आएको गीत हो यो। त्यो गीत भिर्नी झोलामा यहाँहरूलाई सुम्पन्छु अनि आजको कार्यक्रमबाट म छुट्टिन्छु पनि। यो गीतको समाप्तिपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि धन आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर। म भने बिदा हुन्छु, भोलि भेटौँला 7 बजे ब्रुनाई समय। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई।

0: आजदेखि भरि सिलिन्डर पाइने भएको छ। नेपाल आयल निगम लिमिटेडले प्रेस विज्ञप्ति जारी गरी असार 31 गतेदेखि पूरा सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था गरिएको जनाएको छ। आज बुधबारदेखि साबिकै 14.2 केजीको सिलिन्डर बिक्री हुने भएको छ। यसअघि 7.1 केजीको ग्यास बिक्री हुँदै आएको थियो। पेट्रोलियम पदार्थको अभावका कारण आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएको थियो। आयल निगमले भरि सिलिन्डरको 2060 रुपियाँ तोकिएको छ। उपभोक्ताको माग बमोजिम भरि सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरै जसो भागमा हल्कादेखि मध्यम वर्षा भएको हो। आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेश को पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने क्रम भोलि पनि रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यसपटक पनि कोशी प्रदेशमा दोहोरिएको छ। खेतमा धान रोपे पनि आवश्यक मल नपाउँदा किसानको चिन्ता बढेको छ।
1: कोशी प्रदेशमा यस वर्ष असार मसान्तसम्म कुल खेती योग्य जमिनको 54% मात्र धान रोपाई सम्पन्न भएको छ। तर रोपाईसँगै किसानले सबैभन्दा ठूलो समस्या रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री केन्द्र लिमिटेडमा नै डिएपी र युरियाको मौजात सकिएपछि किसान भारतबाट चोरी निकासी भएर आएको गुणस्तरहीन मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्। मोरङ कटरीका किसान कालु सरदार,
2: अहिले पाउँदैन के, त्यो इन्डियन मल अलिअलि हाल्दैछु। इन्डियन मल त के छ थाहै छैन, धानै हुँदैन त्यति इन्डियन मलमा। अहिले त्यहाँ चाहिँ 50-60 रुपियाँ किलो पर्छ इन्डियन मल। हिजो 60 रुपियाँ किलो ल्याएको मल डिएपी, अब कस्तो हुन्छ इन्डियन थाहै छैन। आफ्नो नेपालको मल राम्रो हुन्थ्यो नि त।
1: कोशी प्रदेशमा कुल धान खेतीका लागि 2,76,376 हेक्टर खेतीयोग्य जमिन रहेको छ। यसमध्ये असार मसान्तसम्म 1,51,619 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर धमाधम धान रोपाईकै समयमा खेतमा हाल्नुपर्ने डिएपी र युरिया मल किसानले पाउन सकेका छैनन्। रोपाईको मुख्य समयमै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडमा नै रासायनिक मलको मौजात सकिएको छ। कृषि सामग्री केन्द्र लिमिटेड विराटनगरका निमित्त प्रमुख कमल पोखरेल,
3: अन्त अब डिएपीको हकमा धेरै नै डिमान्ड छ। अहिले खेती गर्ने बेलामा डिएपी पहिला सुरुमा बेसल डोज नै हाल्नुपर्ने भएको कारणले गर्दाखेरि डिएपीको माग धेरै छ। डिएपी हामीसँग बफरमा भएको डिएपीहरू मात्रै बिक्री वितरण गरेका हौँ, किनभने हामीसँग नयाँ सामान चाहिँ मिडल इस्टको युद्धको कारणले गर्दाखेरि आउन सकेनन्। तर अब हामीलाई केन्द्रीय कार्यालयले जानकारी दिएअनुसार चाहिँ साउनको पहिलो हप्तादेखि हामीलाई डिएपी र युरिया लगातार प्राप्त हुने भएको कारणले गर्दाखेरि साउन पहिलो हप्ता हामी कोटा पनि बाँडफाँड गर्छौँ त्यो सामान आइसके पछाडि, र त्यस पछाडि चाहिँ सहज हुन्छ।
1: कृषि विज्ञहरूका अनुसार रोपाईपछि समयमै डिएपी र युरिया प्रयोग गर्न नसक्दा धानको वृद्धि र उत्पादन तथा उत्पादकत्वमा प्रत्यक्ष असर पर्छ। यसले किसानको लागत बढ्ने मात्र होइन समग्र खाद्य उत्पादनमा समेत नकारात्मक प्रभाव पार्ने गर्दछ। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यसपटक पनि दोहोरिएको छ। खेतमा धान रोपिए पनि आवश्यक मल नपाउँदा उत्पादन घट्नेमा कृषकहरूमा यसले थप चिन्ता बढाएको छ।
0: जुम्लाले चालु आर्थिक वर्षमा पुँजीगत बजेटको 93% खर्च गरेको छ।
4: सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोकबहादुर बडाले चालु तर्फको कुल बजेटको 83% र संघीय सशर्त अनुदान तर्फको जम्मा विनियोजित बजेटको 73% खर्च भएको जानकारी दिनुभएको हो। उहाँका अनुसार कार्यालयको जम्मा बजेट 10,18,48,000 मध्ये करिब 9,03,00,000 खर्च भएको छ। समग्रमा करिब 90% वित्तीय प्रगति हासिल भएको उहाँले बताउनु भएको छ। भौतिक पूर्वाधार निर्माणतर्फ 20 विद्यालय भवन मध्ये 19 निर्माण भएका छन्। चालु आर्थिक वर्षमा 43 कक्षा कोठा निर्माण सम्पन्न भएका छन्। यस्तै 6 घेरा दुईवटा पर्खाल तथा अन्य 34 विकास आयोजना मध्ये 33 सम्पन्न भएको कार्यालय प्रमुख बुढाले बताउनु भयो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो BFPS पुरखा रेडियो हो।
1: नमस्ते, बीएफबीएस गोर्खा रेडियो हो श्रोता, यो र तपाईँहरू हुनुहुन्छ ब्रुनाई, बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रम मझेरीमा। पहिलो घन्टाको बसाई सुरु भयो श्रोता, तिन घन्टे बसाई हुन्छ हाम्रो सधैँ, र पहिलो घन्टामा हामी आइपुगेका छौँ। प्रभातकालीन आवाज कार्यक्रम सुन्नुभयो प्रस्तुत दाजु लाल साईको बाट, र अबको बाँकी तिन घन्टा भने म धनराज राय तपाईँको साथमा हुनेछु। हजुर, आज बुधबार 15 जुलाई 2026 साल को कार्यक्रम हो श्रोता। तदनुसार असार 31 गते विक्रम सम्वत 2083 साल, यसपालि त असार पनि 32 दिनको रहेछ श्रोता। हतपत 32 दिनको महिना अङ्ग्रेजी यो ग्रेगोरियन क्यालेन्डरमा त त्यति हुँदैन, तर नेपाली विक्रम सम्वत क्यालेन्डरमा चाहिँ यदा कदा पर्ने गर्दछ, र यसपालि 32 महिना परेको रहेछ। अङ्ग्रेज साथीहरूलाई यसो सुनाउँदाखेरि त अरे 32 नि महिना हुन्छ भन्ने कुराहरू अहिले भर्खरै भएको थियो। हजुर, हाम्रो चाहिँ विक्रम सम्वतमा हुन्छ, तिमीहरूको लिप इयर भएको जस्तै हाम्रो पनि हुन्छ भनेर एकछिन रमाइलो कुराकानी भएको थियो। र तपाईँहरू मध्येमा धेरैले यो किन 32 महिना भयो हुन्छ भनेर पक्कै पनि थाहा पाउनु भएको नै छ। हजुर, आज ब्रुनाईका सुल्तान, अब नेपालमा भने महाराज धीराज भनौँ न, हिज म्याजेस्टी द सुल्तान अफ ब्रुनाईको 80 जन्मदिन हो श्रोता। र धेरै यहाँका पब्लिक प्लेसेसहरू बन्द भएका छन्, सरकारी भवन, कार्यालयहरू, स्कुलहरू सबै बन्द भएका छन्। अहिले बिहान कतिपय यो व्यापारिक संस्थाहरू खुल्ला भए पनि मध्यदिन 12 बजे अथवा 1 बजे पछाडि भने पूर्ण रूपमा बन्द हुने गर्दछन्। आज पनि सायद त्यस्तै होला, अब प्राइभेट बिजनेसहरू भने केही आंशिक मात्रामा खुल्ने छन् होला, नत्र पब्लिक सेक्टरको सर्भिसमा जान चाहनुहुन्छ भने आज नजानु होला, दुःख मात्रै पाउनुहुन्छ। बरु भोलि जान सक्नुहुन्छ, पर्सि जान सक्नुहुन्छ, शनिबार पनि जान सक्नुहुन्छ। हजुर, हिज म्याजेस्टी द सुल्तान अफ ब्रुनाईलाई हामी सबैको तर्फबाट एकमुष्ट हार्दिक शुभकामना, जन्मदिनको लामो आयु होस् भन्न चाहन्छौँ हामी। सुल्तानले गर्दा नै हामी यहाँ छौँ भन्ने कुरा हामीले बिर्सिनु हुँदैन। विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाईको सन्दर्भमा कुरा गर्दैछु, अन्य श्रोताका लागि यो त्यति जरुरत हुँदैन होला यो कुरा, तर हामी बिएफबी अझै त्यसमाथि पनि गोर्खाली समुदायको लागि त ठुलो महत्त्व राख्छ। सुल्तानको के भन्ने, एउटा एक किसिमले कृपा नै भनौँ अथवा के भनौँ, उहाँले चाहिँ अब मलाई गोर्खाली चाहिँदैन भन्नुभयो भने त चाहिएन, हामीलाई बिस्तारै निकाल्नु नै पर्ने हुन्छ, तर त्यतातिर नजाउँ। आज उहाँको जन्मदिन परेको छ 80, उहाँलाई हार्दिक मङ्गलमय शुभकामना दिउँ। परिवर्तन सुन्यौँ, परिवर्तन ब्यान्डको आवाजमा सुन्यौँ समीप भन्ने गीत कार्यक्रमको सुरुवातमा। नेपालबाट प्राप्त समाचार पनि सुन्नुभयो तपाईँले, विभिन्न खालका मिश्रित समाचारहरू सुन्नुभयो। त्यस्तै छ, समाचार भनेको मिश्रित नै हुन्छ, कोही राम्रो कोही नराम्रो, तर कति चाहिँ मेडियोकर समाचारहरू पनि सुन्यो। फुटबल हेर्दै हुनुहुन्छ, अब फाइनलमा पुग्ने पहिलो देश कुन भयो भनेर तपाईँले थाहा पाइहाल्नुभयो, मैले त्यसमा रिपिट गर्नु परेन। भोलि बिहान अब ठुलो म्याच हुँदैछ, अब त्यसका लागि अब जागा बस्नुपर्ने हो अथवा छिटो सुतेर छिटो उठेर हेर्नुपर्ने हो, त्यो तपाईँ आफैले जान्नुहुन्छ। अब म चाहिँ के गर्छु मलाई पनि थाहा छैन, हेर्न त मन छ तर बिहानको 3, 3:30, 4 बजे खेल सुरु हुन्छ, ले गर्दाखेरि हेर्नुपर्नेछ, मैले चाहिँ विचार गर्नुपर्नेछ। हजुर, अब गन्थन एकैछिनमा गरौँला, यवेश थापालाई सुन्न जाउँ हेराई बसाइमा।

हजुर, हेराई बसाई उठाई जेनी मन पर्ने मुटु चोरी लग्यो खै के गर्ने गर्ने। यवेश थापाले अलिकति दुखेसो पोख्दै हुनुहुन्थ्यो। त्यसो हुँदाखेरि त खुसी हुनुपर्ने, मनमुठु चोरेर लाने मान्छे पाउँदाखेरि उहाँले चाहिँ गुनासो गर्नुभयो जस्तो लाग्यो। तपाईँले के बुझ्नुभयो यो गीतको भाव? मैले चाहिँ त्यो बुझेँ श्रोता। अब एकैछिन छोटकरीमा मौसमको कुरा गरौँ। मौसममा ब्रुनाईबाट सुरु गरौँ। ब्रुनाईमा बिहानको 10:17 गयो श्रोता। सेरिया ब्रुनाईमा अहिले 24 डिग्री सेल्सियस तापक्रम रहेको छ। 31 डिग्री सेल्सियस आजको लागि अधिकतम तापक्रम अनुमान गरिएको छ भने आज दिनभरि जसो नै मौसममा यो तपाईँको के भन्छ थन्डर सावर्स एन्ड जेन्टल ब्रिज भनिएको छ। मेघगर्जनसहित वर्षा हुने, अहिले भर्खरै भने मेघगर्जनको अवस्था छैन, आकाश अलि धुमिएको हो कि भन्ने चाहिँ छ, तर पानी परिहालेको अवस्था छैन। साँझ पख नै बदली भई अलिकति आकाश खुल्ने प्रक्षेपण पनि गरिएको छ। मन्द गतिमा हावा भने चलि नै रहेको छ। नेपालमा बिहानको 8:02 गयो श्रोता। 21 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ। 28 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम हुने अनुमान गरिएको छ। आजका लागि भने लाइट रेन सावर्स छिटफुट वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ। मध्याह पख भने बदली भई अलिकति भारी वर्षा हुने सम्भावना उच्च रहेको देखाइएको छ। नेपाल काठमाडौँका श्रोता तपाईँहरू अलिकति सावधान अपनाउनु होला। हुन त बर्सातको मौसम छ, तपाईँहरूले समाचारहरूमा पनि निकै सुनिराख्नु भएको छ। नेपालका विभिन्न ठाउँमा विभिन्न घटनाहरू भएका छन्। बाढी पहिरो कुलकुलेसो भत्केका सडकहरू बगेकाहरू अनि पहिरोले छेकिएकाहरू कतिपय ठाउँमा पहिरो पन्छाएर बाटो खुलेका कुराहरू तपाईँले समाचारतिर पढिराख्नु भएको छ। भर्खरै अघि पनि सुनिहाल्नुभयो। त्यस्तै छ, अलिकति सावधानी अपनाउनु होला। अपरिहार्य काम बाहेक अन्यमा तपाईँ हिँडुल नगर्नु होला, विशेष काठमाडौँ उपत्यका बाहिर। हुन त काठमाडौँ उपत्यकाभित्रै पनि अब अलिकति पानी पर्यो भने डुबान हुने हामीले फेरि समाचारहरूतिर देखि नै राखेका छौँ, सुनि नै राखिरहेका छौँ, पढि नै रहेका छौँ। सुरक्षित त जतै बसे पनि आफैले अपनाउनु पर्ने हुन्छ, याद भने गर्नुहोला। बेलायतमा बिहानको 3:19 गयो श्रोता। 18 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ अहिले, र केही बादलले ढाकिएको आकाश रहेको छ लन्डनको आकाश अहिले। मन्द गतिमा हावा चलिरहेको छ र आज दिनभरि नै पनि भने तपाईँको आकाश खुल्ला रहनेछ। खासै पानी पर्ने सङ्केतहरू कतै केही पनि देखाइएको छैन। 15 डिग्री सेल्सियस न्यूनतम तापक्रम रहन्छ भने 28 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम लन्डनवासी श्रोताका लागि भने चाहिँ आजको दिन रमाइलो हुनेछ, तपाईँहरूको घमाइलो हुनेछ मन्द गतिको हावाको साथमा। अब नेपालमा भने यसो गार्डनतिर गएर चौरतिर गएर सुन्तला बदाम केराउ छोडाउँदै खानुपर्ने समय हो। लन्डनमा त अब त्यो सम्भव नहोला, अब आफ्नो आफ्नो काम हुन्छ, समय त्यस्तो निकाल्न सकिँदैन। कतै तपाईँको छुट्टी परेको छ भने यसो नेपालको याद मेटाउनलाई त्यसो गर्न सक्नुहुन्छ, गर्नुभयो भने पठाउनुहोस् न हामीलाई पनि। हुन त अहिले त बिहानको 3:20 गएको अवस्था छ, त्यही पनि पठाउनु भयो, हिजोकै पठाउनु भयो भने पनि अवश्य नै हामी स्वीकार्नेछौँ। यसो तस्विरहरू पठाउनुहोस् र अन्य स्थानका श्रोताहरू तपाईँहरूको आफ्नो आफ्नो समयमा हामीलाई सुनिराख्नु भएको छ, तपाईँहरूलाई पनि स्वागत गरेँ मैले, नमस्कार गरेँ, सेवा गरेँ। हौवा फ्याफुल्ला झोरले नमस्कार स्वागत, अनि विभिन्न अब आफ्नो आफ्नो भाषा सबै भाषाको आएन मलाई ग्रिटिङ्स, मलाई माफ गर्नुहोला, तर हार्दिक स्वागत छ। अब गीत सुनौ, पुष्पा योञ्जनले गाउनु भएको छ, मलाई हेर्ने तिम्रो नजर।

0: एस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

लेखु सयात्रीले अलम अल्लममा परे भन्ने गीत सुन्यो श्रोता. पिएबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा हुनुहुन्छ. म धनराज राई छु तपाईँको साथमा. हामी छौँ मझेरी कार्यक्रमको पहिलो घन्टामा ब्रुनाईमा. 10:30 साढे दस भयो श्रोता. आज ब्ल्याक करेन्ट डे रहेछ श्रोता. यो दिवस चाहिँ विशेष गरी युनाइटेड किङडममा मनाइने खाद्य सचेतना दिवस हो. ब्ल्याक करेन्ट अब तपाईँहरूले कतिको रुचाउनुहुन्छ, खालि म चाहिँ यसको पारखी चाहिँ होइन तर मनै नपराउने पनि होइन. तर यो चाहिँ सन् 2021 ब्ल्याक करेन्ट फाउन्डेसनले बेलायती ब्ल्याक करेन्ट उत्पादन, यसको पोषण मूल्य र स्वास्थ्य लाभबारे जनचेतना फैलाउने उद्देश्यले यसको सुरुवात गरेको रहेछ सन् 2021 सालमा आजको दिनदेखि. यो दिन भिटामिन सी र एन्टिअक्सिडेन्टले भरिपूर्ण ब्ल्याक करेन्ट फलको महत्त्वबारे जनचेतना फैलाउने अभिप्रायसहित मनाउने गरिन्छ. यस अवसरमा मानिसहरूले ब्ल्याक करेन्टबाट बनेका जुस, जाम, सिरप, केक र अन्य परिकारको स्वाद लिने गर्दछन्. त्यसका साथैमा यसको स्वास्थ्य लाभबारे चाहिँ जानकारी आदान प्रदान गर्ने पनि गर्दछन्. सानो आकार भए पनि पोषणको हिसाबले निकै ठुलो मानिने ब्ल्याक करेन्ट रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी गर्ने पनि मानिँदो रहेछ. लु बेलायती श्रोताहरू तपाईँहरू सुनिराख्नु भएको छ. निर्मला परिवेश राई दिदीले पनि यहाँ म्यासेज पठाउनु भएको थियो, मैले म्यासेज सुन्न पाएको छुइनँ. दिदीले पनि ब्ल्याक करेन्ट केकहरू त कतै बनाउनुहुन्न, जुस त अब मोटामोटी पिइ नै हालिन्छ, जाम मेरो नि घरमा चल्छ अब होइन, ब्रेडसँग स्प्रेड गरेर खाइन्छ. सिरप त्यति चलाएको छुइनँ मैले यो ब्ल्याक करेन्टको. ब्ल्याक करेन्ट केक कहिलेकाहीँ यदा कदा खाने गरिया छ, तर अघि भनिहालेँ म ब्ल्याक करेन्टको साह्रै ठुलो पारखी त होइन तर फेरि मन नै नपराउने मानि पर्दिनँ. यसले गर्दा तपाईँहरूको यसमा सोच के छ, तपाईँहरूले के फाइदा लिन सक्नुभएको थियो ब्ल्याक करेन्टबाट? आज ब्ल्याक करेन्ट दिवस रहेछ, त्यही सम्बन्धमा नै यसो तपाईँको छोटो प्रतिक्रिया पनि पठाउनुहोस् है. फेसबुक म्यासेन्जर छँदैछ, होइन म त फोनमै बोल्छु भन्नुहुन्छ भने फोन पनि खुला गरिसकेको छु. 3 लाइन छन् हामीसँग, 2 सिभिलियन लाइन, एउटा चाहिँ मिलिटरी एक्सटेन्सन भएको लाइन. तपाईँले जुनसुकै लाइन चलाउनु भयो नि हुन्छ. यति मात्र हो, ब्रिटिस आर्मीको क्याम्पमा हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ मिलिटरी एक्सटेन्सन चलाउनु भयो भने सजिलो हुन्छ. इमेल एड्रेस तपाईँलाई सबैलाई थाहा छँदैछ, जुनै माध्यम चलाएर भए पनि तपाईँले हामीलाई आजको बेलायतको ब्ल्याक करेन्ट डेको बारेमा चाहिँ तपाईँको अनुभवहरू सेयर गर्न सक्नुहुन्छ है श्रोता. अब तारा प्रकाश लिम्बू र दिपा लामालाई सुनौ. मिठो गीत छ, सारे सारे सारे कि सरे सरे के भन्नुहुँदो रहेछ बुझिहालौँ.

हजुर, तारा प्रकाश लिम्बू र दिपा लामाले गाउनुभएको मिठो गीत सुन्यो श्रोता। मझेरी कार्यक्रमको पहिलो घण्टामा छौँ हामी र ब्ल्याक करेन्ट डेको बारेमा कुरा गऱ्यौँ। त्यस्तै अर्को दिवस पनि परेको रहेछ, यो चाहिँ विशेषत युएसएमा संयुक्त राज्य अमेरिकामा मनाइने रहेछ। तपाईँहरू सबैले यो पक्कै पनि खानुभएको छ, नभए नि चाख्नु चाहिँ भएको छ धेरैभन्दा धेरै श्रोताले। गमी बेयर चाहिँ सबैले हामीले देखेका छौँ, नखाए पनि नचाखे पनि। अझै विशेष गरी यो हारिबो कम्पनीले चाहिँ उत्पादन गर्ने यो गमी बेयर, र त्यसमा पनि आजको लागि चाहिँ गमी बेयर नभएर गमी वर्म डे रहेछ। त्यो के भन्छ, अर्थवर्म जस्तो, गणेउला जस्तो हुन्छ नि, अलिकति लामो वर्म टाइपमा हो, त्यो दिवस रहेछ आज चाहिँ। बेयर नभएर यो चाहिँ गमी वर्मको दिवस। यो पनि अब विशेष गरेर बेल के अरे युएसएमा विशेष मनाइँदो रहेछ, तर पनि यो धेरै अन्य देशहरूमा पनि मानिँदो रहेछ। क्यानाडा, बेलायत, जर्मनी अनि त्यसको साथै युरोपका अन्य धेरै देशहरू। यसमा पनि अझै तपाईँहरूलाई भन्नुपर्दाखेरि त यो हारिबो कम्पनी त फिनल्यान्ड हो कि नेदरल्यान्ड जस्तो मैले सुनेको थिएँ, तर मास प्रोडक्सन चाहिँ पछि चाहिँ अब युएसएबाट हुन थालेको रहेछ, र अब कन्जम्सन पनि अब मानिसको पपुलेसनको कन्जम्सनको रेटमा चाहिँ अमेरिकामा धेर हुने भएकाले अमेरिका नै सम्झिँदो रहेछन् प्राय प्राय प्राय मान्छेहरूले। तर यसको ओरिजिनल हो चाहिँ नेदरल्यान्ड्स भने जस्तो लाग्यो, मैले एकपल्ट खोज्नुपर्ने हुन्छ। म एकैछिनमा यो बारेमा तपाईँहरूलाई तथ्य दिनेछु। मैले यो मेरो यो अहिलेको भनाइलाई चाहिँ आधिकारिक नमानिदिनु होला भन्ने मैले विशेष अनुरोध गरे। अब गीत सुनौँ। अब गमी चपाउनु त मिलेन, सो गर्दै गर्दाखेरि भरे म मेरो ड्रअरमा छ त्यो गमी, म त्यो गमी खानेछु आज गमी दिवस मनाउनलाई। ब्ल्याक करेन्ट त अब बिहान ब्ल्याक करेन्ट जामसँग ब्रेड स्प्रेड गरेको ब्रेड खाएर आएको ब्रेकफास्ट, अब लन्च खानुभन्दा अगाडि गमी चाहिँ खान पर्यो। हामी एउटा गीत सुनौँ त्यो समयमा, अन्जु पन्त र फिरोज बस्नेतले यो माया कस्तो माया भन्ने गीत सुन्छौँ। निर्मला राई परिवेश दिदीले मेसेज पठाउनु भएको यो समयमा सुने, मैले तपाईँले अनुरोध गर्नुभएको गीत म एकैछिनमा सुनाउनेछु, एउटा सुनाउनेछु दुईवटा भन्नुभएको माध्यममा। आनी छोइङ डोल्माले गाउनुभएको गीत म केही समय पछाडि सुनाउनेछु दिदीलाई।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोरखा रेडियो हो।

0: हजुर, प्रवीण गुरुङले गाउनु भएको पुरानो मिठो गीत माथिबाट को आयो सालको पात बजाउँदै हजुर यस्तै यस्तै मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै हामी यहाँसम्म आइपुगेको छौँ। श्रोता पहिलो घन्टाको कार्यक्रममा हुनुहुन्छ मझेरीको, र अब हामी एउटा भोइस म्यासेज सुनौ न त। निर्मला परिवेश राई दिदीले भोइसमा म्यासेज पठाउनु भएको छ, के भन्नुभएको रहेछ, हामी उक्त म्यासेज सुन्नतर्फ लागौँ है त।
1: हेलो, गुड मर्निङ फ्रम नेपाल, ब्रुनेमा आफ्टरनुन भयो होला संसारभरिको श्रोतालाई, दर्शकलाई गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ एन्ड गुड नाइट भन्न चाहन्छु। म चाहिँ निर्मला राई परिवेश हो। म बेबेस ब्रुनेमा 2019 मैले नि काम गरेको थिएँ। नेपाल आउँदाखेरि यसो अन गर्दा लाल साईदाई बोल्नु हुन्थ्यो पहिला, अनि अन गरेको आज त अर्कै प्रेजेन्टर हुनुहुन्छ, नाम त थाहा भएन। साह्रै मजाले गजबले भन्नुभएको, नेपालमा चाहिँ बदाम मकै के खाएर बस्ने बेला हो। युकेमा चाहिँ त्यो सम्भव भएन, ड्युटी हुन्छ भन्नुभयो। टच्ची लाग्यो कि हजुर, दाइकी भाइ हुनुहुन्छ। मैले लेखेको छ गीत धेरै जन्म होइन दैव एउटै जन्म देऊ भन्ने गीत छ रेडियोमा। यो गीत चाहिँ न्यू बजुचारेले सङ्गीत र आनी छयङ डोल्मा नानाले स्वर दिनुभएको छ नि, मैले लेखेको गीत हो। अथवा युट्युबमा छ, निर्मला राई परिवेश चाहिँ सर्च गर्दाखेरि पनि छ। दुखित मन दुखित तन, तर जता मोडे मन उति उतै मोडिन्छ मन भन्ने हाम्रो श्रद्धेय दाजु दिदी उदय दाजु र मनिला नानाको चाहिँ स्वर र सङ्गीतमा छ मेरो गीत। राखिदिन मिल्छ, सक्नुहुन्छ नि राखिदिनु होला है प्लिज। थ्याङ्क यू सो मच, एकदम राम्रो सेवा हौवा सेवाहरू फ्याफुल्ला भन्दै हुनुहुन्थ्यो। गजब लाग्यो। अहिले म 1.5 महिनाको लागि मेरो कान्छी छोरीको छुट्टी छ, नेपाल आएको छु, नेपालको चाहिँ काठमाडौँ बुढानील कण्ठबाट है हजुर। थ्याङ्क यू
0: हजुर, काठमाडौँ बुढानीलकण्ठबाट दिदी निर्मला परिवेश राईले छोटो सन्देश पठाउनु भएको थियो। मौसमको कुरा गर्दाखेरि

त्यसमा जोडेको थिएँ, दिदीले त्यति याद गर्नु भएन रहेछ। म धनराज राय हो, पहिला विकुल साहब चाहिँ क्वार्टर मास्टर टेक हुनुहुँदाखेरि तपाईँ हामी सँगै काम गरेका थियौँ, तपाईँ बिए बेसमा हुनुहुन्थ्यो मलाई याद छ, र अहिले छुट्टीमा जानुभएको रहेछ। तपाईँको छुट्टी कान्छी छोरी भन्नुभयो, रोनासा जस्तो लाग्यो छोरीको नाम, कान्छीको सानी थिए, अब त जिसिएसई दिने बेला होइन, अब कति 6-7 इयरतिर पुगिन्, जस अब त ठुली भएन होला छोरी पनि। तपाईँहरूको बसाई शुभ रहोस् दिदी। तपाईँले भन्नुभयो जस्तै आनी छोइङ डोल्माले गाउनुभएको तपाईँको रचनामा न्यू बजार चारेको सङ्गीत रहेको, धेरै जन्म होइन यो गीत सुनेर रमाइलो गर्नुहोला, अन्य श्रोताले पनि यसलाई स्वीकार्नुहोला।

हजुर, अनि छोइङ डोल्माले गाउनुभएको निकै मिठो कर्णप्रिय गीत सुन्यो श्रोता। जीवनलाई उपयोगी हुने उपदेशहरू भएको गीत रचना गर्नुभएको थियो निर्मला परिवेश राई दिदीले, र न्यू बज्रचार्यले यसमा सङ्गीत भर्नुभएको थियो। आशा छ दिदीले यो गीत सुनेर रमाउनु भयो होला, रमाइलो मान्नुभयो होला, र तपाईँको हलिडेको समयलाई एक किसिमले एकैछिन भए पनि रोमाञ्चित बनाउन सफल रह्यो होला तपाईँको स्वयंको गीतले। हजुर, अब हामी कार्यक्रम मझेरीको पहिलो घण्टाको बसाइको पनि अन्त अन्तमा आइपुग्यौँ श्रोता। अब जाँदा जाँदै म एउटा छोटो गीत विकास चन्द्र थापाले गाउनुभएको यो हावाले भन्ने सुनाउँदै पहिलो घण्टालाई बिट मार्छु। अब हामी दोस्रो घण्टामा भेटौँ। समाचार सुन्नुहुनेछ यो गीत पछाडि, त्यसपछि फेरि हामी भेट गर्नेछौँ।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज 11 बजे बस्दैछ। बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेश गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 3 महत्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ। मन्त्री गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न विधेयक 2083 विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 विषयहरू पेश गर्ने कार्यक्रम छ। म्याग्दीको अन्नपूर्ण 4 रहेको 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना बाढीले क्षति पुर्याएपछि बन्द भएको छ। बाढीले आयोजनाको बाँधमा क्षति पुगेपछि असार 28 गतेदेखि विद्युत उत्पादन बन्द भएको हो। आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सड़क समेत पहिरोले अवरुद्ध भएको छ। गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। नक्कली भुटाने शरणार्थी प्रकरणमा 16 दोषीलाई सजाय तोकिएको छ। नेपाली नागरिकलाई भुटाने शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाय तोकेको हो। पूर्व उप प्रधानमन्त्री टोप बहादुर राई माझी सहित 9 अभियुक्तलाई जनै 4 वर्ष कैद र 10,000 जरिमाना तोकेको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँड सहित 2 जनै 2 वर्ष कैद र 20,000 जरिमाना ठहराएको छ। बाँकी 5 अभियुक्तका हकमा जनै 1 वर्ष कैद र 10,000 जरिमाना निर्धारण गरेको छ। सरकारी लिखित कृति कसुर ठगी र संगठित मुद्दामा टेकनाथ रिचाललाई 2 वर्ष कैद र 20,000 जरिमाना तोकिएको छ। यस्तै पूर्व गृह सचिव टेक नारायण पाण्डे, केशव प्रसाद दुलाल, ज्ञानो भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, गोविन्द कुमार चौधरी र आङ्चावा शेर्पालाई 4 वर्ष कैद तथा 40,000 जरिमाना तोकिएको छ। यस्तै शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, नरेन्द्र केसी र बेचन झालाई 1 वर्ष कैद र 10,000 जरिमाना तोकिएको छ। न्यायाधीश खड्काको इजलासले गएको असार 23 कसुर ठहरको फैसला गरेकामा हिजो सजाय सुनाएको हो। मुस्ताङको घरबझोङ 5 ठिनी खोलामा पक्की मोटरेबल पुल बनेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले पुल निर्धारित समय अघि नै निर्माण सकेको हो। चालू आर्थिक वर्षमा घरबझोङ चक्रपथसँगै ठिनी खोलाको पुल सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 2 सम्पन्न गर्ने लक्ष्यसहित निर्माण शुरू गरिएको पुल आगामी साउन 20 निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले तोकिएको समय अघि नै काम सकेको हो। पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेका अनुसार घरबझोङका 5 ओडा जोड्ने चक्रपथ अन्तर्गतको पुल समय अघि नै सम्पन्न भएको हो। मुस्ताङ सदरमुकाम जुमसुमबाट ठिनी खोला हुँदै जुम्बाताल, छैरो मार्ग, स्याङ र जुमसुम जोड्ने चक्रपथ निर्माण सम्पन्न भइसकेको छ। अब ठिनी खोलामा पुल बनेपछि घरबझोङ गाउँपालिकाका 5 बीच आवत जावत थप सहज भएको छ। हेटौडा उपमहानगरपालिकाले साउन 1 नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। पालिकाले सूचना निकालेर आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौजदात तथा खरिद बिक्रीको परिमाण सम्बन्धित पालिकामा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरेको छ। त्यसै व्यवस्था अनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालित क्रसर तथा बालुवा उद्योगले आर्थिक वर्ष 82-83 कारोबार विवरण सहितको अन्तिम मौजदात प्रमाणित गरी आर्थिक वर्ष 83-84 कारोबार प्रारम्भ गर्नुपर्ने भएको जनाउँदै 2083 असार 32 राति 12 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म, उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसार पसार बन्द गर्न आग्रह गरेको हो। चितवनको रत्नगरको मनिखोला र लालपर्सा क्षेत्रमा चरणमा राखिएका मौरी खार बाढीले बगाएको छ। पद्मकन्या सामुदायिक वन क्षेत्रको मनिखोला र लालपर्सामा राखिएका मौरीका गोला बगाउँदा 60 लाख बराबरको क्षतिको अनुमान गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: के छ खबर हिरुनी चक्रबम मल्ल दीपिका बयम्बु मगर अनि सन्तोष परियारले गाउनुभएको मिठो गीतसँगै कार्यक्रम मझेरीको दोस्रो घण्टा सुरु भयो। श्रोता के छ खबर तपाईँहरूको पनि हिरुनी त भन्नु मिलेन, मैले श्रोता चाहिँ भन्नु गजबले मिल्छ। के छ खबर श्रोता तपाईँहरूको दोस्रो घण्टासम्म आइपुग्दा ठिकै हुनुहुन्छ, विभिन्न समयमा हुनुहुन्छ, कसैको उठ्ने बेला भएको छ, कसैको अब ओछ्यान पस्ने बेला हुनहुन आँटिरहेको छ, कसै चाहिँ कोही कोही चाहिँ पक्कै घुर्दै पनि हुनुहुन्छ। घुर्ने श्रोतालाई चाहिँ अझै राम्रोसँग घुर्नुहोस् भन्न चाहेँ, सुत्न आँट्नुभएको श्रोतालाई राम्रो आरामदायी निन्द्रा मिलोस्, र भर्खर उठ्नुहुने श्रोताहरूलाई हार्दिक स्वागत छ। र आजको तपाईँको दैनिक कार्य अथवा दैनिकी शुभ रहोस् भन्न चाहेँ मैले। स्वास्थ्य रहनुहोस्, खुसी रहनुहोस्। आज 11:12 गयो श्रोता ब्रुनाईमा, र सेरियामा खासै मौसमी परिवर्तन भएको छैन, आकाश धुमिएको हो कि भन्ने भाव चाहिँ दिइरहेको छ। तर फेरि घाम पनि कोही कोही बेला चटक्क लागिरहेको छ, फेरि एकैछिनमा हराएर आएको अवस्था छ। के अरे, टेम्परेचर साह्रै परिवर्तन भएको छैन, बिहान हामीले सुरु गरेदेखि यथावत नै रहेको छ। पानी पर्ने सम्भावना आज दिनभरि नै रहेको छ, साँझ पख भने अलिकति उच्च रहेको छ ब्रुनाईका श्रोताका लागि। अन्य स्थानका श्रोता तपाईँहरूले अब आफ्नो आफ्नो ठाउँ अनुसारको मौसम चाहिँ याद गरिराख्नुहोला, विशेष गरेर नेपालको यो समय अलिकति बर्सातको सिजन भएकाले अझै विशेष सावधानी चाहिँ अपनाउनुहोला। तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ भने समाचारहरूतिर सुनिहाल्नुभयो, सुन्दै हुनुहुन्छ, पढ्दै हुनुहुन्छ, नेपालतिर फोन गरेर बुझ्दै हुनुहुन्छ, सहर गाउँ जताततै अब भेलबाडी आएपछि त्यसले सहर भन्दैन अनि त्यसले गाउँ पनि भन्दैन। सबैतिर तपाईँहरूको हाम्रो सबैको सुरक्षित होस् यो वर्षायामको सिजन। हजुर, असारको असार भन्नुपर्ने हजार भएछ, असारको 31 गते हो श्रोता। आज मैले अघि भनिहालेँ 32 महिना असार, यो सायद अन्य क्यालेन्डरमा 32 दिन हुँदैन होला, हाम्रो विक्रम सम्बतको क्यालेन्डरमा पात्रोमा 32 महिना हुन्छ। यस्तै छ, आफ्नो आफ्नो रीतिरिवाज चालचलन भन्ने कुरा हो, किन यस्तो गरिस् भन्न मिल्दैन कसैले पनि, यसमा बहस नगरौँ। अब बरु हामी गीत सुन्न जाउँ, यो हावाले भन्दै हुनुहुन्छ विकास चन्द्र थापा।

हजुर, विकास चन्द्र थापाले गाउनु भएको युहाले हावाले सुन्यो मिठो गीत श्रोता। हजुर श्रोता, आज तपाईँहरू कतै झुकेर यो ब्रिटिस फोर्सेस ब्रुनाईको चिल्ड्रेन्स लाइब्रेरी अथवा हाइभको अफिसतिर जानुभएको त छैन नि, होइन? आज नजानुहोस् है, आज ती दुवै के भन्यो संस्थाहरू अफिसहरू बन्द भएका छन्, बन्द नै रहनेछन् दिनभरि नै। र आज विशेष ब्रुनाईका सुल्तान हिज म्याजेस्टी को चाहिँ 80 जन्मदिन पर्न गएकोले चाहिँ बन्द भएको अवस्था छ। पोस्ट अफिस बन्द भएको छैन भन्ने चाहिँ जानकारी आएको छ। आज पोस्ट अफिस किन खुल्ला रह्यो भन्ने चाहिँ मेरो मनको कुनामा एउटा प्रश्न। लाइब्रेरी बन्द हुने तर पोस्ट अफिस नै खुलै हुने, यो अलिकति दोधारे भए म खुलै हुनुपर्ने हो त्यसको बारेमा, अथवा तपाईँले गएर फर्किनु परेको छ भने यसो भनिदिनुहोस् न, आज पोस्ट अफिस पनि बन्द रहेछ बिएफपिओ अफिस भनेर अन्य श्रोतालाई पनि हामी जानकारी दिनेछौँ अवश्य नै। गीत सुन्ने क्रमलाई निरन्तरता दिउँ श्रोता। नोर्देन तेन्जिङ भुटियाले गाउनुभएको छ मायाले माया गाँसिदियो भन्दै हुनुहुन्छ, उहाँ द हिमालयन्स ब्यान्डबाट हुनुहुन्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

पिपुल छेत्री गाउँदै हुनुहुन्थ्यो श्रोता यो गीतलाई, र माफ गर्नुहोस् यो गीत अर्को कन्टिन्यू बजिहाल्यो। यो गीत पछाडि एकैछिनमा म बजाउनेछु। आज बुधबारको दिन हो र बुधबार हामी यो फुड एन्ड कल्चर सेगमेन्टमा छोटकरीमा केही कुरा गर्ने गर्दछौँ, र आज हामी सैनिक जीवनसँग प्रत्यक्ष जोडिएको एउटा महत्त्वपूर्ण विषय बारे कुरा गर्दैछौँ। सैनिक जीवनमा खानाको महत्त्व, अब यो हुन त मैले भनिराख्नु पर्ने कुरा त होइन, तैपनि यो यसो समय सन्दर्भ मिल्दाखेरि र आजको सिए चर्चो गर्ने विषय मिल्दाखेरि किन नभन्ने त भन्ने हिसाबले चाहिँ मैले आज यो विषय राखिराखेको छु। सैनिकको जीवन केवल तालिम, अनुशासन र हतियारमा मात्र सीमित हुँदैन, उहाँहरूको शरीर चाहिँ शारीरिक क्षमता, मानसिक एकाग्रता र कठिन परिस्थितिमा पनि निर्णय गर्ने दक्षताको आधार पनि उचित खानपान नै हो। यसै भएर आज यो विषयमा छोटो कुराकानी गर्ने चाहिँ मैले चाहिँ के भने एउटा एउटा स्किम लिएँ भनौँ न। विज्ञानले पनि यसलाई पुष्टि गरेको छ श्रोता। अमेरिकाको मिलिट्री न्युट्रिसन डिभिजन तथा युएस आर्मी रिसर्च इन्स्टिच्युट अफ इन्भाइरोमेन्टल मेडिसिनले गरेको विभिन्न अध्ययनहरूले सन्तुलित आधार खाने आहार खाने सैनिकहरूमा सहनशक्ति, मांसपेशीको शक्ति, एकाग्रता र कार्यक्षमता उल्लेखनीय रूपमा राम्रो हुने देखाएका छन्। पर्याप्त ऊर्जा नपाएका सैनिकहरू भने छिट्टै थाक्ने, प्रतिक्रिया दिन ढिलो गर्ने र निर्णयमा गल्ती गर्न सक्ने सम्भावना बढी हुने देखाएको छ उक्त अनुसन्धानहरूले। एउटा उदाहरण हेरौँ न, लामो दूरीको एउटा पेट्रोलमा सैनिकले दैनिक 4,000-6,000 क्यालोरीसम्म ऊर्जा खपत गर्न सक्दो रहेछ मिनिमम भनेको। अब त्यो पनि डिपेन्डिङ अपन कस्तो खालको पेट्रोल, नर्मल हिँड्ने मात्रै हो, भारी कति बोकेको छ पेट्रोलमा, अब दुश्मनको एट्याकहरू आयो भने त्यो फेरि अलिक फरक हुन जान्छ। यस्तो अवस्थामा पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन र स्वास्थ्य हेल्दी फ्याट युक्त खाना नपाए शरीरले आवश्यक ऊर्जा उत्पादन गर्न सक्दैन। त्यसैले धेरै देशका सेनाले विशेष रूपमा तयार गरिएका रासन प्याक प्रयोग गर्छन्। हामी बेलायती सेनामा पनि यसबाट चाहिँ टाढा रहन सक्दैनौँ, जसले कठिन परिस्थितिमा पनि सैनिकलाई आवश्यक पोषण उपलब्ध गराउँछ। अर्को रोचक तथ्य के छ भने श्रोता, खानाले मानसिक स्वास्थ्यमा पनि प्रभाव पार्दो रहेछ। बेलायतको डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी, तपाईँहरूले सुनिराख्नु भएकै कुरा हो डिएसटिएल भनेर, र अन्य पोषण सम्बन्धी अध्ययनहरूले ओमेगा 3 फ्याटी एसिड र भिटामिन अनि फलफुल र सागसब्जीको पर्याप्त सेवनले तनाव व्यवस्थापन, स्मरण शक्ति र मानसिक सतर्कतामा सकारात्मक प्रभाव पार्ने देखाएका छन्। सैनिक जीवनमा जहाँ केही सेकेन्डको निर्णयले जीवन र मृत्युको फरक पार्न सक्छ, त्यहाँ मानसिक स्पष्टता अत्यन्तै महत्त्वपूर्ण हुन्छ। के भन्छ, एउटा डिसिजन अन द स्पट भन्छ नि, इन्स्टेन्ट डिसिजन, त्यस्तो गर्न सकिएन भने आफू र आफ्ना सहकर्मी सेना सैनिक दाजुभाइहरूलाई चाहिँ साह्रो गाह्रो पर्न सक्छ। यस्तै तालिम पछाडि शरीरको रिकभरीका लागि पनि खानाको भूमिका उत्तिकै ठुलो छ भन्ने निष्कर्ष डिएसटिएलले निकालेको छ। व्यायाम तथा कठिन के भन्छ एक्सर्साइज पछि करिब 30 मिनटदेखि 2 घन्टाभित्र प्रोटिन र कार्बोहाइड्रेटयुक्त खाना खाँदा मांसपेशी छिटो रिकभरी हुने र अर्को दिन को कार्यका लागि शरीर तयार हुने कुरा चाहिँ फेरि इन्टरनेसनल सोसाइटी अफ स्पोर्ट्स न्युट्रिसनका अध्ययनहरूले देखाएका रहेछन्। हाम्रो आफ्नै परिवेश गोर्खाली परिवेशमा पनि दाल, भात, तरकारी, मासु, अन्डा, दुध, फलफुल र प्रशस्त पानीको सन्तुलित सेवनले हामीलाई चाहिँ आवश्यक पोषण दिन सक्छ। महँगो खाना भन्दा पनि सन्तुलित र पोषणयुक्त खाना बढी महत्त्वपूर्ण हुन्छ भन्ने चाहिँ सन्देश चाहिँ यो पोषण विज्ञ न्युट्रिसनिस्टहरूले दिँदै आएका छन्। सैनिकको सफलताको आधार केवल आधुनिक हतियार वा कठोर प्रशिक्षण मात्र होइन, सही पोषण पनि हो। सन्तुलित आहारले शारीरिक शक्ति बढाउँछ, मानसिक क्षमता सुधार्छ
रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउँछ अनि कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न मद्दत गर्छ। त्यसैले सैनिकका लागि खाना केवल पेट भर्ने माध्यम होइन, यो उनीहरूको कार्यक्षमता, सुरक्षा र सफलताको आधार पनि हो। र अघि हामीले छोटो छुइहाल्यौँ, मानसिक सन्तुलनको लागि पनि पौष्टिक आहारहरू हामीले अब सधैँ यो ब्रुनाईको सन्दर्भमा नासिकातोक मात्रै खाएर पनि नहुने रहेछ श्रोता। र जहिले पनि अब म्याकडोनल्ड्स अथवा केएफसी होइन अनि यहाँको फेमस जलिबी ती ले मात्रै हाम्रो शरीरले हामीले गरेको एक्सर्साइज तपाईँहरूले हामीले भन्दा पनि अब तपाईँहरूको कुरा आयो ग्यारिजन अथवा आर्म फोर्सेसका श्रोता, तपाईँहरूले अब जति धेरै एक्सर्साइज गर्नुहुन्छ त्यो मात्रा चाहिँ त्यो लस चाहिँ तपाईँहरूले अन्य खानेकुराहरूबाट पनि लिनुपर्ने हुन्छ। कार्बोहाइड्रेट, प्रोटिन, फ्याटी एसिडको कुरा भयो, यी सबै चाहिँ अब ब्रुनाईको कन्टेक्स्टमा अघि भनिहालेँ, नासिकातोक र जलेबीले मात्रै चाहिँ पुरा नहुने हुन्छन्। त्यसैले अन्य विकल्पहरू पनि तपाईँहरूले अपनाउनु पर्ने हुनसक्छ। हजुर, अब एउटा गीत सुन्छौँ र त्यो गीत अघि अलिकति झल्यासै बजिहाल्यो र यो गीतलाई चाहिँ के अरे हाम्रै नूतन बहिनीले चाहिँ बजाउने कुरा गर्नुभएको थियो र त्यो गीत मैले बजाउने कोसिस गरिराखेको थिएँ तर फेरि हरायो, गीत कहाँ गयो। द हुलाकीको मखमली भन्ने गीत हामी सुन्छौँ श्रोता र यो गीत हामी अब सुन्दै सुन्दै कार्यक्रममा अगाडि बढौँ। र यो गीत चाहिँ हामीलाई कसले अनुरोध गर्नुभएको छ भने पनि भनिहाल्छु, हाम्री प्रस्तुता बहिनी हुनुहुन्थ्यो नूतन राई बहिनी र उहाँले चाहिँ आज बिएबिएस परिवारलाई अनि आफ्ना अन्य साथीभाइहरूलाई मिस गरेको छु, धेरै माया सम्झना भनेर खबर पुर्याइदिनुहोस् न दाई भनेर भन्नुभएको थियो। र अब उहाँले अनुरोध गर्नुभएको गीत हामी सुन्न जाउँ, मखमली हुलाकीले गाउनु भएको छ यो गीतलाई।

हजुर माफ गर्नु श्रोता, रमन थामीले गाउनुभएको स्वर्ग कि परी भन्ने गीत हामीले सुन्यो, तर हामीले चाहिँ सुन्न खोजेको गीत थियो द हुलाकी ब्यान्डको, र यो ब्यान्डलाई हामी एकैछिनमा सुन्नेछौँ। अहिले चाहिँ हामी द हुलाकीले गाउनुभएको गीत नै सुन्न जाउँ। हुलाकी गीत बज्न मानिरहेको छैन, अब हेरौँ के हुन्छ। हजुर यो गीत चाहिँ सही गीत पर्यो, नतन बहिनी इन्जोय।

दहुलाकीको मखमली सुन्ने श्रोता मिठो स्वरमा रहेको थियो र यो गीतलाई अनुरोध गर्न आइपुग्नु भएको थियो हाम्री पूर्व प्रस्तुता बहिनी नूतन राई र आशा गर्दछु उहाँले सुनेर र उहाँका साथीहरूले सुनेर रमाइलो गर्नु मान्नुभयो होला। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूलाई प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा हुने भएको छ। यो चाहिँ क्रिस्टेन बेकरको साथमा हुनेछ र अब अर्को कार्यक्रम भोलि शुक्रबार होइन भोलि बिहिबार श्रोता 16 जुलाईका दिन मध्याह्नको 12 बजेदेखि 1 बजेसम्म 1 घन्टाका लागि पिसिएमएफमा हुन गइरहेको छ। तपाईँहरू इच्छुक हुनुहुन्छ के अरे न्यू प्यारेन्ट्स हुनुहुन्छ भने योगा अथवा न्यू टु बी प्यारेन्ट्स भनौँ न अझै चाहिँ हुनुहुन्छ भने तपाईँहरूको लागि भनेर यो कार्यक्रमको आयोजना गर्ने गरिन्छ। प्रत्येक बिहिबार हुने रहेछ यो प्रोग्राम श्रोताहरू, त्यही भएर अस्तिको बिहिबारको क्यान्सल भएको थियो र अब भोलि हुँदैछ। भोलि बिहिबार 16 जुलाई मध्याह्नको 12 बजेदेखि 1 बजेसम्म जानुहोला पिसिएमएफमा। यो मिड वाइफको के अरे रुममा हुने रहेछ। $2 प्रति व्यक्ति फी चाहिँ लाग्नेछ र नानी केटाकेटी लानु भए पनि हुन्छ, उनीहरूले त्यसमा साह्रै अप्ठ्यारो मान्ने छैनन्। चियाको बोटैमा सुनौ अर्जुन कटुवालको आवाजमा।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

हजुर, नखेल भन्दै हुनुहुन्थ्यो प्रजिना गुरुङ। कार्यक्रम मझेरीको दोस्रो घण्टामा हुनुहुन्छ श्रोता। बिएफबिएस गोर्खा रेडियो ब्रुनाईबाट सञ्चालित भइरहेको छ यो कार्यक्रम, प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ र तपाईँहरू धेरैजनाले हामीसँग सम्पर्क गरेर गीतहरू अनुरोध गरिराख्नु भएको छ। सङ्गम अस्लामी भाइले पनि हामीलाई सम्पर्क गर्नुभएको थियो र उहाँले एउटा गीतको लिङ्क पनि पठाउनु भएको छ। यो दुइटैबाट अघि पठाउनु भएको गीतको बोलबाट पनि मैले डाउनलोड गर्न सकिनँ र तपाईँले दिनुभएको लिङ्कबाट पनि अब डाउनलोड हुन सकेन। अस्लामी भाइ, अब हामीले सिधै युट्युब प्ले गर्न मिल्दै मिल्दैन, यो हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन, हामीलाई फेरि माथिबाट अब्जर्भेसन आइहाल्छ। सिधै तपाईँहरूको विभिन्न रिक्वेस्टहरूलाई सिधै युट्युब अथवा लिङ्कबाट बजाउन त मिल्दै मिल्दैन, त्यो चाहिँ हाम्रो कोड अफ कन्डक्टको बर्खिलाप हुने भएकाले यो गीत डाउनलोड दुईपल्ट मैले

खुसी छु म तपाईँहरू यसरी जोडिन आउनुहुन्छ। झाजिर जनाउँदै इन्जोय पनि लिँदैछु है भन्नुभएको छ, अवश्य पनि तपाईँहरूकै लागि हो यो कार्यक्रम र पक्कै रमाइलो गर्दै हुनुहुन्छ भने त्योभन्दा अरू त के चाहियो र हामीलाई। अनि समय मिलेमा खगेन्द्र याक्सो र मेलिना राईको स्वर्गबाट भन्ने गीत सम्पूर्ण मित्र तथा श्रोताहरूलाई सुनाइदिन आग्रह गर्दछु भनेर धन्यवाद भन्दै लोकसुब्बा रेडिङ भनेर बिदा हुनुभएको छ लोकदाई। अब हामी त्यही गीत सुनौ श्रोता, स्वर्गबाट खगेन्द्र याक्सो र मेलिना राईको आवाजमा रहेको लोकसुब्बा दाजुको अनुरोधमा सम्पूर्ण श्रोताका लागि।

हजुर, स्वर्गबाट झरेकी कुरा गर्दै हुनुहुन्थ्यो खगेन्द्र याक्सो अनि मेलिना राईले श्रोता, र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्थ्यो लोकसुब्बा दाजु रेडिङ युकेबाट। सुनेर रमाइलो गर्नुभयो होला पक्कै पनि। हजुर, अब हामी फेरि एउटा अनुरोधकै गीत सुन्छौँ। परदेशी घिमिरे माइलोज्यूले केही समय अगाडि हामीलाई सम्पर्क गर्नुभएको थियो र उहाँ भन्नुहुन्छ, हेलो नमस्ते राई सर भन्नुभएको छ। घिमिरेजी तपाईँलाई पनि नमस्ते अनि स्वागत छ। सदा जस्तै आज पनि हजुरको लभली प्रोग्राम म झेरी सुरुदेखि सुन्दै 6.66 किलोमिटर जगिङ पुरा गरेर अब साउको मेलाको तयारीमा छु है हजुर भन्नुभएको छ। अब घिमिरेजीले प्रत्येक दिन कुद्नु भएन भने त फेरि उहाँको स्वास्थ्य नै गडबडी होला। ठिक छ, कुद्नुपर्छ श्रोता घिमिरेजी र अन्य श्रोतालाई पनि यहाँबाट चाहिँ एक किसिमले के अरे हौसला मिलोस् भन्ने मैले कामना गरेँ। मलाई पनि हौसला पक्कै मिल्नेछ, एक दिन म पनि कुद्छु, कुनै दिन सुरु गर्छु। घिमिरेजी तपाईँले मलाई चाहिँ अहिले छक्क पर्दै हुनुहुन्छ होला, मैले सुरु गरेपछि तपाईँ झन् छक्क पर्नुहुन्छ, त्यो समय अवश्य नै आउँछ। र अब हजुरको समय मिलेमा एउटा देउडा गीत चल गोविन्दे चल सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा, ह्याभ अ ग्रेट डे अहेड भन्नुभएको छ र सबैको जय होस् पनि भन्नुभएको छ। हजुर, सबैको जय होस्, हामी सबैको जय होस्। अब हामी यो गीत सुन्छौँ र यो गीत नै आजको हाम्रो दोस्रो घन्टाको बसाइको अन्तिम गीत स्वरूप रहनेछ श्रोता। यो गीत पछाडि नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ र त्यस पछाडि हामी तेस्रो घन्टामा भेट्नेछौँ फेरि। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र रमाउँदै गर्नुहोला। तेस्रो घन्टामा भेटौँ हामी भने।

0: सुनसरीको गढी गाउँपालिका 3/40/60 मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। छिटाहाबाट औरा बनीतर्फ आउँदै गरेको मोटरसाइकल गै राति 11:15 अनियन्त्रित भई सड़कबाट नहरमा खस्दा सप्तरीको तिरहुत गाउँपालिका 3 25 वर्षीय शिवम यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते 23 वर्षीय दीपक कुमार यादवको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कैलालीबाट खैरो हिरोइन र धनुषाबाट गाँजासहित दुईजना पक्राउ परेका छन्। कैलालीको टिकापुर नगरपालिका 7 जटाशंकर घाटबाट लागू पदार्थ खैरो हिरोइन सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कैलालीको बर्दगुरिया 1 24 वर्षीय चिरञ्जीवी वादी र बर्दगुरिया 2 25 वर्षीय दिनेश सुनारलाई 4.5 ग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिएको टिकापुर प्रहरीले जनाएको छ। यता धनुषाको नगरायन र 2 नगरायन बजारबाट 150 ग्राम गाँजा सहित 55 वर्षीय हेमन मण्डल र जनकपुर बसपार्कबाट गए राति 21 वर्षीय सुभाष कुमार मण्डललाई 50 ग्राम गाँजा सहित पक्राउ गरिएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज 11 बजे बस्दैछ। बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेश गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल गर्ने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 3 महत्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ। मन्त्री गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डाक्टर सोडी मुवाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 विषयहरू पेश गर्ने कार्यक्रम छ। म्याग्दीको अन्नपूर्ण 4 रहेको 6 मेगावाट क्षमताको रेले खोला जल विद्युत आयोजना बाढ़ीले क्षति पुर्याएपछि बन्द भएको छ। बाढ़ीले आयोजनाको बाँधमा क्षति पुगेपछि असार 28 गतेदेखि विद्युत उत्पादन बन्द भएको हो। आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सड़क समेत पहिरोले अवरूद्ध भएको छ। गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यसपटक पनि कोशी प्रदेशमा दोहोरिएको छ। खेतमा धान रोपे पनि आवश्यक मल नपाउँदा किसानको चिन्ता बढेको छ।
1: कोशी प्रदेशमा यस वर्ष असार मसान्तसम्म कुल खेती योग्य जमिनको 54% मात्र धान रोपाई सम्पन्न भएको छ। तर रोपाईसँगै किसानले सबैभन्दा ठूलो समस्या रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री केन्द्र लिमिटेडमा नै डिएपी र युरियाको मौजा सकिएपछि किसान भारतबाट चोरी निकासी भएर आएको गुणस्तरहीन मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्। मोरङ कटरीका किसान कालु सरदार
2: अहिले पाउँदैन के त्यही इन्डियन मल अलिअलि हाल्दैछु। इन्डियन मल त के छ थाहै छैन। धानै हुँदैन त्यति इन्डियन मलमा। अहिले त्यहाँ चाहिँ 50-60 रुपियाँ किलो पर्छ इन्डियन मल। हिजो 60 रुपियाँ किलो ल्याएको मल डिएपी अब कस्तो हुन्छ इन्डियन थाहै छैन। आफ्नो नेपालको मल राम्रो हुन्थ्यो नि त।
1: कोशी प्रदेशमा कुल धान खेतीका लागि 2,76,376 हेक्टर खेतीयोग्य जमिन रहेको छ। यसमध्ये असार मसान्तसम्म 1,51,619 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर धमाधम धान रोपाईकै समयमा खेतमा हाल्नुपर्ने डिएपी र युरिया मल किसानले पाउन सकेका छैनन्। रोपाईको मुख्य समयमै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडमा नै रासायनिक मलको मौजा सकिएको छ। कृषि सामग्री केन्द्र लिमिटेड विराटनगरका निमित्त प्रमुख कमल पोखरेल
3: अन्त अब डिएपीको हकमा धेरै नै डिमान्ड छ। अहिले खेती गर्ने बेलामा डिएपी पहिला सुरुमा बेसल डोज नै हाल्नुपर्ने भएको कारणले गर्दाखेरि डिएपीको माग धेरै छ। डिएपी हामीसँग बफरमा भएको डिएपीहरू मात्रै बिक्री वितरण गरेका हौँ किनभने हामीसँग नयाँ सामान चाहिँ मिडल इस्टको युद्धको कारणले गर्दाखेरि आउन सकेनन्। तर अब हामीलाई केन्द्रीय कार्यालयले जानकारी दिएअनुसार चाहिँ साउनको पहिलो हप्तादेखि हामीलाई डिएपी र युरिया लगातार प्राप्त हुने भएको कारणले गर्दाखेरि साउन पहिलो हप्ता हामी कुरा पनि बाँडफाँड गर्छौँ।

0: BFBS 골카 라디오.
1: हजुर, दुई दिन जिन्दगीमा दुई दिने जिन्दगीमा माया नलाई के बस्नु भन्ने गीत सुन्यो महेश थलङको आवाजमा र पक्कै पनि हो श्रोता, माया बिनाको जिन्दगी पनि के जिन्दगी। तपाईँ आमा बुवालाई माया गर्नुहुन्छ, छोराछोरीलाई माया गर्नुहुन्छ, श्रीमती श्रीमानलाई माया गर्नुहुन्छ, प्रेमी प्रेमिकालाई माया आदान प्रदान हुन्छ, साटासाट हुन्छ। माया नभएको संसार चाहिँ यो के भन्छ एउटा शब्द छ नि नेपालीमा, होइन ठिकै छ नभनौँ त्यो शब्द, तर मायाले नै संसार थामेको छ भन्दाखेरि फरक नपर्ला। मायाको चाहिँ प्रकार फरक होला, तर माया कोही न कोहीसँग काहीँ न काहीँ कुनै न कुनै रूपमा बसिराखेको हुन्छ र त्यसलाई नकार्न सकिँदैन। यो भाव हामीले बुझ्यो श्रोता, आकाशैमा चिल हो कि बेसार, महेश थलङको आवाजमा। यो गीतसँगै हामी कार्यक्रम मझेरीको तेस्रो यानि कि अन्तिम घन्टामा प्रवेश गऱ्यौँ श्रोता। हृदयमा 12:10 एघार मिनेटै गयो श्रोता, बोल्दै गर्दा गर्दै, र म धनराज राईले तपाईँहरूलाई डोर्याउँदै डोर्याउँदै मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै जानकारीहरू दिँदै र तपाईँले अनुरोध गर्नुभएका गीतहरू सुन्ने सुनाउने गर्दै गर्दै यहाँ आइपुगेका छौँ। बेलायतमा बिहानको 5:11 गयो, गुड मर्निङ। अब त धेरैभन्दा धेरै श्रोता उठिसक्नु भएको छ, अब तपाईँहरू आफ्नो दैनिकीमा लाग्नुहुन्छ। नेपालमा 10:00 लागि 4 बाँकी रहेको छ, अन्यतिर कति बज्यो, अमेरिकातिर कतै मध्यरातको 12:11 गयो भने कतै चाहिँ तपाईँको 9:11 पनि गएको छ। सान फ्रान्सिस्कोतिर रहेछ 9:11 गएको, लस एन्जलस पनि इस्ट कोस्टतिर होला यो सायद 11 कि वेस्ट कोस्ट पर्यो तपाईँहरू। यो मलाई अमेरिकाको जियोग्राफी त्यति थाहा भएन। सङ्गम अस्लामी भाइले अघिदेखि एउटा गीत सुन्ने रहर गरिराख्नु भएको, त पछिल्लोपल्ट पठाउनु भएको गीत चाहिँ सफलतापूर्वक मैले तपाईँका लागि तयार पार्न सकेँ, म एकैछिनमा बजाउनेछु। सङ्गम अस्लामी भाइ प्रतीक्षा गर्दै गर्नुहोला। अब हामी एकैछिनमा फेरि अरू केही जानकारी दिने नै छौँ। अब एउटा गीत सुन्यौँ, मास्टर मित्र सेन थापा मगरले गाउनुभएको छ यो गीतलाई, लाहुरेको रेलीमा, पुरानो गीत, निकै मिठो गीत।
2: ए लाहुरे दाई,
3: के हो कान्छी,
2: लाहुरेको फेसन कसो रे?
3: आ त्यस्ता जाबा
2: बाबे, कस्तो गमकियोको हो?
3: लो भनौँ त,
2: ल ल
3: ल, मादले दाई गमकाउनुहोस् त।

0: टांगे बल्ला खाई लाहौरे को रेली माई पैसा नहीं राम रो रात रुमाल रेली माई फुकरे धीरे को
1: हजुर लाहुरीको रेलीमाई मिठो गीत सुन्यो श्रोता. पुरानो गीत मास्टर मित्रसेन थापा मगर. मित्रसेन मात्रै सुनेको मैले त अझै मास्टर मित्रसेन, त्यसमा थापा मगर त मैले भर्खर भर्खर मात्रै बिएबिएस जोइन गरेपछि मात्रै थाहा पाएको. यो उहाँको सरनेम चाहिँ जात चाहिँ थर भनौँ न थापा मगर हुनुहुँदो रहेछ. ल निकै मिठो पुरानो गीत. उहाँ पल्टने मान्छे नै हुनुहुन्थ्यो भन्ने पनि अलिअलि अलि इतिहासतिर सुनेको हो. र निकै मिठो गीत लाहुरेको रेलीमा. हामी पल्टन घरमा पनि यो गीतलाई अब अपभ्रंशित गर्दै मोडिफिकेसन गर्दै निकै हामी गाउने गर्दथ्यौँ. मेसिङ हुँदा अझै पनि सायद यो गाइन्छ होला हिजोआज पनि. ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता तपाईँहरू, आज यो कम्युनिटी सपोर्ट टिमले आयोजना गर्ने यो के अरे प्यारेन्ट्स एन्ड टडलर्स अनि युथ क्लबहरू छ भने बन्द छ, आज क्लोज छ आजको लागि, किनभने आज चाहिँ 80 जन्मदिन हो ब्रुनेका सुल्तान को. र उक्त अवसर पारेर चाहिँ सेलिब्रेट गर्ने हेतुले चाहिँ यो बन्द गरिएको छ. नजानु होला, नपठाउनु होला नानीहरूलाई क्लबहरू. अब ओसिन चामलिङ राईलाई सुनौ, मेरो फुल तिमी भन्दै हुनुहुन्छ.

0: यो BFPS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
0: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
0: यदि तपाई आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, हामीले गीत सुन्यौँ। कुराउनी र कुराउनी गाउने कलाकार हुनुहुन्थ्यो कालीप्रसाद बास्कोटा अनि सोम्या बराइली। कुराउनी त हामीले सुन्यौँ। हामी यहाँ बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोमा त होइन, अफिसमा चटपटे बन्दै गरेको अवस्था छ र म कस्तो हुँदैछ त तयारी भनेर यो गीत बज्दै गर्दा क्विक निस्केको नै झन्नै आइपुग्नु ढिलो भएछ, तर टाइममै आइपुगेँ र उता वृन्दा बहिनी अनि बिना बहिनीले चटपटे तयारी अवस्थामा राख्नुभएको छ। अब मेरो केही समय बाँकी छ अनि म पनि हतार हतार गएर अवश्य नै उक्त चटपटे चाहिँ आज ग्रहण गर्नेछु भन्नु पर्यो श्रोता। र अब चटपटेको कुरालाई यहीँ छोडौँ, अब एउटा गीत सुन्न जाउँ। हामी गीतको लागि अनुरोध गर्नुभएको थियो अघि नै दोस्रो घन्टामा हुँदा नै हो, सङ्गम असलामी भाइले। उहाँले चाहिँ सान फ्रान्सिस्कोबाट पठाउनुहुन्छ, प्राय आउनुहुन्छ उहाँ र अलिकति अबेर भयो। उहाँले अनुरोध गर्नुभएको गीत चाहिँ मैले पहिलो डाउनलोड हुन सकिनँ, फेरि पनि अर्को लिङ्क पठाउनु भयो र त्यो लिङ्कबाट पनि मैले डाउनलोड गर्न खोजेँ, दुवै पटक असफल रहेँ। र त्यस पछाडि उहाँले चाहिँ अर्को गीत सोह्र वर्षे उमेरैमा राजु परियार, रामजी खाँड अनि साथीहरूले गाउनुभएको गीत छ। यो गीत चाहिँ मैले उहाँलाई बजाउन सक्ने भएँ भनेर गरेको थिएँ र उहाँले धन्यवाद पनि भनेर भनिसक्नु भएको छ। र उहाँले भन्नुहुन्छ, सेवारो हजुर भन्नुभएको छ, तपाईँलाई पनि सेवा सङ्गम असलामीजी। रेडियो सुनेर भरपूर मनोरञ्जन लिँदैछु है, यता सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट भन्नुभएको छ, धन्यवाद छ। अहिले पनि पक्कै सुन्दै हुनुहुन्छ। र पहिलो घन्टाको बसाइमा प्रवीण गुरुङको पुरानो लोक भाका सुनेर एकदमै इन्जोय गरे। हजुर, माथिबाट को आयो भन्ने गीत बजाएको थिएँ र त्यो गीतको सन्दर्भमा कुरा गर्नुभएको थियो। आज पनि फेरि म लगायत सम्पूर्ण रेडियो प्रेमी श्रोतालाई समर्पण गर्दै भनेर एउटा गीत माग्नु भएको थियो, त्यो गीत नै हो मैले डाउनलोड गर्न नसकेको। र त्यस पछाडि उहाँले राजु परियारको कौडा गीत भन्नुभएको थियो। अब त्यो गीत तयारी अवस्थामा छ र अब हामी त्यो गीत सुन्नेतर्फ लागौँ श्रोता। र सङ्गम असलामी भाइ, माफी चाहिँ मैले तपाईँको सुरुको अनुरोधलाई मैले पुरा गर्न सकिनँ, तर दोस्रो पल्टको अनुरोध हामी सुन्नेछौँ र अन्य श्रोताले पनि इन्जोय गर्नुहोला।

0: गोर्खा रेडियो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
2: गोर्खा रेडियो हो।

र यस्तै का गीतहरु सुन्दै सुन्दै नै हामी यहाँ सम्म आइपुगेका छौं श्रोता। र अब एउटा अनुरोधको गीतको पालो आएको छ, फेरि खर्क गुरुङ मामा आइपुग्नु भएको छ। उहाँले चाहिँ केही समय अगाडि नै पठाउनु भएको थियो। नमस्कार धनराज भान्जा भन्नुभएको छ, नमस्कार खर्क गुरुङ मामा, तपाईँलाई स्वागत छ र धन्यवाद पनि छ कार्यक्रम सुनेर जोडिनु भयो। मजेरी कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु है भान्जा भन्नुभएको छ, धन्यवाद छ मामालाई, सधैँ सधैँ आइदिनुहुन्छ दैनिक रूपमा नै। र म अहिले अल्डरसोटबाट बेजिङ स्टोकतिर सरेको छु भन्नुभएको छ। तपाईँ भर्खर सर्नुभएको रहेछ, अब सेटल भइसक्नुभयो होला, सरसामानहरू मिलाइसक्नुभयो होला, अथवा सार्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ। एउटा यतातिर मोबाइलमा मात्रै रेडियो सुन्न पाइँदो रहेछ, खासै हामी जस्तो सिनियर सिटिजन सबैको मोबाइल च्यापलेन्स जाँदैन, चलाउन जान्दैन भन्नुभएको होला सायद। हजुर मामा, अब त्यो चाहिँ अब मलाई नि थाहा भएन, अब तपाईँहरूले चाहिँ बिएबिएस एप मोबाइलमा मात्रै सुन्नु मिल्ने रहेछ, अब फ्रिक्वेन्सीमा सुन्ने गर्नुहुन्थ्यो अल्ट्रासाउन्ड ग्यारिजनमा हुनुहुँदाखेरि, अब त्यतातिर चाहिँ त्यति छैन रहेछ, एप मार्फत नै भए पनि सिकेर सुन्न थाल्नु भएछ, खुसी लाग्यो। र अबदेखि तपाईँलाई साह्रै अप्ठ्यारो नहोला, जानिसकेपछि त्यो साह्रै ठुलो कुरो भएन, जान्नुभएछ, सुन्नुभयो र जोडी पनि हाल्नुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद। र त्यसले गर्दा बिएबिएस गोर्खा रेडियोको ध्यान जाओस् र समय मिलेमा भन्नुभएको छ। अवश्य पनि म यो कुरा, अब मैले त यसको समस्या समाधान गर्न त सक्दिनँ, तर कता भन्नुपर्ने हो यसो भने चाहिँ हेर्छु मामा, अब तर हुन्छ हुँदैन त्यो चाहिँ अब मेरो हातबाट परको कुरा रह्यो मामा। र जाँदा जाँदै एउटा गीतको बोल पनि लेखी पठाउनु भएको छ, फुलको थुङ्गा भन्ने गीत, तारादेवी एभरग्रिन पनि लेख्नुभएको छ, तारादेवीले गाउनुभएको गीतको अनुरोध गर्नुभएको छ। सम्झना हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भनेर बिदा पनि भइसक्नु भएको छ। अब तारादेवीले गाउनुभएको फुलको थुङ्गा सुन्दै हामी कार्यक्रममा अगाडि बढाउँ श्रोता, खर्क गुरुङ मामाको अनुरोधमा।

हजुर, कहिले भेट होला नि राजै, यो जिन्दगानीमा तारा देवीले गाउनु भएको स्वर किन्नरी पनि भनिन्छ कि क्या हो उहाँलाई, उहाँले गाउनु भएको गीत सुन्यो श्रोता। अब हामी कार्यक्रमको अन्त्यमा एउटा गीत सुन्दै सुन्दै बिदा हुन्छौँ श्रोता। शम्भु राईले गाउनुभएको छ जाउँ भने कहाँसम्म भन्ने गीत, लाइन अप भइसकेको छ र अब ब्याकग्राउन्डमा तपाईँले सुन्दै पनि हुनुहुन्छ। यो गीत राख्दै राख्दै म पनि अब बिदा हुने अनुमति चाहन्छु श्रोता। आज हामीसँग जोडेर थुप्रो चाहिँ श्रोताले विभिन्न गीतहरू अनुरोध गर्नुभयो, विभिन्न जानकारी दिनुभयो, हामी म धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अब बाँकी तपाईँको पल शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्। र अब अन्य श्रोता भने नेटवर्कको कार्यक्रममा नै कन्टिन्यू जोडिनु हुनेछ। नमस्ते युके सुन्नु हुनेछ, बेलायतबाट प्रसारण हुने। त्यस पछाडि ब्रुनाईका श्रोता 89.5 MHz एफएममा साङ्गीतिक तरङ्ग कार्यक्रममा जोडिनु हुनेछ बिना गुरुङ बहिनीको साथमा। उहाँलाई पनि तपाईँहरूले ग्यारिजनका श्रोताले साथ दिनुहुनेछ भन्ने पूर्ण आशा राख्दै म भने बिदा हुन्छु। नमस्ते, बाई, सी यु टुमरो।

0: कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन्। काँग्रेस र एमाले बीच सरकार गठनका बेला भएको मौखिक सहमति मुख्यमन्त्री एमलाल कडीले कार्यान्वयन नगरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री बेजे बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले राजीनामा दिएका हुन्। सुनसरीको गढी गाउँपालिका 340 हट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। छिटाहाबाट औराबनीतर्फ आउँदै गरेको मोटरसाइकल गैराती अनियन्त्रित भई सड़कबाट नहरमा खस्दा सप्तरीको तिरहुत गाउँपालिका 3 25 वर्षीय शिवम यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते 23 वर्षीय दीपक कुमार यादवको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कैलालीबाट खैरो हिरोइन र धनुषाबाट गाँजा सहित 4 पक्राउ परेका छन्। कैलालीको टिकापुर साथ जटाशंकर घाटबाट लागू पदार्थ खैरो हिरोइन सहित 2 प्रहरीले नियन्त्रणमा लिएको हो। कैलालीको बर्दगुरिया 24 वर्षीय चिरञ्जीवी वादी र सोइटाउका 25 वर्षीय दिनेश सुनारलाई 4.5 ग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिएको टिकापुर प्रहरीले जनाएको छ। यता धनुषाको नगराइन बजारबाट 150 ग्राम गाँजा सहित 55 वर्षीय हेमन मण्डल र जनकपुर बस पार्कबाट 21 वर्षीय सुभाष कुमार मण्डललाई गाँजा सहित पक्रेको हो। म्याग्दीको अन्नपूर्ण 4 रहेको 6 MW क्षमताको रेले खोला जल विद्युत आयोजना बाढ़ीले क्षति पुर्याएपछि बन्द भएको छ। बाढ़ीले आयोजनाको बाद इन्टेकमा क्षति पुगेपछि असार 28 गतेदेखि विद्युत उत्पादन बन्द भएको हो। आयोजना प्रमुख दार्शनिक काफ्लेले बाँधसम्म पुग्ने सड़क समेत पहिरोले अवरुद्ध भएको जानकारी दिनुभएको छ। गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। असार सकिन लाग्दासम्म मुलुकभर हालसम्म करिब 50% धान रोपाई भएको छ।
1: कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिमा 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको छ। सबैभन्दा बढी सुदूरपश्चिममा 87% रोपाई भएको छ, त्यसपछि गण्डकीमा 65% रोपाई भएको छ, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32% मात्रै रोपाई भएको विभागले जनाएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी 1 साताभित्रमा धान रोपाई अझ बढ्न सक्ने विभागको अपेक्षा छ। बाढ़ी पहिरो र अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र हुने विभागले जनाएको छ।
0: जुम्लाले चालु आर्थिक वर्षमा पुँजीगत बजेटको 93% खर्च गरेको छ।
1: सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोकबहादुर बुढाले चालु तर्फको कुल बजेटको 83% र संघीय सशर्त अनुदान तर्फको जम्मा विनियोजित बजेटको 73% खर्च भएको जानकारी दिनुभएको हो। उहाँका अनुसार कार्यालयको जम्मा बजेट 10,18,48,000 मध्ये करिब 9,03,00,000 खर्च भएको छ। समग्रमा करिब 90% वित्तीय प्रगति हासिल भएको उहाँले बताउनु भएको छ। भौतिक पूर्वाधार निर्माणतर्फ 20 विद्यालय भवन मध्ये 19 निर्माण भएका छन्। चालु आर्थिक वर्षमा 43 कक्षा कोठा निर्माण सम्पन्न भएका छन्। यस्तै 6 घेराबार, 2 पर्खाल तथा अन्य 34 विकास आयोजना मध्ये 33 सम्पन्न भएको कार्यालय प्रमुख बुढाले बताउनु भएको छ। उच्च शिक्षातर्फ अपाङ्गता छात्रवृत्तिमा 8, प्राविधिक छोरी बुहारी छात्रवृत्तिमा 30 र दलित छात्रवृत्तिमा 5 गरेर 43 विद्यार्थी लाभान्वित भएको कार्यालयले जनाएको छ।
0: 16 स्पेनले विश्वकपको फाइनल खेल्ने भएको छ। राति भएको सेमी फाइनल खेलमा साबिक उपविजेता फ्रान्सलाई स्तब्ध पार्दै युरो विजेता स्पेन विश्वकपको फाइनलमा पुगेको हो। अमेरिकाको डलासमा भएको पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा मिकेल ओरियास बल र पेड्रो पोरोले गोल गर्नुभयो। स्पेनले अब अर्जेन्टिना र इङ्ल्याण्ड बीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। स्पेनले यसअघि सन् 2010 संस्करणमा विश्वकपको उपाधि उचालेको थियो।

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहा बिहास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता, बुधबार हामी लक्ष्मीपति भगवान विष्णुको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। पालनकर्ता देवताको रूपमा उपासित भगवान विष्णु मुक्तिदाता देवता पनि हुनुहुन्छ। भगवानको रूपमा पूजित हुनुहुने भगवान विष्णु मनुष्यका सुहृद हुनुहुन्छ, आफन्त हुनुहुन्छ र अति निकट हुनुहुन्छ। त्यसैले उहाँबाट नै हाम्रो जीवन पालित हुन्छ र अन्तिममा यदि सदैव रहने आनन्दको इच्छा छ, सुखको इच्छा छ भने त्यो मोक्ष स्वरूप अर्थात् आफ्नै स्वरूप प्रदान गरेर पनि प्रदान गर्नुहुने त्यस्ता भगवानको बुधबारका दिन हामीले उपासना गर्ने गर्दछौँ। भक्तहरूले दैनिक रूपमा क्षण क्षणमा सास सासमा भगवान विष्णुको उपासना गर्ने गर्दछन्। तर सामान्य जो धार्मिक व्यवस्थालाई मात्रै स्वीकार गर्छन्, मोक्षका इच्छा राख्दैनन्, त्यस्ताले भगवान विष्णुलाई पनि एउटा देवताको रूपमा बुधबारका दिन सीमित गरेर मान्ने गर्दछन्। बिहिबार पनि मान्ने गर्दछन्, आइतबार पनि मान्ने गर्दछन्। समग्रमा भगवानकै स्वरूप भए पनि यो दैनिकीको जो व्यवस्था छ त्यसमा बुधबारलाई विशेष रूपमा भगवानको बारको रूपमा लिने गरिन्छ। त्यस्ता भगवानबाट हामीद्वारा उपासित जो उपासना छ, तुच्छ उपासना छ, त्यसैबाट प्रसन्न भएर हामीलाई सही मार्गमा कर्तव्य पथमा अग्रसर हुने र भगवानको चरणको प्रेम प्राप्तिको मोक्ष प्राप्तिको इच्छा हुने चित्तवृत्ति प्राप्त होस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम मार्फत दैनिक रूपमा एउटा चर्चाको श्रृङ्खलालाई अगाडि बढाउने गर्दछौँ र यसमा हामी कतै न कतै भगवान्सँग जोडिने चेष्टा गर्दछौँ। किनभने बिना भगवानको जतिसुकै हामीले धार्मिक कृत्य गरौँ, विद्वानको चेष्टा गरौँ, विभिन्न शास्त्रहरूको अनुशीलन गरौँ, स्वाध्याय गरौँ र अरू धेरै अनुष्ठानहरू गरौँ, व्रत उपवास जप ध्यान गरौँ, तर यदि त्यसमा भगवान हुनुहुन्न भने कुनै पनि हालतमा त्यसले कल्याण गर्दैन, त्यसले सुख दिँदैन, त्यसले आनन्द दिँदैन र त्यसले मनुष्य जन्मलाई सफल हुन दिँदैन। किनभने त्यो भगवान्बाट पृथक छ र हामी भगवान्सम्म जानु छ, किनभने भगवान कुनै उपर देखिएको एउटा चिज होइन। तपाईँ हाम्रो हृदयमा जो एकदम मूल स्थानमा बसेर हामीलाई नियमन गरिरहनु भएको छ, हाम्रो मालिक पनलाई उहाँले स्वीकार गरिरहनु भएको छ र हाम्रो मालिक हुनुहुन्छ, उहाँको कृपाले त्यो मालिकपनलाई स्वीकार गर्नुभएको छ र हामी उहाँप्रति कृतकृत्य हुन सकौँ, उहाँप्रति निरन्तर रूपमा प्रणाम गर्ने हुन सकौँ र उहाँप्रति विश्वास र श्रद्धा गर्न सक्ने हुन सकौँ। वास्तवमा कृतकृत्यताको एउटा मापन त्यही हुनेछ भनेर उल्लेख गरिएको छ। त्यसैले हामी काहीँ न काहीँ भगवान्सँगको सम्बन्धलाई यस कार्यक्रम मार्फत जोड्ने चेष्टा गरिरहेका छौँ। यो शास्त्र सम्बद्ध छ, यो परम्परा सम्बद्ध छ, यो सन्त महापुरुषहरूको वाणी सम्बद्ध छ र यसमा कुनै पनि कसै पनि व्यक्तिको एउटा आफ्नो वासनायुक्त धारणाहरूले युक्त छैन, त्यसबाट मुक्त छ भनेर हामी स्पष्टसँग भन्न सक्ने अवस्थामा छौँ। त्यसैले हामी विभिन्न चर्चाहरू गर्ने गर्दछौँ। त्यसै श्रृङ्खलामा आजको यो चर्चामा हामी अभिमानको फल घोर नरक भनेर एउटा बिन्दुमा चर्चा गर्नेछौँ। किनभने मनुष्य जन्म यो शरीर धारण गरिएको छ र यो शरीर एक दिन खत्तम हुन्छ, नाश हुन्छ, तर जो मनुष्य हो त्यो रहिरहन्छ, जो जीवात्मा हो त्यो रहिरहन्छ र यहाँ शरीरमा गरिएका विभिन्न क्रियाकलापहरू कर्म संस्कारहरू बोकेर फेरि 84 लाख पशु पक्षी यो रुख बिरुवा ढुङ्गा मुढाको योनिमा जान्छ बनिएको छ। त्यसैले त्यता गएर फेरि के गर्ने कता गर्ने बर्बाद छ स्थिति शास्त्रको यदि आज्ञा मान्य हो भने। त्यसैले त्यसबाट बच्न भगवान्को शरणमा जाऊ, भगवान्को स्मरण गर्दै आफ्नो कर्तव्यहरू निर्वाह गर। तपाईँ अर्जुनलाई भगवान् श्री कृष्णले गीतामा मलाई सम्झेर युद्ध गर, युद्ध जस्तो महान एउटा चाहिँ खतरापूर्ण जो अवस्था छ, तनावमा हुने स्थिति छ, त्यो वास्तवमा भयावह स्थिति छँदैछ, तर त्यतिखेर पनि मेरो स्मरण गर्दै युद्ध गर, तिमीलाई केही हुने छैन, त्यसबाट तिमीले पुण्य प्राप्ति गर्नेछौ र त्यो पुण्यले मसम्म ल्याउनेछ अथवा मेरो प्राप्ति गराउनेछ भनेर भगवान् स्वयं भन्नुहुन्छ। अब यसमा विश्वास गर्ने नगर्ने वास्तवमा त्यो हाम्रै हातमा छ, हाम्रै निर्णयमा छ र हाम्रै बलमा छ र हाम्रै एउटा अवस्थामा त्यो रहेको छ। त्यसैले मानिस समर्थ छँदै छैन, मानिसले केही गर्न सक्दैन, त्यसैले त ऊ परतन्त्र छ। परतन्त्र भएकाले उसले नियम रहेर नियमपूर्वक धर्मपूर्वक आफ्नो कर्म गर्नै पर्छ। यदि गर्दैन र जथाभावी गर्छ भने त्यो अभिमानले गर्जिन्छ भने घोर नरकमा पर्छ, किनभने ईश्वर स्वतन्त्र छ, मनुष्य ईश्वरको नियमनमा छ, अत ईश्वरको आज्ञा नमान्नाले मानिसले ठुलो नोक्सान बेहोर्नु पर्छ भनेर नारदजी भन्नुहुन्छ। जौ अस ईशिखा करही नर जड विवेक अभिमान परही कलप भरि नरक महु जीव कि ईश समान भनेर यसरी स्पष्टसँग जीव र ईश्वर कहिले समान हुन सक्दैन र यदि ईश्वर विमुख भएको जीव नरकमा जानै पर्छ, त्यसमा कुनै पनि सम्झौता हुन सक्दैन र यदि ईश्वरको
अभिमुख छ, ईश्वरतर्फ श्रद्धा विश्वास राख्छ र ईश्वर हुनुहुन्छ र मेरो मालिक उहाँ नै हो भनेर एउटा सामान्य हृदयमा एउटा सोच बनाउँछ भने वास्तवमा त्यो मुक्त हुन्छ, त्यो भगवान्को चरणको शरण प्राप्त गर्छ र त्यसले कुनै पनि पतनको योनिमा, 84 योनिमा नरकको दुःखपूर्ण कष्टबाट मुक्त हुन सक्छ भनेर उल्लेख गरिएको छ। त्यसैले यो परतन्त्र जीव स्वतन्त्र रूपमा अभिमानपूर्वक संसारको भोग गर्छु, संसारलाई मेरो बनाउँछु र सारा संसारको म मालिक हुन्छु भन्नेहरूको स्थिति तपाईँ हामी संसारमा देखि नै रहेका छौँ, इतिहासमा हामीले पढि नै रहेका छौँ र अझ परपरका भगवान्का लीलाहरू भएका समयका इतिहास पनि हाम्रा अगाडि छन्। त्यसैले यी सबै कुराहरूको सेरोफेरोमा रहेर भगवान् जो आफ्नो हृदयमा हुनुहुन्छ, जो आफ्नो मित्र हुनुहुन्छ, आफ्नो हित गर्ने हुनुहुन्छ, त्यस्ता प्रभुको चरणमा शरण पर्ने प्रण गर्ने सामर्थ्य प्राप्त होस्। आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। यस कार्यक्रममा हामी अभिमानको फल घोर नरक भनेर एउटा बिन्दुलाई समातेर चर्चा गरिरहेका छौँ र यसमा नाराजीले भन्नुभएको एउटा पङ्क्तिको हामी चर्चा गर्दैछौँ। जौ असह शिखा करही नर जड विवेक अभिमान परहि कल्प भरे नरक महु जीव कि ईश समान। अर्थात् विवेक नभएको अभिमानी जड भनेको मृत प्राय जो जीव छ, जो संसारलाई मात्रै सत्य देख्छ र ईश्वरलाई उसले वास्ता गर्दैन, श्रद्धा विश्वास गर्दैन, त्यस्तो मनुष्य त्यस्तो जीव कल्पभरि, कल्प अब यसको कुनै लेखाजोखा छैन, धेरै ठुलो समय हो कल्प भनेको, त्यहाँ चाहिँ नरकमा त्यतिखेरसम्म ठुलो प्रताडनायुक्त पीडायुक्त नरकमा उसले जीवन बिताउनु पर्छ र जीव कहिले पनि ईश्वर समान हुन सक्दैन, त्यसैले अभियान गर्नुको कुनै अर्थ छैन, त्यसले नोक्सान मात्रै गर्छ भनेर नाराजीले भन्नुहुन्छ। त्यसै गरी ईश्वर र जीवमा कहिल्यै पनि समानता हुन सक्दैन, यो वास्तवमा हामीले बुझ्ने चेष्टा गऱ्यौँ भने अवश्य पनि बुझ्ने विषय शास्त्रहरूले उल्लेख गरेका छन्। ईश्वर र जीवमा समानता छैन, ईश्वर मालिक हुनुहुन्छ र जीव ईश्वरको दास हो, नित्य दास हो। त्यसैले सुरसरी जलकृत बारुनी जाना ना कबहुँ न सन्त करही त्यही पाना, सुरसरी मिले सो पावन जैसे ईश अनि सही अन्तर तैसे भनेर यो मानसले उल्लेख गरेको यो पङ्क्ति हो। जस्तो यसले के भन्छ भने गङ्गा जलबाट बनाइएको मदिरालाई अर्थात् मध्यलाई जानेर पनि सन्तहरूले कहिल्यै पनि ग्रहण गर्दैनन्, किनभने उनीहरूले गङ्गा जलबाटै बनेको भए पनि मदिरा मदिरा हो, त्यसले मनुष्यलाई नष्ट गर्छ। त्यसैले उहाँहरूले गङ्गा जलबाट बनेको हो सन्तजी यो मदिरा लिनुहोस् भनेर कसैले दिन्छ भने पनि सन्तहरूले त्यसलाई लिनुहुन्न, तर त्यही मदिरा गङ्गाजीमा मिसिएपछि जसरी पवित्र हुन्छ ईश्वर र जीवमा पनि त्यस्तै भेद छ भनेर उल्लेख गरिएको छ। जस्तो गङ्गा जलबाट बनेको मदिरा जस्तै जीव मदिरा हो भने गङ्गा जल भगवान हो, र यदि त्यही मदिरा यदि गङ्गाजीमा मिसिन्छ भने सन्तहरू भन्नुहुन्छ यो मदिरा मिसिएको गङ्गाजीमा म स्नान गर्दिनँ भनेर कहिल्यै पनि भन्नुहुन्न, किनभने सन्तहरूले मदिरा मिसिएको गङ्गा जलमा स्नान अवश्य पनि गर्नुहुन्छ, मदिरा मिसिएको गङ्गा जल पान गर्नुहुन्छ, तर गङ्गाजी गङ्गा जलबाट बनेको मदिरा पान गर्नुहुन्न, किनभने त्यो गङ्गाजीमा जेसुकै मिसिए पनि पवित्र हुन्छ, तर गङ्गाजीबाट निकालिएको बिछोडिएको जो जल छ त्यसबाट जेसुकै बनाए पनि त्यो अपवित्र हुन्छ। त्यसैले सन्तहरूले जसरी यो गङ्गा जल र मदिराको एउटा पार्थक्यलाई बुझ्नुहुन्छ, त्यसै गरी ईश्वर र जीवमा पनि त्यही भिन्नता छ, ईश्वरबाट पृथक भएको जीव मदिरा समान हो र पुनः ईश्वरमै मिलेको जीव फेरि त्यो जीव ईश्वरमय हुन्छ, त्यो पवित्र हुन्छ, त्यसमा कुनै पनि विकृति अथवा अभिमान रहँदैन। त्यसैले
मनुष्यले आफू ईश्वरकै एउटा अंश हो भन्ने बुझ्नुपर्छ, किनभने भगवान्ले ममै भाम्सु जीव लोके जीवभूत सनातन मन संस्था इन्द्रियाणी प्रकृति स्थानी कर्षति भनेर गीताको 15 अध्यायको 7 श्लोकमा यसरी उल्लेख गर्नुभएको छ। त्यसैले जीव भगवानको अंश हो भन्ने कुरालाई मनुष्यले मान्नुपर्छ भनेर यो रामचरितमानसको पङ्क्तिले उल्लेख गरेको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यसमा अभिमानको फल घोर नरक हुन्छ भनेर चर्चा गरिरहेका छौँ र त्यसै सन्दर्भमा मनुष्य समर्थ छैन, त्यसैले ऊ परतन्त्र छ, तर परतन्त्र भएकाले नै उसले भगवानको नियममा रहेर विभिन्न कर्महरू गर्नुपर्दछ। त्यो नियम कहाँ छ भन्दा शास्त्रहरूले जो नियमहरू बताएका छन् त्यो भगवानका आज्ञाबाट बताइएका शास्त्रहरू हुन्, चाहे जसले सुकै बताओस्, र त्यसलाई मनुष्यले मान्नुपर्छ। आफ्नो धर्म सम्प्रदाय, कुल परम्परा जहाँ हामी छौँ त्यसमा रहेर अवश्य पनि मान्नै पर्छ। समर्थको दोष गुणमा बदलिन्छ। यदि समर्थ हुने हो भने भगवानको शरणमा जानै पर्छ। जस्तो सूर्य, अग्नि र गङ्गाजी जस्तै समर्थ हुन्छ, त्यस्तै उहाँहरूको दोष पनि गुणमा बदलिएको छ। जस्तै भानु अर्थात् भानु कृषाणु सर्व रस खाई, भानु अर्थात् सूर्य र कृषाणु अर्थात् अग्निले सबै रसको भक्षण गर्नुहुन्छ। अग्निमा जे सुकै हाल्नुहोस् त्यो उहाँले खाइदिनुहुन्छ। सूर्यले पनि जस्तो सुकै फोहोरको जल भए पनि सोसेर ग्रहण गरिदिनुहुन्छ, खाइदिनुहुन्छ। तिन कह मन्द कह त कौनाए, तर सूर्य र अग्निलाई कसैले पनि अपवित्र भनेर भनेको हामीले सुनेका छैनौँ र भन्दा पनि भन्दैनन्। शुभहरू अशुभ सलिल सब बहाई, सुरसरी को अपुनित न कहाए, शुभ राम्रो नराम्रो मरेका लासदेखि लिएर कुहिएका पत पात पतिङ्गर फोहोर मैला गन्दगी सारा चिज गङ्गाजीमा बगेका हुन्छन्, तर गङ्गाजीलाई कसैले पनि अपवित्र भनेर स्नान नगर्ने, गङ्गाजीको जल पान नगर्ने गर्दैन। किनभने त्यो जस्तो सुकै अवस्थामा पनि गङ्गाजी पवित्र नै हुनुहुन्छ, त्यसैले उहाँहरू समर्थ हुनुहुन्छ, त्यसैले पवित्र, र उहाँहरूलाई कसैले पनि दोष लगाउन सक्दैन। समर्थ कहुँ नहीँ दोष गोसाई, रवि पावक सुरसरी कि नाइ, अर्थात् सूर्य आगो र गङ्गाजी जस्तै जो समर्थ छ त्यसको कुनै पनि दोष हुँदैन। जो अही सेज शयन हरि कराही, बुध कहुँ तिन कर दोष न धराही, जसरी भगवान् विष्णु सर्पको ओछ्यानमा सुत्नुहुन्छ, बुद्धिमानहरूले भगवान् विष्णुलाई कुनै पनि दोष लगाउँदैनन्। किनभने सर्प एउटा अपवित्र प्राणी हो, तर भगवान् त्यसमा शयन गर्नुहुन्छ। किनभने भगवान् सर्वसमर्थ हुनुहुन्छ, भगवान् स्वतन्त्र हुनुहुन्छ र भगवान् सबैका हितैषी हुनुहुन्छ। त्यसैले त्यहाँ पनि गुण दोष हो सर्पलाई स्पर्श गर्नु, सर्पमाथि सुत्नु, सर्पले ठोको भने के हुन्छ हालत हामी सबैलाई थाहा छैन। तर पनि भगवान् समर्थ भएको हुनाले उमाथि शयन गर्नुहुन्छ, तर त्यो दोष रूपमा नगनेर विद्वानहरूले त्यसको प्रशंसा गरेका छन् भनेर समर्थ हुनलाई भगवान्को शरणमा जानै पर्छ। यही यो वास्तवमा अभिमान गरेर म नै ठुलो हुँ, मै हुँ सबैको मालिक भन्ने जो भाव छ यसले नोक्सान गर्छ र नरकमा लागेर कल्पौँ कल्पसम्म पछार्छ भनेर उल्लेख गरिएको छ। यही चर्चाका साथसाथै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस बडिदाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय नमस्ते युके कार्यक्रम सुरुवात भइसकेको छ। आज एक्स मार्सियाले गाएको गीत सँगसँगै हाम्रो नेपाल भन्दै हुनुहुन्थ्यो एक्स मार्सियाका समूह, र यसपछि फेरि अन्य गीतहरू छँदै नै छन्। मिठा मिठा गीतहरू एज युजल सधैँ जस्तो लिएर उपस्थित भएको छु म आशा, एक्चुअली फुलमाया हजुर। यहाँहरू सबै सबैलाई न्यानो स्वागत गर्न चाहन्छु, न्यानो नमस्कार टक्राउन चाहन्छु, शुभ शुभ समयको कामना पनि गर्न चाहन्छु। आज बुधबारको दिनको कार्यक्रम यसरी नै सुरुवात भइसकेको छ। सधैँ जस्तो देशभक्ति भावनाले भरिएको गीतबाट हामी कार्यक्रम सुरुवात गर्ने गर्छौँ। र अलिअलि गर्मी छ भन्दाखेरि पनि हिटवेभ स्टिल छ, क्या अरे 30 डिग्री वरपरको तापक्रम छ विभिन्न ठाउँमा, सबै ठाउँमा त होइन, माथि उत्तर इलाकातिर र उत्तर पश्चिमी भेगतिर त्यस्तो नभए पनि दक्षिणी इलाकातिर, मिडल्यान्डतिर, होइन इङ्ल्यान्डमा, वेल्समा त्यो गर्मी चाहिँ छ। र घाम लाग्ने दिनहरू प्रशस्त छन्, अगाडि निकै नै घाम लागिरहेको, पानी पर्ने चान्स नभएको र बादल पनि धेरै नलाग्ने, फेरि अलिअलि मात्रै लाग्यो जस्तो हुने, त्यसपछि फेरि हटिहाल्ने, र गर्मी अलिकति छ, त्यसैले गर्दाखेरि टेक केयर गर्नुहोला। गर्मीमा अब आफूलाई कसरी जोगाउने हो, घरलाई कसरी चिसो बनाउने, आफ्नो शरीरलाई कसरी चिसो बनाउने हो, त्यो त तपाईँ हामीले हाम्रो अनुभवले पनि अहिलेसम्म हामीले थाहा पाइसकेका छौँ। तपाईँको घरको कुन कुनामा चाहिँ अलिक चिसो हुन्छ होला, बिहान पख कुन साइडमा, बेलुका पख कुन साइडमा, गार्डनमा जानुभयो भने गार्डनको कुन कुनामा चाहिँ अलिक शीतल हावा आउँछ, कहाँनिर छाया छ, होइन हो त्यहाँनिर तपाईँहरूले अहिलेसम्म त्यो कस्तो भने पत्ता लगाइसक्नु भएको छ आफ्नो घरमा पक्कै पनि, किनभने म पनि त्यस्तै गर्छु कि कहाँनिर कुनामा शीतल छ त्यहीँ गएर बस्ने हो, होइन घरमा भएको बेलामा अथवा गार्डनमा काम गर्नु छ भने शीतल भएको ठाउँमा गएर काम गर्ने। र गार्डनको कुरा गर्दाखेरि होस पाइप ब्यान्डहरू रहेका छन्, कुन कुन ठाउँमा कहिलेदेखि सुरुवात भएको छ, के गर्नुहुन्छ के गर्नुहुन्न, फेरि पनि आज त्यो कुरा म राख्नेछु, एकचोटि रिमाइन्ड पनि यहाँहरूलाई गराउनेछु। गर्मी छ, पानी पनि पिउन नभुल्नु होला। अनि आज डक्टरसँग गरेको कुराकानी, कोलेस्ट्रोल सम्बन्धी गरे कुराकानी आज हामीले 8 बजे पछिको समयमा सुन्नेछौँ, श्री सुनवारजीले गर्नुभएको छ। अब शिव परियारले गाउनुभएको एउटा गीत छ, तिम्रो रूप ईश्वरले भन्ने, यो गीत मैले यहाँहरूको लागि सुरु गरिसकेको छु, इन्जोय गर्नुहोस्।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

समय बिहानको 6:51 गएको छ अहिले हामीले सुन्दै थियौँ र यतिखेर गाउने कलाकार मेलिना राई अनि सुमन राईले गाउनुभएको गीत थियो. अब चाहिँ एकछिनमा रविन थापा बादल उहाँहरूले गाउनुभएको गीत सुन्दै हामी अगाडि बढ्छौँ. अगाडि चाहिँ समाचारतिर बढ्ने बेला हुन लागेको छ.

यो बेलामा हामी प्रश्न राख्ने गर्छौँ बिहानको श्रोताको लागि, अर्ली बर्डहरूको लागि भन्नु पर्यो। प्रश्न एक्चुअली वर्ल्ड कपकै बारेमा छ, यहाँहरूलाई बितितै छ। अब फाइनल आउन लागिसक्यो। आज बुधबार, हजुर आज एकचोटि क्यालेन्डर पनि हेरिहालौँ। नेपाली पात्रो आज विक्रम सम्बत 2083 साल असार महिनाको 31 गते हो, बुधबारको दिन पर्यो। तदनुसार आज 15 जुलाई सन् 2026 दिन र आज हजुर बुधबारको दिन र आज विशेष दिन हो। आज त इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको खेल हामीले हेर्नुपर्छ आज फुटबल, र यो सेमी फाइनल भरे 8 बजे हुन्छ। सेमी फाइनलका अर्को ग्रुपको टिम गइसकेका छन्। फ्रान्स भर्सेस स्पेनको गेममा चाहिँ स्पेन अगाडि गइसकेको छ। धेरैले फ्रान्स भनिरहेका थिए तर स्पेन अगाडि गइरहेको छ, होइन? स्पेन पनि

यत्तिकै राम्रो छ र अब चाहिँ इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको गेम आज हेर्नुपर्छ र आज यहाँ बेलायतवासीहरू पुरा तयार भइरहेका छन् तयारीका साथ चाहिँ आज उहाँहरूको बन्दोबस्त कडा छ भन्नु पऱ्यो बेलायतवासीको बन्दोबस्त आज सो आजको यो गेम 8 बजे किकअफ छ सेमी फाइनलबाट अब फाइनलमा एउटा टिम प्रवेश गरिसक्यो स्पेन र अब आजको गेमबाट को प्रवेश गर्छ भरे थाहा भइहाल्छ र फाइनलमा जाने दुई टिम बाट चाहिँ दुई टिममध्ये चाहिँ स्कोर तपाईँहरूले गेस गर्नुपर्छ यसपालि दुई टिमको चाहिँ स्कोर गेस गर्नुपर्छ अब कसले कति लगाउँछ होला कसले जित्छ कसले जित्दैन भन्ने कुरा मैले सोधेको छैन तर स्कोर कति कति हुन्छ होला भन्ने कुरा चाहिँ तपाईँले गेस गर्नुपर्छ एउटा स्पेन गइहाल्यो भरे एउटा थाहा भइहाल्छ होइन अनि त्यसपछि तपाईँले गेस गर्न सक्नुहुन्छ र यसपालिको लागि एकदमै स्पेसल पुरस्कार हाम्रो फुटबल बिएफबिएसको फुटबल छँदैछ यो साताभरि नै अब हामी फुटबलकै चर्चा गरिरहेका हुन्छौँ र फुटबल हेरिरहेका हुन्छौँ अनि फुटबलकै पुरस्कार छ अनि साथमा यसपालि फेरि द बुलियन भल्ट यता ग्लोबल बुलियन भल्ट आसफोर्ड क्यान्टको तर्फबाट पनि तपाईँहरूको लागि भाउचर छ जहाँ चाहिँ तपाईँहरूले आफ्नो बहुमूल्य सरसामग्रीहरू एकदमै सुरक्षित राख्न सक्नुहुन्छ मन्थली महिनावारी अलिकति फी तिरेर र हजुर उहाँहरूको तर्फबाट पनि भाउचर छ यसपालि यो स्पेसल भयो र अब ओपन कन्सर्टका टिकटहरू पनि आउँदैछन् तपाईँहरूको लागि होइन तपाईँहरूले अब त्यसको लागि पनि प्रयास गर्नुपर्ने हुन्छ भाग लिनु चाहिँ नभुल्नु होला अब क्वेसन एन्सर प्रश्न उत्तरमा भाग लिएर हुन्छ कि कम्पिटिसनमा अथवा तपाईँले केही लेखेर हुन्छ कतिले गुड मर्निङ मात्रै भन्नुहुन्छ कतिले थम्सअप मात्रै गर्नुहुन्छ होइन म साथै छु है भनेर भन्नुहुन्छ अलिकति इन्डिकेट गर्नुहुन्छ मलाई केही न केही सङ्केत चाहिँ दिनुहुन्छ कि यहाँहरूले त्यसैले किप राइटिङ लेख्दै गर्नु होला त्यो सङ्केत पनि पठाउँदै गर्नु होला कति इमोजीहरू छन् होइन थम्सअप गरेको नमस्ते मात्रै गरेको आउँछ कति कति स्माइल मात्रै गरेको फेसहरूको पनि छन् धेरै थरीका त्यसैले सेन्ड गर्दै गर्नु होला अब गीत मैले सुरु गरिसकेको छु सुनाउँछु यो गीत बादल लिम्बू अनि रविना थापा मगरले गाउनुभएको गीत छ अबको चरणमा यो गीत सुन्दै अब समाचारतिर लागौँ आउनुहोस्

0: अमेरिकाले इरानमाथि लगातार चौथो रात आक्रमण गरेको छ। इरानी बन्दरगाहमा अवरोध गर्दै अमेरिकाले पछिल्लो आक्रमण सुरु गरेको हो। इरानले भने अमेरिकी अतिक्रमण बन्द नभएसँग हर्मुज जलमार्ग बन्द गरिने अड्डी लिएको छ। यही बीचमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने खाड़ी मुलुक हुँदै हर्मुज मार्गबाट चल्ने जहाजमाथि कर लगाउने यसअघिको घोषणा परिवर्तन गर्नुभएको छ। अब उनीहरूसँग ठूलो लगानीको सम्झौता गरिने उहाँको भनाइ छ।
1: I was called by different people, different countries, kings and emirs and all of the people that we all know and we all love. And they've been, frankly, they've been very strong partners. And they said, we'd love to do it a different way. We'd love to invest in the United States with billions and billions of dollars.
0: युरोपेली फुटबल महारथी स्पेन विश्वकपको फाइनलमा पुगेको छ। डालार रंगशालामा उपाधि दावीदार फ्रान्सलाई 2-0 हराउँदै स्पेन फाइनलमा पुगेको हो। यो जीतसँगै युरोप च्याम्पियन स्पेनले पछिल्ला 37 खेलमा हार बेहोरेको छैन। स्पेनको उपाधि भिडन्त अब अर्जेन्टिना र इङ्ल्याण्ड मध्ये एक टोलीसँग हुनेछ। अंग्रेज खेलाड़ी बस्दै आएको अटलान्टामा आजको खेलका लागि तनाव पनि बढेको छ। केही अंग्रेज समर्थक भने ढुक्क देखिएका छन्।
2: I think we're a better team than Argentina. Obviously we've got to take care of Messi.
3: I mean, Argentina couldn't think of any team more appropriate to stuff to get through to the final.
4: I'm not confident on them, but they've got where they are with how they've done it. So I think it could be an omen.
0: सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रेका एमाले विद्यार्थी संगठन अनि राष्ट्रविका 6 नेता कार्यकर्ता पक्राउ परेका छन्। राज्य आतंक बढ़ेको भन्दै प्रदर्शनमा उत्रेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। अनि राष्ट्रविका अध्यक्ष दीपक धामी, संगठन निर्वाचन आयोग अध्यक्ष जीत प्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी लगायतका नेता कार्यकर्तालाई पक्राउ गरेको अनि राष्ट्रविले जनाएको छ। कडाले प्रदेश सरकारका 4 जना कांग्रेस मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेस र एमाले बीच सरकार गठनका बेला भएको सहमति मुख्य मन्त्री यामलाल कडेलले कार्यान्वयन नगरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजय बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले राजीनामा दिनुभएको हो। रौतहटमा 1 जना युवाले आत्मदाहको प्रयास गरेका छन्। गरूडा 9 का 28 वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जानकारी दिएको हो। उपचारका लागि बेटर नेपाल अस्पताल गरूडा लगिएका गौतमलाई थप उपचारका लागि किर्तिपुरको वन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरी चौकी बिरताका प्रहरी सहायक निरीक्षक मनोज दासका अनुसार प्रारम्भिक उपचारमा संलग्न चिकित्सकले गौतमको 31% शरीर जलेको जानकारी दिनुभएको छ। गौतमले नियमित मानसिक औषधि सेवन गर्दै आएको परिवारले जनाएको छ। गौतमले आत्मदाह गर्नु अघि मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीको भनाइ छ। बागमती प्रदेशले समस्याग्रस्त सहकारीबाट बचत फिर्ताका लागि पर्सि साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी लिने व्यवस्था गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समस्याग्रस्त सहकारीलाई पुनः सञ्चालनमा आउने वातावरण बनाउने पनि बताउनु भएको छ। बागमती प्रदेशमा रहेका 5 वटा समस्याग्रस्त सहकारीले हिजोदेखि साना बचतकर्ताको बचत फिर्ता गर्न थालेका छन्। बागमती प्रदेशले सिभिल बचत तथा ऋण सहकारी संस्था सोल्टिमोर, दर्शन बचत तथा ऋण सहकारी संस्था किर्तिपुर, सुमेरु बचत तथा ऋण सहकारी संस्था पोल्चोक, नेशनल नमो बुद्ध बचत तथा ऋण सहकारी संस्था सामाकुसी र लालीगुरास बचत तथा ऋण सहकारी संस्था खुसीबुलाई समस्याग्रस्त घोषित गरेको छ। कञ्चनपुरमा पछिल्लो 6 महिनामा 28 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमका 9 जिल्ला मध्ये सबैभन्दा बढी संक्रमित कञ्चनपुरमै भेटेपछि सतर्कता अप्नाउन र समुदाय स्तरमा रोकथामका गतिविधि प्रभावकारी बनाउन भनिएको हो। जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य रोग सम्पर्क व्यक्ति सिद्धराज भट्टका अनुसार जनवरीमा 5, फेब्रुअरीमा 6, मार्चमा 5, अप्रिलमा 7, मेमा 2 र जून महिनामा 3 गरी 28 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। उहाँका अनुसार यो अवधिमा सुदूरपश्चिम प्रदेशमा 70 जनामा संक्रमण देखिएको छ। अछाममाते र कैलालीमा 10, डडेलधुरामा 8, बझाङमा 6, डोटीमा 3 तथा दार्चुला र बैतडीमा 1-1 जना डेंगी संक्रमित फेला परेका छन्।
5: यो PFBS गोर्खा रेडियो हो।

गुड मर्निङ, नमस्ते. बिहानको 7:10 गयो अहिले यहाँ बेलायतको समय. नेपालमा दिउँसोको 12 बज्नै लागेको छ. 12 बज्नको लागि झन्डै 4 मिनट बाँकी छ. ब्रुनाई र हङकङतिर दिउँसोको 2 बजेर अहिले 11 मिनट जानै लागेको छ. बेलायतबाट प्रसारण भएको यो कार्यक्रम नमस्ते युकेमा न्यानो स्वागत गरौँ, न्यानो नमस्कार पनि टक्राउँ. समय यहाँहरूको एकदमै शुभ शुभ रहोस् यो कामना पनि गर्न चाहन्छु. र गर्मी छ अझै पनि विभिन्न ठाउँमा. यहाँ अलिअलि बादल लागिरहेको छ बिहान, र तपाईँ कहाँ सायद आकाश उग्रिसकेको छ बिहानै. हामी कहाँ पनि उग्रेको त हो, तर अलिअलि बादल पनि देखा परेको छ, सेतो सेतो बादल. र फेरि दिउँसो त पुरै घाम लाग्छ. र वेदरको चर्चा हामी प्रायः गरिरहेका हुन्छौँ यतिखेर. अहिले यो झन्डै 1 महिना भयो पानी परेकै छैन यहाँ बेलायतमा. त्यसैले होज पाइप ब्यानहरू थुप्रै छन्. पानी हामीले जथाभावी प्रयोग गर्न ब्यान गरिएको छ अहिले. र कहाँ कहाँ कहिलेदेखि कुन कुन क्षेत्रमा क्षेत्र भन्दाखेरि कुन कुन वाटर कम्पनीले ब्यान गरेको छ भन्ने कुरा म अहिले तपाईँलाई डिटेलमा जानकारी गराउँला. अहिले चाहिँ यो 8 बज्नुभन्दा अलिकति अगाडि, अनि 8 बजेपछि आज फेरि कोलेस्ट्रोल सम्बन्धी चर्चा सुन्नेछौँ. डक्टरसँग श्री सुनवारजीले गर्नुभएको हेल्थ पोडकास्ट अन्तर्गतको कुराकानी सुन्न नभुल्नुहोला आज 2 भागमा 8 बजेपछिको समयमा. र अहिले चाहिँ मौसमको चर्चा गर्नुपर्दाखेरि 1 महिना भयो पानी परेको छैन. हामीले अहिले चाहिँ आफ्नो गार्डन पुरा त्यो तपाईँको अगाडिको मैदान चाहिँ सुक्खा सुक्खा भएको छ होइन. अनि माथि सेटेलाइट पिक्चर हेर्दाखेरि पनि अहिले पृथ्वीमा माथि सेटेलाइटले त दिन ठाउँ ठाउँको पिक्चर राखिरहेको हुन्छ नि त होइन. हो त्यहाँनिर हेर्दा पनि अलि अगाडि चाहिँ ग्रिन थियो बेलायतको तस्बिर. अहिले पछि लेटेस्ट हेर्दा जुलाई महिनाको चाहिँ अलि येल्लोइस प्रकारको कि खैरो खैरो, किन भन्दा झारहरू प्रायः भइसकेको छ नि त. त्यसले गर्दाखेरि अब त्यसले गर्दाखेरि झारहरू चाहिँ पुरा खैरो भएको होइन, अलि पहेँलो पहेँलो भइसकेको छ. त्यसैले त्यो सेटेलाइट पिक्चरै पहेँलो देखिन्छ कि. सबै ठाउँको त होइन, तर इङ्ल्यान्डको अनि मध्य इङ्ल्यान्डको भयो, पूर्वीय इङ्ल्यान्डको, अलिअलि दक्षिण इङ्ल्यान्डको चाहिँ त्यो देखिन्छ, अलिअलि वेल्सको पनि होइन. झारहरू चाहिँ अब डाँडा काँडामा पनि मसिनो झारहरू हुन्छ यहाँ त, त्यो झारहरू सबै सुकेर अहिले पहेँलो भइरहेको छ. सो त्यो त्यो तस्बिरै त्यस्तो देखिएको छ अहिले, मैले यसो हेरिरहेको थिएँ. एनिवे, आजको कुरा गर्नुपर्दा आज पनि घमाइले हो, जताततै घमाइले हो. अलिअलि इङ्ल्यान्डको पूर्वीय भूभागतिर यो समुद्र तटीय क्षेत्रतिर केही बेर बादल लाग्न सक्छ. अनि इङ्ल्यान्डको दक्षिण पश्चिमी कुना भयो यता च्यानल आइल्यान्डतिर, तपाईँ कर्नवालको दक्षिण भेगतिर जानुभएको होला होइन. हो त्यतातिर चाहिँ यो प्लेमाथदेखि अझै उता, म चाहिँ गएको छुइनँ, तर अझै दक्षिण पश्चिमी कुनामा त्यहाँनिर चाहिँ आज मेघ गर्जन हुनसक्छ, अलिअलि पानी पर्न सक्छ मेघ गर्जनसहित भन्ने भनाइ चाहिँ छ मौसमविदहरूको. र आजको तापक्रम कुरा गर्नुपर्दाखेरि म्याक्सिमम् भनेको लन्डन एरियामा 28 डिग्री सेल्सियस, कार्डिफतिर 30 डिग्री, अनि उता लिभरपुल बर्मिङहामतिर 28-29 डिग्री नै रहन्छ, बेलफास्टतिर 24 डिग्री, अनि माथि स्कटल्यान्डमा 19-25 डिग्री सेल्सियस. यो आजको कुरा भयो. अब भोलि बिहिबारको कुरा गर्नुपर्दा फेरि पनि घमाइलो हुन्छ, सुक्खा हुन्छ जताततै. र इङ्ल्यान्ड र स्कटल्यान्डको पूर्वीय समुद्र तटीय क्षेत्रतिर फेरि बादल लाग्न सक्छ भोलि बिहिबारको दिनमा पनि अलिअलि हल्का. र इङ्ल्यान्डको दक्षिण पश्चिमी कुनामा च्यानल आइल्यान्डतिर फेरि पनि त्यहाँनिर पानी पर्न चाहिँ सक्छ भोलि बिहिबारको दिनमा पनि. त्यसपछि पर्सि शुक्रबार हेर्दाखेरि चाहिँ घाम त लाग्छ, उज्यालो हुन्छ, आकाश उग्रिरहन्छ, तर उत्तरी हावा अलिअलि चल्ने कारणले गर्दाखेरि लेस गर्मी बनाउने हो. उत्तरी इलाकातिर चाहिँ थोरै गर्मी, थोरै थोरै मात्रै हुन्छ. अन्यथा तापक्रम फेरि आज भोलि त्यस्तै नै रहिरहन्छ माथि स्कटल्यान्डतिर पनि. र शुक्रबारको दिनमा चाहिँ 16-24 डिग्री सेल्सियस हुँदो रहेछ यो तापक्रम चाहिँ, अलिक शीतल हुँदै जान्छ त्यतातिर, बेलफास्टतिर पनि भयो. र लन्डन एरियातिर चाहिँ 28 डिग्री सेल्सियस नै हुन्छ है यो फ्राइडे शुक्रबार पनि, लन्डनमा मात्र होइन बर्मिङहाममा पनि. र कार्डिफतिर चाहिँ 29 डिग्री सेल्सियस हुन्छ, लिभरपुलतिर 26. यो चाहिँ यो आउने शुक्रबारको कुरा भयो. त्यसपछि पनि चार्टमा पानी छैन, विकेन्डमा पनि घमाइलो नै छ, शनिबार आइतबार. अब नेक्स्ट विकसम्म नै हामीले प्रायः पानी पर्ने पाउँदैनौँ, घमाइलो नै हुन्छ. तर उत्तरी हावा चाहिँ अलिअलि आइरहेको छ, अलिकति दक्षिणी भेग हुँदै फेरि उत्तरी इलाकातिर जाँदै अलिअलि हावा चाहिँ आउँछ. र शनिबारको दिनमा नर्दर्न आयरल्यान्डतिर, इङ्ल्यान्डमा भयो
इङ्ल्यान्डको उत्तरी भेगतिर अनि पूर्वीय भेगमा बादल लाग्दो रहेछ र अरू ठाउँमा चाहिँ फेरि एकछिन बादल लाग्छ त्यसपछि हराउँछ त्यो बादल फेरि अरू ठाउँमा पनि चाहिँ घामै लाग्छ फेरि सुक्खा नै हुन्छ अलिकति चाहिँ लिभरपुलको माथितिर चाहिँ पानी पर्न सक्ने सम्भावना अलिअलि छ होइन भने अरू ठाउँमा छैन त्यही केही पनि लिभरपुलमा पनि होइन अलिक माथि हो लिभरपुलको एनिवे तापक्रम चाहिँ फेरि कस्तो हुन्छ कति हुन्छ भने यो आउने शनिबारको दिनमा लन्डनमा 27 डिग्री सेल्सियस हुन्छ कार्डिफतिर 28 डिग्री म्याक्सिमम् भनेको चाहिँ माथि स्कटल्यान्डमा चाहिँ 16-23 हुन्छ घटेर बेलफास्टतिर 21 डिग्री यो उत्तरी हावाले गर्दाखेरि हो सन्डे पनि उत्तरी हावा निरन्तर चलिरहन्छ अलिकति शीतलपना ल्याउँछ तर घाम लागिरहन्छ निरन्तर सबै ठाउँमा स्कटल्यान्डको उत्तरी इलाकातिर चाहिँ बादल लाग्छ र हल्का पानी पर्न सक्छ माथि स्टोनवेतिर र तापक्रम निरन्तर घटेर लन्डनमा 25 डिग्री सेल्सियस आइतबारको दिनमा बर्मिङह्याम लन्डनतिर कार्डिफतिर 27 अनि माथि इलाकातिर चाहिँ त्यस्तै नै रहन्छ 16-22 डिग्री सेल्सियससम्म हुन्छ तापक्रम हजुर यस्तै छ यो विकेन्डसम्मको हेर्दाखेरि मौसम अब मौसमको चर्चा यति नै गरौँ नेक्स्ट विकसम्म नै पानी चाहिँ खासै पर्दैन न्यानो भइरहन्छ छोटकरीमा मौसमको चर्चा यति नै अब विशाल कल्टनले गाउनुभएको गीत छ एउटा ढल्की जोबन भन्ने यो मैले सुरु गरिसकेको छु इन्जोय गर्नुहोस्

0: Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: यो BFBS गोर्खा रेडियो हो।

छोटो मिठो गीत थियो कमल खातीले गाउनु भएको यो गीत आत्मामा एल्बम तिनबाट रहेको गीत हो यो बिहानको 7 बजेर अहिले 25 मिनट जानै लागेको छ बेलायतमा नेपालमा चाहिँ दिउँसोको 12 बजिसक्यो 12 बजेर 9 मिनट गइसकेको छ एक्चुअली 10 मिनट जान लाग्यो ब्रुनाई र हङकङतिर दिउँसोको 2 बजेर 25 मिनट पनि गयो यतिखेर र आजको पात्रो एकचोटि हेर्दै फेरि यो वैदेशिक विनिमयतिर लागौँ आज विक्रम सम्बत 2083 साल असार महिनाको 31 गते हो बुधबारको दिन तदनुसार जुलाई महिनाको 15 तारिक सन् 2026 को दिन हो जुलाई महिनाको 15 आधा महिना गइसकेछ जुलाई महिना यो सालको र असार महिना त सकिने लाग्यो भोलि एक दिन मात्रै बाँकी छ पर्सि शुक्रबार साउने सङ्क्रान्ति हो लुतो फाल्ने दिन हजुर र शुक्रबार त्यो छ अनि तुलसी रोपण गर्ने दिन चाहिँ 10 दिन बाँकी छ है त्यो चाहिँ जुलाई 25 तारिक पर्छ साउन 9 गते तपाईँ तुलसी रोप्न चाहनुहुन्छ घरमा भने चाहिँ र आजको वैदेशिक विनिमय दर अलिकति भन्दा पनि पाउन्ड स्टर्लिङको हेरौँ आज पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.56 रुपियाँ र बिक्री दर 206.37 रुपियाँ पाउन्ड स्टर्लिङ फेरि एकचोटि एकको खरिद दर 205.56 रुपियाँ र बिक्री दर 206.37 रुपियाँ अनि पाउन्ड स्टर्लिङ पछि आज सुन र चाँदीको मूल्य हेरौँ प्रति तोला सुनको मूल्य आज 284,800 रुपियाँ छ प्रति तोला सुनको मूल्य 284,800 रुपियाँ छ भने चाँदी प्रति तोलाको मूल्य 4,415 रुपियाँ आजको यो सुन र चाँदीको मूल्य भयो नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको अब फेरि पनि अर्को गीत सुन्न पर्छ प्रश्न म एकछिनमा राख्छु अर्को अब यो घन्टामा पनि राख्छु तर यसपालिको प्रश्न चाहिँ वर्ल्ड कप 2026 को फाइनलको कुरा गरिरहेका छौँ हामीले वर्ल्ड र फिफा वर्ल्ड कपको फाइनल चाहिँ यो आउने आइतबार 19 जुलाईमा छ बेलुका 8 बजे किक अफ हुन्छ र त्यहाँ चाहिँ एउटा टिम पुगिसकेको छ स्पेन र अब अर्को टिम चाहिँ को जान्छ आज राति निर्णय हुन्छ र ती दुई टिममध्ये हजुर 19 जुलाईमा हुने जुन फाइनल खेल्छ वर्ल्ड कपको फाइनलमा पुग्ने टिमहरूको स्कोर कति कति हुन्छ होला बताउनुहोस् गेस गर्नै पर्ने हुन्छ अब हामीले होइन अब को जान्छ अगाडि एउटा चाहिँ स्पेन गइसकेको छ अब इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको गेम आज छ र दुईजनामध्ये को जान्छन् अगाडि त्यो भरे थाहा हुन्छ र फाइनलमा पुग्ने दुई टिममध्ये चाहिँ फाइनलमा पुग्ने टिमहरूको चाहिँ स्कोर गेस गर्नुपर्छ यहाँहरूले हजुर कसले कति लगाउँछन् होला त र अब विनर को हुन्छन् होला भन्दाखेरि पनि स्कोर तपाईँले बताउनु पर्नेछ दुई टिमको ओके त्यो अब भोलिदेखि थाहा भइहाल्छ होइन सो यसो तपाईँ हेर्दै गर्नुहोस् फुटबल क्यालकुलेसन गर्दै गर्नुहोस् आफ्नो हिसाब किताब कसले कति खेल्छन् भन्ने कुरा तपाईँहरूले गेम हेर्नुभएको छ भने त्यो राम्रोसँग थाहा पाउनुहुन्छ तर गेम अब यो फुटबलको आँखै हुँदैन होइन हिजो फ्रान्स र स्पेनमा स्पेन अगाडि गइहाल्यो कतिले धेरैले फ्रान्स जान्छ होला भनेका थिए अब स्पेन गइसकेको छ राम्रो छ स्पेनको खेल पनि होइन र अब इङ्ल्यान्ड भर्सेस अर्जेन्टिना उस्तै छन् फेरि दुईजना होइन सो को जाने हो भरे हेर्नुहुनेछ तयारी धेरैको छ प्रश्न यही नै हो यसपालिको लागि चाहिँ तपाईँहरूलाई द ग्लोबल बुलियन भल्ट आसपोर्ट क्यान्टको तर्फबाट भाउचर छ है जहाँ चाहिँ यहाँहरूले आफ्नो बहुमूल्य चिजहरू सुरक्षित राख्न सक्नुहुन्छ साथमा बिएफपिएसको चिन्न भएको पुरस्कार पनि छ फुटबल पनि हामीलाई प्राप्त भएको छ सो त्यो पनि छँदैछ यो प्रश्न यही नै हो यसपालिको अब भोलिदेखि अझै यसमा तीव्रता आउनेछ होला गेसिङ गर्ने काम अहिले चाहिँ अलिक थोरै मात्रै छ अब गीत अहिले म राख्दैछु गाउँदै हुनुहुन्छ सबिन राई

सबिन राईले गाउनुभएको गीतपछि अब राशिफलतर्फ एकैछिन ध्यान दिउँ। आजको राशिफल सबभन्दा पहिले मेष राशिबाट सुरु गरिहालौँ। आज नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ मेष राशि हुनेले। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई परीक्षामा राम्रो सफलता मिल्ला। सङ्गीत वा कलाको क्षेत्रमा विशेष उपलब्धि प्राप्त हुनेछ। वृष राशिको भने आज पुरानो अनुभवले नयाँ अवसरको सही उपयोग गर्न मद्दत मिल्नेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। व्यापार व्यवसायमा धैर्य एवं मेहनतले राम्रो सफलता मिल्नेछ। मिथुन राशिलाई आज आफ्नो व्यवहारबाट सबैको मन जित्न सफल हुनुहुनेछ। आशा र विश्वासले नयाँ ऊर्जा प्रदान गर्नेछ। विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर पनि होला। अब पालो कर्कट राशिको। आज यो समय आत्मविश्वास, प्रगति र सन्तुष्टिको अनुभव दिलाउने बन्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। व्यक्तिगत वा गोपनीय जानकारीहरू बाहिर उजागर गर्नदेखि चाहिँ आज बच्नुहोला। सिंह राशि, अरूलाई प्रेरणा दिने काम गर्न सक्नुहुनेछ। आज सम्मान र जिम्मेवारी दुवै बढ्न सक्छ। आफन्तहरूको सहयोगले नयाँ आशा दिलाउनेछ। आत्मअनुशासनले धेरै काम समयमै सम्पन्न गराउनेछ। कन्या राशिको भने प्रभावशाली व्यक्तिसँग सहकार्यको अवसर मिल्ला। आज शुभचिन्तकको सुझाव उपयोगी रहनेछ। आय आर्जनका स्रोतहरू बढ्नेछन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नु पर्ला। तुला राशिको भने आज कार्यक्षेत्रमा एकपछि अर्को अवसर हात लाग्नाले मन आनन्दित रहनेछ। कृषि वा पशुपालनबाट राम्रो आय आर्जन गर्न सकिएला। घर परिवारमा आफूभन्दा ठुलाको साथ र सहयोग मिल्नेछ आज तुला राशिलाई भने। अब पालो वृश्चिक राशिको। आफन्तहरूसँग रमाइलो जमघटले मन प्रसन्न रहनेछ आज वृश्चिक राशिको। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ पनि मिल्ला। धनु राशिको पालो छ अब। साझेदारी व्यापारमा विशेष लाभ रहनेछ। सकेसम्म यात्रा नगर्नुहोला आज टाढाको। निर्णय लिने क्षमता राम्रो रहेको छ। नयाँ अवसरको फाइदा उठाउन सकिनेछ र कार्यक्षेत्रमा नयाँ कार्य हातहरू लाग्न सक्छन्। मकर राशिलाई भने आज खर्चमा नियन्त्रण राख्नुहोला। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतीक्षा गरौँ। सकेसम्म ठुलो कार्यहरूमा हात नहाल्दा नै ठिक हुनेछ र सवारी साधन चलाउँदाखेरि सावधान रहनुहोला। कुम्भ राशिको, भावनामा आएर कुनै पनि कार्य नगर्नुहोला। लामो दूरीको यात्रा नगर्नु ठिक हुनेछ। प्रेम सम्बन्धमा सुधारका योग रहेका छन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। अन्तमा मीन राशि, आज रुखो बोली सबैभन्दा ठुलो शत्रु बन्नेछ। ध्यान दिनुहोला। कुनै पनि कुरालाई लिएर एउटा धारणा नबनाउनु नै ठिक हुन्छ। धनमा वृद्धि हुनेछ। अरूलाई सल्लाह दिनबाट जोगिनुहोला। यो भयो मीन राशिको राशिफल। मीन राशिको राशिफलसँगै आजको अब सिद्धि हाल्यो होइन। अब गीत सुन्छौँ हामी। यो बेला बज्न लागेको गीत छ ब्रिजेश श्रेष्ठ र बियोन्डको प्रस्तुति छ। के छ तिम्रो भन्दै हुनुहुन्छ उहाँहरू।

0: BFBS गोरखा रेडियो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

गगन पुन अनि साथीहरूले गाउनु भएको गीत हामीले अहिले सुनिरहेका थियौँ। बिहानको 7:45 गएछ, 7:45 भयो, अहिले 7:45 भयो, एक्चुअली 7:45 होइन 7:45 भयो। अब 8 बजे समाचार हुन्छ, समाचारपछि हामीले फेरि आज न्युज पेपरका हेडलाइनहरू राख्नेछौँ आजको पत्र पत्रिकाको, अनि त्यसपछि चाहिँ आज कुराकानी सुन्नेछौँ डाक्टर जोलिसा सिंहसँग, श्री सुनवारजीले गर्नुभएको कुराकानी आज कोलेस्ट्रोल सम्बन्धी हुनेछ, सो सुन्न नभुल्नुहोला, दुई भागमा छ 8 बजेपछिको समयमा। अब गीत फेरि अर्को छँदैछ, त्यसभन्दा अगाडि चाहिँ प्रश्न एकचोटि रिपिट गर्छु है, यो साताको लागि राखिएको प्रश्न चाहिँ वर्ल्ड कप फाइनलमा पुग्ने देशहरूको चाहिँ गोल कति कति हुन्छ होला, स्कोर कति कति हुन्छ होला, गेस गर्नुहोस् अब स्कोर कसले कति लगाउँछ होला, यति नै हो प्रश्न, सिम्पल। अब फाइनल भोलि अझै हामीले पक्का थाहा हुन्छ, कतिले चाहिँ गेसहरू यत्तिकै यो गरी पनि रहनु भएको छ होइन, र केही छैन, अब एउटा स्पेन अगाडि गइसकेको छ फाइनलमा, अब अर्को टिम चाहिँ आज जाने हो अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको गेमबाट, जो जान्छ उनीहरूको मध्ये अब दुईजना प्ले गरिहाल्छन् होइन फाइनलमा, सो फाइनल गेममा चाहिँ स्कोर कति कति हुन्छ होला त दुई टिमको, फाइनलमा पुग्ने टिमको, बस यति नै हो, गेस गर्नुहोस् अब भोलिदेखि अझै सहज होला तपाईँलाई, र अब नेक्स्ट विक मात्रै हुन्छ क्यारे छिनोफानो, किन भन्दाखेरि फाइनल त सन्डे मात्रै हुन्छ नि त होइन, त्यसपछि मात्रै हामी थाहा पाउँछौँ, सो त्यसैले गर्दाखेरि नेक्स्ट विक नै छिनोफानो हुन्छ, लकी विनर को हुनुहुन्छ उहाँको नाम हामी एनाउन्स गरिहाल्छौँ अर्को साता सोमबारको दिन बिहानको समयमा, र त्यतिन्जेल चाहिँ तपाईँले त्योभन्दा अगाडि गेम नहुनुजेलसम्म तपाईँले पठाउनु पऱ्यो आन्सर, र यसपालिको पुरस्कार ग्लोबल बुलियन वर्ल्ड आसफोर्ड क्यान्डको तर्फबाट भाउचर छ, अनि फेरि यता आफ्नो बिएफबिएस भएको चिन्ह भएको पुरस्कार त हाम्रो छँदै नै छ, हामी पठाइदिन्छौँ यहाँहरूलाई। अब फेरि गीत सुन्नुपर्छ, यो गीत चाहिँ अब गाउने कलाकार हुनुहुन्छ, ओके यो गीत एकचोटि सुनाउँ।

वाउ भन्सो ब्लुज ब्यान्डको यो प्रस्तुति सुन्दाखेरि पोखराको उहाँहरूले कुरा गर्नुहुँदाखेरि पोखरा जाउँ जाउँ लागेन तपाईँलाई? हजुर, एकदम मजाले उहाँले भन्नुभएको छ, पोखरामा शान्ति मिल्छ अरे उहाँलाई। यो एउटा गीत थियो, अब अर्को फेरि गीत छ, त्यो गीत सुन्दै हामी समाचारतिर लाग्ने हो। समाचारतिर जाने बेला हुन लाग्यो, अब 8 बज्नको लागि 7 मिनट 8 मिनट बाँकी रहेको छ। अहिले म तपाईँहरूको मेसेजहरू हेरिरहेको छु र आज होस पाइप ब्यान्ड कहाँ कहाँ छ, प्रायः सबै ठाउँमा नै छ भन्ने कुराहरू चर्चा गर्न चाहन्छु भनेको थिएँ अघि नै, होइन? र अहिले चाहिँ झन्डै 8 मिलियनभन्दा बढी मानिसहरू घर परिवारको लागि चाहिँ यो होस पाइप ब्यान्ड छ है। यो पाइप लगाएर गार्डनमा पानी हाल्न पाइँदैन। यसमा कुन कुन वाटर परेको छ भन्दाखेरि त्यो म यहाँ चर्चा गरिहाल्न चाहन्छु। र होस पाइप ब्यान्ड भनेको चाहिँ के हो त? यसमा यो भनेको चाहिँ पाइप लगाएर तपाईँले हामीले गार्डनमा पानी हाल्न पाउँदैनौँ। यसमा गार्डन र प्लान्टहरूमा त्यसरी पानी लगाएर त्यो पाइप लगाएर पानी हाल्न पाइँदैन, अनि आफ्नो गाडीहरू धुन पाइँदैन। त्यहाँ त्यो बाटोहरू प्याटियोहरू हुन्छन्, झ्यालहरू पुरा लगाइन्छन्, पाइप धोइन्छ नि, त्यो गर्न पाइँदैन। यो चाहिँ ब्यान हो त्यसमा। अनि यस्तै स्विमिङ पुलहरू भर्न पाइँदैन कोठा घरमा, गार्डन बाहिर प्याडिङ पुलहरू बनाउन पाइँदैन, हटटपहरू त्यहाँ भर्न पाइँदैन, होइन? यो पानी सेभिङ गर्नको लागि हो यो ब्यान गरिएको खासमा। किन भन्दाखेरि बाहिर हामीले त्यसरी पानी एक्स्ट्रा फाल्यो भने त खाने पानीलाई समस्या हुन्छ, होइन? र भनरमेलहरूको लागि यस एकदम आवश्यक पर्ने व्यक्तिहरूको लागि र ठाउँमा, अनि अशक्त व्यक्तिहरूलाई अप्ठ्यारो हुन जान्छ, पानी पुग्दैन, त्यसैले गर्दाखेरि पानी जोगाउनको लागि चाहिँ यो गरिएको हो होस पाइप ब्यान्ड। र यदि यो ब्यान्ड भएको ठाउँमा पनि पानी लगाए यसरी यो गर्न पाइँदैन।

भन्ने जुन मैले भने नि अहिले, त्यो गर्नुभयो भने चाहिँ गरियो भने £1,000 फाइन हुन्छ, जरिवाना तिर्नुपर्ने हुन्छ। र यो कहाँ कहाँ छ त, यो कुन कुन कम्पनीले ब्यान लगाइरहेका छन् त? अब यो कम्पनीहरू, तपाईँको पानीको बिल कुन कम्पनीको आउँछ त्यहाँ ध्यान दिनु होला है त। यसमा चाहिँ एफिनिटी वाटर, यसले July 10 नै लगाइसकेको छ ब्यान, लगाइसकेको छ पानीको डिमान्ड बढी भएको कारणले गर्दाखेरि, होइन अहिलेको यो सुक्खा मौसममा अनि गर्मी भइरहेको बेलामा चाहिँ पानीको मात्रा माग बढी भएर कि 20%, त्यसैले एफिनिटी वाटरले पनि होसब्याप ब्यान लगाएको छ भने एङ्ग्लियन वाटरले पनि हो, यसले पनि July 11 ब्यान गरेको छ। क्याम्ब्रिज वाटर, क्याम्ब्रिज वाटर कस कसले चलाउनुहुन्छ, क्याम्ब्रिजतिर पकायो चलाउनुहुन्छ होइन, र यसले पनि July 9 नै ब्यान गरेको छ। र अझै July 17 अझै हेरौँ, त्यहाँदेखि पनि अझै हुन्छ भन्ने कुरा छ होइन। र यस्तै साउदर्न वाटर, हामी कहाँ साउदर्न वाटर हामी चलाउँछौँ, र यसले पनि ब्यान गरेको छ ह्याम्पसायरलाई, आइल्स अफ वाइटमा चाहिँ 10 जुलाईदेखि होइन, अनि अरू ठाउँमा पनि यसले ब्यान गरेको छ भने साउथ इस्ट वाटर यसले पनि ब्यान गरेको छ, र साउथ इस्ट वाटरले पनि 3 जुलाईदेखि नै हो यो गरेको। र यो ब्यान भएको ठाउँहरूमा हामीले यो यो पानी जुन हामीले यो कम्पनीको प्रयोग गर्छौँ, यो कम्पनीहरूले हो अहिले यो गरेको। सो यो कम्पनीको पानी प्रयोग गर्ने ठाउँमा तपाईँहरूले चाहिँ त्यो ध्यान दिनुहोला यसो। र अब होस पाइप ब्यान गर्नको लागि चाहिँ अब सबै ठाउँमा त्यो छैन, होस पाइप ब्यान्डहरू सबै ठाउँमा चाहिँ त्यो ब्यान भएको चाहिँ छैन, यी कम्पनीहरूले चाहिँ गरेका छन्। र सबैलाई पनि त्यो, कतिपय मानिसहरूलाई यो लागु हुँदैन, कतिपय बिजनेसहरू भए होइन, अशक्त व्यक्तिहरू भए, पोन्डहरू, माछाको पोन्डहरूमा फिसको लागि, माछाको लागि, अब पुलहरूको मेडिकल ट्रिटमेन्टको लागि, हो यस्तोहरूको लागि चाहिँ ब्यान छैन। एनिवे, यो ब्यानको कुरा गऱ्यौँ, होस पाइप ब्यान्ड ब्यानको। अब हामी गीत सुन्छौँ, तपाईँहरूको मेसेजहरू फटाफट आइरहेको छ। हाम्रो नारायण सापकोटाजी अघि काममा लागिसक्नु भएको छ ट्रेनमा, कति सफा ट्रेन हो तपाईँहरूकोतिर चाहिँ है, सुन्तारी रङको ट्रेन पनि, अरेन्ज कलरको परबाट देखिने क्या, कति सफा ठाउँ। अनि हामीलाई जापानबाट पनि दिपेन्द्र प्रजापतिजीले बिहान यस्तो मिठो खाजा पठाइदिइसक्नु भएको छ। होस् पाइ ब्यान्डको कुरा गरेँ मैले भर्खरै, पानी पनि परेको छैन, 1 महिना भयो सुक्खा भएको है, झन्डै झन्डै। हाम्रो तारा प्रसाद चेमजोङजीले चाहिँ, आशा बहिनी मेरो त आलु मकै बोडी इत्यादि सबैको बेहाल भयो भनेर भन्नुभएको छ। हजुर, सबैकोतिर त्यस्तै नै हो, सबैले हामीले त्यो रोपेका हुन्छौँ, नेपालीको घर चिनिहालिन्छ कि, सिमी उम्रेको हुन्छ, आलु रोपेको हुन्छ, हामीले मकै पनि हुन्छ हो, 2-4 बोट भए पनि हामीलाई धेरै पनि चाहिँदैन, 2-4 बोट भए पनि लाउनै पर्छ। अनि फेरि सिमी, अनि त्यसपछि फर्सीहरू बाटोभरि त्यो गार्डनभरि घुमिरहेका हुन्छन्, त्यसको लहराहरू होइन, नेपालीको घर यो हो भनेर चिनिहालिन्छ। अनि अब दसैँतिर आउँदा सयपत्रीको बोटले चिनिन्छ होइन, इभन गाडी पो चिनिन्छ, गाडी पनि पो चिनिन्छ त नेपालीको गाडी चाहिँ, नेपाली हामीले चाहिँ के झुन्डाइरहेका हुन्छौँ कि त्यहाँनिर, हजुर त्यो चिनिन्छ हाम्रो गाडीहरू, कतिमा भगवान्को मूर्तिहरू सानसानो हुन्छ, कतिमा त्यस्तै के झुन्डाइरहेका हुन्छौँ हामीले चिनिन्छ। अनि हाम्रो धनु बहिनीले चाहिँ, हो हाम्रो एकजना दाजु कसले हो आलु रोप्नु भएको, आलु त निकै फल्यो होला है, यतातिर पठाइदिनुहोस् है, एक दुई किलो भनेर भन्नुभएको थियो। हाम्रो तारा प्रसाद चेमजोङ दाजुले नै आलु रोप्नु भएको होइन, आलु मकै बोडी बेहाल भएछ भनेर भन्दै हुनुहुन्छ, सबैतिर त्यस्तो नै हो। यो आलुको बोट सुके पनि त्यसको जरामा आलु चाहिँ हुँदो रहेछ, अलिअलि फलेको हुँदो रहेछ, मैले पनि मेरो पनि 2 किलो जति त निस्कियो, हजुर बेला चाँडै निकालिदिएको। एनिवे, अब गीत सुनौ यहाँहरू, अरूको पनि मेसेजहरू धेरै छन्, धेरै पछि केबी तामाङजी पनि आउनु भएको छ, कता हराउनु भएको थियो, हजुर अहिले आउनु भएको छ। अनि यस्तै अरू थुप्रै आउनु भएको छ, म अहिले नाम लिउँला, अहिलेलाई गीत सुनाएँ मैले, मिलन अमात्य अनि राजन राज शिवकोटीले गाउनु भएको गीत सुन्दै समाचारतिर लागौँ।

0: सरकारलाई सबक सिकाउन भन्दै सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रेका एमाले विद्यार्थी संगठन अनेरा सुब्युका सातजना नेता कार्यकर्ता पक्राउ परेका छन्। राज्य आतंक बढेको भन्दै प्रदर्शनमा उत्रेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। अनेरा सुब्युका अध्यक्ष दीपक धामी, संगठन निर्वाचन आयोग अध्यक्ष जीत प्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी लगायतका नेता कार्यकर्तालाई पक्राउ गरिएको अनेरा सुब्युले जनाएको छ। अस्ति सोमबार केही संचार गृह, व्यापारिक भवन र कांग्रेस सभापतिको घर अगाडि गाड़ी राखेर रा त्रास फैलाएको र पछिल्लो समय राज्य आतंक बढ़ेको भन्दै विद्यार्थीले सिंहदरबार अगाडि प्रदर्शन गरिएको प्रदर्शनकारीको भनाइ छ। सरकारको अलोकतान्त्रिक र गैर जिम्मेवार कदम विरूद्ध सांकेतिक विरोध गरिएको अनेरा सुब्युका नीति योजना तथा अनुसन्धान आयोगका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। सरकारले बचपना देखाउँदै आफै मीडिया हाउस अगाडि आतंक सिर्जना गर्न थालेपछि कसरी पार्किङ गर्नुपर्छ भनेर सरकारलाई सिकाउन लागेको उहाँको भनाइ छ। सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यस विरूद्ध पीड़ित कर्मचारीहरू आज पनि विरोधमा उत्रेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका कर्मचारीहरू आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएका हुन्। सरकारको निर्णयले करिब प्रदेश र स्थानीय तहमा गरी करिब 57,000 कर्मचारी सेवाबाट रित्तोहात बहिर्गमन हुने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। अहिले संघमा करिब 14,000, प्रदेशमा 8,000, स्थानीय तहमा 35,000 करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष शाहले संचार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गरिएको घटनाप्रति आपत्ति जनाउनु भएको छ। आज बिहान सामाजिक सञ्जाल मार्फत उहाँले राज्य आफैले नागरिकलाई आतंकित बनाउन नहुने धारणा राख्नु भएको हो। नेता झाले संचार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गर्ने काम गलत भएको र यसमा जो संलग्न छ अनुसन्धान र कार्यवाही हुनुपर्ने बताउनु भएको छ। अस्ति सोमबार कान्तिपुर पब्लिकेशन, अनलाइन खबर, हिमालय टेलिभिजन र कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शंकास्पद ढंगले गाड़ी पार्क गरेर चालक सम्पर्क विहीन भएका थिए। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यसपटक पनि कोशी प्रदेशमा दोहोरिएको छ। खेतमा धान रोपिए पनि आवश्यक मल नपाउँदा किसानको चिन्ता बढेको छ।
1: कोशी प्रदेशमा यस वर्ष असार मसान्तसम्म कुल खेती योग्य जमिनको 54% मात्र धान रोपाई सम्पन्न भएको छ। तर रोपाईसँगै किसानले सबैभन्दा ठूलो समस्या रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री केन्द्र लिमिटेडमा नै डिएपी र युरियाको मौजात सकिएपछि किसान भारतबाट चोरी निकासी भएर आएको गुणस्तरहीन मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्। मोरङ कटरीका किसान कालु सरदार,
2: अहिले पाउँदैन के त्यो इन्डियन मल, अलिअलि हाल्दैछु। इन्डियन मल त के छ थाहै छैन, धानै हुँदैन त्यति इन्डियन मलमा। अहिले त्यहाँ चाहिँ 50-60 रुपियाँ किलो पर्छ इन्डियन मल। हिजो 60 रुपियाँ किलो ल्याएको मल डिएपी, अब कस्तो हुन्छ त्यो इन्डियन थाहै छैन। आफ्नो नेपालको मल राम्रो हुन्थ्यो नि त।
1: कोशी प्रदेशमा कुल धान खेतीका लागि 2,76,376 हेक्टर खेतीयोग्य जमिन रहेको छ। यसमध्ये असार मसान्तसम्म 1,51,619 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर धमाधम धान रोपाईकै समयमा खेतमा हाल्नुपर्ने डिएपी र युरिया मल किसानले पाउन सकेका छैनन्। रोपाईको मुख्य समयमै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडमा नै रासायनिक मलको मौजात सकिएको छ। कृषि सामग्री केन्द्र लिमिटेड विराटनगरका निमित्त प्रमुख कमल पोखरेल,
3: अन्त अब डिएपीको हकमा धेरै नै डिमान्ड छ। अहिले खेती गर्ने बेलामा डिएपी पहिला सुरुमा बेसल डोज नै हाल्नुपर्ने भएको कारणले गर्दाखेरि डिएपीको माग धेरै छ। डिएपी हामीसँग बफरमा भएको डिएपीहरू मात्रै बिक्री वितरण गरेका हौँ, किनभने हामीसँग नयाँ सामान चाहिँ मिडल इस्टको युद्धको कारणले गर्दाखेरि आउन सकेनन्। तर अब हामीलाई केन्द्रीय कार्यालयले जानकारी दिएअनुसार चाहिँ साउनको पहिलो हप्तादेखि हामीलाई डिएपी र युरिया लगातार प्राप्त हुने भएको कारणले गर्दाखेरि साउन पहिलो हप्ता हामी कोटा पनि बाँडफाँड गर्छौँ त्यो सामान आइसके पछाडि, र त्यस पछाडि चाहिँ सहज हुन्छ।
1: कृषि विज्ञहरूका अनुसार रोपाईपछि समयमै डिएपी र युरिया प्रयोग गर्न नसक्दा धानको वृद्धि र उत्पादन तथा उत्पादकत्वमा प्रत्यक्ष असर पर्छ। यसले किसानको लागत बढ्ने मात्र होइन समग्र खाद्य उत्पादनमा समेत नकारात्मक प्रभाव पार्ने गर्दछ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: बीएफबीएस गोर्खा रेडियो हो।

रचना रिमाल अनि बुद्धि अधिकारीले गाउनु भएको यो गीत हामीले सुनिरहेका थियौँ। तिन्जेल निकै लामो रहेछ गीत। अब बिहानको 8:11 गएको छ। गुड मर्निङ, वेलकम ब्याक यहाँहरू सबैलाई। न्यानो नमस्कार टक्राउन चाहन्छु म फुलमाया / आशा। हजुर, यहाँहरू साथै हुनुहुन्छ पक्कै पनि। अब आजको कार्यक्रमको यो तेस्रो चरणमा चाहिँ हामी न्युज पेपरका हेडलाइनहरू हेर्छौँ र आज हेल्थ पोडकास्ट अन्तर्गत कुराकानी पनि सुन्छौँ। डाक्टर जोलिसा सिंहसँग कोलेस्ट्रोल सम्बन्धी कुराकानी गर्नुभएको छ श्री सुनवारजीले। पत्र पत्रिकाका हेडलाइनहरूमा आज फुटबलको चर्चा जताततै छ। फुटबलका खेलाडीहरू होइन, हाम्रा कप्तान इङ्ल्यान्डका क्याप्टेन, फुटबल अरू खेलाडीहरू, उतातिर फेरि अर्जेन्टिनाको खेलाडीहरूको तस्बिर हामी देख्न सक्छौँ। आज बडो भिडन्त, आज एकदमै भिडन्त, एकदम डरो हुन्छ र फुटबल फिभर पुरै जतातिरै जताततै छ आज। हजुर, त्यसैले गर्दाखेरि अब यहाँबाट बेलायतबाट धेरै फुटबल हेर्न लागिसकेको फ्यानहरू, फुटबलका फ्यानहरू, र आज यो फुटबलको जुन ज्वरो आएको छ बेलायतवासीलाई, त्यही नै प्रसङ्ग आज पत्रिकामा छ। खेलाडीहरूको तस्बिर सहित धेरै पत्रिकाले आज खेलाडीहरूको तस्बिर राखेका छन् र यस्तै गरिकन अरू प्रसङ्गहरूमा चाहिँ आज स्टेट पेन्सनको एज बढ्ने कुरा पनि छ। यहाँनिर स्टेट पेन्सन हामीले अहिले जुन एजमा पाउँछौँ त्यो एजमा अब पछि चाहिँ अब बढ्दै बढ्दै बढ्दै जान्छ भनेर भनेको हो सरकारले, र अहिलेको करेन्ट पोलिसीमा चाहिँ अब यसलाई चेन्ज गर्ने भन्ने भनाइ छ। स्टेट पेन्सन चाहिँ बिस्तारै बिस्तारै बढ्दै गएर 2044 र 2046 को बिचमा चाहिँ 68 वर्षमा बल्ल स्टेट पेन्सन पाउने भनेर बनाउने भन्ने सरकारको यो प्लान थियो। तर अब यो प्लानलाई चाहिँ अगाडि ल्याउने भनेको छ, अर्थात् 2037 सालमा नै बढाउने, 7 वर्ष अगाडि ल्याउने। यो जुन 2044 साल भनेको थियो त्यसलाई चाहिँ अगाडि ल्याएर 7 वर्षै अगाडि ल्याउने र 2037 सालमा नै स्टेट पेन्सन पाउने उमेर चाहिँ 68 वर्ष बनाउने भनेर सरकारले यो अहिले भनिरहेको छ। सो रिटायरमेन्ट एज 68 वर्ष पुर्याउने, छिटै नै 37 सालमै पुर्याउने, पछाडि होइन। र यसको मतलब हो कि अहिले को व्यक्तिलाई यसले असर गर्छ भन्दाखेरि चाहिँ 1977 सालको अप्रिलदेखि 1978 सालको अप्रिलसम्म जन्मिएका व्यक्तिहरूलाई चाहिँ यसले असर गर्ने भयो। यहाँहरूको पेन्सन एज चाहिँ बढ्ने भयो भनौँ न, अलि धेरै लामो समयसम्म काम गर्नुपर्ने भयो स्टेट पेन्सन पाउनको लागि। सो यो छ एउटा प्रसङ्ग भने। अर्को चाहिँ अल्जाइमर ड्रगको कुरा पनि छ। अल्जाइमरको एउटा यस्तो दबाई छ जो अहिले निस्किरहेको छ, यसले चाहिँ अल्जाइमर दिमागको जुन रोग लाग्छ त्यसलाई चाहिँ कम गरिदिन्छ, ढिलो गराइदिन्छ, स्लो गराइदिन्छ भन्ने कुरा अहिले यो रिसर्चरहरूले चाहिँ पत्ता लगाइरहेका छन्। र ब्रेनमा चाहिँ यो अल्जाइमर डिमेन्सिया भन्ने यो दिमागको रोग लाग्छ जुन हामी भुल्छौँ होइन, हो यो मेमोरी सम्झना सम्बन्धी दिमाग सम्बन्धी समस्याहरू हुन्छन्। यसले चाहिँ यसमा चाहिँ के हुन्छ भने ब्रेनमा चाहिँ हाम्रो दिमागमा एक किसिमको प्लाक जम्छ कि, त्यो प्लाक चाहिँ अब स्टिकी हुन्छ एकदमै, त्यो प्लाक चाहिँ त्यो स्टिकी प्लाक त्यहाँ जम्छ र यसले चाहिँ हाम्रो क्षमतालाई कम गरिदिन्छ। अब जुन जुन त्यहाँनिर न्युरोनहरू त्यहाँ न्युरोलोजिकल त्यो कनेक्सनहरू हुनुपर्ने त्यसलाई रोकिदिन्छ क्या, त्यसले गर्दाखेरि बिर्सने कहिले के हुने यस्तो रोग लाग्छ होइन दिमागको। र यो प्लाक चाहिँ कस्तो भनेपछि तपाईँहरूले यहाँ प्लाक भनेर के होला भन्नुहुन्छ भने चाहिँ त्यो प्लाक चाहिँ त्यो कस्तो भने त्यो केटल, ओके, केटलमा जुन जम्छ नि पानी हामीले उमाल्दै उमाल्दै उमाल्दै निकै दिनसम्म उमाल्दै रह्यो भने त्यहाँनिर जमिरहेको हुन्छ नि सेतो सेतो, एक्ज्याक्टली त्यही सेतै हुन्छ भन्ने त छैन, त्यो कडा कडा हुँदै जान्छ नि, हो त्यस्तै हो, त्यहाँ ब्रेनमा पनि त्यस्तै जमिरहेको हुन्छ। तर त्यसलाई फ्लस गर्न मिल्दैन, पानीको केटललाई त धुन मिल्यो होइन, अरू चिजहरू हालेर त्यसलाई पखाल्न मिल्यो, ब्रेनभित्र जमिसकेको चिजलाई पखाल्न त मिलेन। तर पनि अहिले एउटा ब्रेनको एउटा दबाई निस्केको छ र यही दबाईको कुरा गरिरहेका छन् अहिले यहाँ साइन्टिस्टहरूले। यो स्विस फार्माक्युटिकल कम्पनी फर्म छ एउटा, यसले निकालेको दबाई हो यो ट्रोन्टाइन म्याप भन्ने रहेछ र यसले चाहिँ त्यो
प्लागहरूलाई चाहिँ यसले हटाउने पुरै त होइन, तर पनि 3 महिनामा चाहिँ यसले यो ब्रेनमा हुने टक्सिक जुन प्लाग छ त्यसलाई चाहिँ सफा गर्न मद्दत गर्दो रहेछ अरे। अहिले यो रिसर्चरहरूले यो कुरा अध्ययन गरिरहेका छन् र तेस्रो फेजमा अहिले पुगेको छ यो ट्रायल, र यसको यसमा चाहिँ यो नयाँ औषधिले चाहिँ त्यो क्लिन गरिदिन्छ अरे, सफा गरिदिन्छ अरे कि त्यो ब्रेनको प्लागहरूलाई। यसले गर्दाखेरि डिमेन्सिया, बिर्सनी रोगदेखि लिएर होइन अरू प्रब्लमहरू हुँदैन, र डिमेन्सिया भन्ने बित्तिकै बिर्सनी मात्रै होइन अरू सब धेरै चिज यसले असर गरिरहेको हुन्छ, हाम्रो दैनिकीलाई पनि यसले असर गरिरहेको हुन्छ। मैले सुनेको छु कि यो कति मानिसलाई जस्तो लेट्स से एउटा एक्जाम्पल मात्रै, खाना कतिले खाँदैनन् होइन, खाँदै खाँदैनन् रे डिमेन्सिया भएका व्यक्तिहरूले, तर यो सबैलाई हुन्छ भन्ने छैन, सबैको आफ्नो आफ्नो हुन्छ अरे कि। खाना चाहिँ खाइदिनन् रे, त्यो एउटा चाउचाउ दिनुभयो भने खाँदा खाइदिँदैन अथवा खाना दिँदा पनि नखाने, किन भन्दा उनीहरूको ब्रेनले चाहिँ त्यो खानालाई कसै कसैले, यो एकजना मैले लेडीको एक्सपिरियन्स मात्रै मैले यहाँ सेयर गरेको, सबैलाई यस्तो हुन्छ भन्ने छैन है। खाना चाहिँ त्यो प्लेटमा भएको खानालाई चाहिँ पक्का त्यो एकदमै कर्ल्याङ कुर्लुङ परेको त्यो नुडल्स जस्तो देखिने र पुरा चल्छ अरे कि, त्यो चाहिँ फेरि सर्प जस्तो चल्ने रे होइन, मसिनो मसिनो त्यस्तो त्यो ब्रेनले त्यो त्यस्तो देखाएपछि चाहिँ त्यो त्यसपछि उनीहरूले त्यो खाना खानै सक्दैनन् रे कि। एकजनाको अनुभव मैले त्यो सुनेको थिएँ होइन, सो यस्तो प्रकारको डिमेन्सियाको लक्षणहरू अल्जाइमरको त्यो हुनसक्छ, त्यो आफ्नो आफ्नो हुन्छ, सबैलाई एउटै हुन्छ भन्ने छैन, विभिन्न थरीको हुन्छ। कोही चाहिँ अब सिङ्गली झर्न चढ्नै नसक्ने अरे, पुरा त्यो तलमाथि गरेर हुन्छ अरे कि भन्ने सुनेको थिएँ। सो यो अरू दैनिकीलाई नै असर गर्छ यसले, मान्छे नचिन्ने अथवा आफूले राखेको सामान बिर्सने त्यो त भिन्दै नै भएन। तर पनि यो गुड न्युज इज त्यो यो अहिले तेस्रो ट्रायल भइरहेको छ फेजको, र यसमा 1600 मानिसहरू जो चाहिँ अलिकति हाई रिस्कमा छन्, जोखिममा रहेका छन्, यो मेमोरी दिमागको रोग लाग्न सक्ने जोखिम भएका व्यक्तिहरूलाई चाहिँ यो ट्राई गरिँदैछ होइन, र सिम्टमहरू हट्दै गएको छ अरे भन्ने कुरा हामीले सुनेका छौँ। र अब पछि चाहिँ यो आउँछ चाँडै नै, बजारमा मात्र होइन कि अब हस्पिटलमा यो आउनेछ। यो अर्को भयो, र यस्तै गरिकन अब ब्रिटिस सिटिजनहरूले फिङ्गर प्रिन्ट र पासपोर्ट चेक गर्नुपर्ने उता जिब्राल्टार जाँदाखेरि पनि भन्ने कुरा पनि आएको छ। यो पोस्ट ब्रेक्जिट बोर्डर कन्ट्रोल आजदेखि यो लागू हुन्छ भन्ने कुरा पनि छ पत्रिकामा भने। अर्को चाहिँ अब टिनेजरहरूलाई पनि सोसियल मिडिया कर्फ्यू लाग्ने भन्ने कुरा चाहिँ सरकारले गरिरहेको छ, र यो चाहिँ मिडनाइट राति 12 बजेदेखि बिहानको 6 बजेसम्म 16-17 वर्षका किशोर किशोरीहरूलाई चाहिँ मिडनाइट कर्फ्यू लाग्छ यो सोसियल मिडियाहरूमा लगाउने भन्ने कुरा सरकारले भनिरहेको छ। डिजिटल सेक्रेटरीले हिजो मात्र एनाउन्स गर्नुभएको हो यो कुरा, ब्यान हुने कुरा 16-17 वर्षका लागि रातिको बेलामा, तर कति एक्सपर्टहरूले चाहिँ यो अब उनीहरूले सेटिङै चेन्ज गरिदिन्छन्, यो वर्थलेस छ भनेर पनि भनेका छन् कतिले। र यस्तै गरिकन अर्को चाहिँ हामीले अस्तिदेखि सुनेको पत्र पत्रिकामा आइरहेको एन विडकमको जुन तस्विर आज पनि हामी देख्न सक्छौँ, र पूर्व एमपी, पूर्व सांसद र पूर्व कन्जर्भेटिभ पार्टीको उहाँ मेम्बर पनि, तर पछि चाहिँ रिफर्ममा जानुभएको उहाँ, र 78 वर्षीय पूर्व यी सांसदको मृत्यु भयो र हत्याकाण्ड भएको भन्ने कुरा इन्भेस्टिगेसन भइरहेको छ, र यसमा 28 वर्षीय व्यक्ति पनि पक्राउ परेका छन्। र यसमा चाहिँ यो चाहिँ अब काउन्टर टेरर पुलिसले चाहिँ अहिले यसलाई अनुसन्धान गरिरहेको छ, र डिटेक्टिभहरूले चाहिँ अहिले के पनि भनेका रहेछन् भने यो चाहिँ टार्गेटेड एट्याक हो, यो चाहिँ पक्का टार्गेट गरेरै एट्याक गरिएको हो उहाँलाई, अनि यसबाहेक चाहिँ फेरि यो हत्यारा टार्गेट जसलाई उहाँलाई मात्रै होइन अरूलाई पनि गरिएको थियो, मेबी यो अब पार्टीगत हिसाबले अरू पार्टीका मेम्बरहरूलाई पनि यसले विशेष रिफर्म युके भनेर पनि भनिन्छ होइन, तर यो पत्रिकाले लेखेको कुरा हो, र अरू मेम्बरहरूलाई पनि सायद अरू पार्टी मेम्बरहरूलाई पनि टार्गेट गरिएको थियो भन्ने कुरा चाहिँ यो कतिपय डिटेक्टिभहरूले भनेका रहेछन्। यति नै गरौँ आजको पत्र पत्रिकाका हेडलाइनहरू, अनि आउनुहोस् अब गीत सुनाऊ भन्दै थिएँ म, छोटो मिठो गीत सुनेर आजको कुराकानीतर्फ हामी लाग्नेछौँ। यो गीत गाउँदै हुनुहुन्छ सुरज पण्डित, हाम्रो खड्क गुरुङ बाबाले आज हामीलाई बर्खा लाग्यो भन्ने गीत पनि रोजिदिनु भएको छ है, जुन गीत हामी सुन्छौँ एकछिनमा।
कुराकानी पनि सुरु हुन्छ डाक्टर जोशीला जोलिसा सिंहसँग गर्नु भएको छ शिरीषजीले. ओके, यो गीत हामीले बर्खा लाग्यो पानी पर्यो हाम्रो सुरज खड्क गुरुङ मामाले नै रोजिदिनु भएको गीत हामी सुन्दैरहेछौँ. मतलब एकछिनमा आउँछ भनेको यो अहिले नै बजिरहेको रहेछ. एकछिन हामी सुनौ अनि त्यसपछि कुराकानीतर्फ लागौँ.

0: BFBS Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर, र यो बेलामा अब हेल्थ पोडकास्टको पालो परिसकेको छ। हेल्थ पोडकास्टमा गत केही सप्ताहदेखि हुनुहुन्छ डाक्टर जुलिसा सिंह, र हामीले चाहिँ यति बेलासम्म आइपुग्दाखेरि, यो सप्ताहसम्म आइपुग्दाखेरि ब्लड प्रेसरको कुरा गऱ्यौँ, डायबिटिजको कुरा गऱ्यौँ, र अब आज चाहिँ हामी कोलेस्ट्रोलको कुरा गर्ने तयारीमा रहेका छौँ। सबैभन्दा पहिला त मैले डाक्टर जुलिसा सिंह उहाँलाई स्वागत गर्न चाहेँ, फेरि पनि वेलकम ब्याक भन्न चाहेँ मैले
5: तपाईँलाई।
4: धन्यवाद, थ्याङ्क यू सो मच तपाईँले यतिका लामो समय हामीलाई दिनुभएको छ, अग्रिम रूपमा धन्यवाद भन्न चाहेँ। हामीले ब्लड प्रेसरको कुरा गऱ्यौँ, डायबिटिज मधुमेहको कुरा गऱ्यौँ, र यो दुइटासँगै जोडिएर आउने अर्को एउटा टर्म चाहिँ कोलेस्ट्रोल।
5: एकदम
4: है, आजभोलि त झन् धेरै सुनिहाल्छ
5: एकदम
4: है। यो मलाई जहाँसम्म लाग्छ मेरो पर्सनल एक्सपिरियन्स अनुसार चाहिँ नि डायबिटिज ब्लड प्रेसर भनेको पहिल्यैदेखि सुनेको है कुराहरू हो, तर कोलेस्ट्रोल भनेको चाहिँ पछिल्लो समयमा अलिक बढी आएको जस्तो लागिरहेछ मलाई है। यो कारण गर्दाखेरिमा चाहिँ अब यसको कुरा गर्नै पर्ने हुन्छ, यसबाट धेरै मान्छेहरू पीडित पनि छन्। पहिला पनि सायद पीडित हुनुहुन्थ्यो होला, तर थाहा थिएन होला, होइन, धेरै कुरा हुन्नथ्यो। अहिले चाहिँ हामी अलिकति बढी नै यसको विषयमा चाहिँ जानकार भएको कारणले गर्दाखेरि पनि यस विषयवस्तुलाई अलिकति प्रकाशमा ल्याउनु पर्ने जस्तो लागिरहेछ मलाई। सबैभन्दा पहिला त कोलेस्ट्रोल के हो भनेर नै मैले सोध्न चाहे तपाईँलाई, अनि कोलेस्ट्रोलले हाम्रो शरीरलाई के गर्छ, यसको केही न केही त काम हुन्छ नि त हाम्रो शरीरमा, जे कुराहरू छन् होइन, कोलेस्ट्रोलको काम चाहिँ के हो?
5: तपाईँको कोलेस्ट्रोलको काम चाहिँ तपाईँको जिउमा यसले चाहिँ शक्ति प्रदान गर्नलाई केही हदसम्म मद्दत गर्छ। जस्तै तपाईँको भिटामिन हाम्रो शरीरलाई थोरै मात्रामा चाहिन्छ, त्यस्तै कोलेस्ट्रोल पनि हाम्रो शरीरलाई थोरै मात्रामा चाहिन्छ भनेर बुझाउन चाहन्छु म सरल तरिकाले। कोलेस्ट्रोल चाहिँ के हो भन्दाखेरि तपाईँको रगतमा हुने बोसो, सरलतालाई बुझ्नुभयो त त्यति हो होइन, त्यसले चाहिँ आफ्नो रगतलाई अलिकति चिल्लो गराउँछ। के गरी यसको मात्रा तपाईँको रगतमा धेरै शरीरमा धेरै भयो भने चाहिँ यसले चाहिँ रगतलाई एकदमै चिपचिप अलिकति टाँसिने खालको बढ्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँको जुन रगत नली हुन्छ यो सानो सानो बोसोहरू चाहिँ टाँसेर टाँसेर आफ्नो जुन रक्त नलीलाई चाहिँ खुम्च्याउने सानो गर्ने काम गर्ने हुन्छ। सो तपाईँको रेज कोलेस्ट्रोल भनेको त्यही नै हो, तपाईँको जिउमा र तपाईँको रक्त नलीमा चाहिँ बोसोको सङ्ख्या बढ्यो।
4: ओके, चाहिने भने बढी बोसो बढिसकेपछि त अब टाँसिने नै भयो तपाईँको जस्तै होइन। र अब यो बोसोको कुरा गर्नुहुँदाखेरि, अब कोलेस्ट्रोलको कुरा गर्नुहुँदाखेरि, अब जस्तो कि प्रेसरको कुरा गर्दा हामीले हाई प्रेसर लो प्रेसर भनेर भन्यौँ, सो अब कोलेस्ट्रोल पनि हाई हुन्छ कि यो लो पनि हुनसक्छ भनेर सोध्न चाहे हो।
5: कोलेस्ट्रोल म भन्छु हाई हुन्छ कि त ठिक हुन्छ, लो अनफोर्चुनेटली मैले अहिलेसम्म देखेको छैन है। अनि तपाईँले एकदम ठिक भन्नुभयो, तपाईँको उच्च रक्तचाप अथवा ब्लड प्रेसर, डायबिटिज अथवा मधुमेह अनि कोलेस्ट्रोल चाहिँ यो तिनवटा चाहिँ युजली सँगसँगै आउने चाहिँ हुन्छन्। के गरी तपाईँलाई डायबिटिज छ भने तपाईँलाई कोलेस्ट्रोल हुने जोखिम अलिक बढी हुन्छ, त्यही कारण चाहिँ अधिकांश डायबिटिज मान्छेलाई कोलेस्ट्रोलको औषधि दिन्छ नै
4: हजुर।
5: अनि तपाईँको ब्लड प्रेसरको पनि अधिकांशलाई हुन्छ, सबैलाई हुँदैन तर अधिकांशलाई हुन्छ नै, त्यही भएर यो तिनवटा चाहिँ तपाईँले भने जस्तै सँगसँग नै आउँछ धेरै जस्तो।
4: हजुर, अब यो कोलेस्ट्रोलको कुरा गर्दाखेरि जस्तो कि अब हाई हुन्छ कि त नर्मल हुन्छ भनेर भन्नुभएको छ होइन, कोलेस्ट्रोलको प्रकार पनि हुँदो रहेछ, जस्तो कि एचडिएल भन्दो रहेछ, एलडिएल भन्दो रहेछ, किनभने हामीले नर्मली हाम्रो इयरली चेकअपमा चाहिँ कोलेस्ट्रोलले लिपिड प्रोफाइल भन्छ, यो हेर्दाखेरि यसमा चाहिँ मैले टर्म्सहरू क्या एचडिएल एलडिएल ट्राइग्लिसराइड्स अनि के भन्ने सुनिन्छ, यो भनेको के हो, विशेष विशेष टर्म्सहरू हामीले थाहा पाउनु पर्ने, यसको मुख्य प्लेयर्सहरू के हो त कोलेस्ट्रोलको, अलिकति बताइदिनुहोस् न।
5: पहिलाको जमानामा हरेक एउटा मुख्य प्लेयर भनेर हामीले पढ्थ्यौँ तर आजकल त्यो अलिकति चेन्ज आएको छ होइन मोटामोटी भन्नुपर्दा हो तपाईँले हेर्ने नै हो भने चाहिँ टोटल कोलेस्ट्रोल तपाईँको जम्मा सबै मिलाएर कति बोसो छ एउटा त्यो हेर्छौँ त्यो बाहेक अलिकति हामीले ध्यान दिने भनेको एलडिएल यसलाई चाहिँ हामी नराम्रो बोसो भनेर बुझ्छौँ त्यो बाहेक हाम्रो एचडिएल भनेको इन अ वे राम्रो हो त्यो तर हरेक कुरा जीवनमा धेरै बढी पनि राम्रो होइन सो एचडिएललाई जुन पहिला हामीले गुड कोलेस्ट्रोल भन्थ्यौँ अब चाहिँ साइन्सले चाहिँ यो चाहिनेभन्दा बढ्दै भयो भने पनि गुड होइन भनेर पनि आएको छ त्यही भएर चाहिँ तपाईँको टोटल कोलेस्ट्रोल एलडिएल नराम्रो एचडिएल राम्रो र एचडिएल एलडिएल रेसियो भनेर पनि हुन्छ यो दुईवटा कति छ त सँगै नाप्दाखेरि अनि अर्को तपाईँको ट्राइग्लिसराइड सर्टमा हामी ट्रिग्स पनि भन्छौँ यसले पनि तपाईँको चाहिँ अब मस्तघात तपाईँको स्ट्रोकहरू हुँदाखेरि चाहिँ यो अलग्गै एउटा प्यारामिटर लिपिड प्रोफाइलभित्रमै अन्तर्गत छ त्यो पनि हामी हेर्ने गर्छौँ तर मोटामोटीमा यही चार पाँच प्रकार नै छन्
4: अब तपाईँले बडो गजबको कुरा सुनाउनु भयो एचडिएल जुन गुड कोलेस्ट्रोल भनेर भनिन्छ यो पनि बढी हुँदाखेरि पनि समस्या हुँदो रहेछ होइन नभए त नर्मली गुड कोलेस्ट्रोललाई चाहिँ बढेकोमा मान्छेहरू खुसी हुनुपर्ने हो तर अहिले लेटेस्ट यो रिसर्चहरू अथवा लेटेस्ट अध्ययनहरूको अनुसार चाहिँ अति भयो भने त्यसले पनि खति ल्याउँदो रहेछ चिनी धेरै खायो भने गुलियो भने तितो हुन्छ भने जस्तै
5: एकदमै एकदमै तपाईँको आजकल हामी कोलेस्ट्रोलको जाँच गर्दाखेरि हामी डक्टरहरूले क्यु रिस्क भन्ने अलग्गै क्यालकुलेसन गर्न थालेका छौँ त्यसमा हामी यो कोलेस्ट्रोल अलग्गै एचडिएल अलग्गै हेर्ने नै होइन त्यसमा चाहिँ तपाईँको उमेर तपाईँको ब्लड प्रेसर अनि तपाईँको कोलेस्ट्रोलको हामीले एउटा गणितको एउटा क्यालकुलेसन गरेर त्यो अनुसार चाहिँ तपाईँको कोलेस्ट्रोल कति बढी छ कि छैन भनेर आजकल भन्ने चलन छ इङ्ल्यान्डमा
4: हजुर भनेपछि विभिन्न चाहिँ एलिमेन्ट्सहरूलाई तपाईँहरूले चाहिँ क्यालकुलेट गर्नुहुन्छ
5: एक्ज्याक्टली
4: हजुर ओके द्याट मेक्स सेन्स र अब यो कोलेस्ट्रोलको कुरा गर्दाखेरि धेरै थोरै हुँदाखेरि भन्ने शब्दहरू आउँदाखेरि अभियसली कति चाहिँ नर्मल हो त भन्ने कुरा आउँछ होइन कोलेस्ट्रोलको लेभल चाहिँ कतिसम्म चाहिँ हामीले राख्नुपर्ने हो
5: यस्तो छ तपाईँको अब सिम्पल वेमा भन्नुपर्दा नम्बरै याद गर्ने हो भने चाहिँ नि होइन तपाईँको टोटल कोलेस्ट्रोल चाहिँ तपाईँको 5.5 कम आए राम्रो होइन अब यो पनि अलिकति अनि एलडिएल तपाईँको 2 कम भए राम्रो भन्छ तर यस्तो छ केही गरी कसैलाई अलरेडी तपाईँको हृदयघात हार्ट अट्याक भइसकेको छ अथवा तपाईँलाई अलरेडी स्ट्रोक भइसकेको छ भने फेरि उहाँहरूलाई चाहिने नम्बर भिन्दै हुन्छ सो तपाईँको बिरामी हेरि हेरिकन कोलेस्ट्रोल लेभल हुन्छ यसको लागि चाहिँ आफ्नो जिपीलाई सोध्नुभयो भने चाहिँ उहाँले तपाईँको अनुसार तपाईँको के कोलेस्ट्रोल लेभल हुनुपर्ने हो उहाँले क्यालकुलेट गरेर भन्नुहुन्छ
4: ओके कुरा बुझियो है त्यसपछि अब यो अब यसको कोलेस्ट्रोलको कुरा गर्दाखेरि अब यसको कजेसहरू पनि कुरा गर्न चाहे किनभने कुनै पनि समस्या जब हुन्छ त्यसको कारक तत्त्व त हुन्छ नै अनि कोलेस्ट्रोल बढ्नुको पछाडिको कारक तत्त्वहरू के छन् त कस्तो कुराहरूले गर्दाखेरि चाहिँ यसलाई स्पाइक गराउँछ
5: यस्तो छ एउटा कुरा चाहिँ अब वंशालु भइहाल्यो धेरै जस्तो अधिकांश रोगमा वंशालुको धेरै हात हुन्छ केही गरी तपाईँको आमा बुवा दिदी भाइलाई कोलेस्ट्रोल के गरी हाई छ भने तपाईँलाई हुने जोखिम अलि बढी हुन्छ कुनै कुनै मान्छेहरूलाई चाहिँ तपाईँको एकदमै कम उमेरदेखि पनि कोलेस्ट्रोल हुने हुन्छ सबैको 50 कट्नुपर्छ भनेर छैन कोही कोहीहरूको तपाईँको 30-40 पनि औषधि खानुपर्ने हुन्छ उहाँहरूको चाहिँ सोध्नुभयो भने हो मेरो आमा बुवालाई 40 हार्ट अट्याक भएथ्यो 50 हार्ट अट्याक भएथ्यो यस्तो मान्छेहरूको कोलेस्ट्रोल चाहिँ अधिकांश अरूहरूभन्दा एकदमै कलिलो उमेरदेखि नै बढी हुने भएको भएर उहाँहरूलाई चाहिँ अलि कलिलो उमेरबाटै हुने हुन्छ तर अधिकांशलाई चाहिँ तपाईँको 40-50 काटेपछि हुने हो वंशालु एउटा भयो उमेर अर्को भयो अर्को चाहिँ तपाईँको अब खानपिन भयो होइन हरेक कुराकोमा तपाईँको मदिरापन अल्कोहलले चाहिँ एकदमै बढी कोलेस्ट्रोल बढाउने हुन्छ अनि तपाईँको धुम्रपान तपाईँको मुटुको डक्टर विशेषज्ञहरूलाई सोध्नुहोस् उहाँहरूले मदिरापान जस्तै नमन पराउने त्यही इन्टेन्सिटीमा नमन पराउने भनेको स्मोकिङ यसले चाहिँ तपाईँको कोलेस्ट्रोल एकदमै बढाउनलाई नकारात्मक असर पार्छ होइन त्यो बाहेक तपाईँको तौल तपाईँको अब चाहिने भन्दा बढ्दा तपाईँको तौल छ ओभरवेट छ भने त्यसले पनि तपाईँको कोलेस्ट्रोल बढाउने हुन्छ खानपिनको कुरा अब हामी सबैलाई थाहा छँदैछ जति बढ्दा चिल्लो खायो हाम्रो के एक्सर्साइज भएन भने यो सबैले चाहिँ तपाईँको कोलेस्ट्रोल चाहिँ हाईको लेभलमै राख्ने भनेर योगदान दिन्छ।
4: हजुर, भनेपछि अब हामीले लास्ट फ्यु विक्सबाट कुरा गर्दै आएको सब्जेक्ट म्याटर्सहरूमा जस्तो कि ब्लड प्रेसर कुरा भयो, डायबिटिज कुरा भयो, आज आएर हामीले कोलेस्ट्रोल कुरा गरेर आएका छौँ, सबैको कारक तत्त्वहरू चाहिँ मोर अर लेस खानपान, मद्यपान, धुमपान, ओबिसिटी अथवा वजन होइन आदि इत्यादि, ल्याक अफ एक्सर्साइज आदि इत्यादि नै देखेँ होइन। समग्रमा यो सबै कुराहरूलाई चाहिँ हामीले ध्यान दियौँ भने यो तिनवटै रोगबाट बच्न सकिँदो रहेछ
5: एकदम
4: होइन। अब भनेपछि यो रुल बुक नै बनाउनु पर्ला
5: एकदम रुल बुक 1, 2, 3
4: हजुर। र अब यो कजेसको कुरा त तपाईँले गरिहाल्नु भयो, अब फेरि पनि अघि मैले कुरा गरे जस्तै नै अब अन्य दुईवटा सब्जेक्ट म्याटरमा कुरा गर्दाखेरि लक्षणको कुरा गरेका थियौँ, अब कोलेस्ट्रोल बढ्दाखेरि पनि त्यस्तो केही स्पेसिफिक लक्षणहरू देखिन्छ?
5: अधिकांशमा देखिँदैन, केही गरी तपाईँको कोलेस्ट्रोल चाहिने भन्दा एकदमै बढी छ भने चाहिँ कुनै कुनै मान्छेहरूको तपाईँले आँखामा चाहिँ सेतो सेतो यो तपाईँको आइलिडमा आँखाको नानीमा चाहिँ सेतो सेतो थुप्रेको कहिले काहीँ देख्न सक्छ। त्योभन्दा बाहेक चाहिँ अधिकांश मान्छेहरूको कोलेस्ट्रोल चाहिँ हामीले आकल चुकल ब्लड टेस्ट गर्दाखेरि थाहा हुने कुरा, अथवा तपाईँको ब्लड प्रेसर हाई भयो भने, तपाईँको हृदयघात भयो भने चाहिँ थाहा हुने कुरा हो। कोही कोहीले अब के गरी लक्षण देखिनै पर्यो भने चाहिँ कहिलेकाहीँ चाहिँ तपाईँको हिँड्दा हिँड्दै तपाईँको पीडालु दुख्ने, त्यो चाहिँ जुन मैले सुरुमा भने तपाईँको कोलेस्ट्रोलले जुन त्यो बोसोले तपाईँको रक्त नली जुन खुम्च्याउँछ त्यो खुम्चिँदाखेरि चाहिँ तपाईँ जब आफ्नो एक्सर्साइज गर्नुहुन्छ त्यति बेला तपाईँको जिउले एक्स्ट्रा रगत माग्छ एनर्जी दिनलाई, त्यो तपाईँको नली नै टाइट भएपछि नि तपाईँको त्यो पीडालहरू दुख्ने कारण चाहिँ त्यो हो। सो कोही कोही बिरामीहरू आउँदाखेरि चाहिँ म आजकल 2-3 सय मिटर हिँड्ने बित्तिकै मेरो पीडालु दुख्न थाल्छ जुन मलाई पहिला थिएन, अथवा चाहिँ मलाई चाहिने भन्दा बढ्दै आजकल थकित हुन्छ, मेरो अलिकति छाती दुखेको जस्तो हुन्छ, त्यस्तो भयो भने चाहिँ हामी यसको कोलेस्ट्रोल पनि तुरुन्तै जाँच गरि नै हाल्छौँ।
4: हजुर, र अब यो कोलेस्ट्रोलको कुरा तपाईँले अघि गर्नुहुँदाखेरि जुन वंशानुगतको कुरा गर्नुभयो नि होइन, जुन कम उमेरमै पनि यो हुनसक्छ भने, अब त्यस्तो खालको आफ्नो फ्यामिलीमा चाहिँ केही पिँढीहरूदेखि चाहिँ अब यो कोलेस्ट्रोलको समस्या देखिरहेको छ, वंशानुगत रूपमा आइरहेको छ भने, अब भनौँ अर्लियर इन लाइफ नै त्यसलाई चाहिँ अलिकति इन्टरभिन गर्नको लागि कुनै टेस्टहरू गर्न सकिन्छ कि, सो द्याट यु क्यान बी अवेर?
5: छ, तपाईँको यो टर्म चाहिँ तपाईँको अलिकति इट्स अ माउथफुल, इट्स फ्यामिलियल हाइपर कोलेस्टेरोलेमिया है, सर्ट फर्ममा हामी एफसिएच मात्र भनौँ होइन। त्यो तपाईँको वंशालुलाई चाहिँ तपाईँको आमा बुवामा छ भने आफ्नो जिबीमा जानुभए चाहिँ उहाँले तपाईँको ब्लड टेस्ट गर्नुहुन्छ, तपाईँ पत्याउनु हुँदैन कि, कहिलेकाहीँ इभन 14-15 वर्षमा पनि देखिन्छ, त्यस्तो कलिलो उमेरमा पनि हुन्छ है। जुन मैले अहिलेसम्म चाहिँ देखेको छैन तर पढ्नमा चाहिँ पढेकी छु त्यति उमेर समदेखि हुन्छ भनेर, अनि एक दुईजना चाहिँ मैले 20-22 उमेरमा पनि आफ्नो कोलेस्ट्रोलको औषधी खाएको पनि देखेकी छु। अर्को चाहिँ तपाईँको अब एकदमै कम्प्लिकेटेड भयो भने चाहिँ हाम्रो एनएचएस अन्तर्गत लिपिड क्लिनिक भनेरै अलग्गै छुट्याएको छ यस्तै कम्प्लिकेटेड कुराहरू हेर्नलाई तपाईँको कोलेस्ट्रोल रिलेटेड।
4: ओके, हजुर, त्यो भयो भने अर्लियर इन्टरभेन्सन समटाइम्स यसले चाहिँ धेरै मद्दत पनि गर्छ
5: एकदम एकदम,
4: किनभने आफू पनि अवेर हुन्छ नि त हैन, त्यो कारण गर्दाखेरि अब स्पेसली अब कोलेस्ट्रोलको समस्या जसमा तपाईँले भन्नुभएको जस्तै एउटा स्पेसिफिक लक्षणहरू देखिँदैन एकदम टटकारो रूपमा होइन, यस्तोमा त झन् आफै अवेर हुनु अत्यन्त जरुरी छ। र यही नोटमा हामी फेरि पनि एउटा छोटो विश्राम लिन्छौँ अनि त्यसपछिबाट कोलेस्ट्रोलको

0: BFBS गोरखा रेडियो गोरखा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS Gorkha Radio.

0: हजुर त प्रिय श्रोता, हाम्रो बिएसगोर्खा रेडियोलाई नै तपाईँ सुन्दै हुनुहुन्छ यतिखेर, र आजको यो हाम्रो बसाई हेल्थ पोडकास्ट अन्तर्गतको यहाँ हुनुहुन्छ हाम्रो साथमा डाक्टर जोलिसा सिंह, र हामीले चाहिँ कोलेस्ट्रोलको विषयमा कुरा गरिरहेका छौँ। कोलेस्ट्रोलको बारेमा एकदमै सत्य तथ्य हामीले आज उहाँबाट सुन्दैछौँ। र ब्रेकभन्दा अगाडि धेरै कुरा गरियो कोलेस्ट्रोलको बारेमा, होइन, र अब कोलेस्ट्रोलको नै कुरा गर्नुहुँदाखेरि यसको ट्रिटमेन्ट प्लानको कुरा गरौँ, अलिकति ट्रिटमेन्ट मेथड्सहरूको कुरा गरौँ। अब यसको चाहिँ कस्तो रहन्छ, कस्तो प्रकारको ट्रिटमेन्ट मेथडहरू छ, यो अब इन्डिभिजुअल मान्छेहरूमा चाहिँ फरक फरक प्रकारको उहाँको ट्रिटमेन्ट प्लान हुने हो कि के हो कसो हो, तपाईँले अलिकति बताइदिनुहोस् न त्यतिखेर।
1: तपाईँको ट्रिटमेन्ट प्लान चाहिँ अब तपाईँको कोलेस्ट्रोल कति हाई छ, अनि त्यो बाहेक चाहिँ तपाईँको एउटा चाहिँ अब तपाईँलाई अलरेडी हार्ट एट्याक भइसकेको छ, स्ट्रोक भइसकेको छ भने उहाँहरूको ट्रिटमेन्ट प्लान अलिक कडा हुन्छ। तर केही गरी अहिलेसम्म तपाईँलाई कुनै अब यसो ठुलो जोखिम इमर्जेन्सी भएको छैन भने चाहिँ उहाँहरूको डोज अलिकति कम हुन्छ। आजकल चाहिँ हामीसँग धेरै खालको ट्याब्लेटहरू आइसकेका छन्। पहिले तपाईँको मोटामोटी एउटा कि दुईवटा मात्रै प्रकारको छन् भने आजकल चाहिँ तिन चार थरीको ट्याब्लेटहरू उपलब्ध हुन्छन्, होइन। तपाईँको एउटा ट्याब्लेटले काम गरेन भने कहिलेकाहीँ बिरामीहरूलाई साइड इफेक्ट पनि हुने हुन्छ। हामीले युजली चलाउने मेडिसिन भनेको अटोरवास्टाटिन भनेर एउटा चलाउने ट्याब्लेट हो, यो चाहिँ अरूहरू ट्याब्लेटभन्दा अलिकति बढ्ता राम्रोसँग काम गर्ने हुन्छ, त्यही भएर हामीले सुरुमा यो चलाउँछौँ। तर कोही कोही बिरामीको चाहिँ साइड इफेक्ट हुँदाखेरि चाहिँ यसको डोज पनि घटाउन सक्छ, केही गरी त्यसले पनि भएन भने चाहिँ यसको विपरीत चाहिँ अर्को खालको ट्याब्लेट पनि हामी दिन सक्छौँ। त्यो चाहिँ आफ्नो जिपीलासँग गएर बुझ्नुभयो भने उहाँहरूले चाहिँ तपाईँलाई विभिन्न प्रकारका ट्याब्लेटहरू ट्राई गर्छन्। तपाईँको कोलेस्ट्रोल चाहिँ सकेसम्म रेगुलर बेसिसमा लिनुपर्ने हो, तर डायबिटिज र हाई ब्लड प्रेसर जस्तो एक दुई दिन छुट्यो भने एकदमै आत्तिनु पर्ने औषधि चाहिँ होइन, तर हरेक औषधि चाहिँ तपाईँले नियमित

0: लाइफ लङ नै लिनुपर्ने हो कि यो औषधि चलाइसके पश्चात चाहिँ केही समयमा कोलेस्ट्रोल लेभल चाहिँ नर्मलमा आइसके पश्चात त्यस पश्चात अन्य अरेन्जमेन्ट्सहरू गरेर औषधिबाट चाहिँ यु क्यान टेक अफ द पेसेन्ट कस्तो छ?
1: अनफोर्चुनेटली यो चाहिँ अलिकति लङ टर्ममै जान्छ होइन. अब यस्तो छ, यो चाहिँ तपाईँलाई दिएको मेन एम चाहिँ किन दिन्छ भन्दाखेरि तपाईँलाई भोलि गएर सजिलैसँग तपाईँको मुटुको समस्या नहोस्, जस्तै तपाईँको रक्त नली सानो हुँदै जाने, अन्जाइना भयो, हार्ट अट्याक नहोस्, स्ट्रोक नहोस् भनेर हो. भोलि पर्सि होइन मलाई खानै मन छैन भनेर कसैले जबरजस्ती त गर्दैन, तर चाहिँ यो कुरा बुझ्नुहोस् कि तपाईँलाई यो जुन मैले भने कम्प्लिकेसनहरू त्यो हुने चान्सेस चाहिँ अलिक बढी हुन्छ. तपाईँको हामीले युजली सुरु गर्ने अटोरभास्टाटिन त्यसले चाहिँ अलिक तपाईँको मासपेसीहरू दुख्ने, मसल एक हुने, तपाईँको गोडा सोडा दुख्ने, ढाड दुख्ने भनेर कोही कोही आउँछन्. त्यस्तो आउनेहरूलाई जुन मैले भने हामी कहिलेकाहीँ डोज हाफ गर्छौँ, डोज हाफ गरेर पनि ठिक भएन भने चाहिँ अनि हामी कहिलेकाहीँ अर्कै ट्याब्लेट पनि चलाउँछौँ. अनि आजकल मार्केटमा धेरै खालको अप्सनहरू छन्.
0: अनि यही त्यही त तपाईँले दबाईहरूको कुरा गरिराख्नु हुँदाखेरि, मार्केटमा भएको अप्सन्सहरूको कुरा गरिराख्नु हुँदाखेरि, मैले देखेको छु कि यो कोलेस्ट्रोल घटाउने स्पेसिफिक सप्लिमेन्ट्सहरू पनि पाइँदो रहेछ बजारमा, त्यो लिनु कतिको चाहिँ सुरक्षित हुन्छ?
1: त्यो चाहिँ म अब हाम्रो मेडिसिनल फिल्ड अलिकति बाहिर भएर मलाई उनीहरूको अब रिसर्चमा उनीहरूले कति सक्सेस रेट छ मलाई थाहा भएन. सो त्यसको लागि चाहिँ म चाहिँ अलिकति आफ्नो जिपीसँग कुन एक्ज्याक्ट औषधि हो, कतिसम्म सेफ छ छैन, कुनै कुनै औषधिहरू दुई तिनचोटि खाँदाखेरि आफूलाई ओभरडोज पनि हुने, कहिलेकाहीँ कलेजोलाई हानि पुग्ने, त्यस्तो पनि कहिलेकाहीँ देखिन्छ. सो यस्तो कुराहरू चाहिँ किनकि तपाईँले अब कोलेस्ट्रोल घटाउनलाई नियमित रूपमा एभ्रिडे खानुहुन्छ भने चाहिँ स्पेसली यस्तो औषधिहरू चाहिँ तपाईँलाई चाहिँ कतिसम्म सही छ भनेर आफ्नो जिपीसँग राम्रोसँग कुरा बुझ्नु भनेर भन्छु.
0: हजुर, अब यो कोलेस्ट्रोलको कुरा गरिरहँदाखेरि मलाई झट्टै याद आयो, अब तपाईँले अघि भन्नुभयो जुन हाम्रो आर्टरीजहरू हुन्छ, रक्त नलीहरू भनौँ न होइन, त्यो चाहिँ कोलेस्ट्रोलको कारणले गर्दाखेरि यो डिपोजिट्सले गर्दाखेरि साङ्गुरिँदै जाने हुन्छ, त्यसबाट त पक्कै पनि यो जुन मुटुलाई असर पुग्छ होला. यो कार्डियोभास्कुलर डिजिज भनेर भनौँ न, होल विभिन्न प्रकारको समस्याहरू यसभित्र यो टर्म अन्तर्गत आउँछ, यसको र कोलेस्ट्रोलको सम्बन्ध त यसो सोझै देखेँ मैले, यो अनुसार कस्तो छ खतरा?
1: तपाईँको दे गो ह्यान्ड इन ह्यान्ड. तपाईँको रक्त नलीलाई साङ्गुरो गराउनुमा कोलेस्ट्रोलको जुन बोसो भयो त्यसको एकदमै ठुलो हात हुन्छ. त्यही भएर चाहिँ तपाईँलाई चाहिँ दिने औषधिको कारण नै त्यही हो. तपाईँको जब हार्ट अट्याक हुन्छ अथवा जुन मैले भने तपाईँको यो हिँड्दाखेरि पिँडालो दुख्न थाल्छ, त्यति बेलादेखि नै तपाईँलाई चाहिँ डक्टरले एकदमै हाई लेभलको कोलेस्ट्रोल घटाउने औषधि र त्यो बाहेक कुनै कुनै मान्छेलाई इभन रगत पातुलो गराउने औषधि पनि त्यही बेला नै चाल दिन्छ. किनकि तपाईँको यो एकचोटि हाई भएपछि तपाईँको यो अन्जाइना जुन तपाईँको हार्ट अट्याक इन अ वे तपाईँको मुटुमा रगत नपुग्ने, स्ट्रोक हुने, अर्को तपाईँको डिभिटी भनेर हुन्छौँ. तपाईँको कोही कोही मान्छेहरू चाहिँ अब हामी नेपालबाट लामो फ्लाइट लिएर आउँछौँ 8-9 घन्टा, त्यो 8-9 घन्टामा यता आएपछि चाहिँ आफ्नो पीडालु एकदमै सुनिएर दुख्न थाल्यो भने, सास फेर्न गाह्रो भयो भने चाहिँ जीविका तुरुन्तै जानु होला. कोलेस्ट्रोल हाई छ भने चाहिँ तपाईँको चाहिँ हरेक अङ्गमा चाहिँ यसले गएर चाहिँ ब्लक गरेर डिफ्रेन्ट खालको कम्प्लिकेसनहरू चाहिँ ल्याउन सक्छ.
0: ओके, हुन त कोलेस्ट्रोल भन्दाखेरि अघि मैले कार्डियोभास्कुलर डिजिजको कुरा गरेँ, तर कोलेस्ट्रोलले गर्दाखेरि शरीरका अन्य अङ्गहरूमा पनि त्यस्तो समस्या आउने रहेछ भन्ने बुझ्यो होइन?
1: तपाईँको रक्त नली र रगत कहाँ पुग्दैन होला भन्नुहोस्.
0: रक्त नली भन्दाखेरि प्राय हामी चाहिँ अब यो हार्टसँग नै जोड्छौँ नि त, हार्ट अट्याक सबभन्दा पहिला दिमागमा त्यो आउँछ, त्यो कारणले गर्दाखेरि कोलेस्ट्रोल भन्दाखेरि हार्ट अट्याकसँग हामीले चाहिँ जोड्छौँ. तर तपाईँलाई यति मजाले क्लियर कुरा गरिदिनु भयो कि रक्त नली सबैतिर हुन्छ, अब रक्त नलीबाटै रगत बग्छ, रगतमा हुने चिल्लो हो होइन, त्यसले जहाँ पनि गएर अड्किएर समस्या दिन सक्छ. ओके, एकदमै मजाले तपाईँले खुलेर हामीलाई चाहिँ जानकारी गराइदिनु भयो, थ्याङ्क यू सो मच यसको लागि होइन. अब मलाई लाग्छ हाम्रो श्रोताहरूले हाम्रो यो केही सप्ताहको बसाइबाट धेरै कुरा थाहा पाउनु भयो होला. हामीलाई ठुल्ठुलो समस्याहरू आउँदाखेरि, ठुल्ठुलो रोगहरू आउँदाखेरि मात्र हामी तर्सिन्छौँ, प्रायः मान्छेहरू त्यस्तो हुन्छ नि त. अहिले त फेरि यो प्रेसर अथवा यो डायबिटिज कोलेस्ट्रोल भन्ने कुरा यति आम भइसक्यो कि मान्छेहरूले यसलाई त केही नै गन्दै गन्दैन है, तर त्यो नै सबभन्दा ठुलो गल्ती हो भन्ने कुरा बुझ्नु भएन होइन. थ्याङ्क यू सो मच तपाईँलाई आजसम्म यसरी हामीलाई यति सप्ताहदेखि साथ दिनुभयो, यति धेरै जानकारी गराउनु भयो, अनि पछि पछि पनि अन्य समयमा पनि म तपाईँलाई फेरि पनि दुःख दिन्छु, रिपिट त फेरि भइहाल्नुहुन्छ तपाईँ, तपाईँ यसमा तिमी हाम्रो एकदम नजिकै लोकल हामीलाई चाहिँ सेवा दिन सक्ने हाम्रो डक्टर पढ्नु भयो है, त्यो कारणले गर्दाखेरि तपाईँलाई पछि पछि

0: म पक्कै निम्ति आउनेछु
1: हजुर
0: र मलाई लाग्छ तपाईँले पछि पछि पनि आएर हामीलाई मद्दत गर्नुहुनेछ
1: एकदम.
0: र यो पटकको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै आजको यो हेल्थ पोडकास्ट यो हाम्रो सिरिजलाई यतिमा अन्त्य गर्दै तपाईँसँग बिदा लिन चाहन्छु. थ्याङ्क यू,
1: धन्यवाद, नमस्ते.

ब्रिजेश श्रेष्ठले हो रिसाउँछौ किन भन्नुभएको आफ्नो मायालाई. समय अब थोरै छ, हामीसँग 3.5 मिनट मात्रै बाँकी रह्यो कार्यक्रम सकिनको लागि. नमस्ते युके कार्यक्रमको अन्तिम चरणमा हामी छौँ र यहाँहरू सबैलाई धेरै धन्यवाद भन्न चाहन्छु जो जतिले हामीलाई सम्पर्क गर्नुभएको छ, लेख्नु भएको छ बिहानैदेखि है, र हामीलाई बिहानदेखि अझ उत्तर पनि कतिले गेस्ट पनि गरेर पठाउनु भएको छ. लगनजी, झुमबहादुर गुरुङ, हाम्रो धनु गुरुङ बहिनी, नुतन भुसाल, अनि वीरबहादुर पुन, ज्ञानु गुरुङ, नेता राई, मेघ मल्लज्यू, आफ्नो प्यारी जीवन सङ्गीतको साथमा सुन्दैछु भन्दै हुनुहुन्छ. आज नारायण सापकोटाजी हामीलाई बिहानै उहाँले भिडियो पठाइदिइसक्नु भएको छ. बमबहादुर गुरुङ, उहाँले भन्नुभएको गीत मैले अलिकति सुनाउन नसकिरहेको अवस्था हो यो, किन भन्दाखेरि एआईले जेनेरेट गरेको त्यो बनाएको गीत रहेछ, त्यो गीतहरू हामीले अहिले सुनाइरहेका छैनौँ त्यस्ता गीतहरू, त्यसैले गर्दाखेरि माफ गर्नुहोला. अनि विष्णु गुरुङ, यस्तै तारा प्रसाद चेमजुङजी, दिपेन्द्र प्रजापति, केबी तामाङ, नरेन्द्र गुरुङ, शोभा गुरुङ, विष्णु कुमार, देवेन्द्र गुरुङ, अनि तुलपुन खर्के गुरुङ मामा, पुरा गीत सुनेर उहाँले इन्जोय गर्नुभएको सबै पठाइदिइसक्नु भएको छ. र यस्तै हाम्रो पदम थापा बुवा पनि आउनु भएको छ, उता प्लम स्ट्रिटबाट आउने गर्नुहुन्छ उहाँ. हजुर, यहाँहरूलाई धेरै धन्यवाद छ, हामीले मेसेजहरू पठाउनु भएको छ यहाँहरूले. प्रश्न जाँदा जाँदै राखौँ. यो अब यो आइतबार हुने वर्ल्ड कप फाइनलमा पुग्ने देशहरू दुई टिमको चाहिँ दुई देशको चाहिँ स्कोर, फुटबल स्कोर बताउनुहोस् है त. फुटबल कति कति हान्छन् होला को कसले? हजुर, मैले खेलाडीको नाम भनेको होइन, टिमको मात्रै हो. एउटा स्पेन गइसकेको छ, अब अर्को को जान्छ भोलि मात्रै थाहा हुन्छ. र आजको गेम इन्जोय गर्न नभुल्नु होला, भरे 8 बजेदेखि सुरुवात हुन्छ. आज इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको गेम भरे 8 बजे किकअफ हुन्छ, कसरी हेर्ने हो प्लान गरिसक्नु भएको छ यहाँहरूले. अब हाम्रो तर्फबाट चाहिँ फुटबल एउटा पाउनुहुन्छ होइन, बिएफबिएसको चिन्ह भएको फुटबल सहित सानो पुरस्कार, अनि यस्तै गरिकन ग्लोबल बुलियन वर्ल्ड आसपोर्ट क्यान्डको तर्फबाट पनि यसपालि भाउचर छ है त. जो विनर हुनुहुन्छ उहाँको नाम चाहिँ सोमबार मात्रै एनाउन्स गरिनेछ. अहिलेलाई फुटबल इन्जोय गर्नुहोस्, यो साल मात्रै हो, फेरि 4 वर्ष पुर्नुपर्छ. हवस् त, म आशा यहीँसम्म आएर छुट्टी है त. लैबरी लैबरी भन्दै अशोक मुकारुङले गाउनुभएको गीत राख्दै छोटो भए पनि सुनौँ उहाँलाई. आजलाई यहीसम्म बिदा हुनुपर्ने अवस्था आयो. हवस् त, भोलि बिहानै भेटौँला. नमस्ते, बाई बाई.

0: अस्थायी र करार कर्मचारीले आज पनि अर्थ मन्त्रालयमा धरना दिएका छन्। सरकारले हटाउने तयारी गरेपछि उनीहरूले हिजोदेखि अर्थ मन्त्रालयमा धरना दिएका हुन्। सरकारले करारका कर्मचारी हटाएर बाहिरकै श्रमिकबाट काम गराउने नीति लिएपछि विभिन्न मन्त्रालयमा काम गर्ने अस्थायी र करारका कर्मचारी आन्दोलित भएका हुन्। खर्च कटौतीको बहानामा आफूलाई हटाउन खोजेको कर्मचारीको भनाइ छ। हिजो अर्थ मन्त्रालयमा धरना दिएका कर्मचारी आज पनि काम बन्द गरेर प्रदर्शनमा उत्रिएका हुन्। सरकारको निर्णयले सङ्घ प्रदेश र स्थानीय तहका करिब 57,000 कर्मचारी रित्तो हात सेवाबाट बाहिरिनुपर्ने उनीहरूको भनाइ छ। हाल सङ्घमा 14,000, प्रदेशमा 8,000 र स्थानीय तहमा 35,000 करार र दैनिक ज्यालादारीका कर्मचारी कार्यरत छन्। लागेको मूल्य समेत नपाएको भन्दै तरकारी किसानले आज माइतीघरको सडकमा गोल भेडा फालेर सरकार विरुद्ध प्रदर्शन गरेका छन्। सरकारले पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको र आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, उत्पादनमा अनुदान दिनुपर्ने, मल बिउ र बजारको व्यवस्थासहित स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन्। सरकारलाई सबक सिकाउन भन्दै सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका हिमालय विद्यार्थी संगठन अनेरा सोभियोका 7 नेता कार्यकर्ता पक्राउ परेका छन्। राज्य आतंक बढेको भन्दै प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको हो। अनेरा सोभियोका अध्यक्ष दीपक धामी, संगठन निर्वाचन आयोगका अध्यक्ष जित प्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु परकोटी लगायतका नेता कार्यकर्तालाई पक्राउ गरिएको अनेरा सोभियोले जनाएको छ। अस्ति सोमबार केही सञ्चार गृह, व्यापारिक भवन र काङ्ग्रेस सभापतिको घर अगाडि गाडी राखेर त्रास फैलाएको र पछिल्लो समय राज्य आतंक बढेको भन्दै विद्यार्थीले सिंहदरबार अगाडि प्रदर्शन गरेको उनीहरूको भनाइ छ। सरकारको अलोकतान्त्रिक र गैर जिम्मेवार कदम विरुद्ध सांकेतिक विरोध गरिएको अनेरा सोभियोका नीति योजना तथा अनुसन्धान आयोग अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। सरकारले बचपना देखाउँदै आफै मिडिया हाउस अगाडि आतंक सिर्जना गर्न थालेपछि पार्किङ कसरी गर्नुपर्छ भनेर सरकारलाई सिकाउन लागेको उहाँको व्यङ्ग्य छ। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यसपटक पनि कोशी प्रदेशमा दोहोरिएको छ। खेतमा धान रोपिए पनि मल नपाउँदा किसानको चिन्ता बढेको छ।
1: कोशी प्रदेशमा यस वर्ष असार मसान्तसम्म कुल खेती योग्य जमिनको 54% मात्र धान रोपाई सम्पन्न भएको छ। तर रोपाईसँगै किसानले सबैभन्दा ठूलो समस्या रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री केन्द्र लिमिटेडमा नै डिएपी र युरियाको मौजा सकिएपछि किसान भारतबाट चोरी निकासी भएर आएको गुणस्तरहीन मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्। मोरङ कटरीका किसान कालु सरदार,
2: अहिले पाउँदैन के, त्यही इन्डियन मल अलिअलि हाल्दैछु। इन्डियन मल त के छ थाहै छैन, धानै हुँदैन त्यति इन्डियन मलमा। अहिले त्यहाँ चाहिँ 50-60 रुपियाँ किलो पर्छ इन्डियन मल। हिजो 60 रुपियाँ किलो ल्याएको मल डिएपी, अब कस्तो हुन्छ इन्डियन थाहै छैन। आफ्नो नेपालको मल राम्रो हुन्थ्यो नि त।
1: कोशी प्रदेशमा कुल धान खेतीका लागि 2,76,376 हेक्टर खेती योग्य जमिन रहेको छ। यसमध्ये असार मसान्तसम्म 1,51,619 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर धमाधम धान रोपाईकै समयमा खेतमा हाल्नुपर्ने डिएपी र युरिया मल किसानले पाउन सकेका छैनन्।
0: युरोपेली फुटबलमा रथी स्पेन विश्वकपको फाइनलमा पुगेको छ। डालस रङ्गशालामा उपाधि दावेदार फ्रान्सलाई 2-0 हराउँदै स्पेन फाइनल पुगेको हो। यो जितसँगै युरोप च्याम्पियन स्पेनले पछिल्ला 37 खेलमा हार बेहोर्न पारेको छैन। स्पेनको उपाधि भिडन्त अब अर्जेन्टिना र इङ्ल्यान्ड मध्ये एक टोलीसँग हुनेछ। अङ्ग्रेज खेलाडी बस्दै आएको अटलान्टामा आजको खेलका लागि तनाव पनि बढेको छ। केही अङ्ग्रेज समर्थक भने ढुक्क देखिएका छन्।
3: I think we're a better team than Argentina. Obviously we've got to take care of Messi.
4: I mean Argentina couldn't think of any team more appropriate to stuff to get through to the final.
5: I'm not confident on them, but they've got where they are with how they've done it. So I think it could be an omen.
0: अमेरिकाले इरानमाथि लगातार चौथो रात आक्रमण गरेको छ। इरानी बन्दरगाहमा अवरोध गर्दै अमेरिकाले पछिल्लो आक्रमण सुरु गरेको हो। इरानले भने अमेरिकी अतिक्रमण बन्द नभएसम्म होर्मुज जलमार्ग बन्द गरिने अड्डी लिएको छ। यही बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुक हुँदै होर्मुज मार्गबाट चल्ने जहाजमाथि कर लगाउने यसअघिको घोषणा परिवर्तन गर्नुभएको छ। अब उनीहरूसँग ठुलो लगानीको सम्झौता गरिने उहाँको भनाइ छ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

हजुर रामजीखाँड र सुनिता सुब्बा छेत्री गाउँदैन जस गीतलाई जाउँ हिँड घुम्न बुलेट गाडीमा बुलेट मोटरसाइकल जस्तो सुनेको थिएँ गाडी पनि रहेछ क्या हो ओके खोजको विषय भयो मेरो निम्ति एनिवे सञ्चार विनोद यस कार्यक्रममा लिएर उपस्थित भएको छु यहाँहरूलाई गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भन्न चाहन्छु किनभने हाम्रा विश्वव्यापी छरिएर बस्नुभएका श्रोता हुनुहुन्छ पल्टनकै कुरा गर्ने भने ब्रिटिस गोर्खा रेडियो चाहिँ हामीले ब्रिगेड अफ गोर्खासका सदस्यहरू जो ब्रिटिस आर्मीमा विभिन्न ठाउँमा कार्यरत हुनुहुन्छ उहाँलाई सुनाउँछ बुर्नाईदेखि फोकलोङ टापुसम्म बेलायदेखि बुर्नाईसम्म होइन त त्यसले गर्दाखेरि हामीले यो गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भन्नै पर्छ र आम नेपालीलाई बिर्सिनु भएन तपाईँहरू पनि अमेरिकादेखि जापानसम्म हुनुहुन्छ फोकलोङमा पनि नेपाली समुदाय हुँदो रहेछ पल्टनका सदस्य मात्र हुनुहुन्छ भनेको केही सदस्यहरू त हाम्रो नेपाली त्यहीँ काम गरेर त्यहीँ बसेको धेरै वर्ष भएछ एकजना हाम्रा पल्टनका सदस्य नेपाल घुम्न आएको बेलामा छुट्टीमा आएको बेलामा यहाँ बिहेबेस आउनुभएको थियो कहाँ विनोदाय हजुरले जहिले पनि पल्टनको सदस्य फोकलोङमा मात्रै भन्नुहुन्छ त्यहाँ त नेपाली समुदाय पनि हुनुहुन्छ नि धेरै त हुनुहुन्न 10-15 हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो तपाईँहरूलाई पर्टिकुलरली सम्झना गरेर भेरी भेरी गुड मर्निङ भने मैले है त ओके फोकलोङमा भएका नेपालीहरूलाई यसो कन्ट्याक्ट गर्न पाए त हुन्थ्यो तर त्यो चाहिँ हुन पाएको छैन कुनै दिन उहाँलाई हामीले सम्पर्क डेफिनेटली गरौँला ओके अब यो त भयो मैले गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भन्ने क्रमको कुराकानी अब लागु न त समयको कुरा गरौँ फोकलेन्डकै कुरा गरौँ त अहिले बिहानको 5:12 गएको रहेछ मर्निङ समय छ वेनेसडे नै हो तपाईँहरूलाई कार्यक्रममा हार्दिक स्वागत छ काठमाडौँ नेपालको समय अहिले ठिक 1:57 जाँदैछ जापानमा बेलुकी 5 अमेरिकातिर बिहानकै समय छ बेलायतमा बिहानको 9:12 गएको छ भेरी गुड मर्निङ र कार्यक्रमको सुरुवातमा धनु बहिनीले फोन गर्नुभएको थियो फुटबल हेर्दै हुनुहुन्छ दाइ हिजोको गजबको नतिजा आयो नि प्रकाश तिमिलसेनाजी त चिप्लिनु भयो भन्दै हुनुहुन्थ्यो किनभने उहाँले फ्रान्स जित्छ जस्तो छ भन्दै हुनुहुन्थ्यो यो भन्नै सकिँदैन यो टप लेभलमा एनिथिङ क्यान ह्यापन होइन त किनभने वान अपर्च्युनिटी त्यति भए पुग्छ गोल स्कोरिङ लिटल विन्डो दे क्यान स्कोर त्यस्तै भयो यसो हेर्दा हाइलाइट हेर्दाखेरि अपर्च्युनिटी तर फल चाहिँ जुन प्रकारको दियो र पेनाल्टी भयो त्यो लेभलमा त्यस्तो प्रकारको फल नगर्नुपर्ने हो जस्तो लाग्छ मलाई र त्यो चाहिँ एक्टिङ होइन पक्कै कन्ट्याक्ट नै भएको थियो त्यसले गर्दाखेरि पेनाल्टी दिनै पनि पर्यो त्यहाँबाट त खेल बिग्रिहाल्यो नि फ्रान्सको होइन र दोस्रो गोल चाहिँ गजबको भएको थियो बडो 1-1 गेम र फर्स्ट टाइम पास वान टच पास भनेर भनिन्छ फुटबलमा र त्यसले चाहिँ फ्रान्सको डिफेन्सलाई चाहिँ एकदम चिरिदियो भन्दा पनि गलत नहोला एकदमै इन्साइसिभ थियो भन्नुपर्छ एकदम चिरेर लगेको जस्तो थियो र फिनिसिङ गजबको थियो र एम्बापले कोसिस नगरेको त होइन गरेको हो तर केही सिप लागेन कहिले कहिले लकले पनि साथ दिनुपर्छ जस्तो लाग्छ मलाई यो त भयो फुटबलको कुरा समयको कुरा आजको दिनको कुरा गरिहालौँ असार महिनाको 31 हो श्रोताहरू यो महिना त सबभन्दा लामो छ 32 छ ओके कुनै पनि क्यालेन्डर ग्रेगोरियन क्यालेन्डर अन्य देशका अन्य क्यालेन्डर चलाउँछन् होला 32 चाहिँ छैन होला नेपालमा मात्रै हो कि क्या हो जसलाई विक्रमादित्य क्यालेन्डरमा चाहिँ 32 पनि हुन्छ भोलि चाहिँ 32 हो यानि कि बिहिबारको दिन आज चाहिँ 31 दिन हो विश्व युवा दक्षता दिवस आजै परेको रहेछ साउने सङ्क्रान्ति आयो 2 एक साउनमा श्रोताहरू लुतफाने दिन पनि त्यही हो दक्षिणायन आरम्भ हुन्छ साउने सङ्क्रान्तिमा भव्य कार्यक्रम हुन्छ घर घरमा ज्वाइँ साबुलाई बोलाएर खुवान पानदेखि लिएर दक्षिणा दिने चलन छ क्यारे होइन त यही हो हाम्रो चलन भने देश विदेशका केही समाचार राखिहाल्नु श्रोताहरू फेरि पनि अर्को एउटा आत्मदाहको प्रयास भएको रहेछ रातोपाडी लेख्दछ 2 अगाडिको समाचार हो रौतहटमा युवकद्वारा आत्महत्याको प्रयास कृतिपुरमा रिफर गरिएको छ जहाँ चाहिँ बर्न युनिट छ रौतहटका एक 28 युवकले मङ्गलबार राति आफैमा पेट्रोल छरेर आत्मदाहको प्रयास गरे मानसिक तनाव र डिप्रेसनबाट पीडित उनलाई प्राथमिक उपचारपछि कृतिपुर बर्न हस्पिटलमा पठाइएको छ प्रहरीले घटनाको अनुसन्धान अहिले गरिरहेको भन्ने पहिलो समाचार भने सेतो पार्टी
देख्दछ। कर्णालीमा कंग्रेसका सबै मन्त्री दिए राजीनामा, कडेल नेतृत्वको सरकार संकटमा परेको छोटो समाचार यस्तो छ। कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कंग्रेसका चारैजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्। यसले कडेल नेतृत्वको सरकारले संकटमा परेको छ भनेर उहाँकै फोटो राखेर समाचार सम्प्रेषित छ श्रोताहरू। ओके, अन्य खेलमा विदेश जानुभन्दा पहिला अभ्यास श्रृङ्खलाको दोस्रो खेलमा जर्सीको सामना गर्दै नेपाल भनेर बारकरी डट कम लेख्दैछ। नेपालले आज जर्सीसँग एक दिवसीय अभ्यास श्रृङ्खलाको दोस्रो तथा अन्तिम खेल खेल्दैछ। पहिलो खेल 81 रनले विजयी भएको नेपाल श्रृङ्खला आफ्नो पक्षमा पार्न चाहन्छ। कुशल भुर्तेलले शतक र हेमन्त धामीले 4 विकेट लिन सफल भएका थिए। अन्य खेलमा अविरल वर्षाको असर छ मौरी पालनमा श्रोताहरू। रत्नगरमा चरण क्षेत्रमा मौरी घार बगाएछ। समाचार यस्तो छ, चितवनको रत्नगरमा अविरल वर्षापछि आएको बाढीले मौरी पालन व्यवसायमा ठूलो क्षति पुर्याएको छ। सयौं मौरी घार बगाउँदा मौरी गोला नष्ट हुँदा करिब 60 लाख रुपियाँको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ। अधिकांश घारमा मह निकाल्ने समय भएकोले किसानलाई थप आर्थिक मार परेको छ। रातो पाडीले लेख्दछ यस समाचारलाई श्रोताहरू। अब बागलुङतिरको गुड न्युज राखिहालौँ। बागलुङमा सिँचाइ सुविधा विस्तार भएको राम्रो कुरा हो। बागलुङमा एक वर्षमा 107 सिँचाइ योजना सम्पन्न भई थप 80 हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। रु 12,66,00,000 बजेट विनियोजन गरिएको थियो। अहिले जिल्लाको 6,944 हेक्टर जमिनमा सिँचाइ पुगेको छ। प्राविधिक समस्या र बजेट अभावले 7 वटा चाहिँ योजना भने अझै पनि रोकिएको समाचार छ। अब विदेशतिर लागौँ श्रोताहरू। ओके, फुटबलकै कुरा राखेको छ। लारोजाको लाजवाब प्रदर्शन, स्पेनिस रणनीति सामु निर्भय बन्यो फ्रान्स भन्ने खबर यस्तो छ। स्पेनले फ्रान्सलाई 2-0 हराउँदै 2026 विश्वकपको फाइनलमा स्थान बनाउन सफल भयो। मिकेल आयर सवाल र पेड्रो फोरोको गोल तथा बलियो मिडफिल्ड र रक्षापङ्क्तिको ले फ्रान्सको आक्रमणलाई निस्तेज पार्यो। स्पेन 2010 पहिलो पटक विश्वकप फाइनलमा पुगेको छ श्रोताहरू। 16 वर्षपछि भन्नु पर्यो होइन त। अन्य खबरहरू के छन् त विश्वकपकै खबरमा चाहिँ सेमिफाइनलको 100% विरासत जोगिएको स्पेनको कथा राख्दछ यसले। दोस्रो ऐतिहासिक उपाधि नजिक र फिफा वरियतामा शीर्ष तनाव लियो फेन अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रो स्थानमा छ भन्ने अर्को समाचार आएको छ। फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा सबैले राखेको समाचार छ श्रोताहरू। यति नै राखौँ कि आजको समाचारमा। ओके, मेट अफिसलाई हेरिहालौँ श्रोताहरू। नेपालको वेदर रिपोर्ट यस प्रकारको छ। देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशका हिमाली भूभागमा केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको र हिमपात कुनै कुनै ठाउँमा को सम्भावना छ। रातको समयमा नै केही बदली भई केही केही ठाउँमा वर्षाको सम्भावना छ। देशभरिको स्थिति हेर्दा धरान काठमाडौँतिर जाउँ। सबभन्दा पहिला आज धरानतर्फै जाउँ, पूर्वबाट सुरु गर्न मन लाग्यो। आज धरानको वेदर के छ त धरानमा आज 41 डिग्री सेल्सियस तापक्रम, अधिकतम 43 हुने र न्यूनतम 32 हुनेछ। पुरा दिन घमाइलो छ। पोखरामा आज 30 डिग्री सेल्सियस तापक्रम छ। अधिकांश दिन आज बादल लाग्ने देखिन्छ भने काठमाडौँ भ्यालीको अपडेट भएको छैन, एकतरी त्यो पनि अपडेट गर्ने कोसिस गरौँ है त। काठमाडौँ भ्यालीमा आज के रहेछ एसिसी वेदर भन्दछ। आज यहाँ केही बादल लाग्ने थन्डर सावरको सम्भावना छ। 23 अधिकतम भनिएको छ भने दक्षिण दक्षिण पश्चिमी हावा 7 किलोमिटर प्रति घन्टाको वेगमा हावा बहँदैछ श्रोताहरू। यति भन्दै अब हामी एउटा गीत सुनौँ, त्यसपछि आजको पहिलो कुराकानी चाहिँ स्वास्थ्य सम्बन्धी छ, इबोला र अन्य रोगहरूको बारेमा छ। यो कुराकानी गर्नलाई सर्वरोग यानि कि कम्युनिकेबल डिजिजको कुरा गर्नुको लागि हामीले सम्पर्क गरेका छ हाम्रा पुराना मित्र हुनुहुन्छ डाक्टर साहेब यानि कि शेरबहादुर पुनज्यूलाई हामीले कार्यक्रममा ल्याउँछौँ। अहिलेको स्थिति के छ यो कुराकानी उहाँसँग हुनेछ। उहाँ चाहिँ सर्वरोग विशेषज्ञ हुनुहुन्छ, यो चाहिँ ट्रपिकल डिजिज सेन्टर जुन चाहिँ टेकुमा छ सुतार। अब यसलाई एउटा गीत सुनौँ। यो गाउने कलाकार हुन्छ बृजय श्रेष्ठ र वर्षा कर्मचारी।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: ओके, विभिन्न गीत सुन्नुभयो यहाँले. सुबानी मुक्तानको पछिल्लो गीत इन्फर्मेसन, त्योभन्दा अगाडि पनि एउटा मर्न गीत नै थियो भन्नुपर्छ. र अब हामी हेल्थ सम्बन्धी कुराकानी गर्छौँ. देशमा यतिखेर भर्खरको याममा कलेरा, डायरियादेखि लिएर डिसेन्ट्री, झाडा पखाला आदि आदिको प्रकोप हुन्छ. त्यो बारेमा कुराकानी गर्नको लागि आज हाम्रा सर्वारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनज्यूसँग कुराकानी हुनेछ. पल्टनका सदस्यको सुपुत्र उहाँलाई कार्यक्रममा ल्याउँ. तर एउटा कुरा चाहिँ राख्नै मन लाग्यो यहाँ, उहाँलाई पनि इन्ट्रेस्ट होला जस्तो लाग्यो मलाई. फुटबल हेर्नुहुन्छ कि हुँदैन मैले सोधिनँ डाक्टर साहबलाई, तर एउटा इन्ट्रेस्टको विषय पढेर सुनाउँछु है. त बिबिसीमा देखेँ मैले, विश्वकपमा खेलाडीहरू अथवा चाहिँ यो हाई लेभलको गेममा किन लाउँछन् खेलाडीहरूलाई स्पोर्ट्स ब्रा, केटाहरूले पनि लाउँछन् स्पोर्ट्स ब्रा, पढेर सुनाऊ. के तपाईँले जारी विश्वकपमा आफ्ना मनपर्ने फुटबल खेलाडीहरूले ब्रा जस्तै देखिने कालो भेस्ट लगाएको देख्नु भएको छ? किनभने उहाँहरूले सेलिब्रेट गर्दाखेरि सर्ट खोल्नुहुन्छ, भित्र चाहिँ ब्रा देखिन्छ, किन होला त? विश्वकपका केही खेलाडीहरूले स्मार्ट भेस्ट लगाउने गरेका छन्। यो शरीरमा पहिरन मिल्ने एक प्रकारको प्रविधि हो जसले खेलाडीको दौडिने गति र मुटुको धड्कनदेखि लिएर थकानको स्तर र चोटपटक निको हुने प्रक्रियासम्मका सबै कुराको अभिलेख राख्न सक्छ यो स्मार्ट ब्राले अथवा भेस्टले. टोलीहरूले यी स्मार्ट भेस्टबाट सङ्कलित डेटाको सहयोगमा खेलाडीहरूको प्रदर्शन सुधार गर्न र प्रतियोगिता जित्ने सम्भावना बढाउन सकिने अपेक्षा राख्दछन् श्रोताहरू. गर्दाखेरि इट्स अल साइन्स, स्पोर्ट्स साइन्स श्रोताहरू, एकदम एडभान्स भइसकेको छ. हामीले किन लगायो होला, यसको अर्कै इन्टेन्सन हो कि भनेर हेरेको त मैले पनि आज यो कुरा बुझेँ. अब डाक्टर साहबलाई स्वागत गरिहाल्नु. डाक्टर साहब नमस्ते, स्वागत छ यहाँलाई.
1: धन्यवाद, नमस्ते
0: सबैजना. नमस्ते डाक्टर साहब, तपाईँ त हाम्रो फ्यामिली मेम्बर हो, त्यसले गर्दाखेरि कहिले कहिले म पल्टनको भान्जा गर्नु भन्ने गर्दछु. माइन्ड त गर्नुहुन्न नि होइन त? डाक्टर साहब, र तपाईँले ल्याउनुभन्दा पहिला मैले स्पोर्ट्स ब्राको कुरा गरेको थिएँ, तपाईँलाई यो कुरा थाहा थियो?
1: लाग्यो
0: मलाई पहिलोपटक मैले पनि थाहा
1: पाउने मौका पाएँ. पहिला पहिला हाम्रो पालामा त्यस्तो खालको थिएन. खेल्दाखेरि अब यो भर्खर नयाँ छ, यसको पनि वैज्ञानिक कारणहरू विभिन्न रहेछ.
0: हो नि,
1: एउटा
0: इन्ट्रेस्टिङ, किनभने त्यो स्मार्ट त्यो सर्ट र टाइट भेस्टले चाहिँ त्यो इन्फर्मेसन चाहिँ कलेक्ट गर्दोरहेछ र ट्रान्समिट पनि गर्दोरहेछ कस्तो कस्तो आइसक्यो. र यही सन्दर्भमा अब तपाईँको क्षेत्रमा नगइकन वर्ल्ड कपकै कुरा गर्दाखेरि, पहिला टुटीवाला फुटबल हगि खेलेको तपाईँले त खेल्नु भएन होला, तपाईँको बुवासम्मले खेल्नुभयो होइन? र अहिले आएर के भन्छ माइक्रोचिप प्रयोग गरेको फुटबलसम्म आइसक्यो होइन त?
1: हजुर,
0: ओके,
1: एकदमै अब धेरै फरक भइसक्यो पहिला र अहिले. अब नयाँ नयाँ प्रविधिहरू भित्रिएला.
0: हो नि, ओके. आजको यो बसाइमा तपाईँसँग त अब हेल्थकै कुराकानी गरौँ. फुटबल हेर्दै हुनुहुन्छ तपाईँ?
1: म फुटबल हेर्छु. अब हुन त राजभरि यतातिर त अब राति हुन्छ, त्यो बेलामा म अलिकति अध्ययनमै व्यस्त हुन्छु.
0: ज्यू, तर यसो हाइलाइट हेर्ने गर्नुहुन्छ होला नि?
1: हाइलाइट चाहिँ एकदम मजाले हेर्छु, किन भन्दाखेरि फुटबल पनि मेरो एउटा मनपर्ने खेलकुद भएको नाताले कसले जित्यो अनि कसरी गोल हान्यो, त्यो गोल इन्ट्रेस्टिङ थियो कि थिएन भन्ने कुरा चाहिँ अब म पनि भित्रबाट त्यो हेर्ने इच्छा चाहिँ व्यक्त गर्छु. र म प्रत्येक पल्ट फुटबल खेल सकिएको सकेपछि जुन हाइलाइटहरू हामीले देख्छौँ त्यो चाहिँ म पनि
0: हेर्छु. ओके, अब फाइनल स्पेन त पुग्यो आजको खेलले, आज रातिको खेलले होइन, अर्को चाहिँ को पुग्ला? इङ्ल्यान्ड र अर्जेन्टिनामा तपाईँको हिसाबले को पुग्ला डाक्टर साहब?
1: दुबई बलियो नै देखिन्छ. अब ठ्याक्कै कसले जित्ला भन्न चाहिँ अलिकति गाह्रो छ. हुन त अब सबैजना अब स्टार खेलाडी अब मेसी अब यता अर्जेन्टिनामा छ, यता इङ्ल्यान्डबाट पनि अब एकदमै पर्फर्मेन्स धेरै राम्रो गर्दै आइरहेको अवस्था छ. यो मेरो विचारमा एकदमै इन्ट्रेस्टिङ हुन्छ र अलिकति सङ्घर्षपूर्ण नै हुन्छ. अब
0: यदि अब इङ्ल्यान्ड पुग्यो भने हेर्न झन् मजा आउँछ होइन, किनभने कता कता हाम्रो आफ्नो एउटा अर्कै रिलेसन छ गर्दाखेरि लेट्स सी होइन। ओके डक्टर साहब, अब यो सिजन चाहिँ झाडा पखाल लाग्ने सिजन हो होइन, डायरिया खोलेरा र डिसेन्ट्रीको बेला हो, सामान्य कमन कोल्ड बाहेक कोरोना पनि कहीँ कहीँ देखिया छ भनेर सुनिन्छ, के छ अहिलेको हामीले बुझ्नुपर्ने आम जनताले बुझ्नुपर्ने कुरा के छ र के गर्दा राम्रो, अहिलेको स्थिति के छ यसो हामीलाई अपडेट दिनुहोस् न प्लिज।
1: मनसुन भित्रसँगै अब विभिन्न प्रकारका सर्वरोगहरू विगतदेखि नै देखिँदै आएको वर्षेनी देखिन्छ पनि, र त्यस कारण पनि अब यो अनुमानितै हो अबको यो केही दिनमा झाडा पखाला हुने त रोग होइन, यो लक्षण हो, तर झाडा पखाला र ज्वरोका बिरामीहरू भनेर चाहे, किनभने ज्वरोको कारणहरू पनि थुप्रै छन्, यस्ता खालका बिरामीहरू अहिले पछिल्लो समयमा बढेको देखिन्छ, र त्यो त्यसलाई अब आगामी दिनहरूमा हामी कसरी बच्ने भन्ने कुरा महत्त्वपूर्ण रहन्छ जस्तो लाग्छ, र कोभिडको हकमा कतै कतै त्यो खालको समाचारहरू सुन्नमा आए तापनि नेपालमा त्यसको समग्र परीक्षणले निरन्तरता नपाएर होला, यो बारेमा के छ भन्न त सकिँदैन, तर रुगाखुकी जस्तो लक्षण भएका बिरामी भएर केही दिन आराम गरेर फेरि काममा फर्केका त्यस्ता मानिसहरू चाहिँ थुप्रै देखिन सुरु भएको छ, अर्थात् यसरी भनौँ झाडा पखाला र ज्वरोका मात्र होइन, यहाँ श्वास प्रश्वासबाट फैलिन सक्ने कोभिड वा हामीले त अब अझ फ्लूलाई बढी प्राथमिकता साथ कुराकानी गर्ने गर्छौँ, इन्फ्लुएन्जा अथवा फ्लू, त्यो जहिले पनि देखिन्छ, नेपालमा फ्लूको दुईवटा सिजन देखिन्छ, जुन फेब्रुअरी मार्चतिर हो भने अर्को जुलाई अगस्त सेप्टेम्बरतिर हो, जुन स्वाभाविक हो जुलाई लागिसकेको अवस्था छ, त्यसले गर्दाखेरि अहिले रुगाखोकीका बिरामीहरू बढिरहेको अवस्था छ, तसर्थ पानीबाट फैलिन सक्ने रोगहरू छँदैछन्, त्यसपछि हावाबाट या खोकेर सर्ने फ्लू कोभिडको कुरा आयो, र अर्को बिर्सनै नहुने भनेको चाहिँ किटजन्य रोग हो, त्यो भनेको लामखुट्टेको टक्काबाट फैलिने जस्तो डेङ्गीको कुरा आउँछ, त्यो पनि फटाफुट्ट देखिने सुरु भएको देखिन्छ, स्क्रब टाइकस भन्ने छ, त्यो पनि एक प्रकारको किरा सानो किराले टोकेर हुने गर्छ, त्यो पनि फटाफुट्ट कतै कतै देखिएको अवस्था छ, त्यो कारणले गर्दा यो तिन प्रकारको खानेकुरा पानी हावाबाट खोकेर सर्ने र किटजन्य किराहरूको टोकाइ जस्तै लामखुट्टेबाट खोकेर सर्ने यस्ता खालको रोगहरूको चाहिँ अहिले पछिल्लो समयमा देखिन सुरु भएको छ र सम्भवतः आगामी दिनहरूमा यो बढ्दै जाला भन्ने मेरो अनुमान।
0: ओके, अब सर्वरोग यानि कि कम्युनिकेबल डिजिजेसमा चाहिँ विभिन्न तरिकाले सर्ने हावा पानी र किटबाट भन्नुभयो, साथसाथमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने पनि हुनसक्छ नि यही सिजनमा देखिने, त्यस्तो रोग चाहिँ कुन होला? रुगाखोकी त त्यसै हुने भयो,
1: रुगाखोकी त हुने नै भयो, अर्को भनेको चाहिँ खाने कुरा र पानी नै मुख्य हो, झाडा पखाला हैजाको कुरा जुन हामी गर्यौँ त्यो चाहिँ डाइरेक्ट, अब एउटा त डाइरेक्ट त्यो भयो फोकेर हुने, अर्को चाहिँ अलिकति इन्डाइरेक्ट भनेर चाहिँ त्यो दिशा संक्रमित दिशा मानिसको दिशा खानेकुरा वा पानीमा परेर त्यसपछि अर्को व्यक्तिलाई फैलिने भयो, र अर्को चाहिँ केरा वा किरा भनौँ एक प्रकारले किट पनि भन्छ जुन लामखुट्टे माध्यमबाट सर्ने भयो, यो तिन प्रकारको अलिक फरक खालको संक्रमण हो भने अब देखिने केही देखिन सुरु भएर अब देखिने सम्भावना अब आगामी दिनमा
0: अलिकति डरलाग्दो कुरा गर्नु पर्यो, अफ्रिकाको कुरा गर्दाखेरि अहिले इबोला निकै त्यहाँ चाहिँ बढिरहेको अवस्था छ होइन, र नेपालमा इबोला र साल्मोनेला जस्ताहरू अब यीहरू यस्ता कुराहरू आउँछन् क्यारे होइन, नेपालमा इबोलाको केही सङ्केत देखिएको छ छैन के छ त, किनभने यो चाहिँ मान्छेहरू भसाइसराईदेखि लिएर ट्राभलर्सहरू कामको सिलसिलामा गए होइन, कामदारको सिलसिलामा गएकाहरू अफ्रिका मुलुकबाट नेपाल आएका होलान्, इबोलाको यो नेपाल आएको आउन सक्ने सम्भावना के कतिको छ?
1: पछिल्लो समयमा यदि हामीले नेपालबाट अफ्रिकी मुलुकहरूमा जानेको सङ्ख्या हेर्ने हो भने वर्ष नै बढ्दो देखिन्छ,
0: ज्यू
1: र विगतको दशकको भन्दा अहिले पछिल्लो समय मैले अहिले 67 हाम्रै अस्पतालको मात्र नेतालाई के लाउने हो भने येल्लो फिभर भन्ने हुन्छ, जुन अफ्रिकी महादेशमा जानलाई अनिवार्य लगाउनु पर्ने खोप हो त्यो। त्यसको संख्या दैनिक आधा दर्जनको हारिमा औसतमा लगाउन आएको देखिन्छ। यसले एउटा सजिलोसँग अनुमान गर्ने एउटा सङ्केतको रूपमा यसलाई एउटा इन्डिकेटरको रूपमा लिन सकिन्छ कि नेपालीहरू थुप्रो त्यहाँ जाँदै रहेछ भन्ने कुराहरू सहजै अनुमान गर्न सकिन्छ। यसले गर्दाखेरि इबोला हुन त अहिले पछिल्लो अहिलेसम्मको लागि अफ्रिकी महादेशमा अलिकति सीमित रहेको जस्तो देखिए तापनि विश्व अलिकति चिन्तित छ। किन भन्दाखेरि यो सङ्क्रमित भएपछि मानिसमा लक्षण देखिनुभन्दा अगाडिसम्म जहाँ कहीँ पनि पुग्न सक्छ, जसले गर्दाखेरि त्यो नयाँ स्थानमा गएर यो भाइरस फैलिन सक्ने सम्भावना रहन्छ। अब यो पहिला पनि योभन्दा अगाडि इबोलाको एउटा अफ्रिकामा एकदमै प्रकोप फैलेको बेलामा युरोप तथा अमेरिकाको टेक्सासमा इबोला पुगेको थियो। त्यो पनि मानिसको भनौँ आवत जावतभरि भएको भन्दा फरक नपर्ला। यदि त्यस्तो हुन्छ भने अहिले पछिल्लो समय यो तथ्याङ्कलाई आधार मानेर मैले भन्ने हो भने नेपाल पनि एउटा जोखिममा छ। किन भन्दाखेरि मानिसको आवत जावत निरन्तर छ, यो बढ्ने क्रम छ, सायद आगामी वर्ष झन् बढ्ला र यो रोजीरोटीको भनौँ धेरै जस्तो चाहिँ अब नोकरीको लागि नै भनेर जाने गरेको देख्छु भने कतिपय चाहिँ अब त्यहाँ कुनै कार्यक्रमको सिलसिलामा पनि जाने गरेको हामीले पाउँदछौँ। यो कारणले गर्दाखेरि नेपाल भलै भौगोलिक रूपमा धेरै विविध देश जस्तो देखिएला, तर नेपाल सधैँ अब सुरक्षित छ भन्ने अवस्था चाहिँ छैन। यो यसमा चाहिँ अब संयुक्त निकाय पनि चना गर्नु पर्यो, स्वयं हामी आफै जो कोही पनि यदि अफ्रिकातिर जाँदै हुनुहुन्छ भने सतर्क रहनु पर्यो र यदि इबोला जस्तो लक्षणहरू देखिए फर्किसकेपछि त्यस्तो अवस्थाहरू छ भने तपाईँले तुरन्त नेपाल सरकारको सम्बन्धित स्वास्थ्य निकायलाई सम्पर्क गर्नुपर्ने हुन्छ र नेपाल पनि यसको लागि तयारीमै बस्नुपर्छ कि भन्ने मेरो बुझाइ हो र मैले सधैँ यो भन्दै र लेख्दै पनि आएको छु।
0: ओके, किनभने वर्ल्ड हेज बिकम अ स्मल भिलेज होइन, जो जहाँ पनि जान सक्छन्। कामको सिलसिलामा फेरि जनतासँग भिडेरै काम गर्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि त्यो यहाँ नहोला र ऱ्याम्प्यान्ट नहोला भन्ने भन्न सकिँदैन। अब धेरै समय छैन, एउटा मात्रै म तपाईँलाई प्रसङ्ग सोध्न मन लाग्यो। केही समय अगाडि यो रेबिज अलिअलि देखिने र रेबिजको औषधिको पनि फेरि भनौँ न अब एन्टिडोट चाहिँ पनि नपाइएको भनेर सुनेको थिएँ, अहिलेको स्थिति के छ त?
1: पक्कै पनि केही हप्ता अगाडि अझ मैले त यो बैशाखमै एउटा लेख लेखेको थिएँ रेबिज खोपको अभाव भन्ने यो उसमा टपिक्समा लेखेको थिएँ। त्यो बेलामा नि मैले सङ्केत पाएको थिएँ किन भन्दाखेरि धेरै जो अब यसलाई हामीले बिरामी भन्दा नि घाइते भन्छ भिक्टिम वाइट भिक्टिम डग वाइट भिक्टिम उहाँहरू आउँदाखेरि किन आउनुभयो कि टाढाबाट भन्दाखेरि उहाँले त्यहाँ खोप सकियो डाक्टर साहब त्यसले गर्दा यहाँ आउनुपर्ने बाध्यता भयो भन्ने कुरा अब चाहिँ एउटा होइन दुइटा हुँदा एकदमै थपिँदै थपिँदै गएको हुनाले मैले त्यो बेलामा पनि अलिकति अलर्ट गरेको थिएँ जस्तो मलाई लाग्दछ। तर यसमा त्यति ध्यान दिएन जस्तो लाग्छ सम्बन्धित निकायहरूको पनि। त्यसपछि यो पछिल्लो समयमा झन् बढ्दै गएपछि टेकु अस्पतालमा आउनेको सङ्ख्या बढ्नु स्वाभाविक नै भयो। त्यो कारणले गर्दाखेरि चाहिँ अब ल यो भ्याक्सिनको जुन अभाव छ ल झन् बढेको रहेछ भन्ने कुरा चाहिँ त्यहाँबाट झन् पस्केको हामीले पाउँदछौँ। तर यति भन्दै गर्दाखेरि हाम्रो अस्पतालबाट त अब निरन्तर रूपमा खोप दिइरहेका छौँ, आउने जतिले पाइरहेका पनि छन्। तर मलाई जहाँसम्म लाग्छ यो नेपाल सरकारको सम्बन्धित निकायबाट पनि के भनेको छ भन्दाखेरि अहिले खोप जुन टेन्डर गरेको थियो त्यो रद्द भएको हुनाले नि ढिलो भएको भनेको हुनाले यो पक्कै पनि ढिलै भएको रहेछ भन्ने कुरा पनि अनुमान मैले जुन गरेको थिएँ त्यो सही परेको जस्तो चाहिँ मलाई लाग्दैछ र सायद अब छिटै नै यो यसको समाधान निकाल्छ होला भन्ने म विश्वास।
0: ओके, अब यति हो कि सरकारी हस्पिटल नपाए पनि प्राइभेट क्लिनिकतिर त पाइन्छ होला होइन त, प्राइभेट डिस्पेन्सरीतिर त पाइन्छ होला,
1: पाउन त्यतातिर चाहिँ पाउन सक्छ। तर समस्या चाहिँ अलिकति महँगो सर्वसाधारणमा अलिक महँगो पर्ने भएको हुनाले उहाँले सरकारीमा नै अब लाउनु खोज्नुहुन्छ। त्यो मानिमा चाहिँ अब सरकारीमा सबैमा भइदिए अझ सहज हुन्थ्यो भन्ने।
0: ओके, सर्वसुलभ भए राम्रो। अब यो तपाईँसँग बिदा लिनु पूर्व मलाई अलिकति दुई तीन वर्ष अगाडि तपाईँले एउटा भनेको घटना झन्डै मनमा आउँछ, जसलाई पनि मैले यही इक्जाम्पल दिने गर्छु। तपाईँले सूर्यबिनाको घटना भन्नुभएको थियो नि, एकजना अमेरिकातिरबाट आएका युवा जसलाई चाहिँ रेबिज भनेको थाहा थिएन, स्यालको बच्चा थाहा थिएन, उसले यसो नजानी नजानी पिकनिक जाँदाखेरि सूर्यबिनाको जङ्गलको छेउमा साथीभाइ जाँदाखेरि यसो कति राम्रो छाउरा रहेछ भने खेलाउँदा क्याक्क पारा थियो, टोक्या थियो, त्यसैबाट उसलाई रेबिज लायो भनेर कथा सुन्न मात्रै हजुरकै मुखबाट सुन्न पाए मजा आउँथ्यो, अथवा चाहिँ अझै मेसेज जान्थ्यो होला। यहाँलाई सम्झना छ नि होइन?
1: एकदमै
0: ल प्लिज, यो अवेरनेसको लागि भनिदिनुहोस् न प्लिज, अवेरनेस जरुरी छ यो रेबी सम्बन्धी कुरामा, यहाँले अलि बेली विस्तार र रिमाइन्ड गरिदिनुहोस् न हाम्रो श्रोतालाई प्लिज।
1: अवश्य पनि केही वर्ष अगाडि कुरो हो, एकजना एकदम युवा मलाई जहाँसम्म लाग्छ 26-28 वर्षको हुनुपर्छ, 30 वर्ष पुग नपुग युवा हुनुहुन्थ्यो र उहाँ यो इन्टरनेसनल क्रुज सिपमा काम गर्ने हुँदो रहेछ, हाम्रो नेपाली दाजुभाइ पनि थुप्रै काम गर्नुहुन्छ त्यहाँ। तर छुट्टीमा आउने बेलामा यस्तै जङ्गलमा साथीभाइसँग यो रमाइलो गर्नलाई पिकनिक गर्नलाई जाँदाखेरि त्यहाँ परबाट हेर्दाखेरि चाहिँ स्यालको बच्चा कुकुरको बच्चा भन्ठानेर नजिकै जाँदाखेरि त्यो स्यालको बच्चाले उसको औँलामा टोकिदिइहाल्यो, फर्केर टोक्यो। त्यसपछि उहाँले यो कुराहरू चाहिँ आफन्तलाई पनि भन्नुभएको रहेछ अनि आफन्तहरूले धेरै कर पनि गर्नुभएको रहेछ, तपाईँ जानुहोस् सुई लगाउनुहोस् भन्दाखेरि उहाँले यस्तो घाउ यस्तै सानो छ यसमा लगाउनु पर्दैन, किन लगाउने मैले पनि थाहा छ मलाई पनि थाहा छ भनेर भन्दै गर्दाखेरि फेरि उहाँको आफन्तले होइन एकचोटि बुझ्नुहोस् न त्यहाँ गएपछि कमसेकम डक्टर साहबले लगाउनु पर्ने नलाउनु पर्ने कुराहरू तपाईँलाई भनिदिन्छ अनि त्यसपछि लगाउने नलाउने त्यसपछि गरौँला भन्दाखेरि पनि उहाँले मान्नु भएन र अन्तत गर्दा उहाँकोमा रेबिजको लक्षणहरू जस्तो विशेष गरेर हावाबाट र पानीबाट अलिक डराउने हुन्छ, हामीले जसलाई एरोफोबिया हाइड्रोफोबिया गर्छौँ त्यो एकपटक देखेपछि चाहिँ मानिसको मृत्यु लगभग हो निश्चित प्रायः नै हुन्छ, त्यो कारणले गर्दाखेरि उहाँ पनि त्यही लक्षण लिएर आउनु भएको थियो र दुर्भाग्यवश उहाँको मृत्यु भयो, जुन एकदमै राम्रो लागेन किन भन्दाखेरि यति यङ अब त्यस्तो राम्रो उहाँ मैले सुने अनुसार लाखौँमा महिनामा पैसा पनि कमाउनुहुन्थ्यो, राम्रो आमदानी पनि भएको तर उहाँले एउटा सामान्य चोट त हो भनेर व्यवस्था गर्दाखेरि ज्यानै गुमाउनु पर्ने अवस्था आयो, जुन एकदम दुर्भाग्य म मान्छु र अहिले पनि मलाई सम्झना छ।
0: तपाईँले त्यतिखेर एक्सप्लेन गर्दाखेरि मलाई रेडियोमै भन्दाखेरि यति मन दुखाएर भन्नुभएको थियो कि सानो हेलचक्राइरेर चाहिँ विथ नलेज हुँदा हुँदै पनि उहाँले त्यो लापरवाही गर्दाखेरि ज्यानै गयो, तर त्यो ज्यान जानुभन्दा पनि द पेन हि ह्याड टु गो थ्रु यो रेबिज लगाइसकेपछि त्यो चाहिँ हेर्नै नसक्ने थियो भनेर भन्नुभएको थियो, अलिकति त्यो पनि भनिदिनुहोस् न प्लिज।
1: अवश्य पनि अब त्यो हुने बित्तिकै उहाँको अगाडि केही गरी पानी देख्यो भने पनि घाटे च्याप्पै समाते जस्तो अब त्यो देख्ने बित्तिकै आत्तिने तर्सिने अब त्योभन्दा अगाडि पहिला त कतिपय अलिक एग्रेसिभ पनि देखिने गर्थ्यो तर उहाँहरू आत्तिने अनि खान खोज्छ खान सक्दैन एकदमै अब भनौँ छिनछिनमा बिहोस हुने र अन्तत गत उहाँले चाहँदा चाहँदै कुर्छु र खान्छु भन्दा भन्ने पनि मृत्युवरण गर्नु परेको एकदम हृदय विदारक त्यो खालको अवस्थाहरू थियो। मसँग सम्भवतः म कहिले काहीँ अलिकति हुन त यो अलिकति कतिपयले अलिक बढी नै भने कि भन्ला तर मैले चाहिँ के भने गरेको छु भने संसारमा सम्भवतः म एकजना डक्टर होला जसले चाहिँ संसारमै सबैभन्दा बढी लेडिजको बिरामी हेरेको कहिलेकाहीँ दाजु पनि गर्छु। मैले यसको दाजुको पछाडि के छ भन्दा हुन त मेरो अब साथीभाइहरू पनि थुप्रै छन् तर उहाँहरू कतिपय आउँछन् कतिपय जान्छन् कति सरमा आउँछन् कतिपय अरू अरू डक्टरहरूले हेर्ने गर्छन् तर मैले वर्षसम्म निरन्तर हरेक रेबिज लागेको बिरामी आउँदाखेरि पनि मलाई डक्टर साहबहरूले चाहिँ हेर्न आइदिनु पर्यो के हो कसो भनेको हुनाले मैले धेरैभन्दा धेरै बिरामीहरू हेरेँ जसले गर्दाखेरि चाहिँ मसँग प्रचुर मात्रामा यो बारेमा जानकारी छ जस्तो चाहिँ मलाई लाग्छ अथवा यसरी पनि भनौँ अनुभव चाहिँ मैले धेरै नै बटुलेँ र त्यो कारणले गर्दाखेरि यो एउटा साइलेन्ट पिरियडमा खास यसले त्यति हल्ला खल्ला बहस पनि गर्दैन तर मान्छे मृत्यु हुने क्रम निरन्तर रहेको हुनाले मैले के विचार गरेर निर्णय गरेँ भन्दा म रेबिज विरुद्ध लाग्छु भनेर

0: ले पनि यो सर्वरोगदेखि लिएर यी कुराकानी गर्दाखेरि मैले त्यो अरूलाई पनि एक्जाम्पल दिने गर्छु, घरमा होस् कतै होस् यो भुस्या कुकुर अथवा कुकुरको छाउरा अरू जीव जन्तुहरू जसबाट रेबिस सर्छ होइन सँग हेलचर्काइ नगरौँ, केयरफुल हौँ। यहाँसम्म कि तपाईँले त्यो कथा सुन्दाखेरि यहीँ मच्छेन्द्रनाथको जात्राको बेलामा एकजना बुढी आमालाई त्यस्तै हुलहालमा सानो कुकुरले चाहिँ क्याक पारेछ, केही पनि होइन भन्दाखेरि उहाँ पनि त्यस्तो उहाँको पनि अन्तिम त्यस्तै भयो, निधनै हुन पुग्यो होइन। गर्दाखेरि हामीले यी कुरालाई चाहिँ ध्यान दिनै पर्छ, देशमा होस् या विदेशमा, होइन त डक्टर साहब?
1: हजुर, जहाँ भए पनि जनावरले टोकेछ भने कमसेकम एकपटक स्वास्थ्य कर्मीको सल्लाह चाहिँ लिनै पर्छ
0: चान्स किन लिने, तर होस् नहोस् त्यो एन्टी रेबिज भ्याक्सिन दिँदाखेरि केही फरक त पर्दैन नि होइन र?
1: त्यस्तो लगाउनु मिल्छ, किन भन्दाखेरि हामीले जस्तो विदेशीहरू अब बेलायतबाट भन्यो, कतिपय बेलायतीहरू नेपाल आउँदाखेरि पनि अथवा फ्रान्सबाट भयो अथवा अमेरिका कुनै पनि देशमा आउँदाखेरि उहाँहरूले प्री एक्सपोजर भन्छ, जुन एक्सपोजर हुनुभन्दा अगाडिको एउटा स्केड्युल जुन हाम्रो एउटा तरिका साधारण तरिकाले भन्ने गर्छ त्यो लगाएर आउनुहुन्छ, जसले गर्दाखेरि उहाँहरू नेपाल भारतमा भ्रमण गर्दै गर्दाखेरि यदि टोकिहालेमा उहाँहरूको चाहिँ ध्यान बस्ने गर्छ। र मैले सायद केही वर्ष अगाडि एउटा ब्रिटिस महिलाको पनि इन्डोनेसियामा कुकुरले टोकेर मृत्यु भएको नि भन्ने कुरा पढेको थिएँ, आई थिङ्क एउटा द मिरर हो कि के भन्ने थियो दैनिक
0: डेली मिररमा हो, डेली मिररमा
1: त्यहाँ आएको जस्तो लाग्छ मलाई, त्यो एउटा उहाँले त्यतैबाट लगाएको भए सायद के कारणले हो छुटेको जस्तो लाग्छ, तर अधिकांश उहाँहरू पनि विदेशीहरू पनि नेपाल भारतको भ्रमण जानेको नाम लगाएर आएको देखिन्छ, त्यो पनि छ। कम्तीमा यदि केही गरी एक्सपोजर भइहालेमा त अब झन् लगाएको सबभन्दा राम्रो।
0: डाक्टर साहब मेरो समय सकियो, अर्को साथी लाइनमा हुनुहुन्छ, हामीले फुटबलको चर्चा गर्नै पर्छ अघि, हाम्रो एक्सपर्ट प्रकाश तिमी सेनाजी बस्नु भएको छ अर्को लाइनमा, तपाईँलाई म सबैको तर्फबाट धन्यवाद भन्दै बिदा लिउँ। तपाईँको ड्याडी हिरालाल पोन मेरो गुरुजी हुनुहुन्छ, बुवालाई के भन्ने हो कि बेलायत फानबुरातिर जानुभन्दा अगाडि छोटकरीमा? हरिलाल पोन या
1: क्विन्स ब्रोडकास्ट सिग्नल, उहाँ अहिले पनि बेलायतमै हुनुहुन्छ, सायद उहाँ राम्रैसँग आरामै होला भन्ने आशा छ। र मेरो जुन स्वर बिएफबिएस जुन चाहिँ मलाई एकदमै भित्रबाट एकदम प्रिय लाग्छ, आत्मीयता पनि छ भन्छु मैले, यो मार्फत उहाँको कानसम्म पुर्याइदिनु होला सम्झनु छ भन्ने होला
0: भन्दै
1: उहाँको स्वास्थ्य लाभको पनि कामना गर्नु मेरो बहिनी ज्वाइँ र भान्जाहरू पनि हुनुहुन्छ उहाँहरू सबैलाई स्वास्थ्य लाभ चाहिँ म कामना।
0: ज्यू थ्याङ्क यू सो मच, मैले बिदा लिएँ, थ्याङ्क यू,
1: धन्यवाद।
0: डाक्टर शेर बहादुर पुन साहेबसँग कुराको पनि भयो, मित्र पर्खेर बस्नु भएको छ अघिदेखि लाइनमा हुनुहुन्छ कि? हेलो, नमस्ते प्रकाश भाइ।
2: नमस्कार।
0: ल फुटबल मात्रै कुरा होइन, हामीले त यहाँ अरू कम्युनिकेबल डिजिजको कुरा, सर्वरोगको कुरा गऱ्यौँ, र अन्तमा शेरबहादुर पुन नाम र चर्चित डक्टर साहब ब्रिगेड अफ गोर्खाजकै सदस्य हुनुहुन्छ, उहाँको सुपुत्र, उहाँसँग चाहिँ रेबिजको कुरा गऱ्यौँ भने तपाईँको हिजोको एकजना श्रोताले भन्दै हुनुहुन्थ्यो प्रकाश दाईको म कुरा सुन्छु गजबसँग खुब मनपर्छ, हिजो चाहिँ अलिअलि कता कता चिप्लिनु भयो भन्दै हुनुहुन्थ्यो, तपाईँलाई जिस्काउँदै हुनुहुन्थ्यो। ओके, धनु बहिनी उहाँको नाम हो, धनु बहिनी, धनु गुरुङ, उहाँ चाहिँ सब म तपाईँको बिग फ्यान हुनुहुन्छ, तर हिजो चाहिँ कता कता मिलेन कि भन्दै हुनुहुन्थ्यो नि भाइ। ल हिजोको धेरै समय छैन, अब वी गट अबाउट 5-6 मिनट्स, हिजोको गेमको एनालिसिस तपाईँको तर्फबाट प्लिज।
2: मैले चाहिँ हामीले लगातार कुरा गरिरहेको थियौँ कि फ्रान्सले यो सिजन एकदमै राम्रो खेलिरहेछ, यो वर्ल्ड कप एकदम राम्रो खेलिरहेछ भनेर भन्यौँ, यो एउटा प्री क्वार्टर फाइनल, यो पाराग्वेसँगको एउटा सायद प्री क्वार्टर फाइनल लास्ट 16 म्याच चाहिँ त्यति राम्रो हुन सकेको थिएन भनेको थिएँ मैले, तर हिजो चाहिँ उहाँहरूले यति निराश बनाउनु भयो कि मलाई लाग्छ फ्रान्सलाई मन पराउने जो कोहीले पनि हिजोको दिनमा चाहिँ साह्रै निराश हुनुभयो, जुन खालको प्रदर्शन उहाँहरूले अगाडिको खेलहरूमा गर्नुभएको थियो त्यो अनुसारले, अब हामीले आधार मान्ने भनेको त रिसेन्ट पर्फर्मेन्सको आधारमा कस्तो खेलिरहेको छ टिमले भनेर त्यसको आधारमा अगाडिको म्याचको एउटा अनुमान गर्ने हो, त्यो अनुमानभन्दा चाहिँ बिल्कुल विपरीत, हिजो तपाईँ कुनै पनि समय फ्रान्स आफ्नो म्याचमा आफ्नो रियल गेममा कुनै पनि टाइममा देखेन, अनि भयो पनि के भने इन्सिडेन्टहरू पनि यस्ता भयो कि जुन त्यो 22 औं मिनेटमा त्यो यामल

0: लाई फाउल गरेपछि पाएको पेनल्टीपछि खेल चाहिँ त्यहीबाट स्पेनको पक्षमा गयो र स्पेनले चाहिँ सोचे भन्दा पनि बेस्ट फुटबल हिजो खेल्यो र यसरी टिम गेम गर्नेर देखायो कि त्यो फ्रान्सले कुनै पनि बेला हलचल गर्न सकेन र 58 मिनटमा जब सेकेन्ड गोल खाइसकेपछि त फ्रान्स खेलमा फर्किने सम्भावना पनि लगभग सकियो. त्यो कारणले मलाई लाग्छ फ्रान्सको विश्वभरिकै दर्शकहरू समर्थकहरू चाहिँ हिजो एकदमै निराश भएको दिन हो र मलाई लाग्छ फ्रान्सको हकमा चाहिँ त्यो एउटा ब्याड डे थियो जस्तो लाग्छ मलाई चाहिँ.
1: कस्तो बेलामा ब्याड डे आइदियो भने कि लिग चरणमा भइदिए पनि रिकभर गर्ने मौका थियो, अब त रिकभरै हुँदैन. वान मिस्टेक एन्ड अफ द होप होइन, आशाको किरण निभिहाल्छ. एनिवे मैले कता कता अन्तरबाट पढेँ एम्बापेको होइन, उहाँले चाहिँ भनेका कुराहरू चाहिँ अलिकति उहाँको गेम प्लान यानि कि डोसामको चाहिँ के भन्छ गेम प्लान गल्ती भयो. उहाँले जुन प्रकारले मिडफिल्डमा हामीले चाहिँ लुज गर्यो हाम्रो गेम गेम लुज गर्यो क्या मिडफिल्डमा भनेर भन्नुभएको थियो, तपाईँले त्यसलाई कसरी हेर्नु भएको छ?
0: यस्तो छ अब जस्तो के भने अब यो तपाईँ जब तपाईँ कुनै पनि टिमहरू हारिन्छ प्रश्नहरू पनि स्वाभाविक रूपमा धेरैहरू जन्मिन्छन्, जहाँ जित हुन्छ जहाँ सफलता हुन्छ त्यहाँ सफलतापछि सेलिब्रेसनको कुरा आउँछ, जहाँ हार हुन्छ हारपछि चाहिँ समीक्षा हुन्छ त्यहाँ चाहिँ क्रिटिसिजम हुन्छ, त्यहाँ चाहिँ यो गरेको भए हुन्थ्यो कि भन्ने सम्भावनाका कुराहरू पनि हुन्छन्. अब उहाँहरूसँग के भने समय नभएको पनि होइन, 22 मिनटमा तपाईँ पहिलो गोल खाँदैमा आत्तिनुपर्ने फ्रान्स जस्तो टिमले आत्तिनुपर्ने कुरै थिएन. उहाँहरूसँग सिङ्गै सेकेन्ड हाफ पनि बाँकी थियो, फर्स्ट हाफमा पनि उहाँहरूसँग अवसर थियो, अवसर नपाएको पनि होइन, अवसर पाएर पनि हिजो चाहिँ मलाई लाग्छ एउटा ब्याड डे पनि एउटा उहाँहरूको अफ डे भनौँ न, हरेक प्लेयरको अफ पनि र टिमले पनि तपाईँको कुनै न कुनै प्लेयरहरू निस्केर गर्नुपर्ने, सबै उहाँहरू फर्ममा हुँदा सबै एकैचोटि फर्ममा र अफ हुँदा पनि सबै एकैचोटि अफमा हुनुभयो कि एउटा नभए अर्को. हामीले जति पनि देखिरहेको थियौँ एम्बापे डेम्बेलेले जसरी खेलिराख्नु भएको थियो अगाडिको म्याचहरूमा, त्यो उहाँहरू दुबई या अरू पनि टिमको कोही पनि मेम्बरहरूको त्यो खालको एलर्टनेस पनि देखेन. अब मिस्टेक आफ्नै मिस्टेकमा तपाईँको गोल खाएपछि त त्यो फेरि गोल खानु पनि कस्तो भने अब एउटा कमजोर टिमसँग खाएर फर्किनु सम्भावना हुँदा हुन्थ्यो होला, तर स्पेन जस्तो जसले चाहिँ यो थ्रु आउट द इभेन्टमा एक मात्रै गोल खाएको छ त्यो पनि लास्टमा, त्यो कारणले गर्दा स्पेनको जुन खालको हिजोको उहाँहरू चाहिँ सबै पक्षमा हिजो हाजी हिजो स्पेनको दिन थियो फ्रान्सको दिन थिएन, त्यो चाहिँ हिजो स्पेनले जति राम्रो खेल्यो जति तारिफ योग्य खेल्यो त्योभन्दा एकदमै आलोचना गर्न लायक एकदमै तारिफ होइन कि अब समर्थन गर्न पनि सोच्नुपर्ने स्थिति हिजो फ्रान्सले बनाइदियो जसरी उनीहरूले सुरुवात गरेका थिए एउटा निराश चाहिँ भयो
1: पक्कै. ओके अब म 2-3 मिनट मात्रै भएको हुनाले म तपाईँलाई अब आजको खेलको कुरा गरिहालौँ होइन. यसो हेर्दाखेरि अर्जेन्टिना र चाहिँ अब इङ्ल्यान्डको खेल चाहिँ अब एउटा चाहिँ भनौँ न पुरानो 24 वर्ष पुरानो एउटा चाहिँ खेल फेरि दोहोरिँदैछ. तर यसो हेर्दाखेरि इक्वेसन हेर्दाखेरि स्ट्राइकरको इक्वेसन हेर्दाखेरि छायामा चाहिँ अरू परेका छन्, इङ्ल्यान्डमा चाहिँ ह्यारी केन र चाहिँ जुड बेलिङ्गम होइन, उतातिर मेस्सी मात्रै भनिएको छ. गर्दाखेरि 2:1 हिसाबले गर्दाखेरि यतातिर अलिक भारी परेका हो कि क्या हो इङ्ल्यान्डतिर के भन्नुहोस् तपाईँ?
0: होइन मैले अस्ति तपाईँलाई भनेको थिएँ त्यो एन मौकामा आएर चाहिँ अल्वारेजले मार्टिनेजले जसरी गोल गर्नुभयो नि त्यसले मलाई लाग्छ अर्जेन्टिनाको पनि मनोबल चाहिँ बढेको हुनुपर्छ. अब अर्जेन्टिना एउटै खेलाडीको भरमा मात्रै चाहिँ छैन है भन्ने एउटा म्यासेज दिएको छ. तपाईँले लास्ट म्याच हेर्नुहुन्छ भने जान मेसीले गोल नगरेको पहिलो खेल थियो यो वर्ल्ड कपमा, त्यस बावजुद पनि उहाँहरू 3-1 म्याच जित्नुभयो भनेपछि उहाँहरूलाई कमजोर राख्न मिल्दैन. अर्जेन्टिना चाहिँ एउटा त्यसै पनि मेसीको वरिपरि घुम्ने भनौँ न एउटा मेसीले चाहिँ क्रिएट गर्ने खेल चाहिँ उनले आफ्नो नियन्त्रणमा राखेर खेलाउँछन्। अब आज च्यालेन्ज भनेको चाहिँ के भने त्यो मेसीको हातबाट खेललाई खोस्न सक्छ कि सक्दैन इङ्ल्यान्डले भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ, नत्र चाहिँ अधिकांश खेल मेसीले आफ्नो वरिपरि घुमाउँछन् त उनले निर्णायक भूमिका काहीँ न काहीँ निर्वाह गर्छन्, त्यो चिज चाहिँ उनीबाट खोज्न सक्नुपर्छ आज.
1: कहिले कहिले चाहिँ के हुन्छ खेलमा भनौँ न ओभर स्याडो गर्न नसके पनि उसलाई पुट अफ भन्छ क्या, उसलाई चाहिँ रिस उठाइदिने उसको खेल बिगारिदिने पनि एउटा टेक्निक हो. त्यो बेलायतले गर्यो भने जस्तै कि अस्ति ह्यालन त्यतिको इफेक्टिभ देखेनन्, उहाँलाई राम्रो मार्किङ भयो, उहाँको गेम त्यतिको प्रस्फुटित हुन पाएन, त्यस्तै प्रकार गर्यो भने चाहिँ चान्सेस निकै माथि छ होइन त?
0: त्यो छ. र अर्को कुरा के भने फुटबलमा तपाईँको के भने गोल मात्रै हुँदो रहेछ नि, इन्सिडेन्टहरू पनि त्यत्तिकै इम्पोर्टेन्ट हुन्छ. जस्तो हिजो यामालसँगको तपाईँको हामीले इन्सिडेन्टलाई हेऱ्यौँ भने एउटा त्यो एउटा मिस्टेकले गर्दा फ्रान्सले आफ्नो पुरै गेम लुज गर्यो, त्यो मोमेन्टम लुज गर्यो, नभए त्योभन्दा अगाडिसम्म त गेम 50-50 म्याच पनि मोमेन्टम लुज गरेर त्यसमा हाबी भयो स्पेन. म चाहिँ आज के चाहन्छु भने इङ्ल्यान्डले चाहिँ कम से कम गल्ती गर्ने र अपोनेन्टको गल्तीको फाइदा उठाउने र मेसीलाई रोक्न सक्ने हो भने मलाई लाग्छ जित्ने सम्भावना बढ्छ. तर त्यसको लागि के भने मेसीलाई रोक्नु भनेको चाहिँ त्यति फेरि सहज कुरा छैन कि हालानलाई तपाईँले रोक्नुभयो भनेर मेसीलाई रोक्न सक्ने सम्भावना चाहिँ किन कम हुन्छ भने मेसी भनेको चाहिँ उहाँ त क्रिएटर पनि हो कि अरूले सिर्जना गरिदिएको बल जस्तो हालानको हकमा चाहिँ अरूले सिर्जना गरिदिएकोलाई उनले फाइनल टच दिने भए उनले त्यसलाई गोलमा परिणत गर्ने भए मेसी भनेको चाहिँ यस्तो खेलाडी हो जसले चाहिँ क्रिएट पनि गर्छ एटेम्प पनि गर्छ र सक्सेस पनि दिलाउँछ कि
1: सबै चिज छ उनीसँग ल हाम्रो समय सक्यो मैले बिदा लिएँ थ्याङ्क यू सो मच
0: धेरै धेरै
2: आज प्रतिनिधि सभा बैठकमा बोल्दै काङ्ग्रेस सांसद गीता गुरुङले सुकुम्बासी बस्तीमा डोजर चलेपछि 9 जनाले ज्यान फालिसकेको भन्दै सरकारमाथि आत्महत्या गर्न बाध्य पारेको मुद्दा लगाउनु पर्ने माग गर्नुभएको हो।
3: सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या आज 9 पुगेको छ। 18 वर्षका रविन तामाङ, 57 वर्षीय इन्द्रबहादुर राई, 50 वर्षीय कमला बलमपाखी, 68 वर्षका कर्णबहादुर श्रेष्ठ, 36 वर्षका भेषराज दर्जी, 66 वर्षीय पार्वती बिक, 39 वर्षीय सुशीला थापा मगर, 75 वर्षीय रतन देवी मलाहानीदेखि 18 महिनाका उज्जवल तामाङसम्मले राज्यले लिएको अव्यवहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो। म उहाँहरू सबैप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छु र यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु। राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुम्बासीहरूले श्रृङ्खलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्सान हो। आत्महत्या दुरुत्सानको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने?
2: सांसद गुरुङले आफूमाथिको आक्रोशलाई स्टन्टले ढाकछोप गर्न र आम नागरिकको ध्यान मोड्न वर्तमान सरकार खप्पिस बनेको आरोप समेत लगाउनु भएको छ।
3: प्रश्न उठ्दा त्यसलाई स्टन्टले छोपेर विषयान्तर गर्ने प्रयास सरकारको लागि अब पुरानो शैली बनिसकेको छ। मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो। तत्कालीन सचिव कृष्ण हरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटसमा रमाइलो चल्यो। किर्तिपुर स्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे हाहाकार मचियो। यता आत्मदाहका 3 घटना त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाज्यूको निवास अघिल्तिर गाडी राखिएको फण्डा आएको छ। यी केही प्रतिनिधिमूलक उदाहरणहरूले प्रष्ट भन्छ सरकार विषयान्तर गर्न माहिर छ।
2: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नु भएको छ। यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने वा बस्ने निर्णय तत्काल दिन एमालेलाई भन्नुभएको थियो। मुख्यमन्त्रीको आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा रहेकै बेला उहाँले बर्खास्त गर्नु भएको हो। आजै मात्र नेपाली काङ्ग्रेसका 4 जना मन्त्रीले राजीनामा दिएका थिए। सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामला तथा कानुन मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो। युरोपेली फुटबल महारथी स्पेन विश्वकपको फाइनल पुगेको छ। डालास रङ्गशालामा उपाधि दावेदार फ्रान्सलाई 2-0 हराउँदै स्पेन फाइनलमा पुगेको हो। यो जितसँगै युरोप च्याम्पियन स्पेनले पछिल्ला 37 खेलमा हार बेहोर्नु पारेको छैन। स्पेनको उपाधि भिडन्त अब अर्जेन्टिना र इङ्ल्यान्ड मध्ये 1 टोलीसँग हुनेछ। अङ्ग्रेज खेलाडी बस्दै आएको अटलान्टामा आजको खेलका लागि तनाव पनि बढेको छ। केही अङ्ग्रेज समर्थक भने ढुक्क देखिएका छन्।
4: Final. I'm not confident on them, but they've got where they are with how they've done it. So yeah. I think it could be an omen.
2: अमेरिकाले इरानमाथि लगातार 4th रात आक्रमण गरेको छ। इरानी बन्दरगाहमा अवरोध गर्दै अमेरिकाले पछिल्लो आक्रमण सुरु गरेको हो। इरानले भने अमेरिकी अतिक्रमण बन्द नभएसम्म होर्मुज जलमार्ग बन्द गरिने अड्डी लिएको छ। यही बीचमा अमेरिकी राष्ट्रपति ट्रम्पले खाडी मुलुक हुँदै होर्मुज मार्गबाट चल्ने जहाजमाथि कर लगाउने यसैको घोषणा परिवर्तन गर्नुभएको छ। अब उनीहरूसँग ठुलो लगानीको सम्झौता गरिने उहाँको भनाइ छ।
5: Emirs and all of the people that we all know and we all love, and they've been very strong partners, and they said we'd love to do it a different way, we'd love to invest in the United States with billions and billions of dollars.
2: तरकारी उब्जाउन लागेको मूल्य समेत नपाएको भन्दा किसानले आज माइती घरको सडकमा गोलीबाणा फालेर सरकार विरुद्ध प्रदर्शन गरेका छन्। सरकारले पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको र आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, उत्पादनमा अनुदान दिनुपर्ने, मल बिउ र बजारको व्यवस्था सहित स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ। सरकारका अस्थायी र करार कर्मचारीले आज पनि अर्थ मन्त्रालयमा धरना दिएका छन्। सरकारले हटाउने तयारी गरेपछि उनीहरूले हिजोदेखि अर्थ मन्त्रालयमा धरना थालेका हुन्। सरकारले करारका कर्मचारी हटाएर बाहिरकै श्रमिकबाट काम चलाउने नीति लिने तयारी गरेपछि विभिन्न मन्त्रालयमा काम गर्ने अस्थायी र करारका कर्मचारी आन्दोलित भएका हुन्। खर्च कटौतीको बहाना आफूहरूलाई हटाउन खोजेको कर्मचारीको भनाइ छ। हिजो अर्थ मन्त्रालयमा धरना दिएका कर्मचारी आज पनि काम बन्द गरेर प्रदर्शनमा उत्रिएका हुन्। सरकारको निर्णयले सङ्घ प्रदेश र स्थानीय तहका करिब 57,000 कर्मचारी रित्तो हात सेवाबाट बाहिरिनुपर्ने उनीहरूको भनाइ छ। हाल सङ्घमा 14,000, प्रदेशमा 8,000 र स्थानीय तहमा 35,000 करार र दैनिक ज्यालातारीका कर्मचारी कार्यरत छन्। कञ्चनपुरमा पछिल्लो 6 महिनामा 28 जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर तिम्रो लागि आँसु पिउँदैछु चाहना बोलको गीत रोही जोन छेत्री गाउँदै हुन्थ्यो भने हामी योग चरणमा पुग्यौँ यानि कि समाचारपछि अर्को चरण काठमाडौँको स्वागतको यहाँलाई फेरि पनि स्वागत छ सञ्चालक विनोद खड्काको काठमाडौँबाट नेपालको समय अहिले ठिक दिनको 2:53 जाँदैछ बेलायतमा बिहानको 10:08 गयो तपाईँहरू काममा हुनुहुन्छ होला कतै केही गर्दै हुनुहुन्छ होला गार्डनतिर हुनुहुन्छ होला घाँस काट्दै हुनुहुन्छ होला होइन ओके विकेन्डको लागि तयारी पनि गरिदिनुहुन्छ होला यप भने तपाईँलाई म आज वर्ल्ड कप फिभरमा एउटा कुरा सुनाउँछु है त यो विश्वकप फुटबल यानि कि बलको विकास यात्रा इभोल्युसन कसरी भयो त बल छालाको फिता यानि कि लेस भएको फुटबलदेखि लिएर माइक्रोचिपसम्मको यात्रा छोटकरीमा राखौँ है हुन त छोटकरी भने लामै छ तर बिस्तारै पढ्नुपर्छ विश्वकपको फुटबलको विकास कसरी भयो त यानि कि बलको विकास कसरी भयो विश्वकप फुटबल अब केवल खेल्ने साधन मात्र रहेन यो आफैमा अत्याधुनिक प्रविधिको एउटा उदाहरण बन्न पुगेको छ भन्नु पर्यो जुन 14 स्विडेनले ट्युनिसियालाई 5-1 पराजित गरेको खेलमा विवादास्पद गोल को निर्णय गर्न बलभित्र जडान गरेको प्रविधिले निर्णायक भूमिका खेल्न सफल भयो क्रिकेटमा प्रयोग हुने स्प्रिङको मिटर जस्तै तरङ्ग विश्लेषण प्रणाली मार्फत बलमा भएको सामान्य स्पर्श समेत पत्ता लगाइयो र त्यसैको आधारमा गोललाई मान्यता दियो श्रोताहरू यस घटनाले विश्वकपको बल कसरी साधारण छालाको हातले सुने बलबाट सेन्सर जडित अत्याधुनिक उपकरणसम्म आइपुगेको छ भने स्पष्ट देखाउन सफल भयो यस विश्वकपको बलको यात्रातर्फ लागौँ छाला र फित्ताको युग यानि कि लेदर एन्ड लेसेसको युगबाट हामी कहाँ आइपुग्छौँ सन् 2026 ट्रियोडासम्म जसमा माइक्रोचिप र स्मार्ट बलको युगसम्म आइपुगौँ है त बिस्तारै यात्रा सुरु गरौँ 1930 त विश्वकपका सुरुवाती दशकहरूमा बलहरू हातले सिउने छालाबाट बनाइन्थे ती बलमा बाहिरै देखिने बाक्ला छालाका फित्ता यानि कि लेसेस हुने गर्थे प्रत्येक आयोजक राष्ट्रले आफ्नै मापदण्ड अनुसार उत्पादन गर्ने गर्दथ्यो त्यो बलहरू वर्षामा ती बलले पानी सोच्ने भएकोले तौल बढ्थ्यो र गुणस्तर पनि एक रूप हुँदैनथ्यो अलि बाङ्गोटिङ्गो हुन्थ्यो सन् 2030 उरुग्वेमा भएको पहिलो विश्वकपको फाइनलमै बलको विषयमा विवाद बन्न पुग्यो सहमति हुन नसकेपछि पहिलो हाफमा अर्जेन्टिनाको रोजाईको TN2 बल र दोस्रो हाफमा उरुग्वेको टी मोडल बल प्रयोग गरियो पहिलो हाफमा अर्जेन्टिना 2-1 अघि थियो तर दोस्रो हाफमा उरुग्वेले उत्कृष्ट पुनरागमन गर्दै 4-2 जित निकाल्न सफल भयो टिम मोडलबाट गोल गरेछ सन् 2034 इटलीमा विश्वकपमा चाहिँ फेडरेलाले 102 बल प्रयोग गर्यो त्यो मोडलको भन्नुपर्छ यसमा 13 छालाका पाटाले हातले जोडिएका पाटाहरू चाहिँ हातले जोडिएका थिए छालाको सट्टा कपासको धागोले सिलाइएकोले गर्दा हेड गर्दा अलिक कम पीडा हुन त्यतिखेर थाल्यो सन् 2038 फ्रान्समा भएको विश्वकपमा प्रयोग गरेको एलेन बलको संरचना पनि लगभग उस्तै थियो त फित्ताहीन यानि कि लेस बिनाको बलको सुरुवात कहिले भएछ तपाईँलाई यो सुनाऊ है त सन् 1950 ब्राजिलमा भएको विश्वकपमा सुपर बल डुप्लोटी भन्ने मोडलको बल पहिलो पटक फित्ता बिना बलका रूपमा प्रयोग गरियो जसमा भल्भ मार्फत हावा भरिन्थ्यो जसले बललाई अझ गोलाकार र समान र राम्रोसँग बन्द सतह भएको बनायो फित्ता हुँदाखेरि चाहिँ अलि बाहिर निस्किन्थ्यो र हेड गर्दा टाउकोमा निधारमा चाहिँ त्यसको छापै बस्थ्यो तपाईँले खेल्नुभएको थियो भने थाहा छ नभए चाहिँ अलिकति थाहा नहुन सक्छ एनिवे सन् 2054 स्विजरल्यान्डमा स्विस वर्ल्ड च्याम्पियन बलमा पहेँलो रङको चिल्लो छालाको बल प्रयोग गर्यो जसले बललाई सजिलै देख्न सकिने बनायो तर वर्षामा यसले अझै पनि पानी सोच्थ्यो र भारी बनेको थियो श्रोताहरू सन् 1958 फिफाले पहिलो पटक विश्वकप बल छनौटको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउन थाल्यो
अपनायो भन्नुपर्छ, 100 भन्दा बढी नमुना परीक्षणपछि 24 पाटे टप स्टार बल प्रयोग गरियो। यही प्रतियोगितामा किशोर प्रतिभा पेलेको उपस्थितिमा ब्राजिलले पहिलो पटक विश्वकप जित्न सफल भयो। श्रोताहरू, सन 1962 चिली विश्वकपको मिस्टर क्र्याक बलमा चाहिँ लेक्टस बल प्रयोग गर्न थालियो, जसले हावा कम चुहिन दियो र बलले लामो समयसम्म आफ्नो आकार कायम राख्न सफल भयो। सन् 1966 इङ्ल्यान्डमा भएको विश्वकपमा बेलायती कम्पनी स्ल्यान्जरले बनाएको च्यालेन्ज 4-स्टार बल प्रयोग गर्न थाल्यो। फाइनलमा प्रयोग भएको सुन्तला रङको बल अझै पनि फुटबल इतिहासकै प्रतीकको रूपमा मानिन्छ। त्यही खेलमा जेफर्सले विश्वकप फाइनलको पहिलो ह्याट्रिक गरेका थिए। श्रोताहरू, 3 गोल्स, ओके। एडिडास र टेलिस्टारको क्रान्तिको पनि कुरा अलिक गरौँला। त्यसपछि कृत्रिम सामग्रीको युग अनि इन्जिनियर र अन्य कुराहरूको हामी कुराकानी गरौँ र माइक्रोचिप्समा एकछिनपछि जाउँला है त, किनभने धेरै समय छैन। अहिलेलाई तपाईँलाई म यो गीत सुनाउन चाहन्छु, जुन गीत चाहिँ हाम्रो श्रोताले बेलायतबाट माग्नुभयो। धनु बहिनीले यो गीत माग्नुभएको थियो अघि नै, अहिले राख्न मैले मौका पाएँ। आशा भोसले र मोहम्मद रफीको गीत सुन्नुहोला। गीतको अनुरोधकर्ता हुनुहुन्छ धनु गुरुङ बहिनी।

0: नासर नचुराना सनम सुन्नुभयो आशा भोसलेको आवाजको गीत. मैले गीतलाई छुट्याएर क्षमा चाहन्छु धनु बहिनी, किनभने धेरैसँग कुराकानी गर्नुपर्नेछ, यो फुटबलको इतिहासलाई पनि कम्प्लिट गर्नुपर्नेछ, समीक्षा पनि राख्नुपर्नेछ. त्यसले गर्दा मैले बुझ्नुहुन्छ होला, कुनै दिन फेरि सुनाउला कम्प्लिट रूपमा है त. अब छवि पाण्डे चाहिँ तयार भएर बस्नुभएको छ, तर त्योभन्दा अगाडि अघि मैले फुटबलको विकास कसरी भयो, इभोल्युसन कसरी भयो, फित्ताहीन बलको सुरुवातदेखि लिएर अब एडिडाससम्म आउँछ, एडिडास र टेलिस्टारको क्रान्तिको कुरा राखौँ एकछिन. छविजीले पनि सुन्दै हुनुहुन्छ होला. सन् 1970 एडिडास पहिलो पटक विश्वकपको आधिकारिक बल आपूर्तिकर्ता बन्न पुग्यो. उसले सार्वजनिक गरेको टेलिस्टार बल खेल इतिहासका सबैभन्दा चिनिने डिजाइन मध्ये एक बन्न गयो. यसको कालो र सेतो डिजाइन टेलिभिजनमा बल स्पष्ट देखियोस् भनेर बनाइएको थियो. त्यति बेला रङ्गीन प्रसारण विस्तार हुँदै गइरहेको थियो. टेलिस्टार नाम पनि प्रत्यक्ष अन्तर्राष्ट्रिय टेलिभिजन प्रसारण सम्भव बनाउने सञ्चार उपग्रहबाट राखिएको थियो. सन् 1978 अर्जेन्टिनाको राष्ट्रिय नृत्यबाट प्रेरित ट्याङ्गो बल सार्वजनिक गरियो. त्यो त मैले पनि खेलेको छु. ट्याङ्गो बल भन्थ्यो हामीले होइन, नेपाल कप खेल्दाखेरि. यसको घुमाउरो त्रिवृत्तीय डिजाइन यति लोकप्रिय बने कि त्यसपछिका 5 विश्वकपसम्म यसको आधारमा बल निर्माण गरियो. श्रोता, एडिडास र टेलिस्टारको क्रान्तिको कुरा आयो भने कृत्रिम सामग्रीको युग आउन थाल्यो. त्यो चाहिँ के हो भने 1986 मेक्सिको विश्वकपमा तयार गरेको एक्जेक्टाका पूर्ण रूपमा कृत्रिम सामग्रीबाट बनेको पहिलो विश्वकप बल बन्न पुग्यो. यसले पानी कम सोच्ने, टिकाउ हुने र प्रदर्शनमा स्थिरता ल्यायो र 1990 यो चाहिँ एस्टुको युनिकोले इटलीको प्राचीन एस्टुकन सभ्यताबाट प्रेरित सजावट बोकेको थियो. 1994 अमेरिकामा आयोजित विश्वकपमा क्लेस्ट्रा बल मा ग्रह, तारा र रकेटका आकृति समावेश गरिए, जसले अन्तरिक्ष अन्वेषणप्रति अमेरिकी रुचिलाई झल्काउन पुग्यो. श्रोताहरू, सन् 1998 फ्रान्स विश्वकपमा ट्राइकलर, पहिलो बहुरङ्गीय भन्नुपर्छ, आधिकारिक विश्वकप बल बन्न पुग्यो. यसमा फ्रान्सको राष्ट्रिय झण्डाको निलो, सेतो र रातो रङ समावेश गरिएको थियो. सन् 2002 दक्षिण कोरिया र जापान भएको विश्वकपमा फिभरनोभाले पहि लामो समयदेखि चल्दै आएको ट्याङ्गो शैलीलाई अन्त्य गर्दै नयाँ त्रिकोणीय ग्राफिक प्रस्तुत गर्न सफल भयो. कृत्रिम सामग्रीको प्रयोग यसरी भयो भने अरू हामी कुराकानी गरौँ. इन्जिनियरिङ र एरोडाइनामिक्सको नयाँ चरण, त्यसपछि माइक्रोचिप र स्मार्ट बलको कुरा गरौँ, र यसपालिको 2026 ट्रियोडा बलको पनि कुरा एकछिनपछि. त्यो बिचमा लाइनमा अघिदेखि बस्नुहुने मित्रलाई ल्याउन चाहन्छु. हेलो छविजी, नमस्ते.
1: हजुर हजुर, नमस्ते नमस्ते.
0: नमस्ते, स्वागत छ यहाँलाई. मैले फुटबलमा यानि कि विश्वकपमा बलको विकास यानि कि इभोल्युसन कसरी भयो, नयाँ नयाँ बल कहिले प्रयोग भयो भनेर सुनाउँदै थिएँ. तपाईँले पनि अलिअलि सुन्नुभयो नि होइन त मित्र?
1: एकदमै हजुर हजुर एकदम. म पनि फुटबलको पुरानो शौखिन हो.
0: तपाईँलाई सोधिहालौ सबै, तपाईँले टुटीवाला बल खेल्न पाउनु भयो कि भएन त?
1: बल त म खेल्ने, तर बलको चाहिँ के अरे खेलको चाहिँ म शौखिन हो.
0: ओके, तपाईँ बसेको ठाउँ बुटोलका राम्रा राम्रा खेलाडीहरूको अझै पनि सम्झना छ मलाई, होइन? देवु भन्ने एकजना राम्रा खेलाडी थिए बुटोलका, नेपाल आर्मीबाट पनि खेल्थे, बडो राम्रो खेल्थ्यो उहाँको. खिरिलो हुनुहुन्थ्यो तर असाध्यै राम्रो खेल्नुहुन्थ्यो. ओके, अरू त्यहाँको स्टारहरूको नाम भन्नुहोस् न, एक दुईजनाको बुटोलको.
1: अहिलेको चाहिँ बसन्त थापा चाहिँ जुन आजभन्दा 10-15 अगाडिको चाहिँ एउटा के अरे चाहिँ राष्ट्रिय टिमको चाहिँ कप्तानी हुनुभयो उहाँ चाहिँ. तर पछि चाहिँ के अरे बिस्तारै चाहिँ उहाँ चाहिँ अब कप्तान हुँदै गर्दाखेरि चाहिँ नेपालमा त्यो अब भलिबलतिर चाहिँ खेलमा चाहिँ त्यत्रो चाहिँ अवसर नदेखेर उहाँ चाहिँ जापान पलायन हुनुभयो. त्यसै गरी धेरै खेलाडी, युवा खेलाडीहरू चाहिँ जसको चाहिँ नाम अब मैले यहाँ भन, तर चाहिँ धेरै खेलाडीहरू, युवा खेलाडीहरू चाहिँ फुटबलबाट चाहिँ राष्ट्रिय टिममा परेका थिए. तर ती सबै चाहिँ अहिले चाहिँ पलायनको अवस्थामा छन्. नेपालमा खेलकुद क्षेत्रमा लागेर चाहिँ युवाहरू चाहिँ खासै चाहिँ त्यसमा चाहिँ उनको चाहिँ जीवन चाहिँ के अरे चल्नु नचल्ने अवस्था देखिएपछि धेरै युवाहरू चाहिँ अब पलायनको अवस्था छ र अहिले पनि त्यो अवस्था छ. त्यतिखेर चाहिँ अब चाहिँ धेरै युवाहरू चाहिँ राष्ट्रिय जुन टिममा थिए तिनीहरू चाहिँ बसन्त थापा लगायतका टिमहरू चाहिँ टोलीहरू चाहिँ सबै चाहिँ अहिले चाहिँ कोही जापान कोही अमेरिका कोही बेलायत अब कहाँ सबैतिर चाहिँ विदेश पलायन हुने अवस्था त्यतिखेर देखि सुरु भएको अहिले पनि त्यो चाहिँ कायम छ।
0: ओके, अब तपाईँले भन्दा कुरा गर्नुभयो थाहा पाएकै हुनु गर्दाखेरि श्याम थापा त्यतिखेरको लुम्बिनीकै हुनुहुन्छ, बेठोल भैरवाकै होइन, भारतमा मोहन बगान इस्ट बङ्गालदेखि लिएर मोहम्मदनसँग धेरै राष्ट्रिय टिममा खेलेको, पेलेसँग खेलेको र पेलेको गो टिम कस्मोस आउँदाखेरि सेभेन्टिजमा आउँदाखेरि उहाँले गोल पनि गर्नुभएको थियो, यस्ता यस्ता खेलाडीलाई हामीले सम्झना गर्नुपर्छ। अब ब्रिगेड अफ गोर्खाजकै कुरा गर्दाखेरि तेजबहादुर गुरुङ फर्स्ट सेकेन्डका राम्रा खेलाडी, बुटवलकै बासिन्दा मनकाजी गुरुङ क्विन्सगढ सिग्नल्सका खेलाडीहरूलाई हामीले बिर्सिनु भएन, अरू पनि थुप्रै नाम चाहिँ मैले ठ्याक्कै अहिले सम्झना गरेका यी तिनै आए भए भने अब तपाईँको कुरा सुनौ के छ त, साउन लाग्यो रूपन्देमा ठुलो पानी अझै पनि परेको छैन भनेर तपाईँ भन्न चाहनुहुन्छ, सुनाइदिनुहोस् प्लिज।
1: हजुर हजुर, निश्चित रूपमा चाहिँ अहिले पनि अब अहिले पानी परिरहेको छ त्यहाँदेखि पश्चिम तराईमा रूपन्देही जिल्लामा, तर चाहिँ पानी त परिरहेको छ तर चाहिँ एकदम यो एकदम हल्का पानी परिरहेको छ, एकदम चाहिँ एकदम सानो एकदम झरी लागे जस्तो, अब थोरै पानी पर्ने एक घन्टा मात्रै पानी पर्ने यो क्षणिक वर्षा भइरहँदाखेरि चाहिँ रूपन्देहीमा रोपाइँ चाहिँ एकदम प्रभावित भएको छ। अहिले पनि रूपन्देही अब जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार चाहिँ रूपन्देही जिल्लामा यतिखेर चाहिँ लगभग सबै सम्पन्न हुनुपर्नेमा चाहिँ बल्ल 60% रोपाइँ सम्पन्न भएको छ, त्यो पनि घोला किनारमा खोला किनार भएको जग्गा डिप ट्युबवेल जमिन मुनिको पानी प्रयोग गरेर त्यसरी रोपाइँ भएको छ, तर खासै आकाशे पानी अब अहिलेसम्म चाहिँ नपरेको अवस्थामा चाहिँ त्यसले गर्दा चाहिँ रोपाइँ चाहिँ ठुलो समस्या परेको छ। एकातिर रोपाइँ ठुलो पानी नपर्दा चाहिँ कृषकहरू चाहिँ रोपाइँमा प्रभावित भइरहेका छन् भने अर्कोतर्फ किसानलाई फेरि अर्को समस्या के भन्दा चाहिँ यो मल बिउ पनि अब नपाएर चाहिँ ठुलो के अरे चाहिँ समस्या भइरहेछ, समयमा उत्पादन नहुने भन्ने चाहिँ के अरे चाहिँ चिन्ता छ, एकातिर पानी नपर्ने अर्कोतिर रुख के अरे मल नपाउने, यसले गर्दाखेरि चाहिँ विगत जस्तो चाहिँ अब यो वर्ष चाहिँ धान उत्पादन चाहिँ धेरै कम हुन्छ कि भन्ने चाहिँ किसान चिन्ता छ। त्यसैमाथि चाहिँ अब रासायनिक मलहरू भयो लगायत सिकेर चाहिँ कृषि अब यो उपकरणहरू चाहिँ को समय समस्याले गर्दाखेरि चाहिँ यो वर्ष चाहिँ रूपन्देही जिल्लाबाट चाहिँ ठुलो मात्रामा चाहिँ यो धान उत्पादनमा कमी आउने भारी गिरावट आउने चाहिँ किसानहरूको के अरे चाहिँ यो चाहिँ गुनासो छ। किसानसँगै हामी पनि किसानै हौँ र हामी पनि बल्ल बल्ल चाहिँ हिजो बल्ल चाहिँ रोपाइँ सम्पन्न गर्न सकियो किन भन्दाखेरि त्यही अवस्था छ, पानी कम पर्छ, पानी त पर्छ तर चाहिँ एकदमै त्यो खेतमा नलाग्ने पानी आउँदाखेरि चाहिँ समस्या हुन्छ, एक घन्टा पनि पानी पर्दैन। अहिले चाहिँ यो मौसम बिगले भनेकै छन्, अब क्षणिक वर्षा हुन्छ चाहिँ त्यसले गर्दाखेरि थोरै पानी पर्छ, त्यसले गर्दाखेरि चाहिँ अब जमिन भिज्नै नपाएको अवस्था चाहिँ रूपन्देही जिल्लामा छ।
0: ओके, यो तपाईँ खेतीपातीको कुरा गर्नुभयो भने के छ, पूर्व अर्थमन्त्री विष्णु पौडेलका साझेदारको कुरा सुनाउ, शशि पौडेल भन्ने व्यक्तिको कुरा सुनाउन, सिबिआईले पक्रेर छ उहाँलाई होइन त?
1: हजुर, त्यही त हिजो त्यही त यो विष्णु पौडेल पक्राउ पर्दाखेरि नै उहाँको पनि नाम जोडिएको थियो, विष्णु पौडेल पूर्व अर्थमन्त्रीको साझेदार उहाँ विष्णु पौडेलले चाहिँ 35 बिघा जग्गा चाहिँ शशि पौडेलको नाममा चाहिँ राख्नुभएको छ भन्ने कुरा चाहिँ मिडियामा आइरहेको थियो, तर अब यो चाहिँ सम्पत्ति शुद्धिकरण विभागले चाहिँ अनुसन्धान विभागले चाहिँ छानबिन पनि गरिरहेको थियो, त्यो छानबिनको क्रममा चाहिँ उहाँको सायद आशंका पनि चाहिँ बढी भएर होला, चाहिँ उहाँलाई चाहिँ हिजो चाहिँ सिआइबीले चाहिँ समातेको छ, सिपाहीले चाहिँ समात्नु कारण अर्को सत्र हुन उहाँले चाहिँ रूपन्देहीको तिलोतमाको टिचुलीगढमा चाहिँ लुम्बिनी एग्रो रिसर्च सेन्टर चाहिँ सञ्चालन गर्दै आउनुभएको छ, यो धेरै वर्षदेखि उहाँले सञ्चालन गर्दै आउनुभएको छ, उहाँले चाहिँ त्यहाँ चाहिँ 200 भन्दा बढी 200 गाई पाल्नुभएको छ, त्यसै गरी उहाँले त्यसबाट चाहिँ ती गाईबाट चाहिँ गोबरबाट चाहिँ विद्युत उत्पादन समेत गर्नुभएको छ। एक समय चाहिँ उहाँको चाहिँ निकै प्रशंसा हुने गर्थ्यो रूपन्देही जिल्लामा, कि चाहिँ उहाँ चाहिँ अमेरिकाको ग्रिन कार्ड छोडेर चाहिँ रूपन्देहीमा आएर चाहिँ एउटा किसानको छोरो जस्तो गरेर चाहिँ उहाँले फार्म सुरु गर्नुभयो भनेर उहाँको निकै प्रशंसा हुने गर्थ्यो, तर त्यो प्रशंसाभित्र पनि अब अनेकको कुरा हुनसक्छ, अब अहिले चाहिँ यहाँ पछिल्लो समय चाहिँ उहाँ चाहिँ सिआइबीले चाहिँ समातेपछि चाहिँ धेरै उहाँप्रति धेरै आशंका गरिएको छ, एसियन भिलेज रिसोर्ट प्राइभेट लिमिटेडको नाममा चाहिँ उहाँले चाहिँ जुन जग्गा के अरे चाहिँ खिचोटाखेर चाहिँ उहाँले चाहिँ लोन लिनुभयो तर चाहिँ बन्दकी राख्नु भएन, त्यसमा चाहिँ 48 करोड रुपियाँ चाहिँ उहाँले कर्जा लिनुभयो, तर चाहिँ त्यो कर्जा चाहिँ अब त्यो उसको नाममा लिनुभयो तर अन्तै खर्च गर्नुभयो भने चाहिँ एक शीर्षकमा कर्जा लिनुभयो तर चाहिँ अर्को शीर्षकमा खर्च गर्नुभयो भने चाहिँ उहाँमाथि जुन आरोप छ यो आरोप चाहिँ के अरे चाहिँ यसले गर्दाखेरि चाहिँ उहाँमाथि चाहिँ अहिले चाहिँ हिजो समाजको सिआइबीले त्यसले गर्दाखेरि चाहिँ उहाँ के अरे विष्णु पौडेलसँग चाहिँ शशि पौडेल जोडिएको हुँदाखेरि चाहिँ कता कता चाहिँ यो विष्णु पौडेल अब यो सायद चाहिँ सम्पत्ति शुद्धिकरणमा उहाँ चाहिँ खस्नुहुन्छ अथवा चाहिँ उहाँको चाहिँ अथाह सम्पत्ति चाहिँ फिलहाल पर्छ कि भन्ने चाहिँ एक खालको चाहिँ रूपन्देहीमा अनुमान छ। त्यसै गरी चाहिँ अब विष्णु पौडेलसँग चाहिँ अब अर्को कुरा आउँछ, अब बालकृष्ण खाँड जो रूपन्देहीको चाहिँ अब नेपाली कङ्ग्रेसको शक्तिशाली चाहिँ पूर्व गृहमन्त्री हुनुहुन्थ्यो, चाहिँ जसले चाहिँ सिङ्गो अब आफ्नो जीवन चाहिँ नेपालको लोकतान्त्रिक आन्दोलनमा लगाउनु भयो, उहाँ चाहिँ नेपाली कङ्ग्रेससँग चाहिँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष पनि संयुक्त अध्यक्ष हुनुभयो, त्यसै गरी नेपाल तरुण दलको अध्यक्ष हुनुभयो, उहाँले चाहिँ सिङ्गो के अरे चाहिँ आफ्नो जीवन चाहिँ लगाउनु भयो राजनीतिमा चाहिँ। तर अहिले चाहिँ पछिल्लो समय आएर चाहिँ उहाँ चाहिँ समातिँदाखेरि चाहिँ अब कता कता चाहिँ उहाँ चाहिँ 2 वर्षको लागि चाहिँ अब जेल पर्ने अवस्था छ, यसले गर्दाखेरि चाहिँ अब
0: जेल सजाय त सुनाइसकेको छ नि त होइन?
1: हजुर, 2 वर्ष जेल सजाएर 20,000 रुपियाँ सुनाएको छ, त्यस हुँदा अब उहाँ जेल पर्ने त निश्चित अवस्थै छ। अब यो भुटानी शरणार्थी काण्डमा चाहिँ उहाँ चाहिँ मुछिनु भएको छ, अब यसले गर्दाखेरि चाहिँ अब यद्यपि चाहिँ के अरे चाहिँ यहाँ चाहिँ रूपन्देहीमा के छ भन्दाखेरि चाहिँ दशा लागेपछि अब बुद्धि समय चाहिँ बिग्रिन्छ भन्ने कुरा पनि के अरे उठान्छ नि, त्यो उहाँमा मेल खान्छ, किनकि चाहिँ उहाँको चाहिँ मणिग्राममा रूपन्देहीको मणिग्राममा यति धेरै पैतृक सम्पत्ति छ जुन कि अहिलेको तुलनामा चाहिँ अहिले मूल्याङ्कन गर्दा उहाँको 4 अर्ब रुपियाँ छ, तर उहाँ 2-4 लाख रुपियाँमा फस्नु भयो, त्यो गर्दाखेरि चाहिँ अब कता कता चाहिँ उहाँलाई चाहिँ फसाइएको हो कि उहाँलाई त पैसाको जरुरी नै थिएन, यत्रो चाहिँ अब आफै चाहिँ सम्पन्न मान्छे उहाँको बुवा चाहिँ भारतीय
0: अदालतले दोषी करार गरेर सजाय तोकिसकेको अवस्थामा फसाइयो भन्दा अलिकति नमिल्ला कि, किनभने त्यत्रो इन्भेस्टिगेसन त्यसको भन थुन्छेको बहस भएर चाहिँ सम्मानित अदालतले गरेको कुरालाई चाहिँ हामीले अब उहाँको आफ्नै कर्तुतले भनेर भन्नुपर्छ। ओके, समयको अभावमा मैले टोपबहादुर रायमाझीतिर लान चाहन्छु, उहाँको पनि केही त्यही पाल्पातिरकै कनेक्सन जस्तो लाग्छ मलाई, होइन त? अर्घाखाँचीको ओके,
1: अर्घाँचीको उहाँ पनि के अरे चाहिँ अर्घाँचीमा तपाईँले अहिले पनि नाम लिनुभयो भने चाहिँ टोपबहादुर रायमाझी जतिको विकास गर्ने नेता अरू पनि कोही अरू अहिलेसम्म पनि कोही थिएन र अझै पनि कोही आउनु सक्दैन भन्ने गराउँछ। अर्घाँचीको के अरे चाहिँ तपाईँको के अरे चाहिँ गाउँ गाउँमा क्षेत्र क्षेत्रमा विगतमा चाहिँ उहाँले बाटो पुर्याउनु भयो, तर आफै पनि फेरि खस्नु भयो, त्यसले गर्दाखेरि चाहिँ विकासप्रेमी नेताहरू पनि चाहिँ के अरे चाहिँ कुनै न कुनै दिन फस्दा रहेछन् अथवा चाहिँ उनीहरूको चाहिँ आर्थिक रूपमा चाहिँ उनीहरू चाहिँ जोडेर रहेछन् अथवा
0: एउटा कुरा म एउटा नोट तपाईँलाई चाहिँ म टिप्पणी मेरो भन्नु पर्यो, जुन नेता भए पनि आफ्नो ठाउँमा मात्रै विकास गर्ने नेतालाई पनि त अलिकति प्रश्न राख्नुपर्छ, किनभने राष्ट्रिय स्तरमा जस्तो कि कर्णालीलाई हामीले जहिले पनि पछाडि देख्छौँ, किन भन्दाखेरि कर्णालीलाई चाहिँ ध्यान नदिने आफ्नो एरियालाई मात्रै विकास गर्नेलाई चाहिँ फेरि एकदम सम्मान दिनु पनि ठिक हो जस्तो लाग्दैन मलाई, किनभने समग्र रूपमा देशव्यापी रूपमा के भन्छ विकास गर्नुपर्छ, जहाँ बढी चाहिन्छ जहाँ बढी आवश्यकता छ जहाँ चाहिँ बाटै छैन त्यहाँ लानुपर्ने ठाउँमा सिर्फ आफ्नो एरिया चुनावी क्षेत्रलाई मात्रै हेर्नेलाई चाहिँ हामीले राम्रो भन्न हुन्छ र
1: निश्चित रूपमा चाहिँ हजुरले कुरा उठाएको प्रश्न चाहिँ एकदम महत्त्वपूर्ण छ, तर चुनावी निर्वाचन आयोगले पनि चाहिँ हजुरले यस्तो चाहिँ यो चाहिँ करिब करिब 5-7 वर्ष अगाडि नै कुरा उठाएको थियो कि नेपालको आवधिक निर्वाचन प्रणाली नेपालको अहिलेको निर्वाचन प्रणाली गलत छ, यसले गर्दाखेरि चाहिँ अब फेरि 5 वर्षमा चुनावमा उठ्नुपर्ने फेरि नेतालाई नेता भइरहनु पर्ने फेरि उहाँहरू उम्मेद्वार बन्नु पर्ने त्यो अवस्था हुँदाखेरि चाहिँ
0: त्यो त जनताले पनि देशलाई के गर्यो भने हेरिहाल्छन् नि, जस्तो कि उपर माथि थुप्पर त गर्नु भएन कति ठाउँमा होइन, जस्तो कि काहीँ धारै छैन उहाँ चाहिँ अब नहर बजाए बगाइरहेछ जहाँ चाहिँदैन भनेर त त्यो चाहिँ वेस्ट अफ टाइम एन्ड मनी भयो नि त, जस्तै कि अब त्यो चाहिँदै नजानेको टावर जुन चाहिँ हामीले झापामा देख्यौँ के भन्छ उसमा देख्यौँ होइन दमकमा देख्यौँ त्यसको उपाध्यायता पनि छैन युजलेस भएर बसिरहेको छ होइन, एउटा ठिङ्गो टावर भएर बसेको छ त्यसमा अरबौँ खर्च भयो, त्यसले गर्दाखेरि देशवासीले त चाहे पूर्वकले होस् कर्णालीलाई हेरिरहेछन् कर्णालीले चाहिँ पूर्वलाई हेरिरहेछन् उनीहरूलाई हामीलाई खास हामीलाई चाहिएको चिज बनाइदिए त राम्रो हुन्थ्यो हामीलाई एउटा चाहिँ राहत हुन्थ्यो भनेर भन्छन् नि, गर्दाखेरि हामीले समग्रमा हेर्नुपर्छ जस्तो लाग्छ मलाई छविजी।
1: नेताहरूमा यो संस्कार चाहिँ विकास भएन किन भन्दाखेरि चाहिँ सबै देशभरि उत्तर चाहिँ हाम्रै जनता हुन् हाम्रै चाहिँ उसबाट भन्ने कुरा थियो, तर उनीहरू चाहिँ अब आफूले चाहिँ फेरि उठ्नुपर्ने मतदान उत्तर जनताले फेरि पनि भोट जनताले फेरि भोट दिनुपर्ने त्यो अवस्थाले गर्दा चाहिँ निर्वाचन प्रणाली पछि
0: संसारको त्यस्तै चलन हो, अब भोट त अब स्थानीय आफ्नो के भन्छ कम्युनिटीले दिन्छ अथवा उसले दिन्छ होइन कन्स्टिट्युसनले दिन्छ, त्यसले गर्दाखेरि चलन यो हो, यदि चलन त्यो मान्ने हो भने डेमोक्रेटिक उसमा एनिवे त्यो बाहेक तपाईँको अरू केही छ? मेरो अलिक समय छ त्यस कारणले छिटो गरेँ, के छ बुटोल पाल्पा सडक खण्ड के छ त, पहिरो अझै पनि खस्दैछ कि के छ त?
1: यो त के अरे पहिलो समस्या चाहिँ तपाईँले वर्षौँदेखिको बुटोल पाल्पा सडक खण्ड वर्षौँदेखिको समस्या हो, र अस्ति पनि के अरे अब थोरै समयले मात्र चाहिँ 2 मोटरसाइकल चाहिँ पहिरोमा पर्न धन्न उनीहरू जोगिए, 1 सेकेन्ड उसले जोगिए, यो हरेक के अरे महिनामा हरेक दिन हरेक उसमा चाहिँ के अरे चाहिँ अब उता गरी चाहिँ पानी पर्ने बित्तिकै चाहिँ चाहिँ पहिरो जान्छ। अरू कुरो के हो भन्दाखेरि चाहिँ सुक्खा याममा समेत त्यहाँ त्यो बुडुल सब तल सडक खण्डमा पहिरो जाने अवस्था हुँदाखेरि चाहिँ त्यो एकदमै जोखिम, अहिले त झन् बर्खा लागिरहेको छ, अहिले त यति जोखिम छ कि तपाईँलाई चाहिँ यो मोटरसाइकलमा अथवा के अरे सानो गाडीहरूमा अब ट्रकहरू नै अब पोरिएको अवस्था छ। त्यसले गर्दा चाहिँ अब त्यो क्षेत्र चाहिँ एकदमै जोखिमपूर्ण छ र सिद्ध बाबा सुरुङ माग चाहिँ अब यो निर्धारित मितिमा चाहिँ सम्पन्न भएन अर्को वर्ष भने चाहिँ यसले फेरि थप जोखिम निम्त्याउनेछ। त्यसले गर्दा चाहिँ अहिले ढिलाइ भइरहेको छ। त्यही उनीहरू चाहिँ अब सबै मिलेर चाहिँ नेपाली जनताहरूले चाहिँ नेपाली आम मानिसले चाहिँ यो क्षेत्रका जनता खास जनताले चाहिँ त्यो सिद्ध बाबा सुरुङ माग चाहिँ छिटो सम्पन्न गर्नको लागि चाहिँ नेपाल सरकारलाई, स्थानीय पालिकाहरूलाई, प्रदेशलाई नै चाहिँ दबाब दिनुपर्ने अवस्था चाहिँ देखिन्छ र अहिले चाहिँ एकदम जोखिमको अवस्था छ।
0: ओके, आजलाई यति नै गरौँ, धेरै समय छैन, तर पनि लुम्बिनीमा चाहिँ भारतीय पर्यटक बढे भनेर चाहिँ गुड न्युज चाहिँ तपाईँ दिन चाहनुहुन्छ नि होइन?
1: हजुर, यस्तो महिनामा यो अघिल्लो महिनामा चाहिँ यो एकै महिनामा 30,000 भारतीय पर्यटकहरू आएका छन्, जो नेपाली पर्यटकमा 26,000 आएका थिए। तर भारतीय पर्यटक त लुम्बिनीमा आउँछन् तर तिनीहरू चाहिँ बिहान आएर साँझ फर्किने गर्दाखेरि चाहिँ लुम्बिनीको चाहिँ टुरिज्म चाहिँ चलायमान भएन भन्ने कुरा गुनासो एकत्रित छ। तर पर्यटक आउँछन् त आउन त, तर नेपाली जस्तो चाहिँ नेपाली जसरी आउँछन् उनीहरूले खर्च गर्छन् नेपालीहरू चाहिँ, तर नेपालीको तुलनामा चाहिँ भारतीयहरूले चाहिँ खर्च कम गर्छन् भन्ने कुरा चाहिँ यो एउटा चाहिँ लुम्बिनीका पर्यटन व्यवसायहरूको एउटा चाहिँ गुनासो पनि छ। त्यो गुनासोलाई चाहिँ पुरा गर्नको लागि अस्ति पनि एउटा चाहिँ मार्च सम्मेलन भएको थियो र के अरे लुम्बिनी र वाराणसी बिचको चाहिँ सम्बन्धको चाहिँ के अरे चाहिँ व्यापारीहरू बिच चाहिँ सम्बन्ध विस्तार गर्ने भन्ने कुरा थियो। त्यसमा पनि चाहिँ कुरा भएको छ र अब बिस्तारै चाहिँ लुम्बिनीमा चाहिँ बसाइ चाहिँ लम्ब्याउने किसिमको चाहिँ एउटा पोजिटिभ चाहिँ कुरा आयो भने चाहिँ अब त्यो
0: बसबाट उतरेर छेउमा जहाँ पानी पाइन्छ त्यहाँ चाहिँ फेरि खाना पकाएर बस पकाएर खाने टुरिस्ट चाहिँ चाहिएन हाम्रो नेपाललाई, होइन त?
1: अब त्यो लुम्बिनीमा त्यो पनि देखिन्छ वास्तवमा, उताबाट आए कारण
0: देशभरि देखिया छ, देशभरि देखिया छ, पशुपति दर्शन गर्न आउने, कतातिर बस्ने धर्मशाला बस्ने, बाहिर पकाउने, यसो झाडी साडीतिर गयो त्यहीँ शौच गरिदिने, अनि साथसाथमा त्यहीँबाट ल्याएर चाहिँ सुकेको दाउरा ल्याएर त्यही पकाएर खाइदिने पनि हामीले देखेका छौँ, तर त्यसलाई चाहिँ कन्ट्रोल चाहिँ गर्नुपर्छ।
1: त्यो विषयमा कुरा उठिसकेको हुँदाखेरि अब त्यस विस्तार चाहिँ सुधार हुन्छ कि भन्ने चाहिँ एउटा चाहिँ आशा चाहिँ छ।
0: ओके, आजलाई समय यति भयो, थ्याङ्क यू सो मच है तपाईँलाई।
1: हस्
0: नमस्ते नमस्ते छविजी, धेरै कुरा हामीले गर्यौँ, फुटबल पनि कुरा गर्यौँ। अब एउटा गीत सुनौ, सुमन केसी र मिलन नेवार गाउनु छ यस गीतलाई, त्यसपछि हामी धरान तर्फ लाग्नुपर्छ।

0: सुमन केसी मिलन नेवार गाउँदै थियो यस गीतलाई श्रोताहरू. अब हामी यहाँबाट सिधै धरानतर्फ लागौँ. त्योभन्दा अगाडि हामी बुटोलतर्फ गएका थियौँ. बुटोलका चर्चित भनौँ व्यक्ति व्यक्तित्वमा श्याम थापा, नेपालका घगडान खेलाडी, इन्डियामा ठुलो नाम छ, खालका भाइचुङ भुटिया जस्ता भन्दा पनि पहिलो नाम चलेका व्यक्ति श्याम थापा. धेरै टिममा खेल्नुभयो र ब्रिगेड अफ गोर्खासका अन्य खेलाडीहरू थुप्रै हुनुहुन्छ, तर मैले नाम सम्झना गर्न सकेको अहिले तेजबहादुर गुरुङ, फर्स्ट सेकेन्डका एकदमै प्रोलिफिक स्ट्राइकर र नेपालमा पनि खेल्नुभयो होइन, नौलो तारा कपतिर उहाँको ठुलो नाम थियो. मनकाजी गुरुङ, क्विन्स सिग्नल्सकै सदस्यहरूको मैले नाम लिएँ, अरूको छुट्यो भने माफी चाहन्छु, धेरै भयो, मैले धेरैलाई बिर्सिसकेँ भने. लाइनमा आइसक्नु भएको हुनुहुन्छ निलफा बहिनी, सेवारो स्वागत छ यहाँलाई.
1: हजुर नमस्कार सेवारो, हजुरलाई पनि.
0: ल भनिदिनुहोस् के छ त त्यहाँको हाल खबर, धरानतिरको सुनसरीतिरको सुनाइदिनुहोस्.
1: सुनसरीको हाल खबर एकदमै राम्रो छ अहिलेसम्म. पानी परेको कारणले गर्दाखेरि अहिले शीतल छ, केही दिन यतादेखि चाहिँ एकदमै शीतल भएको छ, त्यो भएर राम्रो छ. समग्रमा भन्नु पर्दाखेरि चाहिँ
0: अब तपाईँले आज पुरानो पल्टनका सदस्य, मेरो पुरानो पल्टनकै सदस्य ल्याउनु भएछ, क्विन्सगढ सिग्नल्सका कपिल गुरुजीलाई ल्याउनु भएको रहेछ. ल उहाँसँग कुराकानी गर्नुहोस्, तपाईँले के भन्न चाहनुहुन्छ, उहाँ कस्तो व्यक्ति व्यक्तित्व, के समाजमा पुर्याउनु भयो, योगदान सुनाइदिनुहोस् प्लिज.
1: हजुर, विशेष गरी उहाँ चाहिँ आज चाहिँ यो स्थलगत रिपोर्टिङ गर्ने क्रममा चाहिँ यो धरान 15 नम्बर महादेव चोकको नयाँ सडक क्युजिएस कपरोल होइन नाम पनि उहाँको एक्स्ट्रै लाग्यो मलाई नि, जङ्गे बहादुर लिम्बू, जागे बहादुर लिम्बू रहेछ. उहाँको घरमा चाहिँ आइपुगेको छु, खोज्दै खोज्दै एकदमै धेरै समय लाग्यो उहाँलाई खोज्न पनि, एकदमै गाह्रो हुँदो रहेछ उहाँलाई भेट्न पनि, घरमा आउनलाई पनि होइन. उहाँको अनि आर्मी नम्बर छ 21 15 45 43 र अर्को एकदमै उहाँ ज्येष्ठ नागरिक हुनुहुन्छ, अहिले 82 वर्ष पुग्नु भएको छ, हिँडुल सामान्य गर्नुहुन्छ तर एकदमै राम्रोसँग कान सुन्न सक्ने, गफ गर्न सक्ने उहाँ हुनुहुँदो रहेछ भन्ने पनि थाहा भयो. यहाँ आएर उहाँसँग गफ गरे, एकदमै राम्रो लागेछ. उहाँलाई हेर्नका लागि पनि श्रीमान श्रीमती मात्रै यो घरमा हुनुहुँदो रहेछ, उहाँको घरबाट आज हामी कुराकानी गर्दैछौँ. विशेष गरी
0: घर चाहिँ कहाँ छ, धरान कहाँ छ,
1: धरान 15 को नयाँ सडक महादेव चोक भनेपछि धरानको पपुलर ठाउँ हो, त्यसको अहिले नयाँ सडक भनेर बनाएको छ, जुन छेउमा चाहिँ उहाँको घर पर्दो रहेछ, घर पत्ता लगाएर आइपुग्यो बल्ल बल्ल, अनि उहाँ श्रीमान श्रीमती मात्रै यो घरमा पनि बस्नु हुँदो रहेछ एकदमै होइन. त उहाँ 82 वर्ष पुगेपछि एकदमै हिँड्नु बोल्नु यताउता सक्नु हुँदो रहेछ, सबै छोराछोरी हङकङमा छोरा छोरी नाता नातिनी, अनि यहाँ श्रीमान श्रीमती सामाजिक काम गरेर चाहिँ बस्नु भएको छ, एकदमै राम्रो सामाजिक काम गर्नुभएको छ. यो उमेरमा पनि उहाँहरू दुवैजनाको योगदान चाहिँ एकदमै उदाहरणीय बनेको छ यो धरान 15 नम्बर वार्डमा मात्रै नभएर उहाँले चाहिँ मन्दिर बनाउने काम पनि गर्नुभएको रहेछ, एउटा राम्रो काम धरानकै यसमा. त्यस्तै गरी श्रीमान श्रीमतीहरू घर परिवार सबैजना मिलेर चाहिँ भर्खरै मात्र धरान 15 मा प्रवेशद्वार जहाँ शहीद मार्ग थियो त्यो ठाउँमा, जहाँ पहिला द्वन्द्वकालमा चाहिँ शहीदहरूको सम्झनामा बनाएको, त्यहाँ माओवादी कालमा चाहिँ त्यहाँ क्याम्प थियो, त्यसको छेउमा एउटा बाटो थियो, त्यो बाटोमा चाहिँ अहिले शहीद मार्ग भनेर सबैले चिन्नुहुन्छ, त्यो बाटोकै छेउमा चाहिँ उहाँहरूले अहिले महादेव चोकमा चाहिँ एकदमै राम्रो आफ्नो पहिचान झल्किने लिम्बूको सिलाम सागमा राखेर हेर्दाखेरि पनि यति आकर्षक खालको चाहिँ एकदमै राम्रोसँग चाहिँ च्याब्रुङ शहीद राखेर बनाउनु भएको छ. यो चाहिँ एकदम व्यक्तिगत लगनीमा, यहाँ स्थानीय सरकारको पनि छैन, साझेदारीमा पनि छैन, कसैको पनि छैन, यो चाहिँ सिर्फ श्रीमान श्रीमती उहाँहरूको परिवारले चाहिँ बनाउनु भएको छ. र यो 82 वर्षको उमेरमा पनि बोल्नु सक्ने, अलिकति हेर्दाखेरि पनि उहाँलाई हेर्दाखेरि अलिकति ज्येष्ठ नागरिक हुनुहुन्छ, हिँडुल गर्न धेरै सक्नुहुन्न, थोरै हिँड्नु हुँदो रहेछ, तर कानहरू एकदमै राम्रो सुन्नुहुन्छ उहाँहरू. अनि उहाँको श्रीमती हुनुहुन्छ मसँगै चन्द्रमाया, उहाँ चाहिँ राई हुनुहुन्छ, याम्पु राई, उहाँ पनि एकदमै राम्रोसँग कुराकानी भयो, हिजो एकदम खुसी लाग्यो.
0: अब सबैलाई ख्याल गरेर उहाँसँग कुराकानी गरिहाल्नुहोस्, उहाँको मन्तव्य राखिदिइहाल्नुहोस् त प्लिज.
1: उहाँले चाहिँ अब यो सुरुमा कसरी गर्नुभयो भनेर चाहिँ म सोध्न चाहन्छु, विशेष गरी उहाँलाई. सबैभन्दा सुरुमा चाहिँ हजुरलाई हाम्रो रेडियोमा चाहिँ स्वागत छ हजुर.
2: धन्यवाद
1: हजुर. सबैभन्दा सुरुमा यो प्रवेशद्वार बनाउनु भएको छ हजुरले, यसबारे बताइदिनुहोस् न.
2: प्रवेशद्वार बनाउने हाम्रो बुढाबुढीको इच्छा एउटै भनेर चिन्नु राख्ने भविष्यको लागि, मरेर गएर पनि नाते नातिले हेरोस् भनेर यो प्रवेशद्वार बनाएको हामीले.
1: हजुर, यो बनाइसकिसकेपछि चाहिँ हजुरलाई कस्तो लाग्यो त?
2: म आफैलाई खुसी लाग्यो, बनाउनेहरूलाई धन्यवाद मन मनमा दिए, मुखले नभने पनि जति पैसा खर्च गरे पनि पैसा खर्च भएको जस्तो लागेको छैन आजसम्म हामीलाई। अनि सबैले तारिफ गरेको छ, राम्रो छ, राम्रो गर्नुपर्नु भन्छ, अनि त्यो सुन्दै हामी बुढाबुढी ढुक्कै खुसी भएको छौँ।
1: सुन्नु भाइ, यो बनाउने सोच हजुरलाई चाहिँ कसरी आयो?
2: यो सोच त मेरोभन्दा मेरो श्रीमतीको हो। योभन्दा 5-6 महिना अगाडि, 1 साल अगाडिदेखि नै सोच गरेको थिएछ, तर हामीले ठङ नपाएर खोज्दै खोज्दै आफ्नै गाउँठाउँको डाँडा बजार राजरन जाने बाटोमा पनि हेऱ्यौँ हामीले, त्यहाँ पनि भएर मान्छे लगायौँ, भतिजो र केटाहरू लगाएर खोज्दै भन्दै, अनि तल झऱ्यौँ डाँडा बजार भएन, भेरटार पनि हेऱ्यौँ, त्यहाँ पनि अलिक सुइटेबल जग्गा पाइएन, अनि तल अरू ठाउँ भतिजो केटालाई इन्द्रबहाद लिम्बू मेरो भतिजो हो उसलाई दैनबाई हेरलाई उसले पनि खोज्ने कोसिस गर्दै गर्दै आखिरी आफ्नै घरको छेउमा चोकमा खाली जग्गा देखियो, अनि चोकले पिएलओ ग्रुपले बनाउनु खोजेको त रहेछ तर पैसा पुगेन, अब 2-4 लाखले हुने होइन भन्ने अड्काले उनीहरू हात्तिएर बसेको रहेछ, अनि टिएलओ अध्यक्षलाई शङ्कर राई भन्ने छ उहाँले सोधेको, यो के गरेको हो शङ्कर भाइ भन्दाखेरि यसो बनाउनु भनेको है दाई, पैसा पुगेन, पैसा पुग्दैन, यहाँ त बनाउनु पर्ने थियो नि, अनि आएर मेरो श्रीमतीसँग सल्लाह दिए, श्रीमती ल अन्त हेर्नु जान्छु भनेर उसले हेरेपछि पास गरेपछि हामीले बनाउँछौँ भन्नेमा पुगेर यो बनाएको अहिले।
1: त्यस्तै गरी उहाँको श्रीमतीले विशेष योगदान दिनुभएको छ होइन, श्रीमान श्रीमतीले, श्रीमती पनि मसँगै हुनुहुन्छ, उहाँ चन्द्रमाया याम्फू राई हुनुहुन्छ, उहाँलाई पनि सोध्न चाहन्छु, यसरी श्रीमान श्रीमती मिलेर यो एउटा राम्रो काम गर्नुभएको छ, यो गर्दाखेरि अहिले सफल पनि भइसकेको छ, हजुरलाई कस्तो लागेको बताइदिनुहोस् न?
3: खै धेरै बोल्नु त आउँदैन पारा मलाई, अब के अब त्यस्तै बनाउने इच्छा आयो, मन लाग्यो, अनि श्रीमानसँग सल्लाह गरेर लु न त बनाऊँ भनेर बनायौँ, अब एकदम खुसी, छोराछोरी सबै भइरहेछ, छोराछोरीले पनि सघायो, अनि अब यतिखेर खोइ केही पनि छैन हौ मनमा।
1: जस्तै अहिले यो तपाईँहरूले त्यहाँनिर त्यो प्रवेशद्वारमा चाहिँ सिलाम सागमा च्याब्रुङ पनि राख्नु भएको छ नि, यो किन?
3: यो मन लागेर राखेको, किन सिलाम सागमा मात्रै राख्ने मेरो मन आयो कि त्यसले गर्दा, अनि त्यस्तै अब जस्तो मनमा आयो त्यस्तै कुरा गरियो, कुरा गर्दाखेरि बनाउनेले पनि त्यस्तै नै बनाइदियो है, काम गर्नेहरूले पनि राम्रै काम गरिदियो र भने जस्तै भयो र खुसी माथि खुसी,
1: छोराछोरी सबैले सहयोग गर्नुभयो होइन
3: हजुर?
1: अब अझै यस्तो सामाजिक काम गर्ने योजनाहरू छ कि छैन हजुरहरूको कि?
3: अहिले चाहिँ त्यस्तो योजना आएको छैन, अहिले पछिमा के हुन्छ थाहा छैन, अहिले चाहिँ खुसीमा मात्रै, अब अलिक बार विषम र अब यस्तैमा बसिँदैछ, यस्तै उमा खुसियाली मानेर बसिएको छ, छोराछोरी पनि खुसी नै मानिराखेको छ आजसम्म, अबको पछिबाट चाहिँ के हुन्छ त्यो थाहा छैन, पछिकै कुरा हुन्छ। हजुर
1: हजुर, उहाँको श्रीमती हुनुहुन्थ्यो, उहाँ सँगसँगै दुईजना मिलेर यति राम्रो काम गर्नुभएको छ र यो काम गर्न सहज त थिएन यहाँ किनभने चोकमा बनाउन र उहाँहरू अलिकति ज्येष्ठ नागरिक भएको कारणले गर्दाखेरि अलिकति समस्या थियो, यो यसको सबै काम हेरिदिनु भएको छ, उहाँको भतिज पनि हुनुहुन्छ मसँग, उहाँ चाहिँ इन्डियन आर्मी हुनुहुन्छ, अहिले रिटायर भइसक्नु भएको, उहाँलाई पनि म सोध्न चाहन्छु, यो गोर्खा भूकुहरू सबै मिलेर बनाउनु भएको छ, भूकु सैनिक पनि हो होइन, हजुरलाई कस्तो लाग्यो यसबारे बताइदिनुहोस् न यो प्रवेशद्वार?
4: धन्यवाद बहिनी, पत्रकार बहिनीलाई, तपाईँलाई यहाँ स्वागत छ हिजो पनि आउनु भएको छ स्पेसल्ली मेरो काका र काकीले अब उहाँहरूले अलिक सक्नुहुन्न उहाँहरूलाई सहजीकरण बनाइदिनुको लागि मेरो साइला काका बिर्खबहादुर चौबेको थ्याङ लिम्बू हामी दुईजना थियौँ उहाँहरूलाई सुरुदेखि अब भन्नु पर्दाखेरि अलिक म छोटकरीमा भन्छु डिजाइनर मदन लिम्बू 15 नम्बर वडा कार्यालयबाटै हो अनि अध्यक्षज्यू हाम्रो नरेशी ओरामज्यू उहाँहरूलाई पनि धेरै उहाँहरूबाट साथ सपोर्ट सहयोग पायौँ हामीले भनौँ काका काकीको तर्फबाट मैले बोल्दैछु अहिले अनि हाम्रो कार्यवाहक मेयर आइन्द्र विक्रम देवकाज्यू उहाँबाट पनि सहजीकरण भयो र नम्बर वानमा टिएलओ महादेव चोक ग्रुपलाई उहाँहरूलाई स्पेसल्ली मेरो काका काकीको तर्फबाट धन्यवाद दिन चाहन्छौँ र मेरो काका र काकीको इच्छा धेरै समय अगाडिदेखि अनि अघि उहाँहरूले भनिसक्नुभयो त्यो कुरालाई म सानो दोहोऱ्याउन चाहन्छु सानो पोइन्टमा हाम्रो जन्मस्थल डाँडा बजार हो धनकुटा जिल्ला साँगुरीगुडी 5 त्यहाँ पनि बस पार्कमा केही गरौँ कि भन्ने थियो तर कारणवश त्यहाँ अलिकति ठाउँ पनि साँगुरो जस्तो भयो अनि भेटारमा माथि हाम्रो पातिबरा मन्दिर जाने ठाउँमा त्यहाँ पनि लोकेसन भने जस्तो भेटिएन अन्तिममा आफ्नै गाउँठाउँमा आफ्नै छरछिमेकमा अहिले बनाएको ठाउँ चाहिँ काका र काकीले यहाँ बरन्डामा बसेर मजाले हेर्नुहुन्छ अनि उहाँहरूको सोच यो थियो गेट बनाउने गेट बनाउँदा बनाउँदै आफ्नो आफ्नो लिम्बूहरूको पहिचान अस्तित्व नमेटियोस् पछि छोरा बुहारी छोरी रै नाति नातिनाले पनि हेरोस् बाजे बोजूले केही गरेछ भनेर अनि त्यो च्याप्रुङ सट्टै देखिन्छ सिलामसागमा देखिन्छ अनि हजुर काकीको चाहना त्यही थियो अनि काकीले जे भन्नुहुन्थ्यो काकाले साथ सपोर्ट दिनुहुन्थ्यो र छोरा बुहारी जेठा छोरा बुहारी हङकङमा माइला छोरा बुहारी हङकङमा छोरी जे हङकङमा कान्छा छोरा बुहारी हङकङमा जेठा छोराको एकजना नातिनी सिमरान अनि माइलाको छोराको लुका त्यहाँदेखि छोरी जहीँबाट अर्पण राई त्यसरी हुनुहुन्छ उहाँहरूको फ्यामिली ब्याकग्राउन्ड अनि अहिले काकीको उसमा काम गर्दा गर्दै बिचमा डोल्फिन माछा एकदमै सफा पानीमा डुल्ने सफा खेल्ने त्यसले उज्यालो देख्छ टाढैबाट भनेर अनि लाइटिङको व्यवस्था सबै राम्रो गरिएको छ अनि त्यो गर्नुमा साथ सपोर्ट दिने भनेको अघि पनि

0: गरिदियोस् भन्ने कुरो हामीले स्थानीय सरकारसँग आशा गरेछौँ। हामीले 14 गते पनि भनेकै हो है, धेरै लामो कुरो भयो होला। जस उहाँले पनि सहयोग गर्नुभएको थियो होइन, यो जुन बनाउनको लागि चाहिँ एकदमै, किनभने उहाँहरू अलिकति ज्येष्ठ भएकोले सबै कुरा थाहा हुँदैन, त्यो सहयोग गर्नु भएको थियो उहाँको भदैले। र अन्तमा हाम्रो जो भुपू हुनुहुन्छ होइन, क्युजिएसका कपुर जाकी बहादुर लिम्बुजीलाई सोध्न चाहन्छु, अन्तमा हजुर केही भन्न चाहनुहुन्छ हाम्रो मिडिया मार्फत?
1: मेरो कुरा त्यति नै सक्यो, मेरो भन्नु कुरा पनि मिस भएको भतिजो मेरो इन्द्रबहादुरले भनिहाल्यो, अरू कुरा छैन, यति नै सक्यो।
0: मिडिया मार्फतबाट केही भन्न चाहनुहुन्छ म नम्बरीहरू सबैलाई?
1: ए मेरो नम्बरीहरू कोही कोही छन् भने म 21 15 45 43 कपडो जागीबहादुर लिम्बुबाट तपाईँलाई सम्झना सहित नमस्कार छ,
2: ओके। निलिफा बहिनी कति राम्रो कुरा ल्याउनु भयो, थ्याङ्क यू सो मच हाम्रो गुरुजीलाई। यति भन्दै मैले पनि बिदा लिएँ है, हस् नमस्कार नमस्कार। कति राम्रो समाज सेवी भावना, हिजो अस्ति हामीले भानुभक्तको जन्मदिन मनायौँ होइन, जन्म 213 घाँसीको सम्झना मलाई आयो, त्यसले गर्दाखेरि घाँसीको एउटा चाहिँ कविता पो वाचन गर्न मलाई यो भानुभक्तको घाँसी कविता जस्तै त्यस्तै लाग्यो। भर जन्म घाँसतिर मन्दी धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन किन यस्तो, मेरा इनार न त सत्तल पार्टीकै छन्, जे धन चिजहरू छन् घरभित्र नै छन्, त्यस घाँसीले कसरी आज दिए सर्ती, धिक्कार हो मक्खन बस्नु कति राखी कृति। ओके, यस्ता थुप्रै घाँसीहरू छन् नेपालमा, हाइलाइट मात्रै भएको छैन भन्दै अब स्वागत गरिहालौँ निराजीलाई। नमस्ते, तपाईँ पर्खेर बस्नुभएको थियो, खर राजुको समीक्षा के छन् भनिदिनुहोस्।
3: नमस्कार, रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा, आज अब विभिन्न समाचारहरू छन्, मैले विभिन्न पत्र पत्रिका लिएर आएकी छु।
2: छोटकरीमा सबै भनिदिनुहोस् बहिनी।
3: अब छोटकरीमा हिजो चाहिँ अलिकति ठुला ठुला समाचारहरू आयो कि, ती समाचारहरू आज छापिरहेको होइन। अब नक्कली भुटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय, पूर्व मन्त्री रायमाझी सहित 9 4 कैद, खाँडलाई 2 भनेर, यसरी चाहिँ नयाँ पत्रिका दैनिकले यो समाचार छापेको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 अधिकतम 4 सजाय निर्धारण गरेको छ। पूर्व मन्त्री टोपबहादुर रायमाझी सहित 9 अभियुक्तलाई जनही 4 कैद र 40,000 जरिवाना तोकिएको छ। अर्का पूर्व मन्त्री बालकृष्ण खाँड सहित 2 जनही 2 कैद र 20,000 जरिवाना ठहराइएको छ र बाँकी 5 अभियुक्तको हकमा जनही 1 कैद र 10,000 जरिवाना निर्धारण गरिएको छ। 4 कैद र 40,000 जरिवाना तोकिएका अन्य अभियुक्तमा पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, गोविन्द कुमार चौधरी र आङ टावा शेर्पा छन् भनेर, यसरी यो निकै लामो समाचार छ होइन, सजाय निर्धारण गरिएको छ कसलाई कति भनेर, र अरू बाँकी जानकारीका लागि चाहिँ पत्रिका
2: समाचार सुन्नुहोस् होइन
3: पक्कै पनि, र अनलाइन
2: एउटा कुरा मात्रै, यसमा चाहिँ सबै अफेन्स धेरै अफेन्स भयो भने तर सबभन्दा बढी कुन हुन्छ त्यसैमा समावेश हुँदो रहेछ, कसैलाई 4 बढेर दिएको छ भने 4 नै हुँदो रहेछ होइन, जोडिँदो रहन्छ होइन त
3: हजुर।
2: ओके,
3: अब अर्को भनेको आजदेखि चाहिँ पुरा सिलिन्डर ग्यास पाइने भनेर समाचार आएको थियो, अब यहाँहरूले पाउनुभयो भएन होइन, हिजो चाहिँ अब पुरा ग्यास सिलिन्डर पाइने भनेर समाचार आएको थियो, अब खाना पकाउने ग्यास पुरा सिलिन्डर पाइने भएको छ। नेपाल आयल निगमले आज बुधबारदेखि मुलुकभरि नै साविककै तौल अर्थात् 14.2 खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय चाहिँ गरेको थियो, र आजदेखि बिक्री गर्ने यो पुरा पाइने, पुरा ग्यास पाइने भनेर यो समाचार विभिन्न पत्र पत्रिकामा छापिएको छ। र ट्राफिकले 500 चिट काटेर गाडी जिम्मा लगायो, प्रहरीले अनुसन्धान थालेन भनेर नयाँ पत्रिका दैनिकमै समाचार छ। टेकराज थामी र कमलराज भट्टले लेख्नु भएको छ, सञ्चार गृहका गेटमा शङ्कास्पद रूपमा गाडी राख्नेलाई उन्मुक्तिको प्रयास भएको छ, उन्मुक्तिको प्रयास भएको छ, र सोमबार बिहानैदेखि कान्तिपुर हिमालय टेलिभिजन अनलाइन खबरको कार्यालयका मूलगेट नै सेकिने गरी शङ्कास्पद रूपमा राखिएका गाडी दिनभरि नै ट्राफिक प्रहरीले नहटाइदिए पछि अपराह्न संचार गृह आफैले भाडामा क्रेन बोलाएर उठाउनु परेको थियो। त्यस

0: पछि मात्रै ट्राफिकले गाडी धनी बोलाएर 500 रुपियाँको चिट काटेर जिम्मा लगाएको थियो। तर उनीहरूले किन यस्तो हरकत गरे भनेर अनुसन्धान गर्नुपर्नेमा हिजो मङ्गलबारसम्म पनि प्रहरीले कुनै चासो दिएको छैन भनेर यसरी चाहिँ यो समाचार छापिएको छ। अब अरू केही हुँदै होला यो घटनाबारे पनि भन्ने आशा गरौँ होइन। अब मिस्टर ब्याज पीडितका 6 गृहमन्त्रीसँग 6 जति वार्ता तर जुटेन सहमति भनेर विभिन्न पत्र पत्रिकामा आएको छ यो समाचार, मैले कान्तिपुरबाट लिएकी छु। शिवपुरीले लेख्नु भएको छ, मिस्टर ब्याज पीडितले आन्दोलनका लागि काठमाडौँतर्फ यात्रा थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। जनकपुर धामबाट काठमाडौँसम्मको पैदल यात्रामा रहेका मिस्टर ब्याज पीडित हिजो मङ्गलबार 12 निजगढमा गृहमन्त्री सुदन गुरुङले छलफल गरे लगत्तै मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनको निर्णय गरेको हो। हिजो मन्त्री परिषदको बैठक बसाएको थियो र गृहमन्त्री गुरुङ पैदल यात्रामा रहेका मिटर ब्याज पीडितलाई भेट्न हिजो बिहानै 12 निजगढ पुग्नु भएको थियो र उहाँले 2 गरेर पीडितसँग करिब 6 छलफल गर्नुभयो र बिहान करिब 5 भएको छलफलमा मन्त्री गुरुङले अधिकांश समय पीडितको गुनासो सुन्नुभयो र त्यसपछि सिमारा गएका गुरुङले राति 8:30 फेरि निजगढ आएर 1 जति मिटर ब्याज पीडितसँग वार्ता गर्नुभयो र सहमति हिजो जुट्न नसकेपछि आज दिउँसोका लागि फेरि वार्तामा बोलाइएको छ। आज दिउँसो फेरि छलफल गर्ने भनिएको छ, त्यस्तो छ। र अब अरू कुरा गर्नु पर्दाखेरि खास गरी यो शिक्षक महासङ्घ सशक्त आन्दोलनको तयारीमा भन्ने समाचार छ, नेपाल समाचार पत्र दैनिकबाट मैले लिएकी छु। ईश्वरराज ढकालले लेख्नु भएको छ, नेपाल शिक्षक महासङ्घले सम्भवतः साउन 3 साताबाट देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ। यसका लागि साउन 14 र 15 गते केन्द्रीय कमिटे र 16 र 17 गते 3 राष्ट्रिय परिषद बैठक आह्वान गरिएको छ। शिक्षा नियमावली 10 संशोधनमा असन्तुष्टि जनाएको महासङ्घले मुलुकभरका विद्यालय बन्द गरेर स्थानीय तहलाई साँचो हस्तान्तरण गर्ने तयारी पनि गरेको छ भन्ने यो समाचार चाहिँ छापिएको छ।
1: ओके, इन्ट्रेस्टिङ समाचार रहेछन्। अरू के छ त?
0: अब साउन 1 लागू हुँदै बजेटले प्रस्ताव गरेका यी करहरू भनेर आर्थिक अभियोग दैनिकमा छापिएको छ। विजय दमासेले लेख्नु भएको छ, मध्यमवर्गीय नागरिकलाई ठूलो राहत दिने गरी सरकारले ल्याएको आगामी आर्थिक वर्ष 83-84 बजेटका कर नीतिहरू साउन 1 लागू हुँदैछन्। गएको जेठ 15 अर्थमन्त्री डाक्टर सोनी मुवागले बजेट मार्फत दर्जनौ करका दरमा परिवर्तन गर्नुभएको थियो। संसदबाट पास भएर कार्यान्वयनमा जान लागेको आर्थिक ऐन अनुसार व्यक्तिगत आयकर लाग्ने न्यूनतम सीमा वृद्धि हुनेछ र अब वार्षिक 10 लाख रुपियाँसम्म आमदानी हुनेले 1% मात्रै कर तिरे पुग्छ। यसअघि यो सीमा 6 लाख रुपियाँसम्म मात्रै थियो भनेर यसरी चाहिँ नयाँ व्यवस्था अनुसार चाहिँ के छ त भनेर यो अलिकति विस्तृतमा समाचार छापिएको छ।
1: ओके, त्यो स्ल्याबलाई बढाइदिएको रहेछ नि त हैन, ट्याक्स स्ल्याबलाई। अब समय अलिकति छ, हेडलाइन्समा त केही भनिदिनुहुन्छ कि?
0: अब विवादित बन्दै सरकारका नियुक्ति भनेर हिजो एउटा नियुक्ति भएको थियो नेपाल वायु सेवा निगमको, होइन? त्यसमा चाहिँ उमेरको कुरा चाहिँ उमेरको कुरामा अलिकति बढी गुनासो आएको छ, जस्तो कि 80 हाराहारीका महेश्वर भक्त श्रेष्ठ उहाँलाई चाहिँ नेपाल वायु सेवा निगम कार्यकारी नियुक्ति कार्यकारी अध्यक्षमा नियुक्ति उहाँले पाउनुभएको छ। सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको छ उहाँलाई। महाप्रबन्धक समेत काम गर्ने गरी कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्त हुनुभएको छ र करिब 80 भनेपछि यो चाहिँ अलिकति यहाँ गुनासो चाहिँ आएको छ। उमेरमा अरू कुराहरू पनि छन्, यो समाचार अलिकति विस्तृतमा छ हजुर।
1: अब माताहरूले 90 चाहिँ प्रधानमन्त्री खानुभयो भने चाहिँ उहाँले पनि गर्न सक्नुहुन्छ होला भन्ने होला नि त, होइन र? एनिवे, आजको बसाइमा यति नै गरौँ। तपाईँलाई धेरै धन्यवाद भन्दै बिदा लिउँ।
0: धन्यवाद,
1: नमस्कार, थ्याङ्क यू सो मच। गीत सुनाउने इच्छा थियो तर गीतलाई अलिकति मात्रै समय भयो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: फ्लाइ बीएफपीएस यु बीएफपीएस गोर्खा
2: रेडियो काङ्ग्रेस एमालेको गठबन्धन भत्किएको छ। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि गठबन्धन भत्किएको हो। कर्णालीमा एमाले नेतृत्वको सरकारबाट काङ्ग्रेसका चार मन्त्रीले राजीनामा दिए लगत्तै सुदूरपश्चिममा एमाले मन्त्रीहरू बर्खास्त भएका हुन्। सुदूरपश्चिम सरकारमा एमालेका तीनजना मन्त्री र एकजना राज्य मन्त्री थिए। काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट कृषि मन्त्री वीरबहादुर थापा, आन्तरिक मामला मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार राज्य मन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो। केन्द्रमा नेताहरूसँग छलफल गरेर आज काठमाडौँबाट धनगढी फर्किएका मुख्यमन्त्री शाहले कार्यालय पुगेपछि एमाले मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले मन्त्री हटाउने निर्णय गर्नुभएको हो। सुदूरपश्चिमको नयाँ बजेटमा काङ्ग्रेस एमाले बीच विवाद थियो। यता कर्णाली सरकारमा सहभागी काङ्ग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। आजको मन्त्री परिषद बैठक बस्नुअघि काङ्ग्रेस मन्त्रीले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री यमलाल कणेलले निर्देशनालय र तालिम केन्द्र खारेज गर्ने प्रस्ताव मन्त्री परिषदमा लगेपछि काङ्ग्रेसबाट सहभागी मन्त्रीले राजीनामा दिएका हुन्। प्रदेश सरकारले कृषि विकास र पशुपन्छी विकास निर्देशनालय सहित कृषि तालिम केन्द्र लगायतका कार्यालय खारेज गर्ने निर्णय गरेको थियो। एमाले नेतृत्वको कर्णाली सरकारमा काङ्ग्रेसबाट आर्थिक मामला मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, पर्यटन मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत मन्त्रीमा विजय बुढा सहभागी हुनुहुन्थ्यो। बुटोलमा नक्कली नोट छाप्ने गिरोहका एकजना भारतीय सहित छजना पक्राउ परेका छन्। रूपन्देहीको बुटोल छ। नेपालगञ्ज रोडको पसलबाट नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने उपकरणसहित छजना पक्राउ परेका हुन्। नक्कली नोट छाप्ने गरेको फेला पारेपछि परेपछि बुटोल एघारका गङ्गा कुमारी पूर्व छाने, कास्की पोखराका किरण कृष्ण तिवारी, कपिलवस्तु बाणगङ्गा एकका सञ्जय थारू र भक्तपुर चाँगुनारायण एकका रामचन्द्र खत्रीसँगै दोलखा सैलुङ चारका पासाङ तामाङ र भारत पश्चिम बङ्गाल सिलिगुडीका वासुमित्र आनन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू बसेको घर र कोठामा खानतलासी गर्दा 1000 दरका 622 नक्कली नोट समेत बरामद गरिएको बुटवलका डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ। प्रहरीले फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन र 6 मोबाइल फोन पनि बरामद गरेको छ। नेपाली काङ्ग्रेसले वर्तमान सरकारमाथि सुकुम्बासी परिवारको आत्मदाह दुरुत्साहनको मुद्दा लगाउन माग गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काङ्ग्रेस सांसद गीता गुरुङले सुकुम्बासी बस्तीमा डोजर चलेपछि 9 ज्यान फालिसकेको भन्दै सरकारमाथि आत्महत्या गर्न बाध्य पारेको मुद्दा लगाउनु पर्ने माग गर्नुभएको
3: हो। 18 वर्षका रविन तामाङ, 57 वर्षीय इन्द्र बहादुर राई, 50 वर्षीय कमला बलम पाखी, 68 वर्षका कर्ण बहादुर श्रेष्ठ, 36 वर्षका भेषराज दर्जी, 66 वर्षीय पार्वती बिक, 39 वर्षीय सुशीला थापा मगर, 75 वर्षीय रतन देवी मलाहानीदेखि 18 महिनाका उज्जवल तामाङसम्मले राज्यले लिएको अव्यवहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो। म उहाँहरू सबैप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छु र यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु। राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुम्बासीहरूले श्रृङ्खलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्साहन हो। आत्महत्या दुरुत्साहनको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने?
2: सांसद गुरुङले आफूमाथिको आक्रोशलाई स्टन्टले ढाकछोप गर्न र आम नागरिकको ध्यान मोड्न वर्तमान सरकार खप्पिस बनेको आरोप समेत लगाउनु भएको छ।
3: प्रश्न उठ्दा त्यसलाई स्टन्टले छोपेर विषयान्तर गर्ने प्रयास सरकारको लागि अब पुरानो शैली बनिसकेको छ। मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो। तत्कालीन सचिव कृष्ण हरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटसमा रमाइलो चल्यो। किर्तिपुर स्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे हाहाकार मचियो। यता आत्मदाहका 3 घटना त्रिपुरेश्वर, बुद्धनगर र सर्लाईमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाज्यूको निवास अघिल्तिर गाडी राखिएको फण्डा आएको छ। यी केही प्रतिनिधिमूलक उदाहरणहरूले प्रष्ट भन्छ सरकार विषयान्तर गर्न माहिर छ।
2: मुलुकभर अहिलेसम्म झन्डै 55% धान रोपाई भएको तथ्याङ्क आएको छ। कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकटाका अनुसार यो वर्ष 13,70,000 हेक्टरमा धान रोपाई हुने अनुमान छ। अहिलेसम्म झन्डै 7,00,000 हेक्टरमा रोपाई सकिएको छ। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो, तर यो वर्ष पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको छ। सबभन्दा धेरै सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्रै भएको विभागको तथ्याङ्क छ। यो हप्ता मुलुकका धेरै ठाउँमा पानी परेकाले अब रोपाईँले तीव्रता पाउने अपेक्षा पनि सरकारले गरेको छ। अहिले मुख्य फाँटमा धान रोपाईको चटारो परेको छ। विगतका वर्षमा जस्तै यसपालि पनि किसानले समयमै रासायनिक पल पाउन नसकेको गुनासो गरेका छन्। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बेबेश गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेश गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षा बस्ने तपाईँ सम्पूर्ण ब्रेकग्राफ गोर्खा आजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षणामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खाले सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोता, स्वर्णिम सङ्गमको व्यवसायको उठान मैले सधैँ जस्तै एउटा सुमधुर गीतबाट गरिसकेको छु र आज मैले कार्यक्रमको उठानमा सुदूर पश्चिमको भाका राखेँ, देउडा गीत राखेँ। यहाँहरू माझमा जुन गीतमा सुर रहेको थियो सुरेश राई र पूर्णकला विसीको शब्द सङ्गीत सुरेश राईकै रहेको थियो। अब लागु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 31 गते प्रतिपदा तिथि बुधबार, नेपाल सम्बत 1146 तदनुसार आज भने 15 जुलाई सन् 2026 र मौसमको कुराकानी गर्नुपर्दा श्रोताहरू, आज पनि देशका धेरै जसो भागमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा आज सूर्योदय बिहान 5:17 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 7:01 जाँदा हुँदैछ। र श्रोताहरू, आज विश्व युवा दक्षता दिवस समेत परेको छ। युवाहरू देशका सामाजिक, आर्थिक र राजनीतिको समेत आधार स्तम्भ भएकोले युवाहरूको यिनै अवस्थालाई सुदृढ गर्ने उद्देश्यले सन् 2014 डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले जुलाई 15 विश्व युवा दक्षता दिवस मनाउने निर्णय गरेसँगै विश्वभरि यो दिवस चाहिँ हरेक वर्ष जुलाई 15 मनाइने गरिन्छ र यस वर्ष पनि आज विश्वभरि युवा दक्षता दिवस मनाइँदैछ। यो दिवसको सबै सबैमा शुभकामना दिँदै गर्दाखेरि यति बेला भने एउटा देश बनाउने गीत राख्न चाहन्छु, यो देश फेरि बन्छ, किनकि देश बनाउने हातहरू भनेको युवाहरू र युवाहरूले चाहिँ स्टनभन्दा पनि काम गरेर देखाउने बेला भइसकेको छ। त्यही भएर पनि व्यवसायमा म यो देश फेरि बन्छ बोलको गीत राख्न चाहन्छु। यति बेला भने राजु बरालको स्वर रहेको यो गीत का गीतकार हुनुहुन्छ बी पाण्डे अनि यसमा सङ्गीत रहेको छ सुभाष भुषालको।

परदेशीका युवा शक्ति देश फिर्नुपर्छ, देशले युवाहरूलाई खोजिरहेको यो बिम्ब टिपेको गीत राखेँ। आज मैले विश्व युवा दक्षता दिवसको सन्दर्भ पारेर यो गीतमा स्वर रहेको थियो राजु बरालको, शब्द रचना बी पाण्डेको, भने सङ्गीत सुभाष भूषालको रहेको थियो। र यो गीत पश्चात पनि अब नि श्रोताहरू आजको बसाई कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको बारेमा जानकारी दिने बेला भइसकेछ। र आदरणीय श्रोताहरू, हुन त आजको बसाईमा म सधैँ एकजना अतिथिसितको कुराकानी लिएर आउने गर्दथे, तर मैले दुई दिन अगाडि नै यहाँलाई जानकारी गराइसकेको छु यही जुलाई 25 तारिक बेलायतमा हुन गइरहेको एउटा साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि बिमला बिमता घरती मगर बेलायत जाँदैछन्। सम्भवतः आज या भोलि उहाँको फ्लाइट रहेको हुनाले मैले गएको सोमबार नै उहाँलाई कार्यक्रममा अतिथिको रूपमा निम्त्याएको थिएँ। र राप्ति समाजको कार्यक्रममा सहभागिता जनाउनको लागि उहाँ बेलायत प्रस्थान गर्ने भएको कारणले गर्दाखेरि मैले आजलाई अर्थात् सोमबारको लागि छुट्याएको गीती कथा चाहिँ आज बुधबार प्रसारण गर्नेछु भनेर यहाँहरूलाई जानकारी गराएको थिएँ। र आजको यो व्यवसायको पहिलो चरणमा भने म यहाँहरू माझमा गएको सोमबार छुट्न गएको गीती कथा राख्ने छु। र यो गीती कथाको शीर्षक रहेको छ मनाउन नसकिएको सुहाग रात। यो कथाको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा यसलाई संयोग मात्र ठानिदिनुहोला भन्न चाहन्छु। र जुन कथा लेख्नु भएको छ बाँके नेपालगञ्जकी स्रष्टा हुनुहुन्छ कल्पना खरेल, जो आफै पनि गीतकार हुनुहुन्छ। कल्पना खरेलले लेख्नुभएको यही कथा यहाँहरू माझमा राख्न जमर्को अर्थात् यो चरणको पहिलो चरणमा राख्ने जमर्को गर्दैछु मनाउन नसकिएको सुहाग रात। र कार्यक्रमको दोस्रो चरणमा भने चाहिँ तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएका गीतहरूलाई पनि कार्यक्रममा समेट्दै जानेछु। आज भने गीतहरू अनुरोध पनि गर्न सक्नुहुनेछ, कथा राख्ने नै छु। तर यति बेला पनि एउटा गीत राखिहाल्छु यहाँहरू माझमा, श्रेया सोताङको स्वरमा रत्न गुरुङले लेख्नुभएको यो गीतमा सङ्गीत रहेको छ अजय लिम्बुको।

0: तप पक्की ड्रिंक ड्राइविंग को बारे में सचेत तो होगा ना हो तर कति को सचेत हो मान लिऊ तपाई घर बाहर रमाइलो गर्न जानुभयो साथी दुई चार पेक लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाई अझै पनि नशामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाई कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाई बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैं बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: BFBS गोरखा रेडियो।

पूर्णिमाको शुक्ल पक्ष जस्तै गरी मेरो उमेर समय समयले माथि माथि उचालिरहेको थियो। नारणी नदी जस्तै कहिले उर्लेर भेल त कहिले मौन उतार चढावका साथ अविरल भावसँगै थाहै नपाई बाल्यकाल पार गरेर जवानीको रङहरू भरिँदै थिए। मेरो यौवनलाई साथ लिएर समय प्रवाह निरन्तर बगिरहेको थियो। दिन प्रतिदिन स्वभाव चञ्चलिँदै थियो। मनमा चाहना र माघहरू समय र उमेरले फेरबदल गरिरहेकै थियो। प्रकृतिले गुलाबको फूल जस्तै गरी फक्राइरहेको जवानीमा अझै सुन्दरी चिटिक्क पर्ने उत्सुकताहरू जागिरहेको थियो। आफ्नै प्रतिबिम्बले आफैलाई मख बनाएको भान हुन्थ्यो त्यति बेला। मसँगै पढ्ने साथी त धेरै थिए, तर पनि धेरै नजिकको साथी नितेश थिए। हामी हाम्रो गाउँको स्कुलमा सँगै पढ्थ्यौँ। हामी दुवैले एसएलसी पनि राम्रैसँग पास गऱ्यौँ। कक्षा 11 सुरु भयो। नितेश र म दिन प्रतिदिन धेरै नजिक हुँदै गयौँ। हामी दुईका बीच प्रेमको आङ्कुरा पलाउन सुरु भइसकेछ। हामी साथीबाट बिस्तारै प्रेमी प्रेमिकामा परिणत भयौँ। हरेक शनिबार हामी डेटिङ जान्थ्यौँ। समय यसरी नै बित्दै गयो। हामी दुईको प्रेम झन्झन झाँगिँदै गयो। जब हामी डेटिङ गएको बेला नितेशले मेरो कपाल सुमसुमाउँदै भन्थे, ऋतु, म तिम्रो साथभन्दा टाढा कहिल्यै पनि हुन सक्दिनँ। तिमी मेरो धड्कनमा छौ। तिमी नै मेरो संसार हौ। तिमी नै मेरो मनको नाता हौ। तिमी नै मेरो जिन्दगी हो। यसरी नै रितेशले मलाई भनिरहन्थ्यो। हामी दुईले हात समातेर जुनी जुनी सँगै मर्ने सँगै बाँच्ने बाचा समेत गरेका थियौँ। मलाई पनि नितेशको अँगालोमा हराइरो जस्तो हुन्थ्यो। एक दिन नितेशलाई नदेख्दा यो संसारमा एक्लो भएको महसुस हुन्थ्यो। हामी दुईको प्रेम दिन प्रतिदिन लैला मजनुको जस्तै गहिरिँदै गइरहेको थियो। मलाई नितेश बिनाको जिन्दगी कल्पना गर्न पनि गाह्रो, साँच्चै गाह्रो हुन्थ्यो। जब नितेश र म भेट हुन्थ्यौँ, संसारका सबै कुराहरू हामी बिर्सी दुई छुट्टै संसारमा हराउन पुग्थ्यौँ। हाम्रो प्रेमलाई देखेर होला ती सुन्दर प्रकृति एवं मानिसहरूले पनि डाहा गरिरहेको भान हुन्थ्यो। हाम्रो प्रेमको चर्चा गाउँतिर पनि चल्न थालिसकेको थियो। हामी बीचको सम्बन्ध घर परिवारले पनि सुईको पाइसकेका रहेछन्। नितेश गरिब घरको छोरा थिए, जात पनि नमिल्ने। यसै कारण मलाई छिट्टो अर्को ठाउँमा विवाह गरिदिने मनासायले मेरा घर परिवारमा कुराहरू चल्न थाल्यो। यत्तिकैमा मेरो विवाहको लागि पोखराबाट कुरा चल्न थाल्यो। आफ्नो जातको ब्रह्माण्ड जातको घर परिवार राम्रो केटाको कुरा आएपछि मलाई मेरा बाबा मामुले पनि आफैले मन पराएका केटासँग विवाह गरिदिने निर्णय गर्नुभयो। मैले विवाह स्वीकार गरेँ। बाबा मामु निकै चिन्तित हुनुहुन्थ्यो। हामीले खोजेको केटासँग विवाह नगरे म आत्महत्या गरिदिन्छु भन्दै मामु रुन लाग्न थाल्नुभयो। म दधारमा परे। आफ्नो प्रेमीलाई छाडौँ कि लालन पालन गरी शिक्षा दीक्षा दिई 9 महिना कोखमा राखी जन्म दिने आमालाई आत्महत्या गर्न थियो। मेरो मनमा ठुलो अन्तर्द्वन्द चल्न थाल्यो। मलाई निर्णय लिन निकै गाह्रो भयो। म पनि मेरा कारणले आफूलाई जन्म दिने आमाको आत्महत्या कसरी हेर्न सक्छु र घर परिवारबाट मलाई निकै दबाव आयो। अन्तिममा मलाई बाध्यतामा पारी बाबा मुहाले खोजेको केटासँग विवाह गर्ने निर्णय भयो। आकाशबाट खसे जस्तै भए। म मेरो प्राण प्यारो नितेशभन्दा टाढा हुन कसरी सक्थे र मेरा लागि विवाह पनि कुनै ठूलो सजाय भयो। नितेश पनि मेरो विवाहको कुराले पागल जस्तो भएको थियो। मेरो हात समाएर, ऋतु, तिमी बिना म बाँच्न सक्दिनँ भन्दै बिलौना गरेर रुन लागेँ।

के गरौँ? मेरो जीवनमा ठूलो पहाड बनी आएको समस्यालाई मसँग कुनै विकल्प थिएन। मेरो मनभित्र उठेको आँधी बेहरीको ती ख्याल गरिन मैले। मेरो अनिच्छाको बावजुद पनि मेरो विवाह पोखराको सुमन नामको केटासँग तय भयो। विवाहको दिन तोकियो, विवाह पनि भव्य रूपमा सम्पन्न भयो। म सुमनकी बेहुली भए, म सुमनको घरमा बुहारी बनी भित्रिन पुगे। सबै घर परिवारले कति सुन्दर बुहारी, कति लच्छिनकी बुहारी भनी प्रशंसा गर्न थाले। मलाई देखेर सबै परिवारहरू खुसी थिए, सुमन पनि निकै खुसी भएका थिए। यतिकैमा राति भयो, मलाई सुमनको साथ सुहाग रात मनाउनु पर्ने भयो। बिचारा सुमन, उनको के नै दोष थियो र? उनले कस्तो सपना मनभरी बुनेको थिए होलान्। म र सुमनको एउटै बिस्तारामा रात बित्यो। सुमन मनभरिका आफ्ना भावना मलाई बर्साउन खोज्थ्यो, तर पनि म सुमनको न्यानो अङ्गालोमा बाँधिन सकिनँ। सुमनले पनि मलाई कुनै कर्काप जबरजस्ती गरेनन्। सुहागरात पनि नीरस र अपुरो भयो। सुहागरातमा पनि म मेरो प्राण प्यारो नितेशलाई नै सम्झी तडपिरहेकै थिएँ। मेरो मस्तिष्कमा नितेशको बास थियो, कसरी म सुमनसँग स्वागत मनाउन सक्थे र? नितेश बिना मेरो संसार अन्धकार भएको थियो। मुटु त एउटा हुँदो रहेछ, तर एउटा मुटु कसैलाई दिइसकेको थिए, फेरि कसैलाई दिन नसकिँदो रहेछ। मेरो मनमा उथल पुथल भुइँचालो गइरहेको थियो। ती पोखराका सुन्दर प्रकृतिले मेरो मनभित्रको उथल पुथललाई बुझ्न खोजिरहेको भान हुन्थ्यो। सुमनको अति सुन्दर महल मेरो लागि मसान घर जस्तै भएको थियो। मेरो आँखामा वर्षाको झरी जस्तै झरी बर्सिरहेको थियो। मेरो मन केही गरे पनि खुसी हुन सकेन। सुमन मेरो खुसीका लागि धेरै ठाउँ घुमाउन लैजान्थे। पोखराको सुन्दर प्राकृतिक र सुन्दर सहरभित्र म आफै हराइसकेको महसुस हुन्थ्यो। केही गरे पनि उसले म खुसी हुन सकिनँ। धेरै रातहरू सुमनको साथ यसै गरी बिते। म कहिले पनि सुमनको न्यानो अङ्गालोमा बाँधिन सकिनँ। सुमन मेरो मन जित्ने धेरै कोसिस गर्थे। उनका मनभरिका भावना र चाहनाहरू मलाई वर्षाएका हुन्थे, तर पनि मेरा मनले सुमनलाई स्वीकार गर्न सकेन। यस्तै गरी 6 महिना बित्यो। सुमनका सिन्दूरले मात्र मलाई रङ्गायो। सुमनको निर्दोष भावनाले मलाई रङ्ग्याउन सकेन। म आफैले आफूलाई प्रश्न गर्थे, सुमनको विशाल एकोरो मायालाई मेरो मनले तिरस्कार गरिरहेछ। बिचारा सुमन के नै दोषी थियो र? मेरो नितेशसँगको फोनमा कुरा भइरहन्थ्यो। मेरो बिहाल देखेर नितेश निकै दुखी हुन्थे। ऋतु, तिमी सुमनको भइसक्यौ, सुमनसँगै खुसी भएर बस। म जति सुखी घाइते भए पनि तिम्रो खुसी मेरो खुसी हो। ऋतु, तिमीले आफूलाई सम्हाल्न सिक, नितेशले सम्झाउँथे। तर पनि नितेशसँगको प्रेम झनै मेरो विवाह पश्चात नटुट्ने डोरी जसरी लम्बिँदै गयो, सागरसरी गहिरिँदै गयो, मनै मनको नाता अझै कसिँदै गयो। यत्तिकैमा मेरो बिहेको परीक्षा आयो। मैले चितवन माइती घरमा गएर परीक्षा दिनुपर्ने भयो। म माइत गए, परीक्षा पनि सकियो। मेरो नितेशसँग फेरि धेरै जसो भेट भइरहन थाल्यो। म फेरि नितेशको न्यानो अङ्गालोमा हराउन थालेँ। साँच्ची नै यस मनले नितेशको न्यानो अङ्गालोबाट अलग हुन चाहेन, पटक्कै चाहेन। हामी दुवै छुट्टिन नसक्ने अवस्थामा थियौँ। फेरि हाम्रो मिलन भयो। हामी दुवैसँगै जिन्दगी बिताउने निर्णयमा पुग्यो। म नितेशको घरमा नितेशकी जीवनसाथी भएर एकसाथ हामी बस्न थाल्यौँ। नितेशको साथ मेरो लागि स्वर्गसरी भयो। लाखौँ सपनाहरू हामीले बुनेका थियौँ, ती सपनाहरू बिस्तारै बिस्तारै पुरा भए कि जस्तो लाग्न थाल्यो। नितेशसँगका मिठा क्षण अति नै रोमाञ्चित भए।
म नितेशको नयाँ स्नेही व्यवहारले अझ लट्ठिँदै गएँ।

0: PFBS Gorkha Radio.
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

बिस्तारै बिस्तारै उनी प्रतिको सदाको लागि समर्पित भए म। यस्तै अति मिठो क्षण बिताउँदै थियौँ हामी। आखिर मैले मेरो जीवनको खुसी पाएँ। तर समाजका दृष्टिले म हेर्दा मैले सुमनप्रति घात गरिरहेको थिएँ। एउटा निर्दोष र अन्जान व्यक्तिलाई धोका दिँदैछु भन्ने मलाई एक मनले भन्दथ्यो भने अर्को मनले आफ्नो खुसी पाएर म मख थिए। म लामो समयसम्म सुमनको घर पोखरा नफर्केपछि सुमन मलाई लिन चितवन मेरो माइती घर आएछन्। त्यस समय म सुमनकी नभएर नितेशकी भइसकेको थिएँ। एक मनले त सुमनलाई धोका दिनु हुँदैन भन्थ्यो भने फेरि भावनाले नितेशलाई छोड्न समेत मानेन। सुमन म प्रतिको एकरो प्रेममा गहिरिसकेको रहेछन्। बुद्धि र मनको कुस्तीमा मेरो जीवन मिचिँदै थियो। साँडेको जुदाईमा मिचिएको बाचो जस्तै भनेर जहिले पनि मसँग ऋतु तिमी जस्तै अप्सरा जीवनसाथी पाउनु मेरो भाग्य हो भन्ने गर्थे। सुमनको एकरो प्रेमले मलाई निकै नै आभारी बनाएको पनि थियो। तर के गर्ने, साँच्ची नै मुटु त एउटा हुँदो रहेछ अनि एउटा मुटुलाई दुई ठाउँमा बाँड्न पनि नसकिँदो रहेछ। छ महिनाको सुमनसँगको साथमा मलाई सुमनले कहिले पनि मेरो इच्छा विपरीत कुनै दबाव दिएनन्। विधिपूर्वक विवाह गरेकी श्रीमती भए पनि मैले उनलाई लोग्नेले पाउने अधिकार उपभोग गर्न दिएको थिइनँ। उनले मेरो मन जित्न निकै कोसिस गरेका पनि थिए। तर पनि मेरो मनमुटु कहिले सुमनलाई दिन सकिनँ, कहिले मेरो माया दिन सकिनँ सुमनलाई। आखिर म आफ्नै प्रेमी नितेशसँग साथ हुन पुगे, नितेशको प्रेममा रमाउन पुगे, नितेशको अङ्गालोमा हराउन पुगे, नितेशसँग जिन्दगी बिताउने निर्णय समेत गरे। यो सबै कुरा सुमनलाई थाहा भयो। सुमनले आफूलाई सम्हाल्न सकेनछन्। उनले मलाई एउटा पत्र लेखेर पठाए। मेरी प्राण प्यारी ऋतु, जन्मौ जन्म तिमीलाई प्यार। तिमीले जे गर्यो राम्रो गर्यो, तिम्रो केही दोष छैन। प्रिया, तिमी मेरो धड्कनमा हरदम रहिरहनेछौ। प्रिया, तिमी भौतिक रूपमा मेरो साथ नभए पनि मेरो प्रेम तिम्रो साथ सदा सदाको लागि बाँचिरहनेछ। मेरो सम्पूर्ण सम्पत्ति ऋतुलाई दिनु ऋतुको कुनै दोष छैन भनी बा आमालाई सम्बोधन गर्दै लेखेको पन्नाको पत्र सिरानीमा राखेर विसेवन गरेर उनी सदा सदाको लागि यो संसारबाट बिदा भएछन्। म मेरो नितेशसँगको पुनर्मिलनले संसारको सबै कुरा बिर्सिएर रमाउँदै थिएँ। एक्कासी सुमनको मृत्युको खबरले मलाई आकाशबाट खसे जस्तै भयो। म भाव विभोर भए। सुमनले म प्रति गरेको मायालु व्यवहारले विच्छेद भए। सुमनले मायाको भिख मागे पनि मैले माया दिन सकिनँ। किन सकिनँ? जीवनको भिख मागे जीवन दिन सकिनँ। निकै पश्चाताप भयो। साँच्चै जिन्दगी भरको लागि पश्चाताप भइरहेछ। साँच्चै पश्चाताप भइरहेछ।

आदरणीय श्रोताहरू, यतिन्जेल यहाँहरू माझमा राखेँ मैले एउटा गीतिकथा, जुन गीतिकथाको शीर्षक रहेको थियो मनाउन नसकेको सुहागरात। पक्कै पनि यो कथा सुनेपछि यो कथाको भाव यहाँले बुझिसक्नु भएको छ। जुन कथा लेख्नु भएको थियो बाँके नेपालगञ्जकी श्रेष्ठा हुनुहुन्छ कल्पना खरेल। कल्पना खरेलको कलमबाट लेखेको यो कथा राखेँ मनाउन नसकेको सुहागरात। उहाँका थुप्रै कथाहरू मैले राखिसकेको छु बेबिस गोर्खारेरीमा, र उहाँको उपन्यासको पनि केही अंश मैले कथा बनाएर पढि पनि सकेको छु। नेपालगञ्ज बाँकेकी श्रेष्ठा कल्पना खरेल।

गीत लेख्नु भएको थियो गीतकार आनन्द अधिकारीले पनि सङ्गीत रहेको थियो सङ्गीतकार आशिष अभिरालको अनि गीति कथा मनाउन नसकेको स्वागतको कथावस्तुलाई बाँध्ने क्रममा जोड्ने क्रममा अर्को एउटा गीत राखेँ मैले लाखौँ सपना बोकी आए जुन गीतमा स्वर रहेको थियो हेम तामाङ र गायिका प्रविशा अधिकारीको भने गीत रचना हेम तामाङकै रहेको थियो सङ्गीत भने तारा प्रकाश लिम्बूको रहेको छ हेम साहब त्यतिखेर बेलायततिरै हुनुहुन्छ मिठो गीत गाउनुहुन्छ र आज मैले यो गीत गीतिकथाको कथावस्तुलाई बाँध्नको लागि राखेको थिएँ अनि अन्तमा मैले रोशन गुरुङको स्वरमा रहेको गीत राखेँ बालकृष्ण सजीवको गीत रचना सम्भोजित बास्कोटाको सङ्गीत अनि रोशन गुरुङको स्वर रहेको चुपचाप बस तिमी काहीँ पश्चातापको आगोले जलाउला यो गीत राखे कुनै टाका यो गीत चाहिँ यहाँले रेडियोमा धेरै सुन्नुभएको थियो होला बिआर सङ्गमले गाउनुभएको थियो र पछिल्लो समय रोशन गुरुङले आफ्नो एल्बम सम्बन्धमा यो गीत चाहिँ रि रेकर्डिङ गरेर गीतकार बालकृष्ण सजीव अनि सङ्गीतकार सम्भोजित बास्कोटाको अथोरिटी लिएर पुनः रिमेक त नगरौँ नभनौँ रि रेकर्ड गराउनु भएको थियो र यही गीतलाई मैले राखेँ यो कथावस्तुलाई बाँध्नको लागि मनाउन नसकिएको स्वागतको कथावस्तुलाई जोड्नको लागि बाँध्नको लागि र यी गीतहरूसँग जोडेका सम्पूर्ण स्रष्टा सर्जक र शिल्पी मनहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र हुन त यो कथा सोमबारको कार्यक्रममा मैले प्रसारण गर्नुपर्ने थियो तर राति समाज युकेको आयोजनामा हुन गइरहेको साङ्गीतिक कार्यक्रममा सहभागिता जनाउनको लागि बिमता घरती मगर सम्भवतः आजै या भोलि बेलाइ जाँदै हुन्छ त्यही भएर पनि अलिकति एक दिन या दुई दिन अगाडि हुन पाए हुन्थ्यो भनेर उहाँको आग्रहलाई स्वीकारेर मैले सोमबारको कार्यक्रममा उहाँलाई अतिथि गुरुमा निम्त्याएको थिएँ र सोमबारको लागि छुट्याइएको यो कथा चाहिँ मैले आज बुधबार राखेँ र अब भने चाहिँ तपाईँहरूको प्रतिक्रियाहरूलाई म कार्यक्रमको दोस्रो घन्टा दोस्रो चरणमा म समेट्दै जानेछु र आज यहाँहरूले गीत अनुरोध गर्न सक्नुहुन्छ कुनै गीत सुन्न चाहनुहुन्छ भने लेखेर पठाउन सक्नुहुन्छ र तपाईँले सुन्न चाहनुभएको गीतलाई चाहिँ म कार्यक्रमको दोस्रो खण्डमा राख्दै जानेछु ननिटन युकेबाट तारा प्रसाद च्यामजुङजीले रामकृष्ण ढकालले गाउनुभएको एउटा गीत मागिनिसक्नु भएको छ र सो गीतलाई चाहिँ म कार्यक्रमको दोस्रो चरणमा राख्नेछु है त भन्दै अब भने चाहिँ म यहाँहरू माझमा एउटा गीत राख्दै यहाँहरूलाई हाम्रो बेबिस गोर्खा रेडियोको समाचारतिर पनि लैजान चाहन्छु हरेक एक एक घन्टाको अन्तरालमा यहाँहरूले बेबिस गोर्खा रेडियोबाट देश तथा विदेशको समाचारहरू सुन्दै आइरहनु भएको छ र अब केही मिनट पश्चात फेरि बाँकी ताजा खबरहरू लिएर न्युज डेस्कका साथीहरू आउने नै हुनेछ र यसबिचमा भने यहाँहरूलाई समाचारतिर लाने क्रममा एउटा गीत राख्न चाहन्छु पूर्वेली मारुनी झल्को दिने गीत छ हरि राईको स्वरमा गीत रचना अनि सङ्गीत पनि हरि राईकै रहेको छ स्वर पनि हरि राईकै रहेको छ फेल्थम लन्डनबाट सधैँ नै कार्यक्रम सुन्नुहुन्छ र बेबिस गोर्खा रेडियोलाई अत्यन्तै माया गर्ने सर्जक पनि हुनुहुन्छ हरि राईजी बेबिस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो यसै कारण पनि भन्ने गर्छु सबैको रेडियो सधैँको रेडियो भनेर अहिलेलाई भने हरि राईको स्वर शब्द सङ्गीत रहेको यही गीत यहाँहरू माझमा

0: सुदूरपश्चिम र कर्णालीमा काँग्रेस एमालेको गठबन्धन भत्किएको छ।
1: सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि गठबन्धन भत्किएको हो। कर्णालीमा एमाले नेतृत्वको सरकारबाट काँग्रेसका चार मन्त्रीले राजीनामा दिए लगत्तै सुदूरपश्चिममा एमाले मन्त्रीहरू बर्खास्त भएका हुन्। सुदूरपश्चिम सरकारमा एमालेका तीनजना मन्त्री र एकजना राज्य मन्त्री थिए। काँग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट कृषि मन्त्री वीरबहादुर थापा, आन्तरिक मामला मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार राज्य मन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो। केन्द्रमा नेताहरूसँग छलफल गरेर आज काठमाडौँबाट धनगढी फर्किएका मुख्यमन्त्री शाहले कार्यालय पुगेपछि एमाले मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले मन्त्री हटाउने निर्णय गर्नुभएको हो। सुदूरपश्चिमको नयाँ बजेटमा काँग्रेस एमाले बीच विवाद थियो। यता कर्णाली सरकारमा सहभागी काँग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। आजको मन्त्री परिषद बैठक बस्नुअघि काँग्रेस मन्त्रीले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री यमलाल कणेलले निर्देशनालय र तालिम केन्द्र खारेज गर्ने प्रस्ताव मन्त्री परिषदमा लगेपछि काँग्रेसबाट सहभागी मन्त्रीले राजीनामा दिएका हुन्। प्रदेश सरकारले कृषि विकास र पशुपन्छी विकास निर्देशनालय सहित कृषि तालिम केन्द्र लगायतका कार्यालय खारेज गर्ने निर्णय गरेको थियो। एमाले नेतृत्वको कर्णाली सरकारमा काँग्रेसबाट आर्थिक मामला मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, पर्यटन मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत मन्त्रीमा विजय बुढा सहभागी हुनुहुन्थ्यो।
0: बुटोलमा नक्कली नोट छाप्ने गिरोहका एकजना भारतीय सहित छ जना पक्राउ परेका छन्।
1: रूपन्देहीको बुटोल छ। नेपालगञ्ज रोडको पसलबाट नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने उपकरण सहित छ जना पक्राउ परेका हुन्। नक्कली नोट छाप्ने गरेको फेला पारेपछि बुटोल एघारका गंगा कुमारी पूर्व छाने, कास्की पोखरा एकका किरण कृष्ण तिवारी, कपिलवस्तु बाणगंगा एकका संजय थारू र भक्तपुर चाँगुनारायण एकका रामचन्द्र खत्रीसँगै दोलखा सैलुङ चारका पासाङ तामाङ र भारत पश्चिम बंगाल सिलिगुडीका वासुमित्र आनन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू बसेको घर र कोठामा खानतलासी गर्दा 1000 दरका 622 नक्कली नोट समेत बरामद गरिएको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ। प्रहरीले फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन र 6 मोबाइल फोन पनि बरामद गरेको छ।
0: नेपाली काँग्रेसले वर्तमान सरकारमाथि सुकुम्बासी परिवारको आत्महत्या दुरुत्साहनको मुद्दा लगाउन माग गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद गीता गुरुङले सुकुम्बासी बस्तीमा डोजर चलेपछि 9 ज्यान फालिसकेको भन्दै सरकारमाथि आत्महत्या गर्न बाध्य पारेको मुद्दा लगाउनु पर्ने माग गर्नुभएको हो।
2: 18 रविन तामाङ, 57 इन्द्रबहादुर राई, 50 कमला बलमपाखी, 68 कर्ण बहादुर श्रेष्ठ, 36 भेषराज दर्जी, 66 पार्वती बिक, 39 सुशीला थापा मगर, 75 रतन देवी मलाहानीदेखि 18 महिनाका उज्जवल तामाङसम्मले राज्यले लिएको अव्यवहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो। म उहाँहरू सबैप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छु र यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु। राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुम्बासीहरूले श्रृङ्खलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्साहन हो। आत्महत्या दुरुत्साहनको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने?
0: सांसद गुरुङले आफूमाथिको आक्रोशलाई स्टन्टले ढाकछुप गर्न र आम नागरिकको ध्यान मोड्न वर्तमान सरकार खप्पिस बनेको आरोप समेत लगाउनु भएको छ।
2: प्रश्न उठ्दा त्यसलाई स्टन्टले छोपेर विषयान्तर गर्ने प्रयास सरकारको लागि अब पुरानो शैली बनिसकेको छ। मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो। तत्कालीन सचिव कृष्ण हरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटसमा रमाइलो चल्यो। किर्तिपुर स्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे हाहाकार मचियो। यता आत्मदाहका 3 घटना त्रिपुरेश्वर, बुद्धनगर र सरलाईमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन कुमार थापाज्यूको निवास अघिल्तिर गाडी राखिएको फण्डा आएको छ। यी केही प्रतिनिधिमूलक उदाहरणहरूले प्रष्ट भन्छ सरकार विषयान्तर गर्न माहिर छ।
0: मुलुकभर झण्डै 55% धान रोपाई भएको छ। कृषि विभाग बाली विकास केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यो वर्ष 13,70,000 हेक्टरमा धान रोपाई हुने अनुमान छ। अहिलेसम्म झण्डै 7,00,000 हेक्टरमा रोपाई सकिएको छ। गएको वर्ष यो अवधिमा 60% रोपाई सकिएको थियो। हालसम्म सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्रै भएको विभागको तथ्याङ्क छ। यो हप्ता मुलुकका धेरै ठाउँमा पानी परेकाले अब रोपाईले तीव्रता पाउने केन्द्रको भनाइ छ। रोपाईको चटारो परिरहेका बेला किसानले भने मल नपाएको गुनासो गरेका छन्। सरकारले भने मलको अभाव नरहेको दावी गरेको छ। कृषि मन्त्रालयका अनुसार 92,500 टन रासायनिक मल मजदात छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर आदरणीय श्रोताहरू, खेल्नुसम्म खेल्यो लुट्नुसम्म लुट्यो, एउटी नारीको विवक्षमा भनौँ वेदना, आज भनौँ एउटी नारीको अस्मितामाथि कोही कसैले खेल्दाको एउटा नमिठो बिम्ब टिपेको गीत राखेँ मैले यहाँहरू माझमा। गीतकार कल्पना खारेलको गीत रचना, सन्तोष श्रेष्ठको सङ्गीत अनि गायिका अन्जु पन्तको स्वरमा, र यसै गीतको साथ मैले आजलाई कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको दोस्रो खण्ड अर्थात् दोस्रो चरणको उठान गरिसकेछु। र बसाईमा फेरि पनि बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम पुनः स्वागत गर्न चाहन्छु। र आज मैले यसै गीतकार कल्पना खारेलद्वारा लेखिएको एउटा कथा राखेको थिएँ, मनाउन नसकेको स्वागत गीती कथा। र अब भने सम्पूर्ण श्रोताहरूलाई यो बसाईको दोस्रो चरणमा पुनः स्वागत गर्न चाहन्छु। र यति बेला भने यहाँ ताराप्रसाद च्यामजङजीले अघि नै लेखेर पठाउनु भएको बेलायत बाछ्यो सेवारो तुलसीजी, गीती कथा साह्रै राम्रो अनि गीती कथा साथ सुन्दै हाजिरी जनाए। आज यो गीत अनुरोध गर्छ है हजुर, फुलको आफ्नै कथा छ, रामकृष्ण ढकालको स्वरमा रहेको गीत भनेर उहाँले माग्नु भएको छ। रामकृष्ण ढकालको स्वरमा रहेको फुलको आफ्नै कथा छ जुन गीत मणि भट्टराईको गीत रचना र बिबी अनुरागीको सङ्गीत रहेको गीत माग्नु भएको छ हाम्रा ताराप्रसाद च्यामजङजीले। सुरुमै माग्नु भएको यो गीत म राखि नै हाल्छु, तर त्यसभन्दा अगाडि यहाँ मिनी कालीकोटे राई लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ, आसपोर्ट क्यानबाट नमस्ते तुलसीदाई, सुरुबाट नै सुनेर बसिरहेछ, आजको गीत कथा सुनि रहेको छु है, गीती कथा साह्रै सुन्दर लाग्यो, धन्यवाद छ कथाकार र दाइलाई भन्नुभएको छ। मिनी कालीकोटी राईजीले केन्टबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र खुसीको कुरा श्रोताहरू, आजको कथाको कथाकार कल्पना खरेल जो काठमाडौँबाटै कथा सुनिरहेको छ, साह्रै राम्रो रेकर्ड भएछ, बधाई तपाईँलाई अनि आभार छु है तपाईँप्रति, हार्दिक धन्यवाद भनेर लेख्नु भएको रहेछ कल्पना खरेलजीले। कल्पना खरेलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आफै स्रष्टा हुनुहुन्छ, अत्यन्तै राम्रा राम्रा कथा कविता गीतहरू लेख्नुहुन्छ, थुप्रै किताबहरू उहाँको प्रकाशन भइसकेको छ, र पछिल्लो समय धेरै उहाँका उपन्यासहरू आइरहेछ, र मैले पुरुष उपन्यासका केही खण्ड त मैले कथाको रूपमा वाचन पनि गरिसकेको छु। कल्पना खरेलजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम पनि सुनिराख्नु भएको छ, र यहाँलाई धन्यवाद दिँदै अब भने म रामकृष्ण ढकालको स्वरमा रहेको गीत राखिहाल्छु। ताराप्रसाद च्यामजङजीले बेलायतबाट माग्नु भएको हो यो गीत, नन्टन युकेबाट। अहिलेलाई भने यही गीत यहाँहरू माझमा, बिबी अनुरागीको सङ्गीत अनि मणि भट्टराईको गीत रचनामा।

रामकृष्ण ढकालको स्वरमा रहेको यो गीतको अनुरोध चाहिँ ननिटन युकेबाट ताराप्रसाद च्यामजुङजीले गर्नुभएको थियो। ताराप्रसाद च्यामजुङजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबिस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सुनेर गीत अनुरोध गर्नुभएकोमा यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि हरि राईजी लेख्नुहुन्छ, फाल्थाम लन्डनबाट हुनुहुन्छ उहाँ। तुलसा नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु। है आजको गीती कथा साह्रै राम्रो, सुन्दर र मर्मस्पर्शी लाग्यो। उस्तै मिठो गीत कथाकारज्यूलाई धेरै धेरै साधुवाद। यो मर्मस्पर्शी कथाको लागि हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँ निरन्तरता पाइरहोस् शुभकामना छ। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले झनै सुनमाथि सुगन्ध थपिदिनुभयो। कथाकारज्यू र प्रसुदा तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना। अनि सर मिल्छ भने आज वरिष्ठ हाम्रा गीतकार आदरणीय दाई एनपी परदेशीज्यूको एउटा रोमान्टिक गीत हेल्लो सुन्दैछौ यसपालि त नेपाल आउने आफ्नै अभिरुचिमा सुन्न चाहे र तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई पनि सुनाउन चाहे। हरि राई फेल्तम लन्डन भन्ने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु हरि राईजीलाई। उहाँले चाहिँ नर्थ क्यारोलिनामा रहनुभएका गीतकार एनपी परदेशीले लेख्नुभएको गीतको अनुरोध गर्नुभएको छ। हेलो सुन्दैछौ, यो गीत म राखिहाल्छु तर यो गीत मैले यहाँ कैलाश अन्ता लिम्बूको लागि पनि सुनाउन चाहेँ। उहाँले पनि यहाँ लेख्नु भएको रहेछ, कैलाश अन्ता लिम्बूले नन्टन युकेबाट। नमस्ते तुलसीदाई, बुधबारको लभली कार्यक्रम स्वर्णिम सङ्गममा गीत कथा मनाउन नसकेको स्वागत, सुनेर इन्जोय लिइरहेको थिएँ। तुलसीदाई हजुरकै रोजाइमा कुनै एउटा गीत राखिदिनु पऱ्यो आफ्नै अभिरुचिमा। यो गीत चाहिँ म आफ्नै आफन्तजन फेसबुकका साथीहरू र स्वर्णिमसँग कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु भन्ने लेख्नु भएको छ। म ननिटन युकेमा रहेका कैलाश अन्ता लिम्बू र हरि राईजीको लागि एनपी परदेशीको रचना रहेको यो गीत राख्न चाहन्छु। गीतकार एनपी परदेशीले लेख्नुभएको गीत हो, कविता श्रेष्ठ र निशान भट्टराईको स्वरमा।

बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

हामी नदीका दुई किनारा, हाम्रो सङ्गम असम्भव छ। निकै पुरानो गीत, कुनै ताका रेडियो नेपालमा धेरैचोटि अनुरोध सङ्गीतमा बज्ने गीत यहाँ माझमा राखेँ मैले। सुदेश शर्माको स्वरमा सूर्य शर्माको गीत रचना अनि चन्द्रराज शर्माको सङ्गीत रहेको थियो। शर्मा स्क्वायरको सहकार्य रहेको गीत चाहिँ यहाँ माग्नु भएको थियो नूतन भूषालजीले इजरायलबाट। फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत। यहाँ मैले नूतनजीको अनुरोधको गीत राखिसकेको छु। उहाँ लेख्नुहुन्छ, भयानक पहिरो गएछ, सबै सुरक्षित रहेर विचार गरेर मात्र यात्रा गर्नुलाई, नमस्कार सर सुनिरहेछु भनेर लेख्नु भएको छ। आज मैले चाहिँ यो विशेष गरी यो हाम्रो गृह जिल्ला इलाम जाँदाखेरि बाटोमा पर्ने यो राजद्वाली पुलदेखि ठ्याक्कै पारिपट्टि यो भन्ज्याङभन्दा मुनतिर जब मेची राजमार्गको यो इलाम खण्ड छुन्छ पुल क्रस गरे पश्चात, त्यो ठाउँमा विगत केही वर्षदेखि निरन्तर पहिरो गइरहेछ र यस वर्ष चाहिँ अलि बढी नै क्षति पुगेको छ र यो बाटोबाट मान्छे हिँड्न पनि गाह्रो छ। अहिले मोटरसाइकल कुनै गाडीहरू हिँड्न सकिरहेको छैन। केही दिन अगाडि यही पहिरोको मुखैबाट एउटा ट्रक पनि खसेको थियो तल बगरमा, तर कुनै मानवीय क्षति त भएन। मैले यही भनौँ तस्विर राखेको थिएँ, नूतनजीले भयानक पहिरो भनेर लेख्नु भएको रहेछ। अहिले त हाम्रो इलाम पनि कडाली जस्तै भइसकेको छ है, राज्यले अलिक चाँडो ध्यान दियोस् भन्न पनि चाहन्छु। अनि अगाडि लेख्नुहुन्छ, गीती कथा मार्मी कथाकारज्यूलाई बधाई, साथै मिठो वाचन कथा प्रस्तुत तुलसी सर प्रतिपिण नमन, पुरानो गीत हामी नदीका दुई किनारा हाम्रो सङ्गम असम्भव छ, यो गीत सुन्न र सुनाउन चाहन्छु, बजाइदिनु होला है, समयले साथ दिएमा भन्नुभएको छ। समयले मजाले साथ दियो र तपाईँको गीत पनि राखिसकेँ। नूतनजी आफै पनि गीतकार हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अर्का कवियात्री हुनुहुन्छ शर्मिला अधिकारी, अहिले कनेक्टिकट युएसएबाट। तुलसी सर नमस्कार है, कल्पना खरेलजीको कथा साँच्चै सुन्दर थियो, मर्मस्पर्शी थियो, शुभकामना छ कल्पनाजीलाई भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। कनेक्टिकट युएसएमा रहेकी कथाकार हाम्रा माफ कवियात्री शर्मिला अधिकारीजीलाई, अनि यता नर्थ क्यारोलिनाबाट आन्पी परदेशजीले लहै, यताको बिहानीमा बिएबेस गोर्खा रेडियोको कार्यक्रम स्वर्णिम सङ्गम सुन्दै गर्दा कथा पनि सुने, यसै मेसोमा फेल्तम लन्डनबाट हरिराईजीले मेरै गीत अनुरोध गर्नुभएछ, उहाँलाई पनि एक भारी धन्यवाद दिन चाहन्छु है, आसिङ भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। हाम्रो एनपीजीलाई पनि अघि हरि राईले एउटा गीत माग्नु भएको थियो, एनपी परदेशीको रोमान्टिक गीत भनेर मैले सुनाइसकेको छु, र हरि राईजीले पनि मलाई धन्यवाद भनेर लेखिसक्नु भएको छ, यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। गीतकार लीलाराज कामबाङजी लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ उहाँ, अक्सफोर्डबाट, मुटु र मनमा मिचेको मायाको दोसाधमा कस्तो विडम्बना मनाउन नपाएको सुहागरात, आहा कस्तो मिठो शब्द लेख्नु भएछ गीतै जस्तो, मुटु र मनमा मिचिएको मायाको दोसाधमा कस्तो विडम्बना मनाउन नपाएको सुहागरात, अत्यन्तै मिठो मार्मिक दुःख र पीडाले भरेको शब्दहरूबाट कोरेको यो कथा मलाई मन पर्यो, धेरै धेरैको वास्तविक जीवन यस्तै पनि हुने गर्दछ सायद, देवता ढुङ्गामा चाहिँ यात्री हावाको बेगसँगै बहँदै जाने ढुङ्गाहरू बास कति बेला कहाँ कुन क्षितिजमा पुग्ने हो थाहा हुन्न, यात्रीको गन्तव्य प्राप्त भयो भएन, तर कथा सुन्न मजा आयो, कथाकारज्यूलाई फुलको माला, तपाईँ तुलसी बस्ने सरलाई सुनको माला, अनि सुन्ने श्रोताहरूमा मेरो पनि पानको पात, एकदम प्रेममय सम्झना, अनि होमा लिम्बू दिदी, शकुन्तला खत्री दिदीहरू, अनि सोना कन्दङबा, सुमी लिम्बू, कला च्याम्जुङ, जुनिना राई बहिनीहरू, द्वारिका थापा मगर सम्धी, साथै शर्मिला अधिकारी बहिनी, नूतन भूषालजी, जानु कामबाङ लिम्बू, सबैमा सेवा, अनि मिल्छ भने आज श्रेयसी च्याम्जुङ बहिनीको स्वरमा जानु कामबाङ लिम्बूको शब्द रहेको कैयौँ प्यासी रातहरू बोलको गीत समर्पण गर्न चाहन्छु है, सेवारो भन्नुभएको छ, सेवारो नोगेन भन्न चाहन्छु लीलाराज कामबाङजीलाई, अवश्य पनि म त्यो गीत राख्नेछु है त, केही यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि नूतनजीले तपाईँलाई थप्नु भएको छ, हजुरलाई मिठो सम्झना भनेर नूतनजीले
यो पनि जानकारी गराइहाले। स्वयं जानु कामाङ लिम्बू पनि नमस्कार तुलसी बस्नेतजी, यति कथा सुन्न छुटे कामले गर्दा सेकेन्ड आवरदेखि सुन्दैछु है, हेभ अ गुड टाइम। कथाकार कल्पनाजीलाई कङ्ग्रेचुलेसन भनेर गीतकार पनि हुनुहुन्छ जानु कामाङ लिम्बू, हङकङबाट लेख्नु भएको छ। जानु कामाङ लिम्बूलाई धन्यवाद दिँदै यति बेला भने उता काकाले हाम्रा लिलाज कामाङजीले जानु जी तपाईँकै रचनाको गीत माग्नु भएको छ, मलाई यो गजल हो कि जस्तो लाग्छ, गजल शैलीको जस्तो लाग्छ। अहिलेलाई भने म जानु कामाङ लिम्बूले लेख्नुभएको यही गीत यहाँहरू माझमा राखिहाल्छु, कयौँ प्यासी रातहरू।

का यो प्यासी रातहरू यो गीत राखे मैले गीतकार लीलाज काम्बाङजीले अनुरोध गर्नुभएको थियो. जानु काम्बाङ लिम्बूको रचना रहेको गीत भनेर श्रेयसी च्यामजुङजीकै स्वरमा रहेको यो गीत राखेँ मैले. उसो त यति बेला भने जानु काम्बाङजीले पनि कार्यक्रम सुनिरहनु भएको छ हङकङबाट, उहाँहरूको पनि प्रतिक्रिया पढिसकेको छु. जानु काम्बाङजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि गीत अनुरोध गर्नुभएकोमा लीलाज काम्बाङजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. होमा पाइम लिम्बू लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले बेलायतबाट हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ. उहाँ आफै पनि गीतकार हुनुहुन्छ होमाजी, र उहाँको प्रतिक्रिया पढिहाल्छु. यहाँ धेरै प्रतिक्रियाहरू मैले देखिरहेको छु. उहाँहरूको प्रतिक्रिया पढ्ने क्रममा होमा पाइमको प्रतिक्रिया दिएछु. उहाँ लेख्नुहुन्छ, सेवारो तुलसीज्यू, कतै पहिरो कतै डोजर विरक्त लाग्ने सिन देखियो. यस्तै हो प्रकृति, प्रकृति र मानिसको जिन्दगी एकै नाश कहाँ हुन्छ र गीती कथा मार्मिक थियो. समयले साथ दिएमा हजुरको नयाँ गीत सुन्न मन लागेछ. हिजै मात्र मैले पनि टिकटक बनाएको छु है नगेन भन्नु. अहो खुसी लाग्यो तपाईँको टिकटक चाहिँ पाउन है, म पनि हेर्नु पऱ्यो. यसो लिङ्क पठाइदिनु होला. मेरो गीतभन्दा पनि केही छिन पश्चात तपाईँकै रचना रहेको एउटा गीत सुनाउला श्रोताहरूलाई. यहाँलाई धन्यवाद दिन चाहन्छु. खेलमती लिम्बू लेख्नुहुन्छ बेलायतबाट, नमस्ते सेवारो तुलसीजी, मिठो गीती कथा सुने मुटु छुयो. आज पनि गीत सङ्गीत सुन्दैछु है, एउटा गीत सुनाइदिनु होला है भन्नुभएको छ. धन्यवाद दिन चाहन्छु खेल मोती लिम्बूज्यूलाई. केही छिनपछि म एउटा गीत सुनाउला तपाईँको लागि. वाइके सरलजी काठमाडौँबाट लेख्नु छ, नमस्कार तुलजाई, आजको कार्यक्रम सुरुबाटै सुन्ने मौका मिल्यो. गीती कथा पनि सुने, मार्मिक थियो, राम्रो थियो. एकातिर सिङ्गारिक भाव र अर्कोतर्फ एक प्रकारको अभाव अनि मिठो तडपाईलाई कथाकारले शब्दजालमा मजाले घोल्नुभयो जस्तो पनि लाग्यो. आफ्नो मनभित्र उठेका विभिन्न द्वन्द्वात्मक विचारलाई निकै मिठो तरिकाले शब्दजालमा बुन्न पनि कथाकार सफल देखिनुभयो. कथाकारलाई बधाई छ. कथामा टक्क मिल्ने तपाईँको गीत छनौटले पनि कथालाई अझै सुन्दर बनाएको थियो भने लेख्नु भएको छ वाइके सरलजीले. उहाँ चाहिँ काठमाडौँबाटै हुनुहुन्छ, सधैँ नै कार्यक्रम सुन्नुहुन्छ. उहाँ पनि समय मिलाइ मिलाइ हामीलाई सुनेर साथ दिनुहुन्छ. वाइके सरलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. उहाँले चाहिँ रामचन्द्र काफ्लेको स्वरमा रहेको एउटा गीत माग्नु भएको छ. वाइके सरलजी अफगानिस्तान बस्दैदेखि बिएबिएस गोर्खा रेडियो सुन्नुहुन्थ्यो र नेपाल आएर पनि त्यो बानी हाम्रो तिलक सिंह पेलाको गीत याद आउँछ, खेल त बस्यो भने जस्तै. उहाँलाई पनि यो गीत सुन्ने एकदम बेबेस सुन्ने चाहिँ सधैँ भनौँ मौका मिल्दो रहेछ. अनि अन्य थुप्रै चोइजमा रेडियोहरू काठमाडौँमा हुँदाहुँदै पनि उहाँले चाहिँ बेबेस गोर्खा रेडियो नै सुन्नुहुँदो रहेछ र उहाँलाई धन्यवाद दिन चाहन्छु. र उहाँले चाहिँ रामचन्द्र काफ्लेको स्वर भएको गीत माग्नु भएको छ. यही गीत यहाँहरूमा आजमा

0: SBS गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

एचरी उडी गैदे यो गीत राखेँ मैले यहाँहरू माझमा। दिपा लामाको स्वरमा गीत रचना होमा पायम लिम्बूको रहेको थियो, सङ्गीत तार प्रकाश लिम्बूको रहेको थियो र होमा पायम लिम्बूले मेरो नयाँ गीत भनेर अनुरोध गर्नुभएको थियो। आज मैले मेरो आफ्नै रचनाको नभएर होमा पायमजीकै रचनाको गीत राखेँ। यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु र सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। र यहाँ ललित गुरुङ दाई र सती गुरुङ भाउजू बेलायतबाट लेख्नुहुन्छ, तुलसी सर नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुनेर आनन्दित भइरहेछौँ, भर्खरै घर आइपुग्यो अनि आजको गीत गर्दा साँच्चै नै मन छुने थियो। कहिले काहीँ बाबा आमाको इच्छा विपरीत जान नसकेर सुहागरात मनाउन नपाएका धेरै यथार्थ घटनाहरू रहे होला भन्ने अनुभूति भयो। कथा धेरै राम्रो लाग्यो र कल्पना नानीलाई हार्दिक बधाई। खोइ वाचन शैलीको त झन् के कुरा गर्नु, हजुरको प्रस्तुति सधैँ प्रस्तुतिले सधैँ कथालाई जीवन्त बनाइ दिने गर्दछ, त्यसैले हरेक पटक सुन्न झनै रमाइलो लाग्छ। यस्तै उत्कृष्ट सिर्जना र प्रस्तुति निरन्तर सुन्न पाएस, धेरै धेरै धन्यवाद। ललित गुरुङज्यू र सती गुरुङ भाउजूले लेख्नुभएको यो प्रतिक्रिया पढे उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु। जानु काम्बाङ लिम्बूले पनि एउटा कथा पठाउनु भएको छ, त्यो कथा इमेलबाट म प्रिन्ट गरि नै हाल्छु, सम्भव भएछ भने अर्को हप्ता राख्ने कोसिस गरौँला है त। जानुजी हङकङबाट हुनुहुन्छ अनि कैलाश अन्त लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट, मलाई धन्यवाद भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद तुलसी दाई, लिरिसिस दाई, एनपी परदेशी अनि सिङ्गर निशान भट्टराई र कविता को एकदमै मिठो गीत हेलो सुन्दैछौ राखिदिनु भएको भनेर लेख्नुभएको छ हरि राईजीले। अघि फेल्तम लन्डनबाट यो गीत अनुरोध गर्नुभएको थियो र मैले कैलाश अन्ता लिम्बूले पनि गीत छान्ने अभिभार मलाई दिनुभएको कारणले गर्दा मैले यो गीत चाहिँ उहाँको लागि पनि राखेँ। धन्यवाद दिन चाहन्छु कैलाश अन्ता लिम्बूलाई। अनि यहाँ होमा पायमजीले धन्यवाद भनेर लेख्नु भएको छ र यसै गरी यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगर दाईको अघि नै मैले प्रतिक्रिया देखिरहेको थिएँ, बल्ल यो प्रतिक्रिया फेरि मेरो नजरमा पुरै पढिहाल्छु। नमस्कार तुलसीजी, साथै आजको स्वर्णिमसँग कार्यक्रम मार्फत गीति कथा सुनेर बस्नु हुने विश्वभरिका श्रोताहरूमा हार्दिक नमन गर्दछु। तुलसीजी, 40-42 सालतिर कन्याम हुँदै इलाम जाँदा यो बाटोमा गाडी गुडाउँदा मलाई साह्रै डर लाग्थ्यो, आज पनि त्यस्तै भिडहरू देखेँ, पुराना यादहरू दिलाइदिनु भयो, हजुरलाई धन्यवाद। साथै हजुरको वाचनको मिठो गीत कथा मिठा मिठा गीतहरू सुनेर आनन्दित भएको छु, अधुरो प्रेमको कथा मार्मिक लाग्यो, मिलेमा एक मिठो गीत मेरो सम्धी लीलाराज कामबाङजीको गीत सुन्न मन लाग्यो र कवियात्री शर्मिला अधिकारी लीलाराज कामबाङ नूतन भूषाल मेरो जिल्लावासी चेली जुनिना राई यस्तै तेन्जी पाखरिन गायक हरि राईजी अनि गीतकार घनबहादुर थापा मगर लगायत तुलसीजी हजुर सबैलाई यो गीत सुनाइदिनुहुन्न अनुरोध गरे है भनेर द्वारिका थापा मगरजीले जर्मनीको हम्बर्गबाट लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु, उहाँले गीत छान्ने अभिभार चाहिँ मलाई दिनुभएको छ। लीलाराज कामबाङजी सम्धीलाई पनि सुनाउन चाहनु भएको रहेछ, म केही छिनपछि लीलाराज कामबाङले पनि लेख्नुभयो गीत सुनाउँछु है त, तपाईँको लागि पनि कार्यक्रम सुन्दै जानुहोला। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ देव ज्वेलरी अल्ट्रा ड्युकेबाट, नमस्कार तुलजी, कार्यक्रम सुनिरहेछु, आज इङ्ल्यान्डको जितको पर्खाइमा छौँ, गीत अनुरोध गर्ने दिन परेछ, आज आदरणीय दीप श्रेष्ठको कालजयी गीत कुनै पनि सुन्न मन लाग्यो कृपया भन्नुभएको छ प्रेम दाई देव ज्वेलरी अल्ट्रा सुट युकेबाट हुनुहुन्छ। प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज अर्जेन्टिना र इङ्ल्यान्ड बिचको सेमी फाइनल खेल हुँदैछ, अब दुईवटामा को फाइनलमा पुग्ने हो त्यसको व्यग्र भनौँ हामी प्रतीक्षामा छौँ। यो फुटबलले निन्द्रा बिगारिरहेछ, हिजो पनि स्पेन र फ्रान्सको चाहिँ फुटबल राति अबेरसम्म बसेर हेऱ्यो, बिहानै बनाइदियो, निखिल सुन्दर खेल भएको थियो र हिजोको अनुमान चाहिँ मेरो सही भयो। मैले आजको गेम चाहिँ स्पेनले 1+1=2 भनेर फुटबल सुरु हुनुभन्दा 2-3 घन्टै अगाडि पोस्ट गरेको थियो, ठ्याक्कै अब त्यो संयोग होला 2 गोल स्पेनको भएको थियो र आज दाईले इङ्ल्यान्डको जितको पर्खाइ मन्दछ, तपाईँको त्यो कामना पुरा होस् भन्न चाहन्छु। र अब पनि यी दुई गीत

आदरणीय श्रोताहरू, यो गीत पश्चात अब नै बेबेच गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको आजको बसाइको निर्धारित समय पनि सकिन लागिसकेको छ र अझै एउटा गीतको अनुरोध चाहिँ दीप ज्वेलरी अल्छोट युकेबाट प्रेम विश्वकर्म दाईले अनुरोध गर्नुभएको छ र आज हुने विश्वकपको यो अन्तिम सेमी फाइनल खेलमा चाहिँ इङ्ल्यान्डको जितको प्रतीक्षा गर्दै एउटा गीत राखिदिनु पर्यो दीप श्रेष्ठको स्वरमा रहेको कुनै पनि एउटा गीत भन्नुभएको छ। दीप श्रेष्ठ दाईका थुप्रै गीतहरू रहेका छन् र यति बेला भने चाहिँ कार्यक्रमको पुछारमा हाम्रा दीप ज्वेलरी अल्सोट युकेमा रहनुहुने प्रेम दाईको अनुरोधको गीत दीप श्रेष्ठको स्वरमा रहेको कति कमजोर रहेछ भाग्य यहाँहरू माझमा छाड्दै बिताउन चाहन्छु। गीत रचना युवान तोलाधरको रहेको छ, सङ्गीत यसमा दीप श्रेष्ठकै रहेको छ र यही गीत पुछारमा बिसौनीमा छाड्दै म भने कार्यक्रमबाट बिताउन चाहन्छु। सुनिदिनु भएकोमा सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। सुनेर जोडिनु नै सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु। अनि आजका कथाका कथाकार मनाउन नसकिएको सुहाग रातका कथाकी कथाकार कल्पना खरेललाई पनि धन्यवाद दिँदै तपाईँहरूको बाँकी बोल शुभ रहोस्, सुरक्षित रहोस् भन्दै बिदा हुन चाहन्छु। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका सबै काम कार्यवाहीमाथि रोक लगाएको छ। सर्वोच्चले यसअघि नै आयोगको काम रोक्न अन्तरिम आदेश दिएको थियो, तर अन्तरिम आदेशलाई आफ्नै हिसाबले व्याख्या गर्दै आयोगले पूर्व न्यायाधीश सेना र अख्तियारको छानबिनभित्र नपर्ने बाहेक अरूको सम्पत्ति छानबिन जारी राख्ने सूचना निकालेको थियो। आयोगले तत्काल सबैको सम्पत्ति जाँचबुझ रोक्नुपर्ने माग राखेर पूर्व न्यायाधीश फोरमका अध्यक्ष एवं सर्वोच्चका पूर्व न्यायाधीश टोप बहादुर सिंह ठकुरी र लिगल इनोभेसन सेन्टरका संस्थापक अधिवक्ता मणिराम उपाध्यायले भिन्ना भिन्नै रिट हाल्नु भएको थियो। रिटमाथि सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्कालका लागि सबै काम कार्यवाही रोक्न आयोगका नाममा अन्तरिम आदेश दिएको हो। अब सर्वोच्चको पूर्ण इजलासबाट अर्को आदेश नआएसम्म कसैको पनि सम्पत्ति छानबिन र विवरण माग गर्न नपाउने आदेश भएको फोरमका सचिव पूर्व न्यायाधीश युवराज सुवेदीले जानकारी दिनुभएको हो। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासमा हुने कालोबजारी कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि अध्ययन अनुसन्धान गरी 7 दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। पुराना ग्यास सिलिण्डरबाट उपभोक्तालाई पर्न सक्ने जोखिम कम गर्न नेपाल एलपी ग्यास आयल निगम र मन्त्रालयको तर्फबाट नियमित अनुगमन र गुणस्तरीय जाँच गर्न पनि उहाँले निर्देशन दिनुभयो। सुदूरपश्चिम र कर्णालीमा काँग्रेस एमालेको गठबन्धन भत्किएको छ।
4: सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका 4 जना मन्त्रीलाई बर्खास्त गरेपछि गठबन्धन भत्किएको हो। कर्णालीमा एमाले नेतृत्वको सरकारबाट काँग्रेसका 4 मन्त्रीले राजीनामा दिए लगत्तै सुदूरपश्चिममा एमाले मन्त्रीहरू बर्खास्त भएका हुन्। सुदूरपश्चिम सरकारमा एमालेका 3 जना मन्त्री र 1 जना राज्यमन्त्री थिए। काँग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट कृषि मन्त्री वीरबहादुर थापा, आन्तरिक मामला मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार राज्य मन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो। केन्द्रमा नेताहरूसँग छलफल गरेर आज काठमाडौँबाट धनगढी फर्किएका मुख्यमन्त्री शाहले कार्यालय पुगेपछि एमाले मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले मन्त्री हटाउने निर्णय गर्नुभएको हो। सुदूरपश्चिमको नयाँ बजेटमा काँग्रेस एमाले बीच विवाद थियो। यता कर्णाली सरकारमा सहभागी काँग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। आजको मन्त्री परिषद बैठक बस्नुअघि काँग्रेस मन्त्रीले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री यमलाल कणेलले निर्देशनालय र तालिम केन्द्र खारेज गर्ने प्रस्ताव मन्त्री परिषदमा लगेपछि काँग्रेसबाट सहभागी मन्त्रीले राजीनामा दिएका हुन्। प्रदेश सरकारले कृषि विकास र पशुपन्छी विकास निर्देशनालय सहित कृषि तालिम केन्द्र लगायतका कार्यालय खारेज गर्ने निर्णय गरेको थियो। एमाले नेतृत्वको कर्णाली सरकारमा काँग्रेसबाट आर्थिक मामला मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, पर्यटन मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत मन्त्रीमा विजय बुढा सहभागी हुनुहुन्थ्यो।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू मातहतका कार्यालय, विभाग, अस्पताल र प्रतिष्ठानमा करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ। मन्त्रालयले आज परिपत्र जारी गर्दै करार भर्ना प्रक्रियालाई व्यवस्थित, पारदर्शी र नियमसङ्गत बनाउन निर्देशन दिएको हो। परिपत्र अनुसार अबदेखि मातहतका निकायले नेपाल स्वास्थ्य सेवा ऐन 2053 बमोजिम मुख्य रूपमा 2 अवस्थामा मात्रै करारमा चिकित्सक वा स्वास्थ्य कर्मी नियुक्त गर्न पाउनेछन्। कुनै चिकित्सक वा स्वास्थ्य कर्मी अध्ययन वा असाधारण विधामा बसेको खण्डमा उनीहरू विधामा रहेको अवधिभरका लागि मात्रै करारमा कर्मचारी राख्न सकिनेछ। यसै गरी लोकसेवाबाट पदपूर्ति भइ नसकेको अवधिसम्मका लागि मात्र करारमा कर्मचारी राख्न पाइनेछ। यस्तै सार्वजनिक खरिद नियमावली 2064 र करार सेवा निर्देशिका 2059 बमोजिम करारमा कर्मचारी राख्न कार्यालयहरूले 4 अनिवार्य शर्त पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेप्से 14 अङ्कले बढेर 2590.29 बिन्दुमा बन्द भएको छ। आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। हिजो 8.41 अर्ब रुपियाँको सेयर कारोबार भएकामा आज यो रकम घटेर 4.17 अर्ब रुपियाँमा झरेको छ। फिफा विश्वकप 2026 दोस्रो सेमी फाइनलमा आज राति इङ्ल्यान्ड र अर्जेन्टिना भेट्दैछन्। विश्व फुटबलका दुई कडा प्रतिद्वन्दी अर्जेन्टिना र इङ्ल्यान्ड बीचको खेल नेपाली समयअनुसार आज राति 12:45 बजे।

हजुर प्रिय श्रोताबृन्द, मिठो एउटा सालेजु भाका बेगम गन्धर्व र दुर्गा गुरुङको आवाजमा सुनाउँदै सुनाउँदै आजको कार्यक्रम हाम्रो दिवाको शैलीको शुभारम्भ भइसकेको छ। त आजको यो कार्यक्रममा तपाईँहरूको सेवामा यस्तै मिठा मिठा गीत सङ्गीतहरू लिएर म हाजिर भइसकेको छु। ठिक चार बजीसम्मको लागि तपाईँको र मेरो यो साथ रहनेछ, सँगसँगै हामी अगाडि बढ्नेछौँ। समय दिउँसोको अहिले 1:12 भएको छ। त कार्यक्रममा अब तपाईँको लागि यस्तै मिठा मिठा गीत सङ्गीतहरू अनि यसको अलावा तपाईँको लागि अन्य सर सामग्रीहरू लिएर म आज आएकी छु। तपाईँहरू सबजनाले सुनेर साथ दिनुभएको छ भन्ने आशा गर्दछु। आराम कुशल नै हुनुहुन्छ होला भन्ने आशा पनि गर्दछु। आज त अब मिड विक भइसक्यो, वर्किङ विकको है, सोमबार र मङ्गलबार सकियो, अब आज बुधबार, बिहिबार, शुक्रबार बाँकी छ अनि विकेन्डको बेला आइ नै हाल्छ। त हिजो र अस्ति दुई दिन चाहिँ मेरो काम विशेषले गर्दाखेरि तपाईँको सेवामा आउन पाइनँ। दिदी रूपा राणाले तपाईँलाई पूर्ण साथ दिनुभयो होला, पक्कै पनि उहाँको साथमा राम्ररी तपाईँले चाहिँ इन्जोय गर्नुभयो होला। र म आजबाट फेरि पनि फर्किएकी छु कार्यक्रमको यो प्रस्तुतिको साथमा, र आज बुधबारको यो प्रस्तुतिलाई लिएर अब तपाईँको सेवामा आइसकेँ। तपाईँहरू सबैले पूर्ण रूपमा साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु यो बेला। त आज विक्रम सम्बत 2083 साल असार महिनाको 31 पर्न गएको छ। तदनुसार 15 सन् 2026 आज बुधबारको दिन आज आषाढ शुक्ल प्रतिपदा तिथि पनि परेको छ। त आजको यो प्रस्तुतिमा चाहिँ नि अब यस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि राख्दै नै अगाडि बढ्ने मेरो तयारी रहेको छ। यसको अलावा अगाडि अब मौसमको कुरा त हुन्छ नै अनि हेल्थ सेगमेन्ट रहनेछ। हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत कुराकानी हुन्छ र आज पनि यही सिलसिलालाई अगाडि बढाउने मेरो तयारी रहेको छ। यसको अलावा कार्यक्रममा अगाडि बढ्नु पर्दाखेरि तपाईँलाई म 2 समाचार सुनाउनेछु। त्यस पश्चात पनि स्रष्टा एकसृजना अनेक अन्तर्गत एकै कलाकारका गीत सङ्गीतहरू हुन्छौँ। कुन कलाकार हुनुहुन्छ त आजको दिनमा आजको प्रस्तुतिमा सुन्नको लागि तयार रहँदै गर्नुहोला। यसबिन कार्यक्रममा 2 पश्चातको समयमा त्यो रिभिल भइ नै हाल्छ है। अनि अन्तिम चरणमा हामी पुग्नेछौँ 3 समाचार सँगसँगै, र आज भने एउटा चाहिँ भनौँ कुराकानी भनौँ अथवा एउटा चाहिँ सामग्री तपाईँको सेवामा राख्ने मेरो तयारी रहेको छ। र यसैको साथसाथमा अगाडि म बढिहाल्छु तपाईँको सेवामा कार्यक्रम अन्तर्गतका सरसामग्रीहरूको साथमा। त यो कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि आज हामी 1RGRC कम्पनीको मगवाङ डेको कमेमोरेसनको अवसरमा तयार पारिएको सामग्री सुन्नेछौँ। दाजु योगराज राईले तयार पार्नुभएको छ, सुन्दै गर्नुहोला है। त यिनै विविध सर सामग्रीसहित ठिक 4 म तपाईँसँग रहनेछु, साथ दिनुहोला भन्न चाहन्छु यतिखेर। र अहिले नैको लागि भने अब म अगाडि तपाईँलाई लिएर जान्छु अर्को एउटा मिठो गीततर्फ। त्योभन्दा अगाडि चाहिँ तर तपाईँलाई मैले सुनाउनै पर्ने हुन्छ आजको यो मौसमको जानकारी। मौसम अब युकेको त्यस्तै हो, एकैछिनमा पानी पर्ने, एकैछिनमा घाम लाग्ने होइन, एक दुई दिन टन्न हिटवेभ आउँछ भने फेरि त्यसको 2-4 पश्चात चिसो चिसो भएको महसुस हुन सक्छ। त यस कारणले गर्दाखेरि प्रत्येक दिन प्रत्येक पटक चाहिँ मौसमको जानकारी लिनै पर्ने अवस्था आउँछ, र त्यो चेन्ज भइरहेको कारणले गर्दाखेरि अपडेट पनि हामी तपाईँहरूलाई गराइ नै रहन्छौँ। आज केही बदली छ यो पूर्वीय भूभागहरूतिर, स्पेसली पूर्वको पनि तटवर्तीय क्षेत्रतिर, र बाँकी भूभागमा मौसम सफा नै रहनेछ, सुक्खा रहनेछ, घाम लाग्ने देखिन्छ, हल्का फुल्का वर्षा दक्षिण पश्चिम भेगहरूतिर हुनसक्छ, र एकदमै न्यानोपन वा एकदमै गर्मी हुनसक्ने सम्भावना पनि देखिन्छ। आज राति सुक्खा छ, आकाश खुला रहनेछ, केही ठाउँमा बादल लाग्न सक्छ, स्पेसली यो चाहिँ पूर्वीय तटवर्तीय क्षेत्रहरूतिर, केही मध्यवर्ती भूभागहरूतिर पनि भोलि बिहानसम्म पुग्दाखेरि यो वर्षा हल्का फुल्का भन्दाखेरि पनि यो अलिकति भनौँ बदली हुँदै जाने सम्भावना देखिएको छ। त यो चाहिँ आजको मौसमी विवरण, आज दिउँसोको र रातिको पनि मैले कुरा गरि नै हालेँ, र तपाईँहरूलाई अब अगाडि लिएर जान चाहन्छु। प्रिय श्रोताहरू, आज चाहिँ पर्न गएको छ यो हाम्रो वर्ल्ड युथ स्किल्स डे, र वर्ल्ड युथ स्किल्स डे भन्ने बित्तिकै अब के हो त
भन्दाखेरि तपाईँहरू थाहा पनि पाइहाल्नुभयो होला होइन यो युथहरूमा यानि कि युवा टोलीहरूमा चाहिँ नि जुन कला छ जुन सिप छ जुन चाहिँ स्किल्सहरू छन् होइन यसको विषयमा चाहिँ यो कुरा गर्ने र अथवा यसको विषयमा चाहिँ नि जनचेतना वृद्धि गर्ने युवाहरूलाई चाहिँ यसतर्फ उन्मुख गराउनमा प्रेरित गर्ने दिन हो भन्दा पक्कै पनि फरक चाहिँ नपर्ला जस्तो लाग्छ र आजको यो दिनमा चाहिँ सम्पूर्ण ती युवाहरू जो चाहिँ जीवनमा अगाडि बढिरहेका छन् उनीहरूलाई चाहिँ नि एकदमै कौशलको साथमा सिपको साथमा कलाको साथमा यसको विकास गर्दै अगाडि बढ्नको लागि आजको दिनले आह्वान गर्ने गर्दछ र विश्व युवा कौशल दिवस भनेर पनि भन्दा फरक पक्कै पनि नपर्ला प्रत्येक साल चाहिँ यो चाहिँ जुन वर्ल्ड युथ स्किल्स डे यसै गरिकन मनाइने गरिन्छ र संसारभरिका युवा वर्गहरूलाई चाहिँ नि उत्प्रेरित गर्ने काम पनि गरिन्छ प्रियश्रोताबृन्द र आज यही दिन परेको छ यस विषयवस्तुमा तपाईँको लागि जानकारी गराउनु पर्दाखेरि यसको उद्देश्य के हो त भन्नुहुन्छ भने यसको उद्देश्य चाहिँ विश्वका युवाहरूमा रोजगार र काम अनि उद्यमशीलताको लागि आवश्यक अवसर प्रदान गर्नुपर्ने हो र विशेष गरिकन यो चाहिँ सन् 2014 चाहिँ संयुक्त राष्ट्र महासभाद्वारा नामित गरिएको दिन पनि हो प्रत्येक साल चाहिँ नि 15 जुलाईको दिनमा युवाहरूलाई समेट्दै वर्ल्ड युथ स्किल्स डे मनाउने भनेर उक्त सालदेखि चाहिँ नि यो कुरा चाहिँ निर्णय गरियो अनि त्यस पश्चातदेखि अहिलेसम्म यसलाई चाहिँ वर्ल्ड युथ स्किल्स डेको रूपमा हामीले मनाउँदै आइरहेका छौँ र आज अब जुलाई 15 दिन सन् 2026 होइन यसर्थमा आज यो विश्व युवा कौशल दिवस हामीले मानिरहेका छौँ विशेष गरिकन यसमा चाहिँ नि टेक्निकल र चाहिँ यो व्यावसायिक कौशल विकासमा ध्यान केन्द्रित गर्नको लागि चाहिँ यो दिनले युवाहरूलाई उत्प्रेरित गर्ने गर्दछ सस्टेनेबल डेभलपमेन्ट गोल 4 चाहिँ पुरैसँगले यसलाई धारण गरिएको छ जसको उद्देश्य चाहिँ सम्पूर्ण चाहिँ युवाहरूलाई चाहिँ अवसरहरू उपलब्ध गराउनु र अवसरहरूको लागि अप्रोचेबल हुनको लागि पनि आफूमा सिप कला कौशललाई चाहिँ डेभलप गर्नु यो चाहिँ आजको दिनको चाहिँ विशेष गरिकन उद्देश्य हो भनेर भन्दा फरक चाहिँ नपर्ला जस्तो लाग्छ विश्वभरिका सम्पूर्ण युवाहरूलाई चाहिँ आजको दिनमा आफ्नो कौशललाई चाहिँ नि भनौँ जागृत गर्नको लागि आफ्नो कौशल विकास गर्नको लागि प्रेरित गर्ने गरिन्छ र भनिन्छ नि होइन युवाहरू नै भोलिको चाहिँ विश्वका कर्णधारहरू हुन् आजको युवाहरूले भोलि यो संसारलाई अगाडि बढाउनु पर्ने हुन्छ होइन यसर्थमा पनि यो युवाहरूमा जुन स्किल्सहरूको चाहिँ डेभलपमेन्ट हुन्छ विकास हुन्छ त्यसले सारा संसारलाई नै एउटा सही दिशातर्फ लानमा मद्दत पुर्याउँछ यसर्थमा पनि यो जरुरी छ भन्दा फरक पक्कै पनि नपर्ला यति नै भन्दै अब अगाडि एउटा गीत उदाएर महिला सुनाको आवाजमा तयार छ सुनाउँछु त्यस पश्चात भने हामी हाम्रो हेल्थ सेगमेन्ट छ त्यसतर्फ लागिहाल्नेछौँ

0: एक्सप्रेस गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfds
0: गोरखा रेडियो।

हजुर दिवा कोसेलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ आदरणीय श्रोता वृन्द। यतिखेर कार्यक्रममा अब भने हेल्थसँग सम्बन्धित हाम्रो स्वास्थ्यसँग सम्बन्धित एउटा सामग्री लिएर तपाईँको सेवामा म हाजिर भइसकेँ। हजुर आज पनि अब हामी केही कुराकानीहरूमा ध्यान दिन्छौँ हाम्रो स्वास्थ्यसँग सम्बन्धित। सधैँ नै स्वास्थ्यलाई हामी एकदमै सर्वोपरि राख्छौँ, जरुरी पनि छ स्वास्थ्यलाई सर्वोपरि राख्नु, किनभने स्वास्थ्य नै राम्रो भएन भने हामीले जीवनलाई इन्जोय गर्न पनि सक्दैनौँ र जीवनलाई सही अर्थबाट हामीले चाहिँ राम्रोसँगले अगाडि बढाउन पनि सक्दैनौँ। यसर्थमा तपाईँ हामी सबैको लागि स्वस्थ रहनु एकदमै अपरिहार्य छ होइन। यो कारणले गर्दाखेरि पनि हेल्थ सेगमेन्ट अन्तर्गत यस्ता विविध स्वास्थ्यसँग सम्बन्धित कुराहरू म तपाईँसँग सेयर गर्छु, जसबाट तपाईँ हामी सबैलाई फाइदा नै पुग्छ, भन्दा फरक चाहिँ पक्कै नपर्ला। आज पित्ताशयको बारेमा हामी अलिकति कुरा गर्छौँ। पित्ताशय भन्ने बित्तिकै तपाईँलाई थाहा छँदैछ गलब्लाडर होइन, यो सुन्निदा हुने समस्याको कुरा आज हामी गर्छौँ। कोलेसिस्टाइटिसको बारेमा आज हामी चर्चा गर्नेछौँ यो सेगमेन्टमा। त पित्ताशयको चाहिँ कुरा गर्नुपर्दा पित्ताशय सुन्निने समस्याको आज म कुरा गर्न गइरहेको छु, चर्चा गर्न गइरहेकी छु। त पित्ताशय सुन्निने स्थितिलाई अङ्ग्रेजीमा चाहिँ कोलेसिस्टाइटिस भनेर भनिन्छ। जब पित्तरस यानि कि बाइल भनेर भनिन्छ नि होइन, यो चाहिँ पित्ताशयमा नै फसेर रहन्छ, त्यति बेला पित्ताशय सुन्निन थाल्दछ। पित्ताशयमा पित्तरस फसिरहनुको मुख्य कारण भनेको चाहिँ पित्ताशयको पथरी नै हो, गलब्लाडर स्टोन भनेर हामी भन्छौँ होइन, जो चाहिँ पित्ताशय वाहिनी सिस्टिक डक्ट जुन छ यसलाई बन्द गर्नमा चाहिँ मुख्य कारक तत्व हुन्छ पित्ताशयको पथरी। र पित्ताशय वाहिनी एक प्रकारको एउटा यस्तो ट्युब हो जसले चाहिँ पदार्थहरूलाई चाहिँ पित्ताशयको थैलीभित्र र बाहिर आउन जानमा मद्दत गर्दछ। जब पथरीले चाहिँ नि यी पित्त नलिकाहरूलाई बन्द गरिदिन्छ त्यति बेला पित्तरस जम्मा हुन थाल्छ, र जब पित्तरस धेरै जम्मा हुन्छ यो गलब्लाडरमा होइन, त्यति बेला चाहिँ पित्ताशयमा दबाव बढ्न सुरु हुन्छ र अन्य समस्याहरू पनि देखिन थाल्दछ। र यो स्थितिको कारणले गर्दाखेरि पित्ताशयमा सङ्क्रमण हुने अनि पित्ताशय सुन्निन थाल्ने समस्या हुन्छ। अधिक उमेर हुनु अनि मोटोपन हुनु, हर्मोन थेरापी र गर्भावस्था आदि पित्ताशय सुन्निने समस्या पैदा गर्ने केही कारक तत्त्वहरू हुन्। माथिल्लो पेटको दाहिने तरफ पीडा हुनु पित्ताशय सुन्निने सुन्निएको समस्याको मुख्य लक्षण हो, र यसको साथसाथमा चिसो लाग्नु अनि ज्वरो आइरहनु, वाकवाकी लाग्नु, उल्टी हुनु आदि लक्षणहरू पनि देखिन सक्छ। र परीक्षणको दौरानमा पित्ताशय र त्यससँग जोडिएको समस्याहरूलाई पत्ता लगाएर चाहिँ डक्टरले उपचार गर्छन्, त्यसको लागि अल्ट्रासोनोग्राफी यानि कि अल्ट्रासाउन्ड भनेर भन्छौँ हामी होइन, यो पनि गराइन्छ। त्यो पित्ताशय सुन्निँदाखेरि यसको समस्याको निदान गर्नको लागि अक्सर एन्टिबायोटिक दबाईहरूको प्रयोग गरिन्छ, र केही गम्भीर मामलाहरूमा त अपरेसन गरेर पित्ताशयलाई नै शरीरभन्दा बाहिर पनि निकालिन्छ। पित्ताशय सुन्निँदा हुने यो समस्या त छँदैछ, यसको साथसाथमा अन्य समस्याहरू पनि पैदा हुन्छ जसमा चाहिँ तीव्र सङ्क्रमण हुनसक्छ, साथसाथमा पिपहरू जम्ने, पेटको परत सुन्निने वा जलन हुने, र साथसाथमा अग्नाशय शोथ पेनक्रियाटाइटिस भनेर भनिन्छ पेनक्रियासको अर्को समस्या, यो पनि देखिन सक्छ। पित्ताशय सुन्निने समस्या जुन छ यसलाई दुई क्याटेगोरीमा बाँडिएको छ। यो कोलेसिस्टाइटिसको चाहिँ दुईवटा प्रकार हुँदो रहेछ, एउटा चाहिँ क्याल्कुलस कोलेसिस्टाइटिस, एउटा चाहिँ अक्याल्कुलस कोलेसिस्टाइटिस। क्याल्कुलस कोलेसिस्टाइटिसको कुरा गर्नुपर्दाखेरि यो पित्ताशय सुन्निने आम प्रकार हो, र आमतौरमा यो कुनै गम्भीर स्थितिलाई पैदा गर्दैन। यसले यो चाहिँ पित्ताशयमा रुकावट आउनेको कारणले गर्दा हुन्छ। पित्ताशयमा रुकावट मुख्यत रूपबाट चाहिँ पित्ताशयमा पत्थरीको कारणले गर्दाखेरि हुन्छ, जसलाई चाहिँ अपरेसनबाट यसको निदान गर्न सकिन्छ होइन। र अक्याल्कुलस कोलेसिस्टाइटिसको कुरा गर्नुपर्दा यो चाहिँ पित्ताशय सुन्निने समस्या को एउटा गम्भीर प्रकार हो, जो मुख्य रूपबाट पित्ताशयमा कुनै प्रकारको क्षति वा चोट लागेको छ भने त्यसबाट हुन्छ। कुनै ठुलो अपरेसन हुँदाखेरि अनि यसै गरिकन कुनै गम्भीर शारीरिक चोट लाग्दाखेरि, जल्दाखेरि, ब्लड इन्फेक्सन हुँदाखेरि, कुपोषण वा एड्स जस्तो स्थितिहरूले गर्दा पित्ताशयलाई क्षतिग्रस्त गर्छ भने त्यसलाई चाहिँ अक्याल्कुलस कोलेसिस्टाइटिसको प्रकार भनेर मान्नुपर्ने हुन्छ।
त लक्षणहरू के हुन् त पित्ताशय सुन्दाखेरि कस्तो कस्तो लक्षण देखिन्छ त यसको विषयमा कुरा गर्नुपर्दा मैले अघि पनि भने माथिल्लो पेटको दाहिने तरफ एकदमै धेरै पीडा हुन्छ भने पित्ताशयमा चाहिँ एकदमै तीव्र रूपले पित्ताशय सुन्निन थालेको हो भन्ने कुरा बुझ्नुपर्छ। यसको मुख्य लक्षण भनेको यो हो र यो पीडा चाहिँ बिस्तारै बिस्तारै फैलिएर माथि काँधसम्म पनि महसुस गर्न सकिन्छ। अनि पित्ताशय सुन्निँदाखेरि हुने जुन पीडा छ यो सामान्य पेटको जुन पीडा छ त्यस्तो हुँदैन। पेट दुख्दाखेरिको सामान्य पीडा जुन हुन्छ योभन्दा बिल्कुलै फरक अत्यन्तै अत्यन्तै तेज हुन्छ र लगातार यो पीडा चाहिँ महसुस भइ नै रहन्छ। केही घन्टासम्म पनि यो महसुस भइरहन्छ, रोकिँदैन, निको हुँदैन। र पित्ताशय सुन्निँदाखेरि केही लक्षणहरू देखिन्छ जस्तो कि चिसो लाग्नु अनि पेट फुलेको महसुस हुनु, ब्लोटिङ हुनु भनेर भनिन्छ नि, होइन, पेटमा हावा भरिएको भनेर पनि भनिन्छ। अनि यसै गरिकन माटो जस्तो रङ्गको चाहिँ दिशा गर्नु अनि आँखा र छालाको सेतो जुन हिस्साहरू छ त्यो चाहिँ पहेँलो हुँदै जानु जस्तो कि जन्डिसमा देखिन्छ, होइन, अनि एकदमै तेज प्रकारले चाहिँ नि ज्वरो आउनु, भोक कम लाग्नु, वाकवाकी हुनु, उल्टी हुनु, अधिक पसिना आउनु, पेटमा एकदमै पीडा हुनु, विशेष गरिकन खाना खाइसके पश्चात अनि पेटमा असामान्य प्रकारको चाहिँ एउटा चाहिँ गाँठो देखिनु अथवा भनौँ असामान्य प्रकारले चाहिँ पेट अलिकति बढेको देखिनु, यस्तो भएको छ भने पित्ताशय कहीँ सुन्निएको त छैन, पित्ताशयमा केही समस्या त छैन भनेर हामीले बुझिहाल्नु पर्दछ र डक्टरलाई त्यति बेला देखाइहाल्नु पर्दछ जति बेला चाहिँ पेटमा अत्याधिक पीडा हुन्छ र यो पेटको पीडाले तपाईँलाई एकदम बेचैन गरिदिएको छ भने छिटोभन्दा छिटो डक्टरलाई देखाउनु जरुरी हुन्छ। यसको अलावा यदि तपाईँलाई एकदमै धेरै ज्वरो आएको छ, शरीर एकदमै एकदमै गाँठो परेर शरीर दुखेको छ अनि एकदमै धेरै पसिना आएको छ, यस्तो लक्षणहरू देखिन्छ भने छिटोभन्दा छिटो डक्टरी सल्लाह लिइहाल्नुपर्छ। हजुर, त आदरणीय श्रोता पनि पित्ताशयको बारेमा आज हामी कुरा गरिरहेका छौँ। पित्ताशयमा हुने पत्थरको विषयमा कुरा गर्दैछौँ, गल ब्लाडर स्टोनको बारेमा। र अब यो विषयवस्तुलाई यहाँनिर एकैछिन रोक्दै एउटा छोटो साङ्गीतिक विश्राम लिन्छौँ, त्यस पश्चात फेरि पनि यही विषयवस्तुलाई, यही सिलसिलालाई हामी अगाडि हेल्थ सेगमेन्ट अन्तर्गत सुन्नेछौँ।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS कोलकाता रेडियो हो।

प्रिय श्रोतामृन्द, यो एउटा छोटो विश्राम पश्चात अब भने हामी पित्ताशय सुन्निने कारणहरूको बारेमा अलिकति कुरा गरौँ। हेल्थ सेगमेन्टको यो बाँकी अंशलाई अगाडि बढाउँ। अब यो पित्ताशय सुन्निने कारण के हुन् त, यस विषयमा अलिकति कुरा गरौँ। होइन, किन सुनिन्छ त पित्ताशय? पित्ताशयमा पथरी हुनु नै पित्ताशय सुन्निने सबैभन्दा ठुलो कारण मानिन्छ। र यो जुन सुन्निने जुन स्थिति छ, होइन, त्यति बेला आउँछ, विशेष गरिकन जब पथरी हुन्छ पित्ताशयमा, र त्यो कारणले गर्दाखेरि नलिकाहरू बन्द हुन्छन्, जसले पित्तरसलाई चाहिँ पित्ताशयभन्दा बाहिर निकालिदिन्छ। यस्तो हुँदा पित्ताशयमा पित्तरस जम्मा भएर पित्ताशयमा चाहिँ जलन पैदा हुन्छ अनि पित्ताशय सुन्निने अवस्थामा पुग्दछ। र पित्ताशयमा सुजनको अन्य कारणहरू चाहिँ यस प्रकारको छन्। पित्त नलिकाहरू चाहिँ ट्युमरको कारणले गर्दाखेरि बन्द हुनु, लिभर वा पेन्क्रियासमा कुनै प्रकारको ट्युमर विकसित भएको छ भने पित्त नलिकाहरू बन्द हुन जान्छ, जसले गर्दाखेरि पित्तरस बाहिर निस्कन पाउँदैन। यस कारण गर्दाखेरि पनि पित्ताशय सुन्निन थाल्छ। रक्तवाहिकाहरूसँग सम्बन्धित समस्याहरू, केही गम्भीर बिमारीहरू यस्ता हुन्छन् जसले चाहिँ रक्तवाहिकाहरूलाई क्षतिग्रस्त गरिदिन्छ, जस कारण गर्दाखेरि पित्ताशयमा पर्याप्त मात्रामा रगतको आपूर्ति हुँदैन। यस्तो स्थितिमा पनि पित्ताशय सुन्निन थाल्दछ। अनि पित्ताशयको भित्र चाहिँ नि गाढा प्रकारको चाहिँ लिक्विड बन्न सुरु गर्नु, यस्तो अक्सर त्यति बेला हुन्छ जति बेला गर्भवती हुनको अवस्था हुन्छ, स्पेसली अब महिलाहरू भनौँ न, गर्भवती भन्ने बित्तिकै, होइन, या तेजीको साथमा शरीरको वजन एकदमै कम गरिएको स्थितिमा पनि यो प्रकारको समस्या हुन्छ। र पित्ताशयमा रगतको सप्लाई कम हुनु, यदि तपाईँको पित्ताशयमा पर्याप्त मात्रामा खुन अथवा भनौँ रगत चाहिँ सप्लाई भइरहेको छैन, आपूर्ति भइरहेको छैन भने, र तपाईँलाई डायबिटिज पनि छ भने, यस्तो स्थितिमा पित्ताशय सुन्निन थाल्दछ। र पित्ताशयमा सङ्क्रमणको कारणले गर्दाखेरि पनि पित्ताशय सुन्निन सक्छ। र पित्ताशयमा ब्याक्टेरिया पित्तरसलाई बाहिर निकाल्नमा जुन यो प्रणाली छ यसलाई प्रभावित गरिदिन्छन् ब्याक्टेरियाहरूले, जसको कारणले गर्दाखेरि पित्तरस जम्मा हुन थाल्छ र पित्ताशयमा चाहिँ यो सुन्निने अवस्था आउँछ। पित्ताशयमा सङ्क्रमणको कारणले गर्दाखेरि पनि यो हुँदो रहेछ। अनि पेटमा कुनै प्रकारको चोट लागेको छ, जलनाली अथवा सेप्सिस भएको छ भने यो कारणले गर्दाखेरि पनि पित्ताशय सुन्निन सक्छ। कुनै प्रकारको सर्जरी प्रक्रियाको कारणले गर्दाखेरि पनि पित्ताशयमा चाहिँ प्रभाव परेर पित्ताशय सुन्निन सक्छ। र यदि इम्युन सिस्टम यानि कि प्रतिरक्षा प्रणाली कमजोर छ भने पनि पित्ताशय सुन्निन सक्ने समस्या हुन सक्छ। पित्ताशय सुन्निनुको खतरा त्यति बेला बढ्दछ जति बेला उमेर बढ्दै जान्छ अनि मोटोपन बढ्दै जान्छ, विशेष गरी महिलाहरूमा चाहिँ पुरुषको तुलनामा बढी पित्ताशयसँग सम्बन्धित पथरीहरूको समस्या देखिन्छ, जस कारण गर्दाखेरि महिलाहरू बढी रिस्क ग्रुपमा पर्दछन् भनेर भनौँ, होइन। अनि हर्मोनको बदलाव, शरीरमा हर्मोन थुप्रो प्रकारको हुन्छ, होइन, अनि कुनै प्रकारले यसमा बदलाव आएको छ भने र जो मानिसहरूले चाहिँ हर्मोनको थेरापीको उपचार गरिरहेका छन् भने उनीहरूमा पनि पित्ताशय सुन्निने खतरा बढेर जान्छ। अनि गर्भ

को पथरी बन्नुमा चाहिँ कोलेस्ट्रोलको पनि मुख्य भूमिका छ भनेर, यस कारणले गर्दाखेरि सधैँ नै स्वस्थ आहार खानुपर्छ र कोलेस्ट्रोल बढी हुने खाद्य पदार्थहरूलाई खानु हुँदैन। अनि ब्रेकफास्ट अनि लन्च र इभिनिङको डिनर एकदमै राइट टाइममा गर्नु जरुरी हुन्छ, कुनै पनि भोजनलाई चाहिँ छोड्नु हुँदैन। अनि आफ्नो आहारमा एकदमै धेरै मात्रामा फलफुल सागसब्जी स्वस्थ फ्याट्सहरूलाई हामीले सामेल गर्नुपर्छ, अन्डा सोयाबिन अनि यसै गरिकन यिनीहरूलाई चाहिँ हामीले खानुपर्ने हुन्छ। अनि सोयाबिनको दुध को पनि प्रयोग हामीले गर्न सक्छौँ, सामान्य दुध भन्दाखेरि पनि होइन, वजन कम गर्न गर्दाखेरि पनि पित्ताशय सुन्निन सक्छ भनेर मैले अघि नै भनेको थिएँ होइन, तर यो गर्दाखेरि अथवा वजन कम गरेर पनि पित्ताशय को जुन सुन्निने क्रम छ यसलाई बचाव गर्न सकिन्छ भन्ने कुरालाई पनि बिर्सनु हुँदैन। अधिक रूपमा एकैचोटि होइन तेजीको साथमा वजनलाई कम गर्दाखेरि पित्ताशय सुन्निन सक्ने समस्या त आउँछ, तर त्यही वजन धेरै भयो भने पनि पित्ताशयको समस्या आउँछ। यसर्थमा वजनलाई एकदमै मेन्टेन गरेर राख्नु जरुरी हुन्छ। हाम्रो जुन शरीरको हेल्दी वजन छ यसलाई चाहिँ हामीले कायम राख्नु जरुरी हुन्छ र एक हप्तामा 5 दिन चाहिँ व्यायाम गरौँ र एक दिनमा कमसेकम 30 मिनट व्यायाम गर्नको लागि समय निकालौँ। यसो गर्दाखेरि पत्थरीको समस्या भनौँ, पित्ताशय सुन्निने समस्या त आफै कम हुन्छ नै यसको सम्भावना, अन्य जुन हेल्थसँग सम्बन्धित समस्याहरूमा पनि हामीले धेरै राहत पाउन सक्छौँ। त प्रिय श्रोतावृन्द, पित्ताशयको आज हामीले कुरा गऱ्यौँ, स्पेसली पित्ताशय कसरी चाहिँ सुनिन्छ, किन सुनिन्छ भन्ने विषयवस्तुमा मैले कुरा गरेँ होइन, र पित्ताशयको बारेमा, पित्ताशय सुनिने समस्याको बारेमा यो जानकारी अब यतिमा नै म सेयर गर्न गरेर अब यहाँ नै आएर सम्पन्न गर्न चाहन्छु भनौँ। तपाईँलाई अब हेल्थ सेगमेन्टको यो सामग्रीलाई यतिमै राख्दै अगाडि समाचारतर्फ लिएर जाने बेला भइसकेको छ। 2 बजेको समाचारको पालो भइसकेको छ। त 2 बजेको समाचार सुन्छौँ अब हामी, त्यसपछि भने समाचार पछिको समयमा कार्यक्रमको अर्को चरणमा फेरि पनि मेरो र तपाईँको भेट हुने नै छ। आजको लागि भने यो हेल्थ सेगमेन्टको सामग्रीलाई यतिमै राख्छु। पित्ताशयको तपाईँले पनि आफ्नो ख्याल राख्नुहोला। पित्ताशयको जुन पत्थरी छ होइन, गल स्टोन भनेर भन्छौँ हामीले, गल ब्लाडर स्टोन भनेर पनि भन्छौँ होइन, यो एकदमै आम सामान्य एउटा चाहिँ समस्या हो। तपाईँ हामीले पनि धेरै आफ्नो वरिपरि देखेका पनि छौँ होला पक्कै पनि होइन, त्यो कुरालाई त अब हामीले नकार्नै सक्दैनौँ, त्यस्तो भइ नै रहेको पनि हुनसक्छ। हाम्रो परिवारमा पनि कतिजनाको समस्या त्यस्तो भएको छ होला, मेरो आफ्नै परिवारमा पनि 2-3 जनाले त यो पित्ताशयको अपरेसन नै गरेर पित्ताशय नै पनि निकालिसक्नु भएको छ, कतिपयले चाहिँ पत्थरी मात्राको पनि अपरेसन गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि हाम्रो वरिपरि, हाम्रो परिवारमा, हाम्रो समुदायमा, हाम्रो साथीभाइहरूको सर्कलमा देखिने समस्या नै हो यो। यसर्थमा यो समस्याबाट कसरी बचाव गर्न सकिन्छ, कसरी बचाव गर्न सकिएन भने पनि अथवा बचाव गर्दा गर्दै पनि भइहाल्यो भने कसरी पहिचान गर्न सकिन्छ र सही समयमा चाहिँ उपचार गर्न सकिन्छ भन्ने कुरालाई आज मैले तपाईँसँग सेयर गरेँ। र अब भने यति नै भन्दै अगाडि एउटा गीतपछि समाचारतर्फ तपाईँको ध्यान आकर्षण गराउन चाहे मैले यति बेला।

0: Pelaajan Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: हरेक वर्ष रोपाएको समयमा देखिने मल अभाव यो पल्ट पनि कोशी प्रदेशमा दोहोरिएको छ। खेतमा धान रोपिए पनि मल नपाउँदा किसानको चिन्ता बढेको छ। विराटनगरबाट ध्रुव भट्टराई।
4: कोशी प्रदेशमा यस वर्ष असार मसान्तसम्म कुल खेती योग्य जमिनको 54% मात्र धान रोपाई सम्पन्न भएको छ। तर रोपाईसँगै किसानले सबैभन्दा ठूलो समस्या रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री केन्द्र लिमिटेडमा नै डिएपी र युरियाको मौजा सकिएपछि किसान भारतबाट चोरी निकासी भएर आएको गुणस्तरहीन मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्। मोरङ कटरीका किसान कालु सरदार।
5: अहिले पाउँदैन कि त्यो इन्डियन मल अलिअलि हाल्दैछु। इन्डियन मल त के छ थाहै छैन। धानै हुँदैन त्यति इन्डियन मलमा। अहिले त्यहाँ चाहिँ 50-60 रुपियाँ किलो पर्छ इन्डियन मल। हिजो 60 रुपियाँ किलो ल्याएको मल डिएपी, अब कस्तो हुन्छ इन्डियन थाहै छैन। आफ्नो नेपालको मल राम्रो हुन्थ्यो नि त।
4: कोशी प्रदेशमा कुल धान खेतीका लागि 2,76,376 हेक्टर खेतीयोग्य जमिन रहेको छ। यसमध्ये असार मसान्तसम्म 1,51,619 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर धमाधम धान रोपाईकै समयमा खेतमा हाल्नुपर्ने डिएपी र युरिया मल किसानले पाउन सकेका छैनन्। रोपाईको मुख्य समयमै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडमा नै रासायनिक मलको मौजा सकिएको छ। कृषि सामग्री केन्द्र लिमिटेड विराटनगरका निमित्त प्रमुख कमल पोखरेल।
6: अन्त अब डिएपीको हकमा धेरै नै डिमान्ड छ। अहिले खेती गर्ने बेलामा डिएपी पहिला सुरुमा बेसल डोज नै हाल्नुपर्ने भएको कारणले गर्दाखेरि डिएपीको माग धेरै छ। डिएपी हामीसँग बफरमा भएको डिएपीहरू मात्रै बिक्री वितरण गरेका हौँ, किनभने हामीसँग नयाँ सामान चाहिँ मिडल इस्टको युद्धको कारणले गर्दाखेरि आउन सकेनन्। तर अब हामीलाई केन्द्रीय कार्यालयले जानकारी दिएअनुसार चाहिँ साउनको पहिलो हप्तादेखि हामीलाई डिएपी र युरिया लगातार प्राप्त हुने भएको कारणले गर्दाखेरि साउन पहिलो हप्ता हामी कोटा पनि बाँडफाँड गर्छौँ त्यो सामान आइसके पछाडि, र त्यस पछाडि चाहिँ सहज हुन्छ।
4: कृषि विज्ञहरूका अनुसार रोपाईपछि समयमै डिएपी र युरिया प्रयोग गर्न नसक्दा धानको वृद्धि र उत्पादन तथा उत्पादकत्वमा प्रत्यक्ष असर पर्छ। यसले किसानको लागत बढ्ने मात्र होइन समग्र खाद्य उत्पादनमा समेत नकारात्मक प्रभाव पार्ने गर्दछ। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यसपटक पनि दोहोरिएको छ। खेतमा धान रोपिए पनि आवश्यक मल नपाउँदा उत्पादन घट्नेमा कृषकहरूमा यसले थप चिन्ता बढाएको छ।
3: भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती निष्कासन तथा अलपत्र भएकाहरूको पुनस्थापनाको विषयलाई लिएर प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले दर्ता गराएको प्रस्तावको नेकपा एमालेका सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका आर्यन राईले समर्थन गर्नुभएको छ। प्रस्तावमा गएको वैशाखमा काठमाडौँ उपत्यका सहित मुलुकभरका नदी किनारका सुकुम्बासी बस्तीमा पर्याप्त तयारी र दीर्घकालीन पुनस्थापना योजना बिना नै डोजर चलाइएको भन्दै सरकारको आलोचना गरिएको छ। सरकारी तथ्याङ्क अनुसार वैशाख 12-25 गतेसम्म 2,616 घरधुरीका 11,001 विस्थापित भएका थिए। जिल्ला प्रशासनले 10-15 दिनभित्र उचित बसोबास मिलाउने दावी गरे पनि 2 महिनाभन्दा बढी समय बितिसक्दा समेत स्थायी पुनर्स्थापना हुन नसकेको प्रस्तावमा उल्लेख छ। संसदीय अनुगमनका क्रममा विभिन्न होल्डिङ सेन्टरहरूमा स्वच्छ पानी, पर्याप्त शौचालय, पौष्टिक खाना र स्वास्थ्य सेवाको चरम अभाव देखिएको जनाइएको छ। प्रस्ताव मार्फत सांसदहरूले विस्थापितहरूको प्रमाणित तथ्याङ्क 7 दिनभित्र सार्वजनिक गर्न, सुरक्षित अस्थायी आवासको व्यवस्था मिलाउन र 3 महिनाभित्र जग्गा वा सामाजिक आवास सहितको स्थायी पुनर्स्थापना योजना ल्याउन माग गरेका छन्। साथै बालबालिकाको शिक्षा सुनिश्चित गर्न र योग्य सुकुम्बासीलाई निश्चित समयभित्र लाल पूर्जा दिन प्रधानमन्त्री कार्यालय लगायत सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराइएको छ। नेपाल धितोपत्र बोर्डले बजार घट्दा पनि नाफा गर्न सकिने मानिएको सर्ट सेलिङको व्यवस्था गर्न लागि जनाएको छ। अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्टले बजार घटे पनि नाफा निश्चित गर्ने संयन्त्र 3 महिनाभित्र ल्याइने बताउनु भयो।
2: हामी के गर्दैछौँ भने अब बजारलाई यो एउटा अर्को उपकरण जो यो अहिले बजेटमा पनि आइसकेको छ र हामीले यहाँ मजासँग लेखेका छौँ र छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ, जसमा के हुँदैछ कि बजार कमिङ इन्भेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन गर्यो भने यो उपकरण।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

कोही आँसु बगाएर यो मन जित्न भनी आउलान्। मिठो गीत सुन्दैनुहुन्थ्यो तपाईँले अहिले मिलना मात्यको आवाजमा आदरणीय श्रोताबहिन। र यही मिठो गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाकोसेलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई सुस्वागतम। न्यानो अभिवादन टक्राउन चाहन्छु कार्यक्रमको यो दोस्रो चरणमा। प्रथम चरण अन्तर्गत दिउँसोको एक बजेको समाचार पश्चात हामीले विविध सर सामग्रीहरू सुनिसकेका छौँ र अब कार्यक्रमको यो दोस्रो चरणमा आज बुधबारको दिन भएको हुनाले हामी स्रष्टा एक सृजना अनेक सुन्छौँ। एकै कलाकारका एकै सर्जक का मिठा मिठा सृजनाहरू सुनेर हामी इन्जोय गर्छौँ। आज भने मिलन अमात्यले गाउनुभएका केही मिठा मिठा गीत सङ्गीतहरूको साथमा म हाजिर छु यो समयमा। अहिले भने समय भएको छ दिउँसोको 2:13 जान आँटेको छ। अर्को एउटा मिठो गीत अब मिलन अमात्यको आवाजमा फेरि पनि सुनाउने मेरो तयारी रहेको छ। यहाँहरू सबैले यसलाई इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु। मिलन अमात्य भन्ने बित्तिकै अत्यन्तै मिठो स्वरको धनी र मिलन अमात्यका गीतहरू सायद मन नपराउने तपाईँ हामी मध्ये धेरै नै कम छौँ होला जस्तो लाग्छ होइन। र यो अहिलेको लागि जुन म गीत सुनाउँदैछु यसलाई चाहिँ सुनेर इन्जोय गर्नुहोला भन्न चाहन्छु। मिलन अमात्यका यस्तै गीत सङ्गीतहरू मनपर्छ भने यो चरण अन्तर्गत चाहिँ नि साथै रहनुहोला भन्छु है। त अहिलेको लागि एकदमै चर्चित उहाँको अर्को एउटा गीत फुलबुट्टे साडी सुनाउँदै तपाईँलाई कार्यक्रममा अगाडि बढाउँछु म।

हजुर तपाईँ यस्तो मिठो गीत फुलबोटे सारी सपक्क पारी पछ्यौरी मलमलको एकदमै हिट भएको गीत हो, सुपर डुपर हिट भएको गीत हो भन्दा फरक नपर्ला। तपाईँहरू सबैले पक्कै पनि सुनेर अहिले पनि इन्जोय गर्नुभयो होला र यो गीत सँगसँगै हामी अगाडि पनि बढिसकेका छौँ। यो बेलामा आज स्रष्टा एक्सप्रेसन आने अन्तर्गत एक कलाकारका गीत सङ्गीत सुनाउने क्रममा मैले तपाईँको लागि मिलन माथ्य, उहाँलाई मिलन नेवार भनेर पनि चिनिन्छ, उहाँकै केही मिठा मिठा गीत सङ्गीतहरू सुनाउँदै र मिलन माथिको कुरा गर्नुपर्दा नेपालको चर्चित गायिका त उनी हुन् तर उनको चाहिँ जुन मूल घर आसाम भारतमा हो होइन र त्यहाँबाट नेपाल भित्रिएकी कलाकार हुन् र आसाममा बसे तापनि उनी मूल रूपले नेपाली नै हुन्। यसर्थ पनि नेपाली गीत सङ्गीतको लागि नै उनले थुप्रै आफ्नो काम गरेको हामी पाउँछौँ। हुन त उनले पहिला जुन चाहिँ नेपालमा नेपाली गीतहरू गाएर चर्चित हुनु पहिला आफ्नो गीत सङ्गीतको करियर सुरु गर्नुपर्दाखेरि उता नर्थ इस्टर्न भारतीय ल्याङ्ग्वेजेसहरूमा जस्तो कि आसामिज, बोडो, मिसिन चाहिँ भाषाहरूमा चाहिँ उनले थुप्रै गीत गाएकी थिइन्, राजस्थानी गीत पनि उनले गाएकी थिइन् र त्यस पश्चात नेपाली गीतमा त उनको जुन योगदान छ त्यो मैले तपाईँहरूलाई भनिरहन नै परेन होइन। एकदमै उनको चाहिँ गीत सङ्गीतको जुन एउटा यात्रा छ तपाईँ हाम्रो अगाडि छर्लङ्गै छ, हामी देखेका छौँ उनको सुरुवाती समयदेखि अहिलेसम्म उनलाई मन पराएर उनको गीतहरूलाई चाहिँ सुन्ने इन्जोय गर्ने थुप्रै श्रोताहरूको जमात नै छ भन्दा फरक पक्कै पनि नपर्ला। त्यस्तै गरिकन आजका यी गीतहरू त्यस्ता हाम्रा श्रोताहरूको लागि जसले चाहिँ मिलन अमात्यालाई मन पराउनुहुन्छ र मिलन अमात्यालाई चाहिँ भनौँ सुन्न चाहनुहुन्छ, त्यस्ता श्रोताहरूको अलावा जति पनि श्रोताहरू जसले मिलन अमात्यालाई त्यति साह्रो सुन्नुभएको छैन भने उहाँहरूको लागि पनि यो चाहिँ आजका गीत सङ्गीतहरू मैले समर्पित गर्न चाहेँ ताकि उहाँहरूलाई पनि थाहा होस् मिलन अमात्याको मिठो आवाजमा मिठा मिठा गीतहरू कस्ता सुन्दर छन् भन्ने कुरा अनि उहाँहरूले पनि यसको मजा लिन सक्नुहोस् है। त यति नै भन्दै अगाडि बढाउँछु म तपाईँहरू सबैलाई। हाम्रो एकजना श्रोता हुनुहुन्छ खेलमती लिम्बू दिदी, उहाँले फोन गरेर एउटा मिठो गीत रोज्नु भएको छ मिलन मात्य र प्रहलाद तिमिलसँगको आवाजमा रहेको छ डायमन्ड लाउरे, यो गीत म तपाईँको लागि अहिले राख्छु। उहाँले कुनै पनि गीत भनेर भन्नुभएको थियो र यो गीत चाहिँ मैले उहाँको लागि राखिदिने तयारी गर्दैछु। एकदमै चड्के खालको गीत छ, इन्जोय गर्नुहोस् है त।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।
3: कहाँ जस्तो आँखा पर्छ

मिलन नमात्यका केही गीत सङ्गीतहरू सुनिरहेका छौँ यही सिलसिलामा. उनको अर्को एउटा चर्चित गीत जहिलेसम्म, यो मैले सुनाएँ, एकताका निकै नै चर्चित भएको गीत हो यो. र यसको साथसाथमा कार्यक्रम हाम्रो आजको यो दिवाकोशीले पनि अगाडि बढिसकेको छ. समय अगाडि घर्किसक्यो. अहिले समयको कुरा गर्नुपर्दाखेरि दिउँसोको 1 बजेर होइन, अहिले 2:30 गएको छ. कार्यक्रममा अब यस्तै मिठा मिठा मिलन अमात्यका गीत सङ्गीतहरू सुन्दै सुनाउँदै अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ. त आउनुहोस् अब अगाडि बढ्नु पर्दाखेरि अर्को एउटा मिठो गीत पनि म सुनाउने तयारीमा छँदैछु. त्योभन्दा पनि अगाडि मिलन अमात्यका नै अलिकति केही गीत सङ्गीतहरू सुन्दै गर्दाखेरि कुराकानी पनि गर्नुपर्ने हुन्छ होइन. सन् 1986 जनवरी महिनाको 27 तारिकको दिनमा यिनको जन्म भएको थियो. आसामको नुनाईखुटी भन्ने ठाउँमा नेपाली घरमा उनको जन्म भएको हो है. र उनको सङ्गीतमा जुन चाहिँ सुरुवात भन्दाखेरि पनि उनको सङ्गीतसँग जुन परिचय भयो त्यो निकै नै सानो अवस्थामा नै हो भन्दा फरक नपर्ला. एकदमै कलिलो अवस्थामा नै उनको चाहिँ गीत सङ्गीतसँग परिचय भएको थियो. मात्र 4 वर्षको उमेरबाट उनले सङ्गीतमा शिक्षा लिन सुरु गरेकी थिइन् र 11 वर्षको हुँदाखेरि उनी गुवाहाटी गइन्. अझ धेरै सङ्गीत संसारसँग घुल्न मिल्नको लागि उनलाई त्यहाँ पठाइयो अथवा उनको त्यहाँनिर चाहिँ बसाइसराई भयो. र उनको साङ्गीतिक शिक्षा चाहिँ उनको आफ्नो पिताजी र आफ्नो माताजी दुवैजना उनको सिङ्गर हुनुहुन्थ्यो होइन, उहाँहरूले गाउनुभएको सुनेर मात्र होइन, उनको चाहिँ भनौँ न दुवैजना माता पिताबाट नै विरासतमा एउटा मिलेको चाहिँ एउटा सङ्गीतको उनलाई चाहिँ एउटा वरदान पनि थियो भन्दा फरक पक्कै पनि नपर्ला होइन. र उनले आफ्नो माता पिताको साथसाथमा आफ्नो आन्टी दुकुना नेवारसँग पनि सङ्गीतको शिक्षा लिएको हामी पाउँछौँ. स्पेसली उनले चाहिँ नि फोक म्युजिकमा चाहिँ धेरै राम्रो शिक्षा हासिल गरेको हामी पाउँछौँ. जसपश्चात राजस्थानी म्युजिकमा उनलाई श्री बद्री व्यासले चाहिँ प्रशिक्षण दिनुभएको थियो. तपाईँ यसताबेन यिनै मिलन नेवारका केही गीत सङ्गीतहरू आज हामी सुनिरहेका छौँ, इन्जोय गरिरहेका छौँ. तपाईँहरू सबैले पनि सुन्दै हुनुहुन्छ होला भन्ने आशा गरेको छु. आउनुहोस् यही सिलसिलामा अर्को एउटा मिठो गीत अब म तपाईँको लागि राख्छु र यही गीतको साथसाथमा अगाडि बढ्छौँ. म खेलेको आँगन अत्यन्तै अर्को एउटा मिठो गीत छ, चर्चित गीत छ, सुनौँ है त.

मखेलेको आँगनको फुल ओइले सबै झरे होला। मिलन मात्यले गाउनुभएको मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता बिन्द्र। आज मिलन मात्यका केही गीत सङ्गीतहरू सुन्दैछौँ र हामी इन्जोय पनि गर्दैछौँ। अत्यन्त मिठो आवाज मिलन मात्यको रहेको छ होइन, र उनले नेपाली गीत सङ्गीतमा धेरै लामो समयदेखि आफ्नो चाहिँ योगदान दिँदै आइरहेकी छिन्। र उनको नै कुरा गर्नु पर्दाखेरि उनले चाहिँ हालसम्म भनौँ 40 बढी राजस्थानी लोक सङ्गीतको चाहिँ नि एल्बमहरू रिलिज गरेकी रहेछन्। अत्यन्तै धेरै हो भन्दा फरक नपर्ला होइन। उनले चाहिँ सुरगङ्गा प्रोडक्सन कम्पनी जोइन गरे पश्चात त्यहीँबाट 40 एल्बम राजस्थानी लोक सङ्गीतको उनको चाहिँ बजारमा आएको हो। 10 आसामिज एल्बम्सहरू र 4 बोडो र 10 नेपाली एल्बमहरू पनि निस्किसकेको छ। र उनले चाहिँ यो अल इन्डिया म्युजिकल कम्पिटिसन जुन चाहिँ सुरगङ्गाबाट अर्गनाइज भएको थियो सन् 2003 यसको 30 यसको चाहिँ भनौँ उनले चाहिँ यसमा चाहिँ भाग लिएकी थिइन् भनेर भनौँ न होइन, र 30 अक्टोबरमा सधैँ हुने गर्दो रहेछ। र यो प्रोग्राम चाहिँ आसामिज र राजस्थानी लोक गीतहरूमा आधारित रहेको थियो र चर्चित म्युजिकल मास्टर अफ बलिउड भनेर भनौँ लेट नौसाद अली र चर्चित गजल सिङ्गर पिनाज मसानी उहाँहरूको साथसाथमा शास्त्रीय गायक शास्त्रीय गायनमा पारङ्गत गायिका सुशीला रानी पटेलको चाहिँ उहाँ जजेसको प्यानल रहेको थियो। एकदमै भनौँ न टफ एउटा चाहिँ नि यो जजेस प्यानल हो भन्दा फरक नपर्ला, यो नामहरूले नै तपाईँले थाहा पाउनुभयो होला होइन। र यसमा मिलनले पनि भाग लिएकी थिइन् र उनले चाहिँ यस सोको विजेता बन्न नसके तापनि प्रथम रनर अप चाहिँ बनेकी थिइन्, यानि कि 2 नम्बरमा उनको नाम आएको थियो र यस पश्चात नै उनले कहिले पनि फर्केर हेर्न परेन। र यो कम्पिटिसन पश्चात नै उनले आफ्नो एल्बमहरू निकाल्ने आफ्नो म्युजिकल करियरलाई चाहिँ सुरुवात गर्ने जुन एउटा उद्देश्य लिएकी थिइन् त्यसलाई लिएर अगाडि बढेकी हुन्। र विभिन्न प्रकारका चाहिँ नि भनौँ भाषाहरूमा स्पेसली उनले चाहिँ गीत गाएर आफ्नो साङ्गीतिक क्यारियरलाई अगाडि बढाएकी छिन्। र आसामिज भयो, बोडो भयो, राजस्थानी फोक म्युजिक भयो, राजस्थानी भजनका एल्बमहरू भए होइन, अनि नेपाली त छँदैछ, नेपाली एल्बमहरूदेखि लिएर नेपाली गीत सङ्गीतको चाहिँ कुरा गर्नुपर्दा नेपाली पार्श्व गायनमा पनि उनको काम हामीले धेरै नै देख्न पाउँछौँ होइन। र अहिलेसम्म आउँदा त नेपालको चाहिँ जुन यो सिङ्गिङ रियालिटी सो छ भोइस अफ नेपाल किड्समा चाहिँ उनको लामो समयदेखि आबद्धता रहेको छ, एज अ कोच उनले काम पनि गर्दै नै आइरहेकी छिन् होइन। र उनको अचिभमेन्टको कुरा गर्दै जाने हो भने थुप्रै छ उनको अचिभमेन्टहरू, उनी थुप्रै चाहिँ पुरस्कारहरू अवार्ड्सहरूबाट उनी चाहिँ अलङ्कृत भइसकेकी छिन्। यसबाट पनि नेपाली गीत सङ्गीतमा उनको जुन एउटा योगदान छ त्यसको चाहिँ कदर भएको हामी पाउँछौँ र योगदान कति रहेछ भन्ने कुराको पहिचान पनि भएको हामी पाउँछौँ। त यिनै मिलना मात्यका केही गीत सङ्गीतहरू सुनिरहेका छौँ। अहिले चाहिँ मिलना मात्य र दौलत राईको आवाजमा अर्को एउटा मिठो गीत सुनाउँछु है त।

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

जस अन्तर्गत चाहिँ आज हामीले मिलन मात्रका केही गीत सङ्गीतहरू सुनेर मनोरञ्जन लियौँ, तपाईँहरू सबैले पनि इन्जोय गर्नुहोला भन्ने आशा गरेको छौँ। त अहिले भने समयतिर ध्यान दिनुपर्छ। अब समय दिउँसोको 3 बज्न आँटेको छ, 3 बजे हामी समाचार सुन्छौँ, त्यस पश्चात चाहिँ हामी फेरि पनि कार्यक्रममा अगाडि बढ्छौँ अन्तिम चरणको यात्रामा। र अन्तिम चरणको यात्रामा आज भने तपाईँको लागि राख्नेछौँ हाम्रो मगवाङ डेको अवसरमा तयार पारिएको सामग्री। हाम्रो दाजु योगराज राईले चाहिँ तयार पार्नुभएको छ यो सामग्री, यसैलाई नै तपाईँको सेवामा राख्ने मेरो तयारी रहेको छ। र यो चाहिँ गत सप्ताह भएको थियो र यहाँ हाम्रो वन आरजीआरसी कम्पनीले चाहिँ यसलाई मनाउनु भएको थियो। त यति नै जानकारी गराएँ कार्यक्रमको अर्को चरणको हाइलाइट मैले तपाईँको लागि राखेँ। र अब भने यो एउटा गीत तपाईँको लागि राख्दैछु र गीतको साथमा अगाडि तपाईँलाई 3 बजेको समाचारतर्फ पनि लिएर जान्छु। मिलाना भत्तेले गाउनुभएका गीत सङ्गीतहरू सुनिरहेका छौँ यही सिलसिलामा। यो गीत अहिलेको यो चरणको अन्तिम कोसिसले स्वरूप स्वीकार्नुहोस् र अगाडि तपाईँलाई म अब 3 बजेको समाचारतर्फ लिएर गइहाल्छु।

0: सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका सबै काम कार्यवाहीमाथि रोक लगाएको छ। सर्वोच्चले यसअघि नै आयोगको काम रोक्न अन्तरिम आदेश दिएको थियो, तर अन्तरिम आदेशलाई आफ्नै हिसाबले व्याख्या गर्दै आयोगले पूर्व न्यायाधीश, सेना र अख्तियारको छानबिनभित्र नपर्ने बाहेक अरूको सम्पत्ति छानबिन जारी राख्ने सूचना निकालेको थियो। आयोगले तत्काल सबैको सम्पत्ति जाँचबुझ रोक्नुपर्ने माग राखेर पूर्व न्यायाधीश फोरमका अध्यक्ष एवं सर्वोच्चका पूर्व न्यायाधीश टोप बहादुर सिंह ठकुरी र लिगल इनोभेसन सेन्टरका संस्थापक अधिवक्ता मणिराम उपाध्यायले भिन्न भिन्नै रिट हाल्नु भएको थियो। सुदूरपश्चिम र कर्णालीमा काँग्रेस एमालेको गठबन्धन भत्किएको छ। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका चारैजना मन्त्रीलाई बर्खास्त गरेपछि गठबन्धन भत्किएको हो। कर्णालीमा एमाले नेतृत्वको सरकारबाट काँग्रेसका चार मन्त्रीले राजीनामा दिए लगत्तै सुदूरपश्चिममा एमाले मन्त्रीहरू बर्खास्त भएका हुन्। सुदूरपश्चिम सरकारमा एमालेका तीनजना मन्त्री र एक राज्य मन्त्री थिए। काँग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट कृषि मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो। केन्द्रमा नेताहरूसँग छलफल गरेर आजै काठमाडौँबाट धनगढ़ी फर्किएका मुख्यमन्त्री शाहले कार्यालय पुगे लगत्तै एमाले मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले मन्त्री हटाउने निर्णय गर्नुभएको हो। कर्णाली र सुदूरपश्चिम सरकारमा आएको हलचलसँगै अब सबै प्रदेशमा काँग्रेस एमालेको गठबन्धन तोडिने सम्भावना बढेको छ। नेताहरूले मुख नखोले पनि भित्रभित्रै अरू समीकरणको कसरत पनि हुन थालेको छ। नेपाली काँग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी,
1: नेपाली काँग्रेस र एमालेको सहकार्य प्रदेशमा अब टुटेको हो।
2: टुटेकै भन्न त भनिहाल्ने बेला भएको छैन, तर नियमित परिस्थिति जस्तैको परिस्थितिमा केही क्रम भङ्गता भएको स्थिति चाहिँ हो।
1: टुटिहाल्यो भनेर भन्ने समय कुर्न चाहिँ कति बाँकी छ?
2: अब अहिले उहाँहरूले पनि टुटिसकेको घोषणा गर्नुभएको छैन, हामीले पनि गरिसकेका छैनौँ। हाम्रा बीचमा अहिले पनि संवाद जारी छ, किनकि अहिले पुराना दलहरूप्रतिको जुन सत्ता मोहको जुन एउटा आरोप लागेको छ, त्यसैले हामी चाहन्छौँ यी सबै कुराहरूबाट हामी बचेरै अगाडि बढ्नुपर्ने वर्तमान परिस्थितिमा। हामी सत्ता गठबन्धनमा चाहिँ कुनै एउटा मन्त्री पदकै निम्ति या मुख्यमन्त्रीकै निम्ति चाहिँ यस विगतमा जस्तै अभ्यासहरू नहोस् भन्ने कुरामा हामी सचेत छौँ। त्यसैले गर्दाखेरि अन्तिम समयसम्म पनि हामी हाम्रो यो दुई दल बीचको सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ। तर नेपाली कङ्ग्रेसले मात्रै चाहेर यो एकपक्षीय रूपले निरन्तरता हुन सक्दैन। यसको बीचमा न्यूनतम रूपमा हाम्रा बीचमा विगतमा भएका सम्झौताहरू, समझदारीहरू प्रति इमान्दार भयो भने त त्यसमा कुनै अप्ठ्यारो परिस्थिति हुने थिएन।
1: भनेको एमाले तोड्यो भने मात्रै काङ्ग्रेसले तोड्ने हो?
2: अब एमाले तोड्यो भने या भन्नाले ऊ इमान्दार हुनु पर्यो। हामी चाहन्छौँ हाम्रो सहयात्री दल अहिलेको कठिन परिस्थितिमा ऊ पनि गुज्रिरहेको छ, नेपाली कङ्ग्रेस पनि गुज्रिरहेको स्थितिमा, विगतमा हामीबाट जे अभ्यासहरू भयो सत्ता टिकाउने नाममा, त्यस्ता प्रवृत्तिहरू अब हामी कसैबाट दोहोरिनु हुँदैन। खास गरिकन नेपाली कङ्ग्रेस अब त्यो प्रवृत्तिबाट लाचारी भएर सरकारमा बसिराख्ने मनस्थितिमा छैन।
1: अनि ल त्यसो भए यसो भए भनिदिनु नि त, सुदूरपश्चिममा तपाईँहरूले बर्खास्त गरिदिनु भयो एमालेकालाई, यतापट्टि कर्णालीमा राजीनामा दिन लगाउनु भयो, न्यू खोजिया तपाईँहरूले कि एमाले?
2: यो परिस्थितिको सिर्जना कसले गर्यो? सुदूरपश्चिमको मुख्यमन्त्री जीले बर्खास्त गर्ने परिस्थितिको निर्माण कङ्ग्रेसले गर्यो कि बजेटलाई पास नगरेर उहाँले के सन्देश प्रवाह गरिराख्नु भएको थियो?
1: अनि
2: अहिले पनि हामी त्यो विगतमा जस्तै हामीबाट भएका ती भूलहरू हामी निरन्तर रूपमा दोहोर्याउन चाहन्छौँ। सत्तामा टिकिराख्नका निम्ति जस्तो सुकै खेल खेल्न हामी अहिले पनि तयार छौँ भन्ने उहाँहरूले त्यो सन्देश प्रवाह गर्न खोजेको कुरा हामीलाई चित्त बुझेन। त्यसैले यो कार्य हामीबाट अब हुन सक्दैन नेपाली कङ्ग्रेसबाट।
1: अनि बजेट ल्याउँदाखेरि आफू खुसी आफ्नो हितको लागि मात्रै लिएर आउनु, एमाले मिलाम भनेर भन्दाखेरि नमान्ने, अनि अहिले फेरि दोष चाहिँ एमाले नै थुपार दिने?
2: अब बाहिर तपाईँले भने जस्तै एउटा बुझाइ बन्यो होला, तर अहिले सुदूरपश्चिममा सबभन्दा धेरै बजेट भएको, विकासे बजेट भएको मन्त्रालय उहाँहरूसँगै छ, र मेरो अनुकूल काम गर्न पाएन भन्ने कुरा बाहिर चाहिँ हाउगुजी फलाउन पाइन्छ।
1: सत्ता टिकाउने नाममा सत्ताको मोहको कुरा यहाँले जुन गर्नु भएको थियो, एमालेसँगको सहकार्य प्रदेशहरूमा यदि टुट्यो भनेदेखि नेकपासँग मिलेर सरकारमा जान्छ कि जाँदैन नेपाली काङ्ग्रेस, त्यति चाहिँ भनिदिनु अहिलेको शब्द पनि सम्झिएर।
2: हामी सत्ता मोह हामी त्यागिसकेका छौँ, हामी सत्तामा बसेर सबै कुराको प्राप्तिले तत्काल गर्न सकिन्छ भन्ने कुरा हामी देखिरहेका छैनौँ। तथापि संविधान बमोजिम प्रदेश सरकारहरू आफ्नो पूर्ण कार्यकाल टिक्नुपर्ने आजको आवश्यकता हो र विगतमा हामी अप्ठ्यारो परिस्थितिमा सहकार्य गरेका दलहरू पनि हौ, त्यो नाताले पनि हामी यो सम्बन्धलाई कहीँ कतैबाट हाम्रो कारणले तिक्तता पैदा नहोस् भन्ने कुरामा हामी सचेत छौँ। तथापि यति सचेततापूर्वक जान खोज्दा खोज्दै पनि मेरो गोरुको बारे कक्का भन्ने मानसिकताबाट अगाडि बढ्न खोजियो भने यसले राजनीतिक रूपमा सहकार्यको बाटोहरू टुट्छन्।
1: मेरो प्रश्नको सिधा जवाफ दिनु न।
2: होइन होइन, यसलाई यस र नोमा जवाफ दिन सकिँदैन। मैले भने समझदारीहरूमा हामी इमान्दार भयो भने त्यसमा के समस्या हुन्छ र
1: सत्तामा जाने कि नजाने यदि एमालेसँगको सहकार्य टुट्यो भने नेकपासँग मिलेर सिधै सोधेछु मैले।
2: मैले भने सत्ता हाम्रो मुख्य विषय होइन, तर सरकार त बनाउनै पर्नेछ फेरि, त्यसैले हामी त्यो गैर जिम्मेवार पनि बन्न सक्दैनौँ। प्रदेश सरकारहरूलाई अल्पत्र बनाएर हामी नेपाली कङ्ग्रेस रहन सक्दैनौँ। हामी हरेक सम्भावनाहरू खोज्छौँ। हामी प्रचण्डजीसँग पनि सम्वाद गर्छौँ, केपीजीसँग पनि, एमालेसँग पनि हामी
1: कुरा गरिसकेपछि हामी प्रतिपक्षमा बसेर अरूलाई सरकार बनाउन दिन्छौँ, समर्थन गर्छौँ भनेर भन्न सक्नु भएन।
2: होइन होइन, उहाँहरूले दुईटाको बिचमा समझदारी गर्नुहुन्छ भने हामी त अभियसली हामी प्रतिपक्षमा नै बस्छौँ। विगतमा जस्तै तिनवटा ठुला दल एक ठाउँमा बसेर टु थर्ड मेजोरिटी पुर्याएर विपक्षी नरहने गरेको परिस्थिति अब हामीले बनाउँदैनौ। होइन, दुईटाको बीचमा पनि नहुन सक्ने र यो अल्पत्र पर्ने सरकारै बन्न नसक्ने परिस्थितिमा त हामीले त निकास दिनै पर्ने हुन्छ।
0: जनता समाजवादी नेपालका सांसद महन्त ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाह नेपाली हिटलर बनेको टिप्पणी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै सदस्य ठाकुर,
3: बालेन सरकार नन फंक्शनिङ सरकार हो, यसले दिएको जति पनि आश्वासन छ कुनै पनि आश्वासनलाई चाहिँ पूरा गर्न चाहँदैन, जसले गर्दा देशमा निराशा छ, आत्महत्या बढ्दै गएको छ। उनको त दलै छैन। पहिला आक्रमण त उनले सरकारमाथि गरे, सरकारको संख्या घटाएर कर्मचारी कटौती तरफ गए, आन्दोलनको अवस्थामा छ तिनीहरू। अब दलहरूको माथि चाहिँ आक्रमण त्यो त चल्दैछ, के गर्छन् के गर्छन्। व्यवसायीहरू छन् तिनीहरू पनि पलायनको अवस्थामा छ। ट्रेड युनियनलाई खारिज गर्यो, विद्यार्थीहरूको संगठनलाई खारिज गर्यो, प्रत्येक संस्था जो अर्गनाइज संस्था छ त्यो अर्गनाइजेसनलाई त उसले हेर्नै चाहँदैन। अब के गर्नु खोजेको हो, आफ्नो संगठन बनाउने हो कि नेपाली डिक्टेटर नेपाली हिटलर भइसकेको छ। उसले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानुन हो। यस प्रकार चाहिँ देशलाई चाहिँ धरातल उसमा चाहिँ लगिरहेको छ।
0: नेपाली काङ्ग्रेसले वर्तमान सरकारमाथि सुकुम्बासी परिवारको आत्महत्या दुरुत्साहनको मुद्दा लगाउन माग गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काङ्ग्रेस सांसद गीता गुरुङले सुकुम्बासी बस्तीमा डोजर चलेपछि 9 जनाले ज्यान फालिसकेको भन्दै सरकारमाथि आत्महत्या गर्न बाध्य पारेको मुद्दा लगाउनु पर्ने माग गर्नुभएको हो।
4: 18 वर्षका रविन तामाङ, 57 वर्षीय इन्द्रबहादुर राई, 50 वर्षीय कमला बलमपाखी, 68 वर्षका कर्णबहादुर श्रेष्ठ, 36 वर्षका भेषराज दर्जी, 66 वर्षीय पार्वती बिक, 39 वर्षीय सुशीला थापा मगर, 75 वर्षीय रतन देवी मलाहानीदेखि 18 महिनाका उज्जवल तामाङसम्मले राज्यले लिएको अव्यवहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो। म उहाँहरू सबैप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छु र यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु। राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुम्बासीहरूले श्रृङ्खलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्साहन हो। आत्महत्या दुरुत्साहनको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने।
0: भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती निष्कासन तथा अलपत्र भएकाहरूको पुनर्स्थापनाको विषयलाई लिएर प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेमेले दर्ता गराउनु भएको प्रस्तावको नेकपा एमालेका सचेतक ऐन महर लगायतले समर्थन गर्नुभएको छ। प्रस्ताव मार्फत सांसदहरूले विस्थापितहरूको प्रमाणित तथ्याङ्क 7 दिनभित्र सार्वजनिक गर्न, सुरक्षित अस्थायी आवासको व्यवस्था मिलाउन र 3 महिनाभित्र जग्गा वा सामाजिक आवास सहितको स्थायी पुनस्थापना योजना ल्याउन माग गरेका छन्। अब खबर फटाफट।
1: काठमाडौँ उपत्यकाका खम्बामा गुजुल्टिएका र सडक पेटीमा लत्रिएका तार 2 साताभित्र व्यवस्थापन गर्न टेलिकम विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकलाई सरकारको निर्देशन। पहिलो चरणमा त्रिपुरेश्वर कालीमाटी कलंकी, जडीबुटी पेप्सिकोला, त्रिपुरेश्वर लाजिमपाट, सामाखुसी गंगपु, कृतिपुर क्षेत्र र पुरानो बानेश्वर गौशाला चाबेल सहित 6 वटा क्षेत्रमा तार व्यवस्थापन गर्नुपर्ने। बर्ड फ्लू पीड़ित किसानलाई सरकारको 50 करोड 71 लाख राहत। हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका 105 किसानलाई राहत रकम वितरण।
0: र विश्व फुटबलका चिर प्रचित प्रतिद्वन्दी इङ्ल्यान्ड र अर्जेन्टिना आज राति अमेरिकी मैदानमा आमुन्ने सामुन्ने हुँदैछन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।

म मायामा छुर्लुम्बई डुबे रामकृष्ण काफ्ले र रामकृष्ण काफ्ले भन्दाखेरि पनि रामचन्द्र काफ्ले र समीक्षा अधिकारीले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो प्रिय श्रोताबृन्द। यतिखेर यही गीतको साथमा कार्यक्रम दिवा कोसेलीको यो अन्तिम चरणको यात्रा पनि अब सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा एकपटक फेरि पनि स्वागत वादन टक्राउन चाहे र अगाडि अब तपाईँको लागि भने मनआरजीआर सिंह कम्पनीको मगवान डे कमेमोरेसनको बारेमा तयार पारिएको सामग्री दाजु योगराज राईबाट हामी सुन्नेछौँ। अहिलेको लागि विवेक श्रेष्ठले गाउनुभएको एउटा गीत सुनाउँदै त्यतातिर तपाईँलाई लान्छु म।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
0: यो BFBS गोर्खा रेडियो हो।

0: 为什么张小龙？瑞正，啊！小子，啊！
1: 猛哥。

0: Be on the guard.
1: Sir! On the guard! To the left! To the guard room! Yes! Mess!
2: हजुर, यसरी वनाजेसी कम्पनीको मगङ डे चाहिँ उहाँहरूले सेलिब्रेट गर्नुभएको थियो र तपाईँहरूले छोटो झलक सुनिसक्नु भएको छ। अब भने वनाजेको चाहिँ सियो साहब हुनुहुन्छ, लेफ्टिनेन्ट कर्नल जे जे कोट साहब, र उहाँसँग म कुराकानी गर्दै छु। र त्यसपछि भने वनाजेसी कम्पनीको ओसी हुनुहुन्छ र मेजर सुभाष गुरुङ साहबसँग कुराकानी गर्नेछौँ। सियो साहब नमस्कार हजुर, तपाईँलाई
3: नमस्कार। योगदाय, आज फल्टनमा फोक्सटन हामी मगङ डे कमरेट गर्दैछौँ अनि म खेरि एउटा कुरो दिन्छु। मगङ डे पक्का स्पेसल डे हो अनि सी कम्पनीको बाटल हुनुहुन्छ, पक्का जरुरी बाटल थियो बयामामा। मेरो कुरो दुईजना बिसी फोन गरेको, एकजना अफिसर आल्बन साहब अभागीवास भेट्नुभयो यो बाटलमा, अर्को मान्छे थुबाहरू फुन बिसी हुनुहुन्थ्यो अनि थुबाहरू पक्का लङ लाइफ पुग्यो नेपालमा। उहाँ खालिक नाकिरुपामा खोलामा बस्नु भएको, थाटो पानी नजिक छ त्यस अलिकति थल, अनि म एकदम लकी थियो किनभने 2025 उहाँको कान्छी बुढी भेटेको थाटो पानीमा, पक्का प्राउड म उहाँको मिसिस भेट्नुभयो। अनि आज छ्यासकनलाई म उहाँलाई कान्छी बुढी हाम्रो सलाम दिन्छु वनाजक वाल्थनदेखि। आशा छ उहाँकै प्राउड हुनुपर्ने हाम्रो थुबाहरू फुनको बारेमा।
2: यस्तो खालको कमेमोरेसन गर्नु कतिको इम्पोर्टेन्ट छ साहब, सी कम्पनीको ब्याटल अनर हो।
3: हजुर, हरेक सालभित्र हामी 5 पार्लना कमेमोरेसन गरेछौँ फल्टनमा अनि पक्का जरुरी छ किनभने हाम्रो सानो पायोहरू नयाँ रिक्रुटिङदेखि 25 र 24 सायद बुझ्दैन होला, त्यस कारणले पक्का सिक्नु पर्यो। अनि यो प्रेड सकेपछि हामी बिजनेस सेन्टरमा जान्छौँ अनि सानो सानो के अरे प्रेजेन्टेसन पाउँछ इतिहासको बारेमा अनि स्पेसली मगाङको बारेमा।
2: सी कम्पनीका सम्पूर्ण रिटायर्ड एन्ड सर्भिङ मेम्बर्सहरूलाई तपाईँको म्यासेज के छ सर?
3: थ्याङ्क यू हजुर, म आशा छ सबै मान्छे के अरे सी कम्पनीदेखि एकदम प्राउड हुनुपर्छ। हाम्रो सी कम्पनी स्टिल स्ट्रङ छ, पक्का खेनियामा एकदम राम्रो काम दिएको हाम्रो एक्सर्साइजमा 3 लागि। सी कम्पनी मेरो आफ्नो होम कम्पनी हो, 2006 म आएको, सो म पक्का प्राउड हो।
2: बटालियनले डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन जित्नुभयो अनि लेटेस्ट नेपाल कप, वा वाट अ इयर फर यु सर।
3: अनि पनि हाम्रो भलिबल टिम फेब्रुअरी थियो आर्मी च्याम्पियन, एकदम राम्रो, म कति खुसी लाग्यो। हाम्रो पल्टन पक्का विनिङ पल्टन छ अनि हाम्रो के अरे माइन्ड सेट विल टु विन एकदम जरुरी अनि पक्का मान्छे फोकस गरेको स्पोर्ट्स र डिफेन्स अपरेसन सुटिङ र हाम्रो भ्यालिडेसन एक्सर्साइजमा।
2: साहब, यो मगाउँ डेको शुभकामना छ हजुरलाई।
3: हस्, थ्याङ्क यू हजुर।
2: हजुर, वान आरजेको सियो साहब लेफ्टिनेन्ट कर्नल जेपकोट साहबसँग कुराकानी सुन्दै हुनुहुन्थ्यो र भने सी कम्पनीको ओसी हुनुहुन्छ मेजर सुभाष गुरुङ साहबसँग कुराकानी गरौँ। लो साहब, तपाईँलाई नमस्कार अनि यो मगाउँ डेको हजुरलाई शुभकामना छ।
4: हजुर, थ्याङ्क यू सो मच हजुर, एकदम हाम्रो लागि स्पेसल डे आज गर्दाखेरि म कम्पनी सी कम्पनी वन आजको लागि हाम्रो ब्याटल अनर, धन्यवाद हजुर।
2: आज भाइहरू कति हुनुहुन्छ कम्पनीको, कति बाहिरतिर पनि हुनुहुन्छ कि सबै हुनुहुन्छ आज?
4: आज हामी आई थिङ्क 35+ जतिजना छौँ किनभने कमिटमेन्ट धेरै छ, एक्सर्साइज ट्रेनिङ यताउति कोर्सेसहरूले स्पेसली चाहिँ हामी चाहिँ भाइहरू चाहिँ अवेर छ अहिले यो रेडिनेसको कारणले गर्दा पनि।
2: हिस्ट्री त अघि ट्वाइस हिसाबले पढेर सुनाउनु भयो, तै पनि तपाईँहरूको यो कम्पनीको इम्पोर्टेन्ट डे हो, यो कमेमोरेट गर्नु कतिको आवश्यक छ?
4: एकदम जरुरी छ मेरो विचारमा किनभने मगाउँ जुन हाम्रो 6 थर्ड बटालियनले चाहिँ लडेर चाहिँ बाल अनर जितेको छ त्यो भनेको एउटा स्ट्यान्डर्ड हो जस्तो लाग्छ अनि हामीहरूले आज मात्रै होइन हरेक दिन चाहिँ त्यो स्ट्यान्डर्डलाई चाहिँ हामीले कमिट गरेर चाहिँ वी हेभ टु प्रुभ आवर सेल्फ अनि च्यालेन्जेस त्यही छ, डिसिप्लिन मोटिभेसन अनि त्यो हार्डवर्क जरुरी छ अनि जुन हाम्रो पहिलाको रेजिमेन्टहरूले गर्नुभयो आज हामीले त्यो नाम बोकेर हिँडेको छौँ त्यो नामलाई चाहिँ सजिलै हामीले चाहिँ सोच्नु हुँदैन, गर्दाखेरि एकदम जरुरी छ जस्तो लाग्छ।
2: सम्पूर्ण कम्पनीको मेम्बर्सहरू बोथ रिटायर्ड एन्ड सर्भिङ मेम्बर्सहरूलाई के भन्नुहुन्छ?
4: सम्पूर्णलाई चाहिँ ह्याप्पी मगाउँदै भन्न चाहन्छु हाम्रो 6 साहबहरू गुरुजीहरूलाई पनि अनि स्पेसली एभ्री वान जसले चाहिँ सी मगाउँ कम्पनीमा पहिला सर्भ गर्नुभएको थियो अहिले पनि सर्भ गरेर इआरमा पनि हुनुसक्छ होला, कतिपय चाहिँ रिटायर भइसक्नु भयो, सबैलाई चाहिँ ह्याप्पी मगाउँ डे अनि यो दिन हामी सबैको लागि हो, सबैलाई याद गर्न चाहन्छु।
2: थ्याङ्क यू हजुरलाई मगाउँ डेको शुभकामना,
4: धन्यवाद हजुर।
2: हजुर, ओसी साहबसँग कुराकानी पछि भने छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानीहरू तपाईँहरूले सुन्न सक्नुहुनेछ।
5: यो BFBS Gorkha Radio हो।
6: I love you.

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोर्खा रेडियो।

0: BFBS गोर्खा रेडियो।
1: हजुर श्रोताहरूले बिएबिएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि आज सबैलाई वेलकम गर्न चाहन्छु। अहिले चाहिँ वान अफ द सी कम्पनीको चाहिँ ब्याटल अन मगङ डेको बारेमा कुराकानी सुनिराख्नु भएको छ र अब भने कम्पनीको ट्वाइसी साहब हुनुहुन्छ क्याप्टेन भरत गुरुङ साहब, उहाँसँग कुराकानी गरौँ। त्यसपछि अरू भाइहरू अनि बहिनीहरूसँग गरेको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ। भरत साहब नमस्कार हजुरलाई।
2: दाई सर्वप्रथम तपाईँलाई एकदम धेरै धेरै धन्यवाद। सबै वान आरजेडको प्रोग्राममा चाहिँ तपाईँले जहिले आएर यसरी नै सपोर्ट गरिदिनु भएको छ। वान सेकेन्ड अन बिहाफ अफ पूर्ण सी मगाउँ कम्पनीको मेम्बर्स अनि फ्यामिलीजको तर्फबाट तपाईँलाई चाहिँ यहाँ आएर आज यसरी सबै मेमोरी क्याप्चर गरिदिनु भएकोमा चाहिँ एकदम धन्यवाद दाई।
1: दोस्रो विश्वयुद्धको सम्झना गरिरहेका छौँ मगाउँको 1944 तपाईँले हिस्ट्री पढेर सुनाउनु भयो, एउटा त्यो गर्वको मोमेन्ट होला आफ्नो हिस्ट्री पढ्नु होइन?
2: हजुर, यो मैले हिजो अलिअलि अब त्यसलाई स्क्रिप्ट हेर्दै बस्दाखेरि अनि झन् पढ्दै गयो, झन् आज बिहान आएर चाहिँ गर्दाखेरि चाहिँ इट्स फिल डिफ्रेन्ट दाई। पहिला बाबुबाजेले गरेको त्यही बहादुरीले गर्दाखेरि चाहिँ हामी आज यो स्टेजमा बसेर हामी गोर्खाली हौँ भनेर प्राउडको साथमा चाहिँ सर्भिस गरिरहेको छौँ दाई। त्यही भएर झन् त्यो स्क्रिप्ट पढ्दाखेरि मलाई आफैले आफैलाई एकदम आभारी ठाने दाई।
1: गोर्खालीहरूको एकदमै इज्जत राख्नुभयो, हाम्रो भिसितुल बहादुर हुनुहुन्छ, उहाँलाई भेट्ने मौका पाउनु भएको थियो?
2: मैले उहाँलाई चाहिँ पाएन दाई, भेट्न पाएन। मैले भिसी साहबहरूलाई भेटेको चाहिँ हाम्रो रामबहादुर लिम्बू साहबलाई चाहिँ भेटेँ, उहाँको फ्युनरल पनि गर्ने मौका, तर दुलबहादुर पुनजीलाई चाहिँ मैले भेटेन।
1: अब आज त मगाउँ डे मनाइराख्नु भएको छ, कम्पनीको के छ समर ब्रेकतिर जानेमा हुनुहुन्छ कि के छ अब कमिटमेन्टहरू?
2: कमिटमेन्ट युकेको ब्याटालियनमा त्यस्तै छ दाई, बिजी हो, इज सच अ लाइफ। तर आज चाहिँ पक्का एज अ सी मगाउँ कम्पनी फ्यामिलीज, हामी विथ फ्यामिलीज सबै आज बेलुका चाहिँ हामी सोसियल इभिनिङ छ दाई। त्यसपछि चाहिँ सिरिज अफ एक्सर्साइज, त्यसपछि चाहिँ वी आर रियली लुकिङ फरवर्ड फर समर लिभ अगस्तमा दाई।
1: हुन्छ साहब, मगाउँ डेको धेरै धेरै शुभकामना।
2: हजुर, वन्स अगेन तपाईँलाई एकदम धेरै धेरै धन्यवाद। अनि म यही टाइम लिएर चाहिँ सम्पूर्ण अहिले सर्भिङ गरिरहेको सी मगाउँ कम्पनीको मेम्बर्स अनि फ्यामिली अनि जति पनि पास्ट सबै साहब गुर्जीहरू सी कम्पनीमा चाहिँ सर्भ गरेर चाहिँ अहिले रिटायर लाइफ जिउनु भएको छ, उहाँहरूको पनि एकदम ठुलो देन छ। अहिले सर्भिङ मेम्बर्स अनि फ्यामिलीजको तर्फबाट सम्पूर्ण एक्स सी कम्पनीको मेम्बरहरूलाई चाहिँ मगाउँ डेको चाहिँ धेरै धेरै शुभकामना भन्न चाहन्छु भाइ।
1: अब भने अनर गार्ड कमान्डर हुनुहुन्छ साजन राजीव तामाङ भाइ र उहाँले लिड गर्नुभएको थियो। भाइ नमस्कार अनि मगाउँ डेको शुभकामना।
3: दाइ नमस्कार, थ्याङ्क यू सो मच। अनि जति पनि बिहेबिहे सुन्दै हुनुभएको पूर्ण श्रोताबिनहरू सबैजनालाई एकमुष्टमा नमस्कार।
1: हजुर, प्रोजेक्ट एकदमै इमाकुलेट थियो, कति भाइहरूलाई रिहर्सल गराउनु भएको थियो?
3: हामीले लाइकले हिजोबाट सुरु गरेको, जस्ट चारचोटि जस्तो गरेर दाइ। हजुर,
1: कतिको इम्पोर्टेन्ट छ अनि तपाईँलाई कस्तो लाग्यो त्यो एउटा अनर गार्ड लिड गर्नु पाउँदा यो एकदम हिस्टोरिक डेमा?
3: यो चाहिँ एउटा अब हिस्टोरिक डे, एउटा प्रिभिलेज अनि अनर हो दाइ। गर्दाखेरि चाहिँ अब हामीले एज अ भित्रैबाट मनबाट भन्नुपर्दाखेरि चाहिँ नै एउटा प्राउडको साथ खेल्ने जो सबैलाई चाहिँ मौका पाउँदैन, गर्दाखेरि चाहिँ नै दिस इज आवर आई थिङ्क ग्रेट अपर्च्युनिटी।
1: यहाँ ऱ्याङ्क स्ट्रक्चर कस्तो पो हुन्छ?
3: यसमा चाहिँ दाइ सार्जनले चाहिँ लिड हुन्छ, त्यसपछि एउटा कोपुल, एउटा लास्ट कोपुल अनि चाहिँ राइफलम्यान भाइ, एउटा पाइपर अनि एउटा बिगुलर।
1: ल त मगाउँ डेको शुभकामना भाइलाई।
3: दाइ थ्याङ्क यू सो मच, अपर्च्युनिटी दिनुभयो, धन्यवाद हजुरलाई।
1: अब भने सी कम्पनीको चाहिँ सिएसएम हुनुहुन्छ हाम्रो W2 चित्रराज लिम्बू भाइ। ल भाइ नमस्कार अनि मगाउँ डेको शुभकामना।
4: दाई नमस्कार अनि थ्याङ्क यू भेरी मच तपाईँलाई।
1: सिएसएम हुनुहुन्छ, भाइहरूको टर्नआउट बेयरिङ राम्रो थियो आज?
4: आज हजुर एकदमै राम्रो थियो, हाम्रो टर्नआउट एन्ड बेयरिङ प्लस ओभरअल हाम्रो परेड पनि राम्रोसँग नै कम्प्लिट भयो।
1: भाइहरू सबै हुनुहुन्छ कि कोही बाहिर हुनुहुन्छ?
4: मेजोरिटी भाइहरू चाहिँ यहीँ नै हुनुहुन्छ, तर कति अब म्यान्डेटरी कोर्समा चाहिँ बाहिर जानुभएको भाइहरू चाहिँ स्टिल बाहिर नै हुनुहुन्छ दाई।
1: कति दिनु भएको थियो टाइम रिहर्सलको लागि यो प्रिपेयरको लागि?
4: वान आर चाहिँ एकदमै बिजी छ दाई अहिलेको समयमा चाहिँ, तैपनि हामीले चाहिँ हिजो छोटो समयमा चाहिँ रिहर्सल गर्ने मौका पाएको थियौँ। स्पेसली हाम्रो अनरका टिम साजन राजीव गुरुजीको टिम, उहाँहरूले चाहिँ रिहर्सल गर्ने हिजो आफ्टरनुनमा मौका पाइएको थियो। त्यो हेर्दा चाहिँ जस आजको परेड चाहिँ जस राम्रो भयो जस्तो लाग्छ दाई।
1: अनि सम्पूर्ण कम्पनीको मेम्बर्सहरू सर्भिङ अनि रिटायर्ड साहबहरूले पनि सुन्दै हुनुहुन्छ, बाहिर के भन्नुहुन्छ?
4: सम्पूर्ण अब हाम्रो रिटायर्ड साहब गुरुजीहरू नम्बरी अब जति पनि हुनुहुन्छ, जताबाट सुनिरहनु भएको छ, तपाईँहरूलाई पनि मगाउँदैको चाहिँ हाम्रो सी कम्पनीको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना भन्न माग्छु। अनि तपाईँहरूलाई थाहा छ तपाईँहरूको सर्भिसको दौरानमा चाहिँ मगाउँदै धेरै सेलिब्रेट गर्नुभयो होला, अनि म चाहिँ भन्न चाहन्छु कि हामी पनि स्टिल त्यो इतिहासलाई चाहिँ स्टिल हामीले चाहिँ कन्टिन्यू गरिरहेका छौँ। अनि सबैलाई वन्स अगेन ह्याप्पी मगाउँदै भन्न चाहन्छु दाइ।
1: ल त हजुरलाई पनि ह्याप्पी मगाउँदै है त।
4: हजुर दाइ, थ्याङ्क यू।
1: अब यहाँ चाहिँ अनर गार्ड खेल्नुहुने केही भाइहरू हुनुहुन्छ र भाइ नमस्कार है।
5: नमस्कार।
1: भाइको नाम?
5: राइफलम्यान सन्तोष गुरुङ।
1: अनि आज तपाईँहरूको इम्पोर्टेन्ट डे मगाउँ डेमा चाहिँ परेड खेल्नुभयो, कतिको चाहिँ प्राउड हुनुहुन्छ?
5: एक हिसाबले चाहिँ प्राउड पनि हो अनि एक्साइटेड पनि।
1: कति प्र्याक्टिस गर्नुभएको थियो रिहर्सल?
5: रिहर्सल चाहिँ हिजो दुई तिनचोटि चाहिँ रिहर्सल गरेको थिएँ।
1: ल त भाइ, मगाङ डेको धेरै धेरै शुभकामना है त।
5: धन्यवाद।
1: अब अरू भाइ पनि हुनुहुन्छ र उहाँसँग पनि कुराकानी गरौँ। उहाँहरू एकदमै प्राउड डे हो आज, उहाँहरूले आफ्नो चाहिँ मगाउँ डे मनाउनु भयो। भाइको पुरा नाम चाहिँ विथ ऱ्याङ्क?
6: म चाहिँ ल्यान्स कर्नल दिकेश मगर, म चाहिँ सिकम भनी।
1: यु मस्ट भेरी प्राउड होइन, आज एकदमै तपाईँको हिस्टोरिक डे हो।
6: हजुर दाइ, यो चाहिँ मेरो थर्ड मगाउँ डे हो दाइ। फर्स्ट र सेकेन्ड भन्दा चाहिँ अलिक स्पेसल छ मेरो लागि, किनभने म चाहिँ आज आफै अनर गाडी खेलेको छु दाइ, त्यही भएर।
1: अनि कतिको इम्पोर्टेन्ट छ यो तपाईँहरूको वर्षमा एकपटक हुन त? तपाईँले प्रत्येक दिनै अब यो मगाउँ डे भन्ने के हो जान्नुपर्छ, तपाईँ गुरुजी हुनुहुँदो रहेछ होइन?
6: हजुर, यो मगाउँ डे चाहिँ अब म चाहिँ 3.5 वर्ष जस्तो हुँदैछ सर्भ गरेको, अनि आई फिल लाइक मगाउँ डे चाहिँ हामीले चाहिँ एकदम सेलिब्रेट गर्दा चाहिँ हामीले चाहिँ अब पुर्खाहरूलाई सम्झिन्छौँ, तर एभ्री डे चाहिँ हामीले सम्झिन्छ त्यो एउटा माग गरेको आज मात्रै सेलिब्रेट गर्ने भनेर, तर उनीहरूले गरेको कन्ट्रिब्युसनहरू चाहिँ हाम्रो लागि आज हामी त्यही भएर यो ठाउँमा

0: कुरा गर्नुभएको छ होइन, धेरै सेक्रिफाइस गर्नुभएको छ, अनि यसरी हामीले उनीहरूलाई रिमेम्बरेन्स गर्न पाउँदाखेरि, सम्झिन पाउँदाखेरि एकदमै खुसी लागेको छ ताई।
1: अनि सम्पूर्ण वान आजको सर बिङ सी कम्पनी भनौँ पर्टिकुलरली, अनि रिटायर्ड मेम्बर्सहरूलाई के भन्नुहुन्छ?
0: फर्स्ट अफ अल त ह्याप्पी मोगाउ डे, अनि थ्याङ्क यू सो मच सबैजनालाई, जति पनि सी कम्पनीको बहिनीहरू भाइहरू आइदिनु भयो, एकदम राम्रो भयो परेड होइन, अनि गेस्टहरूलाई पनि थ्याङ्क यू सो मच होइन। अब यसरी नै हामीले नेक्स्ट इयर त्यसपछि पनि मोगाउ डे सेलिब्रेट गरिराख्न पाऊँ, हाम्रो वीर गोर्खाहरूलाई यसरी नै रिमेम्बरेन्स गरि नै राख्न पाऊँ होइन, त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु दाइ।
1: अब तपाईँ त अब वाइडर आर्मी जानुभएको छ, विभिन्न पल्टनमा जानुभएको छ, कहाँ कहाँ नोकरी गर्ने मौका पाउनु साहबसँग?
0: हजुर, हामी चाहिँ योभन्दा पहिला चाहिँ ब्रुनेमा थियो, त्यसपछि चाहिँ एन्डओभरतिर त्यतातिर थियो, ठिकै छ, रमाइलो हुँदैछ होइन, धेरै ठाउँमा देखिरहेको छ नयाँ नयाँ। अब मेरो हस्बेन्डको राम्रो कामले गर्दाखेरि चाहिँ मैले चाहिँ धेरै राम्रो मौकाहरू पाइरहेको छु, त्यसको लागि एकदम म चाहिँ एकदम आभारी छु।
1: हुन्छ बहिनी, आज मगन डेको शुभकामना।
0: हजुर तपाईँलाई थ्याङ्क यू दाई।
1: अब हाम्रो टुवासिनी बहिनी हुनुहुन्छ, हाम्रो सबिना गुरुङ बहिनीको पनि छोटो शुभकामना लिइहालौँ। बहिनी नमस्कार है।
2: नमस्ते दाई।
1: फोटो खिच्नमा व्यस्त हुनुहुन्छ?
2: हजुर अलिअलि दाई। थ्याङ्क यू तपाईँलाई दाई आज आइदिनु भएकोमा हाम्रो मगन डेमा।
1: हाम्रो काममा हो। कस्तो लाग्यो त आज यहाँ आउँदा? हुन त थुप्रै परेड देख्नुभयो, तर आज पर्टिकुलरली आज तपाईँको इम्पोर्टेन्ट डे हो।
2: हजुर, आज चाहिँ हाम्रो लागि एकदम स्पेसल ओकेजनै भन्नु पर्ला दाई होइन। मेरो चाहिँ यो सी कम्पनीमा चाहिँ फर्स्ट टाइमै भन्नु पर्ला, अरू कम्पनी सबै गइसके, सी कम्पनीमा चाहिँ मेरो बुढो चाहिँ एज अ ट्वाइसी चाहिँ फर्स्ट टाइमै आउनुभयो। सी कम्पनीमा चाहिँ पहिला चाहिँ कहिले परेको थिएन दाई, फर्स्ट टाइमै हो। अनि जे होस् यसो बहिनीहरूसँग यसरी सी कम्पनी मोगोङले यसरी परेडमा आउन पाउँदाखेरि चाहिँ आफूलाई एकदम ह्याप्पी पनि लागिरहेको छ दाई होइन। अनि हाम्रो कम्पनीको येल्लो कलर भएर आज बहिनीहरू सबै येल्लोमा सजिएको देख्दाखेरि चाहिँ एकदम समर भाइब अनि मोगोङ डे नै जस्तो फिल भइरहेको छ दाई।
1: अनि वीर पुर्खाहरूलाई सम्झिरहेका छौँ, कतिको आवश्यक लाग्छ तपाईँलाई?
2: यो त एकदम इम्पोर्टेन्टै हो जस्तो लाग्छ, हाम्रो हिरोहरू हो नि त उहाँहरू त दाई होइन, अनि उहाँहरूलाई यो ओकेजनमा यसरी सम्झिनु पनि पर्ने एकदम महत्त्व पनि छ जस्तो लाग्छ दाई मलाई चाहिँ। हजुर
1: कि ओसी बहिनीसँग कुराकानी गरेँ, अब तपाईँ नै हुनुहुन्छ टुवाइस नै प्रायः गोला साहबहरू हुनुहुन्छ, तर यहाँ चाहिँ अब गोर्खाली अफसर हुनुहुन्छ, के छ कम्पनीको अरू चाहिँ तपाईँको एक्टिभिटी छ अब
2: आजको लागि दाई?
1: होइन आज मात्रै होइन, अरू पनि कफी मर्निङहरू
2: अहिले चाहिँ हाम्रो चाहिँ फिलहालमा त यही मोगोङ डेमै के गर्ने भनेर अलिक बिजी भयो दाई, तर अब हाम्रो अपकमिङ इभेन्टहरू पनि आउँदैछ भन्नु पर्ला दाई, हामी यसो लेडिजहरूको कफी मर्निङ जस्तो गरौँ कि भनेर सोच्दैछौँ दाई।
1: ल बहिनी बडो मजाले बोल्नु हुँदो रहेछ, अनि पक्का रेडियो भोइस रहेछ, कमान्डिङ भोइस, आई एम वेल इम्प्रेस्ड बहिनी। थ्याङ्क यू।
2: थ्याङ्क यू सो मच दाई, थ्याङ्क यू।
3: आदरणीय श्रोताबृन्द, अब भने यो कुराकानी यो प्रस्तुति सँगसँगै अन्तिम गीत जोन चामलिङ राईको आवाज सुनाउँदै बिदा लिन्छु भोलिसम्मको लागि। नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै 166 वटा विधेयक प्रस्तुत गर्ने सरकारको लक्ष्य।
1: पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रोमा 45 वटा विधेयकहरू छन् र तेस्रोमा 57 वटा विधेयकहरू छन्।
0: होटल व्यवसायीको समस्या सुनेपछि प्रधानमन्त्रीले के भने?
2: उहाँले पोजिटिभ लिनुभयो र विचार गर्न म एक्सन फोन त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो।
0: होटल सङ्घ नेपालका उपाध्यक्ष र इरानमाथि अमेरिकी सेनाको आक्रमण 5 दिन पनि जारी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि सङ्घर्ष चर्किँदै जाँदा अमेरिकी सेनाले इरानमाथि लगातार 5 दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार उसका पछिल्ला आक्रमणको उद्देश्य उक्त जलमार्गमा व्यावसायिक जहाजमाथि हमला गर्ने तेहरानको सैन्य क्षमतालाई कमजोर तुल्याउनु हो। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छिन्, यो एउटा यस्तो ढाँचा हो जुन हामीले करिब एक हप्तादेखि देखिरहेका छौँ र विवाद चर्किएसँगै यो अझ तीव्र बन्दै गएको छ। इरानले अमेरिकाको बमबारी नरोकिँदासम्म उक्त जलमार्ग बन्द रहने बताएको छ। उनीहरूले होर्मुज स्ट्रेट मात्रै नभएर तेल र ग्यास निर्यातका लागि प्रयोग हुने अन्य मार्गहरूमा पनि आफ्नो आक्रमण विस्तार गर्न सक्ने बताएका छन्। बीबीसीकी बारबरा प्लेट असर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानले सम्झौता नस्वीकारे विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन्। युक्रेन र युरोपेली सङ्घ ड्रोनको उत्पादन विस्तार गर्न संयुक्त परियोजनाहरू स्थापना गर्न सहमत भएका छन्। किएवमा बोल्दै युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेयर लायनले उक्त सम्झौताले युक्रेनी कौशल र युरोपेली औद्योगिक क्षमताबीच तालमेल मिलाउने बताइन्। रुसी आक्रमण विरुद्ध लड्न युक्रेनले अत्यन्त विकसित ड्रोन उद्योग निर्माण गरेको छ। साथै उसले इरानी आक्रमणसँग जुझ्न कम खर्चिला उपाय खोजिरहेका खाडी राष्ट्रसहित 9 वटा देशहरूलाई आफ्नो विशेषज्ञ बिक्री गरेको छ। ब्रिटिश प्रधानमन्त्री कियर स्टारमरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन्। डाउनिङ स्ट्रिट छान्नुभन्दा 5 दिन अघि सर स्टारमरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए। आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन्। स्टारमरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई 5 वर्षको जेल सजाय सुनाएको छ। सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरान बीच भएको छोटो युद्धका क्रममा 2 क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ। जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ। र थाइल्यान्डले म्यानमारका राष्ट्रपति मिन ओङ लाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ। थाइल्यान्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन्। सन् 2021 आङ सान सुचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा तपाईँलाई पुनः स्वागत छ। सरकारले आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 वटा विधेयक सङ्घीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन्। यसरी आर्थिक वर्ष सुरु हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानून मन्त्रीले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सडक सुरक्षा लगायत विभिन्न महत्त्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन्। मन्त्रालयहरूले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानुन मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। त्यसका आधारमा कानुन मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी सङ्घीय संसदमा पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनु पर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानुन मन्त्रालयले असार मसान्तभित्र संघीय संसदलाई पठाउनु पर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 गते मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानुन मन्त्री गौतमले बताइन्।
1: कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
4: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानुन मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानुन मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानुन सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका सुरुमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानुन मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त संख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
2: पहिलो कुरो त मसौदा ड्राफ्ट गर्ने कुरै नै मलाई चाहिँ चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्य सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्मक टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तसर्थ चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 166 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने एउटा अपेक्षा गर्न सकिन्छ।
4: कानुन मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानुनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानुन निर्माणका लागि सुझावहरू सङ्कलन गरी सहभागितामूलक कानुन निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कारबाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले गत सोमबार उक्त आदेशपछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। त्यसले अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल सङ्घ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल सङ्घ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधरसँग कुरा गर्दै हामीले तपाईँहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौँ।
5: उनीहरूको प्रधानमन्त्रीजीले त अब हाम्रो 5-7 बुँदै हो इम्पोर्टेन्ट बुँदाहरू हामीले लिखित पनि लगेको थियौँ, लिखित पनि बुझाएँ।
0: 36-7 बुँदामा चाहिँ के कुराहरू थिए?
5: मुख्य बुँदा भनेको भने अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको थियो त्यसमा, होइन? अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ। 40 लाख पर्यटकसम्म हामी धान्न सक्छौँ। अहिलेको अवस्थामा 12 लाख आइरहेको हुनाले 30-35% मात्रै एभरेज अकुपेन्सी भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म को नम्बर नवरासम्मको लागि अलिक केही कुरामा सहजीकरण लिनुपर्ने हामीले त्यस राखेका थियौँ यो कुरा अब त्यसमा चाहिँ अब बदली हालको लागि नेसनल पार्टी सेक्रेटरीमा राख्यो भने हामी अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा प्लस विद्युतको महसुसलाई अलिकति चाहिँ उद्योग स्रोतलाई तारिफ लगाइदिनु भने हामीले चाहिँ यता चाहिँ गोस राख्यौँ। अर्को कुरा दुईवटा अब असहज भइरहेको अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिअलि
0: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो?
5: हरेक कुरामा चाहिँ उहाँले पोजिटिभ दिनुभयो र विचारको कुरामा म एक्सन म चाहिँ तुरन्त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो।
0: जस्तै
5: अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारले चाहिँ एकदमै अब प्रमोसनको विशेष ध्यान दिएर विशेष बजेट छुट्याएर गर्छु भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो। प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो। अथवा चाहिँ अब कुनै कुनै सानो होटेलहरूको त्यसमा इआइएको कारणले गर्दाखेरि रजिस्टर नभएको अवस्था
0: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो, सेवाली नै जनकपुरबाटै हो भन्ने खालका कुरा गर्नुभएको थियो। त्यो विषयमा चाहिँ आज त्यसरी पर्यटन प्रवर्धन आन्तरिक अथवा बाह्य पर्यटन प्रवर्धन गर्ने किसिमको चाहिँ उहाँका केही भनाइ आए कि आएन?
5: दुवैको कुरा छ, प्रवर्धनको काम चाहिँ सरकारले एकदम जिम्मेवार पूरा गर्छ भन्ने किसिमको उहाँको आश्वासन आज दिनुभएको छ। आन्तरिक प्लस बाहिर दुवै अब इन्डियन अब धेरै यहाँ इन्ट्रेस्टेड छ माइस टुरिज्ममा। अब त्यसमा भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँले बिट गरेँ। जस्तै अब इन्डियनहरू आउँदाखेरि गरगना लिएर आउँछ, अब गरगना ल्याउन नपाउनु भयो त्यस्तै अलिक डिस्करेज भइरहेछ त्यो वेडिङ डेस्टिनेसनको रूपमा प्रमोसन गर्नुलाई। त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने भन्ने किसिमको पनि आश्वासन दिनुभएको छ।
0: पोहोर जेएनजी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको, अनि त्यसले पनि असुरक्षा बढाएको होला नि, त्यो विषयमा चाहिँ कुरा राख्नु भयो कि भएन?
5: होइन अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्रिज हो। अब जेएनजी आन्दोलन पनि एक महिना त हाम्रो अब अकुपेन्सी ठ्याक्कै निर्भर, तर लकीले रिभाइभ नै तुरन्त भयो। अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अलिक इफेक्ट परिरहेको छ होइन। त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले के छ भने क्रस बोर्डर टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ। जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो, चाइना नेपालको चाहिँ क्रस बोर्डर हो, त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब फर्क मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हाम्रो अवधारणाले अगाडि राखेको थियौँ। उहाँ त्यसमा धेरै पोजिटिभ हुनुहुन्छ। भारत अपन के छ अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमको चाहिँ कुरा भएछ।
0: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि सङ्घर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। यसबीचमा बाहरेन र कुवेतले क्षेप्यास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरुद्ध गर्ने चेतावनी दिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ। अमेरिकी सेन्ट्रल कमान्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो। उसले जारी गरेको वक्तव्यमा ती आक्रमण हरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ। अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो। यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

PFP स्कोरकार्ड भिडियो कार्यक्रम मैले हामी गोदलीमा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यो इभिनिङ शोमा म सिनेको तर्फबाट। समयले 4:26 गइसकेको छ र यो मिठो गीत रहेको थियो सोल्टी ज्यू प्रमिला राई र यसै गरी देवेश राईको आवाजमा इन्जोय गरिसक्नु भएको छ। र कार्यक्रम गोदली यो इभिनिङ सो सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम 4:15-7 रहेको छ। 105.4 MHz ट्रेनिङ गरेर सुन्नुहोला तपाईँले हामीलाई फोक्सटोन बासीहरू र तपाईँको एरियामा रेड एक्सेस नभएको खण्डमा सिम्पली तपाईँले बिएफपिएस एप डाउन गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खास्ट सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ र हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ। र कार्यक्रममा अवश्य पनि आजको दिनमा तपाईँको समक्ष यहाँ विभिन्न जानकारी रहने नै छन्। भरपूर मनोरञ्जन कार्यक्रमको यो 3 घन्टाभरि रहने नै छ। आज टिप्पण टापन छैन तपाईँको जानकारीको लागि र कार्यक्रममा अहिलेको लागि आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ। एकदेव लिम्बु र शर्मिष श्रेष्ठको आवाजमा तिम्रो मुस्कान।

0: गोरखा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: BFBS गोरखा रेडियो।

एपिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रमले हामी गोदलीको यो पहिलो घण्टामा छौँ श्रोता, र मिठो गीत रहेको थियो बादल सरी, स्वप्न शर्मा र जन चामलिङ राईको आवाजमा। र पाँच बजेको लागि अब पनि हामीहरूसँग बाह्र मिनट बाँकी रहेको छ। मिडल्यान्ड नेपाली मेला नटेङ्गको बारेमा पनि केही जानकारी तपाईँको माझमा अहिलेको समय राख्ने नै छु। अब मिडल्यान्डवासीहरूको लागि चाहिँ नेपाली समाज नटेङ्गमले आयोजना गरिरहेको छ 27 जुलाई 2026 भेनिचिरहेको छ मेलबर्न पार्क नटेङ्गममा हुन गइरहेको छ। र यहाँ विभिन्न कार्यक्रमहरू रहेको छ, एक्टिभिटिजहरू छ, फ्री एन्ट्री हो, फुल इन्जोय गर्न सक्नुहुन्छ। फुड एन्ड गुड्स अनि कल्चर अनि स्पोर्ट्सहरू पनि रहेको छ। र यस सम्बन्धी यदि तपाईँलाई कुनै क्वारिजहरू छन् भने चाहिँ कल गर्नुहोला लोकनाथ अधिकारी, उहाँको फोन नम्बर 07860 262 801 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुनेछ। र कार्यक्रममा रद्दै गर्नुहोस् अब भने फेरि पनि पलाइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम यो रहेको छ केहर सिंह लिम्बूको आवाजमा झ्यालैमा, इन्जोय गर्नुहोला।

पिएफपी स्कोरकार्ड भिडियो कार्यक्रम गोजलीको यो पहिलो घण्टामा हुनुहुन्छ र श्रोता, पहिलो घण्टाबाट विदा लिने समय आएको छ। तर अहिलेको यो समय मिनी कालीकुटी राई उहाँ आन्टीले चाहिँ यहाँ जसरी हामीलाई यहाँ रिक्वेस्ट सङ पठाउनु भएको छ, उहाँले चाहिँ अहिले कार्यक्रम सुनिरहनु भएको छ, धन्यवाद भन्नुभएको छ। र चुराली आए यो पुरानो हिन्दी गीत उहाँले मगाउनु भएको छ, त अवश्य पनि उहाँको रिक्वेस्टमा गीत राख्ने नै छु म। हामीलाई गीतको रिक्वेस्टहरू आइरहेको छ, डेडिकेसन्सहरू म केही क्षणमा राख्ने नै छु, तर अहिलेको लागि पनि यो गीत उहाँको रिक्वेस्टमा एन्जोय गर्नुहोला। स्टे ट्युन, कार्यक्रमको हामी सेकेन्ड आवरमा भेट्नेछौँ।

0: किर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका जेएनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। शनिबार होल्डिङ सेन्टरमा अन्सारी पुगेका बेला प्रहरीले धरपकड गरेको थियो। यस क्रममा अन्सारी घाइते हुनुभएको थियो। प्रहरी हिरासतमा स्वास्थ्य अवस्था सामान्य नरहेपछि अन्सारीलाई सोही दिन त्रिवी अस्पताल भर्ना गरिएको थियो। राष्ट्रिय मानवाधिकार आयोगको रहबरमा अन्सारी प्रहरीबाट पनि हिरासत मुक्त हुनुभएको छ। बाँकी कानूनी उपचार प्रक्रिया र यातना विरूद्धको हकका लागि अगाडि बढ्ने माजिदका कानून व्यवसायीले बताएका छन्। नक्कली शरणार्थी प्रकरणमा कारागारमा रहेका बेसन झा रिहा भएका छन्। दुई वर्षदेखि सुन्धारा कारागारमा रहेका झा कानूनी प्रक्रिया पूरा गरी आज रिहा भएका हुन्। हिजो जिल्ला अदालत काठमाडौँले झालाई ठगी मुद्दामा एक वर्ष कैद र 10,000 जरिवाना सजाय निर्धारण गरेको थियो। तोकिएको अवधिभन्दा दोब्बर बढी कैद भुक्तान गरिसकेकाले झा आज रिहा भएको बताइएको छ। काठमाडौँ जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार झालाई रिहा गर्न गएको साँझ नै कारागार कार्यालयलाई पत्र लेखिएको थियो। संघीय संसदका दुवै सदनका बैठक 15 दिनका लागि स्थगित गरिएको छ। साउन 14 गते बस्ने गरी सभामुखले प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको हो। कार्य व्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार बैठक स्थगित भएको हो। सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमण र मतदातासँग विमर्शका लागि भन्दै बैठक स्थगित गरिएको हो। आजै राष्ट्रिय सभाको बैठक पनि साउन 15 गते बस्ने गरी स्थगित गरिएको छ। अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले बजेट मार्फत बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर भ्याट आउँदो शुक्रबारदेखि लागू हुँदैछ। आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेलले नयाँ आर्थिक वर्षदेखि बिजुली तथा राइड सेयरिङमा भ्याट लाग्न सुरु हुने र त्यसको प्रारम्भिक तयारी सम्पन्न भएको जानकारी दिनुभएको छ। आर्थिक विधेयकमा विद्युतका अन्तिम उपभोक्तालाई 5% दरले भ्याट लाग्ने व्यवस्था छ। आन्तरिक राजस्व विभागले घर आयसी ग्राहकलाई अन्तिम उपभोक्ता मानेको र उनीहरूलाई मात्रै 5% भ्याट लाग्ने निर्देशक पौडेलको भनाइ छ। यो बाहेक सबै किसिमका उपभोक्ताले 13% दरले भ्याट तिर्नुपर्ने पौडेलले बताउनुभयो। राइड सेयरिङको सन्दर्भमा पनि कम्पनीहरूले त्यसै गरी बिलिङ प्रणाली विकास गरेको उहाँले बताउनुभयो। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग छानबिन आएको क्षेत्राधिकार लगायतका विषयसँग जोडिएका जटिल कानूनी प्रश्नहरू निरूपणका लागि एमिकस क्युरी मागेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले सम्पत्ति आयोग समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा गम्भीर संवैधानिक र कानूनी प्रश्न उठेको भन्दै अदालतले विज्ञहरूको राय मागेको थियो। सर्वोच्चको माग अनुसार नेपाल बार एसोसिएसनले दुई वरिष्ठ अधिवक्ताहरूलाई एमिकस क्युरीको रूपमा पठाउने निर्णय गरेको छ। बारले पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई मनोनयन गरेको हो। आयोगको काम कार्यवाही क्षेत्राधिकार लगायत विषयमा दायर तीनवटा रिटमा उठाइएका विषय गम्भीर र जटिल संवैधानिक र कानूनी दृष्टिकोणले महत्वपूर्ण रहेको ठहरसहित एमिकस क्युरी गठन गरिएको हो। एमिकस क्युरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञहरूको समूह हो। नेपाल धितोपत्र बोर्डले बजार घट्दा पनि नाफा बुक गर्न सकिने मानिएको सर्ट सेलिङको व्यवस्था गर्न लागि जनाएको छ। अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्टले बजार घटे पनि नाफा निश्चित गर्ने संयन्त्र 3 महिनाभित्र ल्याइने बताउनु भयो।
1: हामी के गर्दैछौँ भने अब बजारलाई यो एउटा अर्को उपकरण जो यो अहिले बजेटमा पनि आइसकेको छ र हामीले यहाँ मजासँग लेखेका छौँ र छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ। जसमा के हुँदैछ कि बजार गर्ने इन्भेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन गर्यो भने यो उपकरण प्रयोग गर्छ। उसले अहिले बजारमा सेयर बरो गरेर बेचिदिन्छ, अरूसँग लिएर तपाईँको उधारोमा लिएर ऋण लिएर भने जस्तो ल्यान्ड उसले बरोइङ गर्छ, सेयर बेचिदिन्छ अहिलेको प्राइसमा, र उसको एक्सपेक्टेसन हुन्छ कि बजार भविष्यमा घट्छ, म घटेको बेलामा यो सेयर किनेर फिर्ता गरिदिन्छु। अब उसलाई फाइदा हुन्छ, अहिले 50 रुपियाँको सेयर बेचिदियो उसले भने पछि 30 रुपियाँ भएको बेलामा किनेर फिर्ता गर्छु, मलाई 20 रुपियाँ फाइदा हुन्छ अहिले।
0: तर अध्यक्ष भट्टले भने जस्तो यसमा नाफा सुनिश्चित भने हुँदैन। घट्ने अपेक्षा विपरीत मूल्य अप्रत्याशित रूपमा बढेमा सर्ट सेलरले ठूलो घाटा बेहोर्नुपर्ने जोखिम रहने विश्लेषकहरूको भनाइ छ। सामान्य सेयर कारोबारमा लगानीकर्ताले पहिले किन्छन् र मूल्य बढेपछि बेच्छन्। आफूसँग नभएको सेयर पहिले बिक्री गर्ने र पछि बजारबाट खरिद गरेर फिर्ता गर्ने कारोबार सर्ट सेलिङ हो। मूल्य घट्ने अनुमानका आधारमा पहिले बिक्री गरिन्छ र पछि सस्तोमा किनेर हिसाब मिलाउने गरिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल वार्तामा फर्कन चेतावनी दिनुभएको छ। वार्तामा नआए आउँदो साता इरानका पुल र विद्युत गृहमा आक्रमण गर्ने ट्रम्पले धम्की दिनुभएको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर।
2: The ceasefire seems to be completely unraveling now. You've had this round of attacks that the Americans have carried out for 7 hours this time. Again, they're saying that they are trying to destroy Iran's capability to fire at commercial ships.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: BFBS Work Hard Radio.
1: BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता, तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ. कार्यक्रम गोदेलीको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ. सालै जो नजरको गोली यो गीत रहेको थियो किरण गजमेर र मेचु तिमालको आवाजमा, र यो इभिनिङ सोमा फेरि पनि तपाईँ सम्पूर्णलाई स्वागत छ. र विशेष गरी श्रोता, अब हुन गएको इभेन्ट्सहरू समर टाइममा निकै नै धेरै रहेको छ, जसमध्ये क्याम्प नेपाल 2026 पनि हुन गइरहेको छ र यो चाहिँ आयोजना गर्दैछ पोखरेली मञ्च युकेले. र यसै सम्बन्धी के कस्तोहरू रहेको छ भन्ने जानकारी चाहिँ आउनुहोस्. हामी यहाँ अहिले हामीसँग लाइभ हुनुहुन्छ विक्रम भट्टराई, आज उहाँ चाहिँ अहिले महासचिव हुनुहुन्छ र उहाँ यो संस्थाको, र आउनुहोस् उहाँसँग पनि हामी उहाँबाट कुराकानीबाट हामी चाहिँ यो विस्तृत रूपमा जानकारी पाउने नै छु. हेलो, नमस्कार दाजु, तपाईँलाई बिएबिसको कार्यक्रममा स्वागत छ.
2: नमस्ते सोनियाजी, नमस्ते. अनि यो बिएबिएस गोर्खा रेडियो सुनिरहनु भएको सम्पूर्ण श्रोताहरू, खास गरी अझ बेलायतभरि रहनु भएका सम्पूर्ण नेपालीहरूलाई म विक्रम भट्टराईको तर्फबाट र चाहिँ पोखरेली मञ्च युकेको तर्फबाट नमस्कार चाहिँ आभार व्यक्त गर्दछु.
1: र अवश्य पनि विशेष अब यो क्याम्प नेपाल 2026 तपाईँहरूले आयोजना गरिरहनु भएको छ, यसबारेमा डेट चाहिँ कहिले रहेको छ होला अनि ठाउँ चाहिँ स्थान कता रहेको छ होला?
2: यो चाहिँ यो बाथबाट नजिकै छ, यसको चाहिँ तपाईँको हाम्रो चाहिँ यो साउथको बाथ भन्ने चाहिँ एकदमै सिटी हो, त्यसको नजिकै छ. र चाहिँ यो चाहिँ 24, 25 र 26 तारिक चाहिँ यो चाहिँ हामी फ्राइडे स्याटरडे सन्डे को चाहिँ हाम्रो 3 दिन हुन्छ, तर 2 नाइट 8 छ.
1: र यसैमा अब यो इभेन्ट तपाईँहरूको लगभग 3 दिन नै भन्दा पनि फरक पर्दैन होइन रहेको छ, र
2: हजुर
1: अनि क्वाइट लामो पनि छ. अब क्याम्पिङ भए पछाडि त्यो अलि लङ टाइम नै, अब बल्ल बल्ल समय निकालिन्छ होइन, अब लामो समयसम्म वेन यु ट्राई टु मेक मोस्ट अ बेट त्यो नै राम्रो हुन्छ. र अब यसैमा के कस्तो कार्यक्रमहरू चाहिँ अब 3 दिनको समयमा चाहिँ छ होला, केही हाइलाइट्सहरू एक्टिभिटिजहरू यसबारेमा जानकारी गराइदिनुहोस् न.
2: हस् हस् धन्यवाद तपाईँलाई. सरी के अरे, अब यो खास हामीलाई चाहिँ यो पोखरेली मञ्च युकेले यस्तो चाहिँ यो हरेक वर्ष क्याम्पिङ गर्दै आएको थियो. चाहिँ हामीले योभन्दा अगाडिका चाहिँ कार्यक्रमहरू चाहिँ वेल्समा गर्थ्यौँ, वेल्सका चाहिँ डाँडाहरूमा चाहिँ हिँड्ने गर्थ्यौँ गरेर हामी लामो समय निरन्तर एउटै ठाउँमा भएको हुनाले यसपालिबाट हामीले अलिकति ठाउँ र चाहिँ फरक वातावरण र चाहिँ एकदमलाई पनि फरक रूपमा चाहिँ प्रस्तुत होस् र चाहिँ त्यो जुन क्याम्परहरू जो चाहिँ तपाईँको क्याम्पिङमा आउनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँको चाहिँ अलिक छुट्टै खालको चाहिँ अनुभूति होस् भनेर उहाँहरूको चाहिँ बच्चा बच्ची देखुन्ट लिएर गएर तपाईँको चाहिँ वयस्क अब पारिक परिवार अनि बुवा आमा समेतलाई सबैलाई चाहिँ इन्भल्भ हुने गरेर सबैले चाहिँ त्यो बराबर हिसाबले चाहिँ मनोरञ्जन गर्ने, त्यो चाहिँ तपाईँको एउटा भगत मनोरञ्जन मात्रै नभइकन शिक्षा चाहिँ तपाईँको एक किसिमको पालीहरूको हाम्रो चाहिँ संस्कार संस्कृति र त्यसभित्र रहेको चाहिँ त्यो जुन एउटा एकता लगायतका कुराहरूमा चाहिँ केही न केही चाहिँ त्यो उहाँहरू चाहिँ त्यो क्याम्पबाट चाहिँ फर्किने बेलामा एउटा शिक्षा एउटा चाहिँ भनौँ न तपाईँको चाहिँ पाठहरू चाहिँ सिकेर जानुहुन्छ भन्ने चाहिँ हाम्रो ठुलो आशा लिएर हामीले यसपालि चाहिँ यो कार्यक्रम चाहिँ प्रदारी जस्तो आयोजना गरेको. त्यस्तो कार्यक्रमहरू चाहिँ के कस्ता छन् भन्ने सवालमा चाहिँ अब क्याम्पिङ भनिसकेपछि हजुरको चाहिँ त्यहाँ भने खुलामा गएर तपाईँको चाहिँ आफ्नै अब हिसाबले आफ्नै स्वादले चाहिँ पकाएर खाने गर्ने वरपरका चाहिँ आकर्षक केन्द्रहरूमा चाहिँ तपाईँको घुमघाम गर्ने भन्दा पनि अझ महत्त्वपूर्ण कुरा छुट्टै छुट्टै का नचिनेका अब नेपालीहरू या गैर नेपालीहरू चाहिँ एउटै चाहिँ तपाईँको चाहिँ आँगनमा बसेर चिनाजानी गर्ने एक आपसमा चाहिँ तपाईँको सोठट्टा दुःख सुख त्यसको स्वादहरू चाहिँ साट्ने र यही हुन्छ. अब बच्चाहरूको लागि चाहिँ अब तपाईँको चाहिँ हामीले शिक्षाप्रद कार्यक्रमहरू गर्दैछौँ, जस्तो ड्राइभ जस्तो चाहिँ एउटा सेगमेन्ट गर्दैछौँ. त्यसपछि गएर हाम्रो लाइभ ब्यान्ड हाम्रो लाइभ कन्सर्ट पनि हुँदैछ नेपाली शनिबारको साँझमा. अब त्यसपछि गएर हामीले चाहिँ त्यहाँ विभिन्न परिकारका चाहिँ नेपाली स्वादका चाहिँ खानाहरू पकाएर चाहिँ उहाँ चाहिँ क्याम्परहरूलाई चाहिँ अब त्यो त्यसको चाहिँ अप्सन अप्सनल चाहिँ के छ भने उहाँहरूले चाहिँ चाहनुहुन्छ भने आफ्नै हिसाबले पनि खान सक्नुहुन्छ। चाहिँ हाम्रो चाहिँ जुन आयोजकले चाहिँ पकाएर तपाईँको तयार गरेर दिने पनि उहाँहरू चाहिँ जोइन हुन सक्नुहुन्छ। त्यसरी हामीले चाहिँ एकदम विभिन्न भेरियस टाइपको चाहिँ पस्किँदैछौँ र तिनै दिनको लागि अब हामीसँग त निकै हिसाबले भनियो भने चाहिँ हामीसँग त्यही त्यो म्यानेज गर्न चाहिँ गाह्रो भइरहेको छ। किन भन्दा अब उता साङ्गीतिक कार्यक्रम पनि छ, भनौँ बाबु नानीहरूको लागि चाहिँ शिक्षाको लागि चाहिँ त्यस्तो पनि कार्यक्रम छ, अलिअलि स्पोर्ट्सहरू पनि छन्। अनि अब त्यसमा चाहिँ हामीले आफ्नो आफ्नो भलाकुसारी खाने पिउने अलिअलि कुराहरू त अब क्याम्पमा गएपछि चाहिँ छँदैछ, त्यसो भएर उनीहरू प्रशस्त छ
1: अवश्य पनि। र यसैमा जे कार्यक्रमहरू आयोजना गर्दा पनि अब बजेट फन्डको कुरा पनि आउँछ होइन, सो यसैमा एन्ट्री फीहरूदेखि लिएर अब फुड कस्टहरू के कस्तो रहेको छ होला, यो बारेमा पनि अलिकति जो जो चाहिँ इच्छुक हुनुहुन्छ उहाँहरूलाई पनि अलि रफ आइडिया हुने थियो।
2: अवश्य धन्यवाद। त्यो चाहिँ अब मुख्य विषय नै थियो खास गरी, अब तपाईँ हामी चाहिँ जहाँ पनि कुनै पनि योजना गर्ने बित्तिकै त्यसको कस्ट कति भन्ने कुरा एकदमै। अब हामीले यसपालि हजुरको चाहिँ त्यहाँ धेरै चाहिँ त्यो फिल्डमा किनकि सुविधाहरू चाहिँ तपाईँको क्याम्पको चाहिँ जति जति चाहिँ त्यहाँ यथासम्भव भएका सुविधाहरू चाहिँ दिने गरेर प्रति व्यक्ति 2 रात 3 दिनको लागि चाहिँ 30 पाउन्ड प्रति व्यक्तिलाई चाहिँ हामीले चाहिँ त्यो इन्ट्री चार्ज गरेका छौँ। यदि उहाँहरूले चाहिँ हामीहरूले चाहिँ त्यही जो आयोजकले बनाएको टेन्टको चाहिँ तपाईँको खाना खाना डिनरहरू चाहिँ मा जोइन हुन चाहनुहुन्छ भने प्रति साँझको डिनरको चाहिँ 15 पाउन्ड चाहिँ उहाँहरू चाहिँ त्यो तेह्र त्यो डिनरको लागि चाहिँ उहाँहरू चाहिँ जोइन हुन सक्नुहुन्छ। र ब्रेकफास्टको लागि पनि उहाँहरू चाहिँ 5-7 पाउन्डको हिसाबले हाम्रो बिहान सेलरोटी आदि इत्यादि चना तरकारीहरू चाहिँ सबै कुराको व्यवस्था गरेर बिहानको ब्रेकफास्ट पनि हुन्छ। त्यसपछि गएर तपाईँको एकदमै नेपाली चाहिँ तपाईँको स्वादमा बेलुकाको डिनर पनि हुन्छ। अनि हामीले दिउँसोको लन्चको लागि चाहिँ हामीले चाहिँ त्यहाँ किन राखेनौँ भने उहाँहरू चाहिँ प्रायः जस्तो त्यो क्याम्पिङ गर्नेहरू चाहिँ दिनमा चाहिँ घुम्न त्यहाँ वरिपरिको चाहिँ आकर्षक स्थलहरूमा चाहिँ जाने भएको हुनाले उहाँहरू सबैलाई चाहिँ लन्च खानु चाहिँ पाएक नपर्न सक्छ भनेर हामीले लन्चको चाहिँ सुविधा चाहिँ राखेका छैनौँ। तर ब्रेकफास्ट र चाहिँ हजुरको चाहिँ बेलुकाको डिनर पनि हामीले चाहिँ उपलब्ध गराउँछौँ। त्यसको चाहिँ त्यही डिनरको चाहिँ 15 पाउन्ड त्यसै गरी ब्रेकफास्टको चाहिँ 8 पाउन्ड गरेर चाहिँ हामीले चाहिँ त्यसरी गरेका छौँ। र अब होल चाहिँ त्यो इभेन्टमा यदि चाहिँ पार्टिसिपेट हुनुहुन्छ भने त्यहाँ एक पर व्यक्ति टेन्टमा चाहिँ त्यहाँ 1 पाउन्डको तरले चाहिँ हामीले बनाएका छौँ।
1: र अब यसै क्रममा जुन बाथतिर हुन गइरहेको छ र त्यो एरिया त एकदमै राम्रो पनि छ होइन, र तपाईँले भनिहाल्नु भयो दिउँसोको समयमा चाहिँ घुमघाम गर्नको लागि चाहिँ सबैलाई त्यो मौकाहरू पनि रहनेछ। सो त्यहाँको नियर बाई एट्र्याक्सन्सहरू चाहिँ के कस्तो ठाउँहरू रहेको छ होला?
2: त्यो बाथ आफैमा चाहिँ एउटा एकदम वास्तवमै भन्ने बाथ चाहिँ आफैमा एकजनालाई नै घुमेर चाहिँ नहुने त्यहाँ त्यो रोमन बाथको चाहिँ बाथ गर्ने ठाउँ आदि त एकदमै पर्यटकीय क्षेत्र भएको बाथ आफैमा पनि घुम्नलाई चाहिँ एउटा ठाउँ छ। त्यसपछि कसोल वरिपरिका चाहिँ थुप्रै लङली सफारी आदि चाहिँ त्यहाँबाट नजिकै पर्ने तिनीहरू तिनै चाहिँ आकर्षक केन्द्रहरू छन्। तर अब हाम्रो चाहिँ त्यो समयको हिसाबले भन्नुपर्दा मैले चाहिँ अब कोही हाम्रा तपाईँको चाहिँ क्याम्परहरू जो पहिल्यै बाथ जानुभएको छ बाथ घुम्नुभएको छ भने उहाँलाई चाहिँ त्यहाँभन्दा बाहिरका चाहिँ आकर्षक केन्द्रहरूमा चाहिँ जान सक्नुभयो होइन। नत्र भने चाहिँ एक दिन चाहिँ उहाँले जुन त्यो स्याटरडेको दिन छ शनिबारको दिनमा उहाँहरूलाई चाहिँ त्यो बाथ नै घुम्दाखेरि पनि तपाईँको धेरै धेरै हिसाबले चाहिँ उहाँलाई चाहिँ उपलब्धिमूलक हुन्छ जस्तो लाग्छ मलाई। त्यो भएर चाहिँ त्यो बाहेकका पनि अन्य थुप्रै त्यहाँ वरपरका चाहिँ केन्द्रहरू चाहिँ छन् घुम्नलाई। उहाँहरूले चाहिँ हामीले चाहिँ त्यो सबै जुन क्याम्परहरू हुनुहुन्छ उहाँलाई चाहिँ इन्फर्मेसन गराइसकेका छौँ। र यो अहिले चाहिँ यो यहाँहरूको चाहिँ एकदमै प्रख्यात यो प्रतिनिधि पाएको छ रेडियोबाट चाहिँ यो मेरा कुराहरू सुनिराख्नु भएको छ। र चाहिँ उहाँहरू चाहिँ यदि दर्ता हुनुभएको छैन, यदि चाहिँ उहाँहरूले चाहिँ माइन्ड बनाउन सक्नुभएको छैन भने प्लिज जोइन गर्नुहोला। तपाईँहरूलाई सबैलाई स्वागत छ। हामीले चाहिँ त्यहाँ क्याम्पिङ मात्रै होइन, यसले चाहिँ तपाईँले चाहिँ त्यहाँ क्याम्पिङ 4 दिनको यो हाम्रो भेटघाटबाट तपाईँले धेरै कुराहरू चाहिँ सिकेर र चाहिँ हामीलाई पनि सिकाएर चाहिँ जान पाउने अवसर हुनेछ र चाहिँ त्यो घुम्नको लागि यहाँलाई चाहिँ प्रशस्त वरपरको चाहिँ ठाउँ र चाहिँ अब त्यही त्यही क्याम्पभित्रकै तपाईँहरूलाई चाहिँ हामीले दिने कन्टेन्ट पनि एकदमै चाहिँ उपलब्धिमूलक हुनेछ
1: अवश्य पनि र निकै नै जानकारी तपाईँले दिइसक्नु भएको छ क्याम्प नेपाल 2026 लागि र अन्तमा यदि कोही इच्छुक हुनुहुन्छ भने आउनुको लागि तपाईँलाई कसरी सम्पर्क गर्न सक्नुहुन्छ होला अथवा केही लास्टमा छुटेका कुराहरू राख्न चाहनुहुन्छ होला
2: हजुर धन्यवाद यो पहिलो कुरा त हजुरलाई चाहिँ हजुर लगायत चाहिँ यो देश प्रसारलाई चाहिँ धन्यवाद समयको लागि म चाहिँ सम्पूर्ण अब नेपाली घर नेपाली तपाईँ तपाईँको चाहिँ साथीभाइ मित्र परिवारहरूलाई यो चाहिँ एउटा जस्ट फर क्याम्प मात्रै नभइकन यसले चाहिँ हजुरको चाहिँ कैयौँ साथीहरूलाई चाहिँ स्कटल्यान्डदेखि त आउनुभएको साथी थुप्रै हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा भेट्ने एउटा सुनौलो मौका पनि हो चाहिँ एक आपसमा तपाईँको चाहिँ घरमा बोलाएर चाहिँ तपाईँ हामीले चाहिँ खुवाउने खाने भन्दा गएर चाहिँ आफ्ना आफ्ना साथीहरूका चाहिँ हातको स्वादहरू तपाईँको चाहिँ चाट्न पाउने चाहिँ एउटा राम्रो चाहिँ अपर्च्युनिटी भएको हुनाले कृपया चाहिँ सब यदि कोही चाहिँ अहिलेसम्म जोइन हुनुभएको छैन जस्तो यहाँ चाहिँ एकजना हाम्रो चाहिँ अहिलेको यो क्याम्पिङमा चाहिँ मधु गुरुङ भन्ने हुनुहुन्छ उहाँ चाहिँ संयोजन गर्दै हुनुहुन्छ उहाँको नम्बर छ र चाहिँ उहाँहरू चाहिँ मलाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ म चाहिँ मेरो नम्बर भन्न सक्छु अहिले
1: अवश्य पनि तपाईँको नम्बर दिन सक्नुहुन्छ
2: मेरो चाहिँ मोबाइल नम्बर 07915046 गरेर हाम्रो मधु गुरुङज्यूको चाहिँ नम्बर चाहिँ 07550914 अँ चाहिँ म फेरि पुनः दोहोऱ्याएँ यो नम्बर 07585894 दुई गुरुङ यो दुईवटा नम्बरमा या चाहिँ यहाँले चाहिँ अब पोखरीमा युकेको साइडमा गएर पनि यहाँले चाहिँ तपाईँको चाहिँ हामी यो बारेमा यो इभेन्टको बारेमा जानकारी दिन सकिन्छ त्यस्तै त्यो क्याम्प नेपाल भन्ने चाहिँ हाम्रो फेसबुकमा चाहिँ यो एउटा इभेन्ट क्रिएट गरेको छ त्यही पनि हजुरहरूले सर्च गर्न सक्नुहुन्छ र चाहिँ साथीभाइहरू धेरै साथीभाइहरूसँग चाहिँ हाम्रो इन्फर्मेसनहरू चाहिँ हामीले पुऱ्याएका छौँ यदि पुगेको छैन भने यसैलाई चाहिँ अहिले मैले चाहिँ गरेको गफकै आधारमा पनि यहाँले चाहिँ हामीलाई सम्पर्क गर्नुभयो भने हामी सबैलाई एकदमै स्वागत गर्न आतुर छौँ हामी यहाँलाई चाहिँ डेफिनेट चाहिँ निराश बनाउने छैनौँ निराश हुनु हुँदैन यो कुरामा निश्चित हुनु किनभने स्कुलमा अहिले अब स्कुल अफ हुँदैछ बच्चा बच्चीहरूको लागि खास गरी यो चाहिँ एकदमै राम्रो चाहिँ इभेन्ट हुने चाहिँ निश्चित छ त्यहाँ सबैलाई चाहिँ स्वागत गर्न चाहन्छौँ त्यही हो सम्पर्क चाहिँ हाम्रो चाहिँ नम्बरमा चाहिँ यिनै अघि दिएका नम्बरहरूमा या चाहिँ गुगल गर्नुभयो भने या फेसबुकतिर इभेन्ट सर्च गर्नुभयो भने भेट्नुहुनेछ भन्दै धन्यवाद भन्न चाहन्छु फेरि
1: अवश्य पनि धन्यवाद तपाईँको समयको लागि पनि हस् हुन्छ त अवश्य पनि हामी यहाँ कुराकानी गरिसकेका थियौँ उहाँ दाजुसँग अब हुन गइरहेको यो क्याम्प नेपाल 2026 जुन हुन गइरहेको छ एकदम एक्साइटिङ पनि हुन्छ वेदर राम्रो छ तपाईँहरू पनि इच्छुक हुनुहुन्छ भने जानकारी उहाँबाट प्राप्त गरिसक्नु भएको छ यसअनुसार पक्कै पनि जान सक्नुहुनेछ अहिलेलाई पनि एकदेव लिम्बुको आवाजमा यो मिठो गीत मान्दैन नि मन इन्जोय गर्नुहोस्

0: SBS गोर्खा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
0: हो

तपाईँ एफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता. यो समय गोदिलीको दोस्रो घण्टामा तिमीलाई रहेको थियो यो मिठो गीत पूर्ण राईको आवाजमा. र समय हामीहरूसँग अहिले 5 बजेको लागि 28 मिनट बाँकी रहेको छ र हामीलाई गीतको रिक्वेस्टहरू पनि आएको छ. अघि हामीलाई खेलमती लिम्बु आन्टीले पनि कल गरेर चाहिँ एउटा गीत मगाउनु भएको छ. कार्यक्रम सुनिरहेको छु बान्जी भन्नुभएको छ, धेरै धेरै धन्यवाद. र अवश्य पनि यो समय हामीलाई विभिन्न ठाउँहरूबाट लिसनर्सहरूले सुनेर साथ दिइरहनु भएको छ. र आन्टीले चाहिँ अहिले यहाँ काश्मीरे पछ्यौरी यो गीत मगाउनु भएको छ र सुन्न चाहन्छु भन्नुभएको छ. र अवश्य पनि आन्टीको रिक्वेस्टमा यो गीत तयार भएको छ, इन्जोय गर्नुहोला.

0: SBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

एफपिएस गोर्खा रेडियो कार्यक्रम गदुलीको हामी दोस्रो घण्टामा छौँ श्रोता र विषय पनि यो समय आउनुहोस् केही जानकारीहरू तपाईँको माझमा राखिहालौँ। सङ्घको सभा युकेले चाहिँ यो वार्षिक भेला आयोजना गर्दैछ जहाँ तपाईँ पनि जान सक्नुहुन्छ। 15 अगस्त स्याटरडेको दिन हुन गएको छ। एम्पायर हल अल्डरसर्टमा समय चाहिँ बिहानको 10 बजीदेखि बेलुकी 10 बजीसम्म रहेको छ। र 25 पाउन्ड्स एडल्टको लागि भने 6 to 12 इयर्स ओल्डको लागि 13 पाउन्ड्स र ओभर 75 को लागि भने 13 पाउन्ड्स रहेको छ। यस सम्बन्धी कुनै क्वेरी छन् भने तपाईँले प्रकाश राउत उहाँलाई सम्पर्क गर्नुहोला। फोन नम्बर 07720768 97 मा चाहिँ कल गरेर क्वेरीहरू बुझ्न सक्नुहुन्छ। र पनि कार्यक्रममा आउनुहोस्, हामी फेरि पनि अगाडि बढ्ने नै छौँ। तपाईँको माझमा अर्को एउटा मिठो गीत अहिलेलाई पनि युगल गुरुङको आवाजमा चाहना।

0: ales Gorka Radio. Gorka Radio.
1: पिएफपिएस गोर्खा रेडियो कार्यक्रम अहिले हामी गोदोलीको दोस्रो घण्टामा छौँ। श्रोता, यो मिठो गीत रहेको थियो युगल गुरुङको आवाजमा चाहना, र समय हामीसँग अहिले छ 6 बजेको लागि 7

0: I think the fixture in itself and the prospect to go to the final fuels us. I think we will be up for the fight. I think it will be an emotional game. I think it will be a tough game. I think but it will only also be just a football game, but I think on the highest level.
1: Hundreds of personnel will
2: final ma yi dui toli bich maitripurna khel ko 21 barsha pachi ra biswa cup ma 24 barsha pachi pahilo patak maidan ma bhet huna lageko ho. Pachhilo patak san 2005 ma Geneva ma bhayeko maitripurna khel ma England le 3-2 le haraeko thiyo. त्यो बेलाका 18 वर्षे मेस्सी पहिलो पल्ट इङ्ल्यान्ड विरुद्ध मैदान उत्रनु भएको थियो. अहिले अर्जेन्टिनी टोलीको जिम्मा मेस्सीकै काँधमा छ. विश्वकपमा यी दुई टोली बीचको सबैभन्दा चर्चित भेट सन् 1966 को क्वार्टर फाइनलमा भएको थियो. वेम्बलीमा भएको यो खेलमा इङ्ल्यान्ड 1-0 विजयी हुँदा अर्जेन्टिनाले एल रोबो डेल सिग्लो शताब्दीकै डकैती भन्ने गरेको थियो. त्यो बेला अर्जेन्टिनाका कप्तान एन्टोनियो राटिनलाई रेफ्रीले मैदानबाट बाहिर पठाएपछि खेल 8 मिनटसम्म अवरुद्ध भएको थियो. भाषागत समस्याका कारण आफूलाई अन्याय गरिएको अर्जेन्टिनाको दावी थियो. मैदान छोड्ने क्रममा राटिनले बेलायतको झण्डा ओढेर कर्नर फ्ल्याग बिगार्दै महारानीका लागि बिछाइएको रातो गलैँचामा बसेपछि यो घटनाले विवाद चर्काएको थियो. यो खेलमा इङ्ल्यान्डका जेफ हर्स्टले गरेको एकमात्र गोललाई अर्जेन्टिनाले अफसाइड दावी गरेको थियो भने खेलपछि इङ्ल्यान्डका प्रशिक्षक अल्फ राम्सेले अर्जेन्टिनी खेलाडीलाई जनावरसम्म भन्नुभएको थियो. यी दुई टोली बीच भएको 1986 को मेक्सिको विश्वकप क्वार्टर फाइनल इतिहासकै चर्चित मध्येको खेल मानिन्छ. फोकल्यान्ड युद्ध सकिएको 4 वर्षपछि भएको खेलमा डिएगो म्याराडोनाले 2 गोल गर्नुभएको थियो. हातैको सहाराले गरेको पहिलो गोललाई पछि म्याराडोनाले ह्यान्ड अफ गड भन्नुभएको थियो. त्यसको 4 मिनटपछि मध्य रेखाबाट बल लिएर 5 जना अङ्ग्रेज खेलाडीलाई छल्दै गरेको अद्भुत गोललाई फिफाले शताब्दीकै उत्कृष्ट गोल गोल अफ द सेन्चुरी घोषणा गरेको थियो. यो खेलमा 2-1 विजयी हुँदै अर्जेन्टिना विश्वकप च्याम्पियन बनेको थियो. 1998 फ्रान्स विश्वकपको अन्तिम 16 पनि यी दुई टोली भिडेका थिए. त्यो बेला निर्धारित र थप समयसम्म खेल 2-2 को बराबरी भएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना 4-3 ले विजयी भएको थियो. यो खेलमा डिएगो सिमियोनीसँगको विवादमा बेक्ह्यामले लात्ताले हानेपछि मैदान छाड्नु परेको थियो. सन् 2002 को जापान विश्वकपमा भने बेक्ह्यामकै पेनाल्टीमा इङ्ल्यान्डले अर्जेन्टिनालाई 1-0 ले हराएर 4 वर्ष अघिको हारको बदला लिएको थियो. त्यो बेला अर्जेन्टिना सन् 1962 पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको थियो. जापान विश्वकपको 24 वर्षपछि आज राति यी दुई टोलीको विश्वकप मैदानमा भेट हुन लागेको हो. दुई टोलीले अहिलेसम्म 14 अन्तर्राष्ट्रिय खेल खेल्दा इङ्ल्यान्डले 6 र अर्जेन्टिनाले 3 खेल जितेका छन्. 5 खेल बराबरीमा सकिएका छन्. विश्वकपमा भने दुई टोली बीच 6ठौं भेट हुँदैछ. अघिल्ला 5 खेलमा इङ्ल्यान्डले 3 र अर्जेन्टिनाले 2 खेल जितेका छन्. जारी प्रतियोगितामा अर्जेन्टिनाले 6 खेल जितेको छ. यो खेल जितेमा अर्जेन्टिना 7 पटक फाइनलमा पुग्नेछ. इङ्ल्यान्डले जारी विश्वकपमा 5 खेल जितेर एउटा बराबरी खेलेको छ. इङ्ल्यान्डले यो खेल जितेमा 60 वर्षपछि विश्वकप फाइनल खेल्नेछ. इङ्ल्यान्डले अन्तिम पटक 1966 फाइनलमा पुगेर विश्वकप जितेको थियो.
3: अब खबर फटाफट.
4: काठमाडौँ उपत्यकाका खम्बामा गुजुल्टिएका र सडक पेटीमा लत्रिएका तार 2 साताभित्र व्यवस्थापन गर्न टेलिकम विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकलाई सरकारको निर्देशन. पहिलो चरणमा त्रिपुरेश्वर कालीमाटी कलङ्की जडीबुटी पेप्सिकोला त्रिपुरेश्वर लाजिमपाट सामाखुसी गङ्गपु कृतिपुर क्षेत्र र पुरानो बानेश्वर गौशाला चाबेल सहित 6 वटा क्षेत्रमा तार व्यवस्थापन गर्नुपर्ने. बर्ड फ्लू पीड़ित किसानलाई सरकारको 50 करोड 71 लाख राहत. हालसम्म झापा मोरङ सुनसरी चितवन काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेका 105 किसानलाई राहत रकम वितरण. उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई फक्ताङलुङ गाउँपालिकाको छात्रवृत्ति. चालु आर्थिक वर्षका लागि छुट्याइएको 19,61,000 छात्रवृत्ति बजेटबाट 135 विद्यार्थीलाई सहयोग. विप्लव माओवादीका नेता कार्यकर्ता कृषिमा लागेपछि पाल्पाका बाँझो जमिन हराभरा बन्दै मिन्सी सुकुमारसी लगायत जिल्ला नेता 80 रोपनी जग्गा भाडामा लिएर धान रोप्दै. तनहुँको बन्दीपुर 4 र भानु 1 जोड्ने चुँदीमाथिको पक्की पुल निर्माण भएको 7 महिनापछि उद्घाटन. 10 करोड 11 लाख हाराहारीमा पुल बनेपछि डुम्रे बजार हुँदै लमजुङ गोर्खा र मनाङ आउजाउ गर्ने गाडीलाई सहज. गोर्खा 11 को सार्वजनिक जग्गामा सञ्चालित 12 किलो बजारमा बनेका संरचना खाली गराइयो. 20 वर्षदेखि व्यवसाय चलाउँदै आएका 35 भन्दा बढी पसल सञ्चालकले घर टहरा छाडे. र ओमानको नेपाली दूतावास मस्कटमा विद्युतीय राहदानी सेवा सुरु. राहदानीको अवधि 1 वर्षभन्दा कम बाँकी भएका नेपाली नागरिकले फारम भरेर वा सिधै दूतावास पुगेर राहदानी नवीकरण गर्न पाउने.

SBFB स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता। यो समय अहिले गोजलीको थर्ड यानि कि फाइनल आवरमा तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सुनेको तर्फबाट। गाइने दाजे यो मिठो गीत रहेको थियो तृष्णा गुरुङको आवाजमा इन्जोय गरिसक्नु भएको छ र अब पनि थर्ड आवरमा पनि यस्तै भरपूर मनोरञ्जन म तपाईँको माझमा राख्ने नै छु मेरा मिठो गीत सङ्गीतहरूको साथमा र विभिन्न जानकारी रहनेछ। र यसै गरी 105.4 मेगाहर्ज ट्युनिङ गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ रेडियो मार्फत लोकल्ली हामीलाई फोकस्टोनमा। तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ। साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ। र अहिलेको लागि आउनुहोस् कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ। टुना बेल थापाको आवाजमा रहेको छ डर लाग्छ।

0: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS गोर्खा रेडियो हो।

BFB's Gorkar Radio Sunnera Unsara, Karikramala Hami Chan Shruta, Yo Same, Goduriko, Tisro Kantama, Rabishabini, Mita Mita Kit Sangit, Bibina Jan Kereru, Tabukoma Samaraikusa, Isigari upcoming events, Sarkobari Mapani, Abobani, K, Jan Keriraki Halo, Tading Nua Kot Samas Yukilese, Barsik Bedgard, Sate, U DNS, Cup Football Tournament, Se, Ajanagari Rekusa, Audo, Sunny Bagodin, 18th of July, 2026, Mahonisa, Feltham College, London, Ma, Raya, Bibin Attractions, Urbani Rekusa, Rese Maiti Tablakuni Quarry, Saruchan Banisi, Krishna Pakrin, Joe, Entertainment Coordinator Hununsa, While I Samparka Garerasi, Bibin Quarries Aru, Tabli Pakupini, Busna, Saknohunisa. र कार्यक्रमले हामी छौं श्रोता यो समय गोदलीको आखिरी घण्टामा तपाईँलाई भरपूर मनोरञ्जन गराउने क्रम पनि रहेको नै छ श्रोता यसै गरी यहाँ हामीलाई श्रोताहरूले विभिन्न ठाउँहरूबाट पनि सुनेर साथ दिइरहनु भएको छ यसै गरी यहाँ कैलाश लिम्बो भाइ पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ र उहाँले चाहिँ नमस्ते सुनाइदिनु भन्नुभएको छ नमस्कार भाइ र उहाँले चाहिँ आज वेन्सडेको कार्यक्रम गोदली सुनेर इन्जोय लिँदैछु भन्नुभएको छ थ्याङ्क यू सो मच र उहाँले चाहिँ अहिले अमृत गुरुङको आवाजमा जो नेपाली ब्यान्डको सिङ्गर हुनुहुन्छ उहाँको एक गीत रेसम चाहिँ आफ्नै अभिरुचिमा उहाँले आफ्नो रिलेटिभ्सहरू र यसै गरी आफ्नो फेसबुक फ्रेन्ड्स गोदुरली कार्यक्रम लिसनर्सहरूलाई सङ्ग सुनाउन चाहन्छु फ्रम ननिटन युके भन्नुभएको छ र अवश्य पनि भएको अनुरोधमा यो गीत पनि रेडी भएको छ इन्जोय गर्नुहोला

पीएफपी स्कोरकार्ड भिडियो कार्यक्रमले हामी छौँ श्रोता, यो समय गुदुलीको आखिरी घण्टामा तेस्रो घण्टा र समय हामीसँग 7 बजेको लागि 22 मिनट बाँकी रहेको छ। यसै गरी केही सूचनाहरू फेरि पनि तपाईँको माझमा राखिहालौँ। मकर एसोसिएसन क्यान्ट ब्रान्चले एनुअल इभेन्ट समर भेटघाट आयोजना गर्दैछ यो शनिबारको दिन 18 जुलाई। दिउँसोको समय 12 बजेदेखि बेलुकी 9 बजेसम्म रहेको छ। भेनेची सटन भ्यालेन्सको नोर्थ स्ट्रिटमा हुन गइरहेको छ। कुनै क्वारी छन् भने कल गर्नुहोला। फोन नम्बर रहेको छ 0758875985 चाहिँ कल गरेर तपाईँले पिम्पो उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ र विभिन्न क्वारिजहरू चाहिँ पाउन सक्नुहुन्छ। कार्यक्रममा रद्द गर्नुहोस् र अब भने हामी फेरि पनि लागौँ अर्को एउटा मिठो गीत राख्ने क्रम जन राईको आवाजमा कोसारा। इन्जोय गर्नुहोस्।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

एफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम गोदेलीको हामी यो आखिरी घण्टामा छौँ श्रोता र यसै गरी केही जानकारीहरू तपाईँको माझमा राख्नेछु. मिडल्यान्ड नेपाली मेला नटिङ्गममै हुन गइरहेको छ र यो चाहिँ 27th अफ जुलाईमा हुनेछ. यही महिना बिहानको 10 बजेदेखि बेलुकी 9 बजेसम्म रहेको छ. नेपाली समाज नटिङ्गमले आयोजना गरिरहेको छ र यहाँ फ्री एन्ट्री रहेको छ. नेपाली फुड अनि गुड्सहरू छ, कल्चर अनि स्पोर्ट्सहरू छ, फुल्ली इन्जोय गर्न सक्नुहुन्छ. कुनै क्वेरी छन् भने तपाईँले कल गर्नुहोला 07860262801 चाहिँ कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुन्छ. र कार्यक्रममा आउनुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा अर्को एउटा मिठो गीत फेरि पनि यो समय राख्ने नै छु, इन्जोय गर्न सक्नुहुनेछ. र रहेको छ यो मिठो गीत भने एकदेव लिम्बूको आवाजमा, झिमझिमाउने आँखा, इन्जोय गर्नुहोस्.

पीएफपी स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ र अब भने कार्यक्रम गोदोलीबाट बिदा लिने समय आइसकेको छ. जाँदा जाँदै एउटा मिठो गीत राख्ने नै छु. अनमोल गुरुङको आवाजमा छ थाहा छैन कसरी र आजको बाँकी पल तपाईँको शुभ रस भन्दै म सुने पनि बिदा लिने छु. नमस्ते, बाई बाई.

0: कर्णाली र सुदूरपश्चिम सरकारमा आएको हलचलसँगै अब सबै प्रदेशमा काङ्ग्रेस एमालेको गठबन्धन तोडिने सम्भावना बढेको छ। नेताहरूले मुख नखोले पनि भित्रभित्रै अरू समीकरणको कसरत पनि हुन थालेको छ। नेपाली काङ्ग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी,
1: नेपाली काङ्ग्रेस र एमालेको सहकार्य प्रदेशमा अब टुटेको हो?
2: अब टुटेकै भन्न त भनिहाल्ने बेला भएको छैन, तर नियमित परिस्थिति जस्तैको परिस्थितिमा केही क्रम भङ्गता भएको स्थिति चाहिँ हो।
1: टुटिहाल्यो भनेर भन्ने समय कुर्न चाहिँ कति बाँकी छ? अब
2: अहिले उहाँहरूले पनि टुटिसकेको घोषणा गर्नुभएको छैन, हामीले पनि गरिसकेका छैनौँ। हाम्रा बीचमा अहिले पनि संवाद जारी छ, किनकि अहिले पुराना दलहरूप्रतिको जुन सत्ता मोहको जुन एउटा आरोप लागेको छ, त्यसैले हामी चाहन्छौँ यी सबै कुराहरूबाट हामी बचेरै अगाडि बढ्नुपर्ने वर्तमान परिस्थितिमा। हामी सत्ता गठबन्धनमा चाहिँ कुनै एउटा मन्त्री पदकै निम्ति या मुख्यमन्त्रीकै निम्ति चाहिँ यस विगतमा जस्तै अभ्यासहरू नहोस् भन्ने कुरामा हामी सचेत छौँ। त्यसैले गर्दाखेरि अन्तिम समयसम्म पनि हामी हाम्रो यो दुई दल बीचको सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ। तर नेपाली कङ्ग्रेसले मात्रै चाहेर यो एकपक्षीय रूपले निरन्तरता हुन सक्दैन। यसको बीचमा न्यूनतम रूपमा हाम्रा बीचमा विगतमा भएका सम्झौताहरू समझदारीहरू प्रति इमान्दार भयो भने त त्यसमा कुनै अप्ठ्यारो परिस्थिति हुने थिएन।
1: भनेको एमाले तोड्यो भने मात्रै काङ्ग्रेसले तोड्ने हो?
2: अब एमाले तोड्यो भने या भन्नाले ऊ इमान्दार हुनु पर्यो। हामी चाहन्छौँ हाम्रो सहयात्री दल अहिलेको कठिन परिस्थितिमा ऊ पनि गुज्रिरहेको छ, नेपाली कङ्ग्रेस पनि गुज्रिरहेको स्थितिमा, विगतमा हामीबाट जे अभ्यासहरू भयो सत्ता टिकाउने नाममा त्यस्ता प्रवृत्तिहरू अब हामी कसैबाट दोहोरिनु हुँदैन। खास गरिकन नेपाली कङ्ग्रेस अब त्यो प्रवृत्तिबाट लाचारी भएर सरकारमा बसिराख्ने मनस्थितिमा छैन।
1: अनि ल त्यसो भएदेखि यसो भए भनिदिनु नि त, सुदूरपश्चिममा तपाईँहरूले बर्खास्त गरिदिनु भयो एमालेकालाई, यतापट्टि कर्णालीमा राजीनामा दिन लगाउनु भयो, न्यू खोजिया तपाईँहरूले कि एमाले?
2: यो परिस्थितिको सिर्जना कसले गर्यो? सुदूरपश्चिमको मुख्यमन्त्रीजीले बर्खास्त गर्ने परिस्थितिको निर्माण कङ्ग्रेसले गर्यो कि बजेटलाई पास नगरेर उहाँले के सन्देश प्रवाह गरिराख्नु भएको थियो?
1: अनि
2: अहिले पनि हामी त्यो विगतमा जस्तै हामीबाट भएका ती भूलहरू हामी निरन्तर रूपमा दोहोऱ्याउन चाहन्छौँ। सत्तामा टिकिराख्नका निम्ति जस्तो सुकै खेल खेल्न हामी अहिले पनि तयार छौँ भन्ने उहाँहरूले त्यो सन्देश प्रवाह गर्न खोजेको कुरा हामीलाई चित्त बुझेन। त्यसैले यो कार्य हामीबाट अब हुन सक्दैन नेपाली कङ्ग्रेसबाट।
1: अनि बजेट ल्याउँदाखेरि आफू खुसी आफ्नो हितको लागि मात्रै लिएर आउनु, एमाले मिलाम भनेर भन्दाखेरि नमान्ने, अनि अहिले फेरि दोष चाहिँ एमाले नै थुपारिदिने?
2: अब बाहिर तपाईँले भने जस्तै एउटा बुझाइ बन्यो होला, तर अहिले सुदूरपश्चिममा सबभन्दा धेरै बजेट भएको, विकासे बजेट भएको मन्त्रालय उहाँहरूसँगै छ, र मेरो अनुकूल काम गर्न पाएन भन्ने कुरा बाहिर चाहिँ हाउगुजी फलाउन पाइन्छ।
1: सत्ता टिकाउने नाममा सत्ताको मोहको कुरा यहाँले जुन गर्नु भएको थियो, एमालेसँगको सहकार्य प्रदेशहरूमा यदि टुट्यो भनेदेखि नेकपासँग मिलेर सरकारमा जान्छ कि जाँदैन नेपाली काङ्ग्रेस, त्यति चाहिँ भनिदिनु अहिलेको शब्द पनि सम्झिएर।
2: हामी सत्ता मोह हामी त्यागिसकेका छौँ, हामी सत्तामा बसेर सबै कुराको प्राप्तिले तत्काल गर्न सकिन्छ भन्ने कुरा हामी देखिरहेका छैनौँ। तथापि संविधान बमोजिम प्रदेश सरकारहरू आफ्नो पूर्ण कार्यकाल टिक्नुपर्ने आजको आवश्यकता हो, र विगतमा हामी अप्ठ्यारो परिस्थितिमा सहकार्य गरेका दलहरू पनि हौ, त्यो नाताले पनि हामी यो सम्बन्धलाई कहीँ कतैबाट हाम्रो कारणले तिक्तता पैदा नहोस् भन्ने कुरामा हामी सचेत छौँ। तथापि यति सचेततापूर्वक जान खोज्दा खोज्दै पनि मेरो गोरुको बारिकक्का भन्ने मानसिकताबाट अगाडि बढ्न खोजियो भने यसले राजनीतिक रूपमा सहकार्यको बाटोहरू टुट्छन्।
1: मेरो प्रश्नको सिधा जवाफ दिनु न।
2: होइन, यसलाई यस र नोमा जवाफ दिन सकिँदैन। मैले भने समझदारीहरूमा हामी इमान्दार भयो भने त्यसमा के समस्या हुन्छ र?
1: सत्तामा जाने कि नजाने यदि एमालेसँगको सहकार्य टुट्यो भने नेकपासँग मिलेर, सिधै सोधेको छु मैले।
2: मैले भने सत्ता हाम्रो मुख्य विषय होइन, तर सरकार त बनाउनै पर्नेछ फेरि, त्यसैले हामी त्यो गैर जिम्मेवार पनि बन्न सक्दैनौँ। प्रदेश सरकारहरूलाई अल्पत्र बनाएर हामी नेपाली कङ्ग्रेस रहन सक्दैनौँ। हामी हरेक सम्भावनाहरू खोज्छौँ, हामी प्रचण्डजीसँग पनि संवाद गर्छौँ, केपीजीसँग पनि, एमालेसँग पनि हामी
1: संवाद कुरा गरिसकेपछि हामी प्रतिपक्षमा बसेर अरूलाई सरकार बनाउन दिन्छौँ समर्थन गर्छौँ भनेर भन्न सक्नु भएन?
2: होइन होइन, उहाँहरूले दुईटाको बीचमा समझदारी गर्नुहुन्छ भने हामी त अभियसली हामी प्रतिपक्षमा नै बस्छौँ। विगतमा जस्तै तिनवटा ठुला दल एक ठाउँमा बसेर टु थर्ड मेजोरिटी पुर्याएर विपक्षी नरहने गरेको परिस्थिति अब हामीले बनाउँदैनौँ। होइन, दुईटाको बीचमा पनि नहुन सक्ने र यो अल्पत्र पर्ने सरकारै बन्न नसक्ने परिस्थितिमा त हामीले त निकाल दिनै पर्ने हुन्छ।
3: यो BFBS गोर्खा रेडियो हो।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ्ग्रुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 31 गते तदनुसार जुलाई महिनाको 15 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज प्रतिपदा पनि परेको छ र लगभग अब असार महिना पनि सकिने लागेको छ र शुक्रबारबाट असार महिना सकिएर साउने 1 गते सुरु हुनेछ। उक्त दिन साउने संक्रान्ति पनि परेको छ, अर्थात् लुतो फानी दिन पनि परेको छ। असार महिनाभरि खेत रोपाई हिलोमा खेलेको कारणले गर्दाखेरि शरीरमा कुनै पनि घाउ खटिरा र हिलो सम्बन्धी रोगहरू नलागोस्, छाला सम्बन्धी रोग नलागोस् भनेर उक्त दिन श्रावण 1 गते विशेष रूपमा लुतो फाल्ने चलन रहेको छ गाउँघरमा र यो सहरी क्षेत्रमा पनि अजिजा भनेर अर्कै तरिकाले त्यो जहाँ नेवारी बस्तीहरू हुन्छ त्यहाँ एक किसिमले रमाइलो गर्ने प्रचलन पनि रहेको छ र फोरी शब्दहरू नराम्रो शब्दहरू बोलेर त्यहाँ चाहिँ दोबाटोमा रहेको नियालोले बनाएको भूतको प्रतीकलाई विष्णुमती र बागमतीको किनारमा रहेर सेलाउने चलन पनि रहेको छ र यो भयो साउने संक्रान्तिको दिनमा गरिने कुरा। तर आज असार 31 गते बुधबारको कार्यक्रमको लागि भने हामीले आजको बसाइमा समावेश गरेका विषयवस्तुहरू के छन् त लागौँ विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सधैँ त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे अन्तर्गत आज भने ताप्लेजुङबाट कृष्ण लिम्बुले तयार पार्नुभएको एउटा कुराकानी रहेको छ र यो कुराकानी आजको बसाइमा सुन्न सक्ने हुनेछ र त्यसै गरी बागलुङबाट संगम घरती मकरले पठाउनु भएको एउटा फिचर रिपोर्ट पनि रहेको छ, सुन्न सक्ने हुनेछ र साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ भने कार्यक्रमको शुभारम्भमा सुप्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अलीको आवाजमा रहेको यो गीतमा स्वर्गीय राजा महेन्द्रको शब्द र वरिष्ठ सङ्गीतकार प्राध्यापक दीपक जङ्गमले चाहिँ सङ्गीत दिनुभएको गीतलाई मैले कार्यक्रमको शुभारम्भमा तपाईँहरूको सेवामा राख्दै कार्यक्रमलाई मैले अगाडि बढाइसकेको छु र अब भने एउटा साङ्गीतिक विश्रामतर्फ लागौँ र यो साङ्गीतिक विश्रामपछि फेरि नेपाल कलिङको सेवामा जोडिनेछौँ। तर अहिलेलाई छोटो साङ्गीतिक विश्रामतर्फ लागौँ।

0: स्वर्गीय प्रेमधोज प्रधानको आवाजमा रहेको यस गीतमा शब्द भने निर्विक्रम शाहको रहेको थियो भने सङ्गीत स्वर्गीय नातिकाजी श्रेष्ठको रहेको थियो। र यो साङ्गीतिक कोशीली सँगसँगै अब भने कार्यक्रमलाई अगाडि बढाउने क्रममा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ यहाँलाई जोड्न चाहन्छौँ र आजको सम्पादकीय भने लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ न्यून आय र चर्को मूल्यको मारमा सर्वसाधारण। यो शीर्षकमा यी कान्तिपुरले आफ्नो अनलाइन संस्करणमा सम्पादकीय लेख्दछ। सर्वसाधारणको निराशाको एउटा प्रमुख कारण आमदानीको खर्च धान्न नसक्नु हो। आमदानीको स्रोत संकुचित हुने तर खर्च भने निरन्तर बढिरहँदा आधारभूत आवश्यकता पनि पूरा गर्न नसकिने अवस्था बढ्दै गएको छ। राष्ट्र बैंकले औसतमा निकाल्ने मूल्य वृद्धि दर पनि निरन्तर बढ्न थालेको हुँदा सर्वसाधारणको दैनिक उपभोग्य वस्तुहरूमा भाव निकै आकाइसिसकेको देखाउँछ। भन्सारदेखि यात्रामा हुने महँगीलाई बढी अनुभूत गर्ने भएकाले निम्न मध्य वर्गीय परिवार मूल्य वृद्धिबाट बढी प्रताडित भएका छन्। बेरोजगारीको समस्या अधिक रहेको नेपाली समाजमा मूल्य वृद्धि उसै पनि चिन्ताको विषय हो। अर्कोतर्फ कुनै पनि रोजगारीमा जोडिएर प्राप्त हुने वैध आमदानीले दैनिक उपभोग्य वस्तु खरिद गर्न शिक्षा तथा स्वास्थ्य शुल्क तिर्न तथा आपतकालीन स्थितिका लागि बचत गर्न नसकिने अवस्था छ। यसर्थ तुलनात्मक रूपमा कम वा बढी भए पनि रोजगार वा बेरोजगार दुवैका निम्ति मूल्य वृद्धि ठूलो समस्या हो। राष्ट्र बैंकले गत जेठसम्म औसत मूल्य वृद्धि दर 5.22% रहेको तथ्याङ्क प्रकाशित गरेको छ। यसर्थ सरकार तथा राष्ट्र बैंकले मूल्य वृद्धिलाई नियन्त्रणमा राख्दै नागरिकले भोग्नु परेको नकारात्मक असरलाई न्यूनीकरण गर्ने तर्फ पहल गर्नुपर्छ भन्दै कान्तिपुरले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण 2082 असारदेखि मङ्सिरसम्म मूल्य वृद्धि दर 2% हाराहारीमा थियो। पुसदेखि लगातार बढ्न थालेको बजार भावको दर वैशाख 5.4% पुगेको थियो। जेठमा थप आकाशीय र 5.22% पुगेको हो। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार गत जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 4.95% र गैर खाद्य तथा सेवा समूहको 5.37% छ। कतिपय उप समूहको मूल्य वृद्धि झन बढी देखिन्छ। जस्तो कि 2083 जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफुल उप समूहमा 17.40%, घिउ तथा तेलमा 15.10% र मासु तथा माछामा 5.24% तथा तरकारीमा 4.14% मूल्य वृद्धि भएको देखिन्छ। त्यस्तै गैर खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहमा 16.68%, यातायातमा 15.31%, शिक्षामा 5.54% र कपडा तथा जुत्ता चप्पलमा 5.53% मूल्य वृद्धि भएको देखिन्छ। ग्रामीण क्षेत्र तर्फ 4.78% र सहरी क्षेत्रतर्फ 5.38% मूल्य वृद्धि भएको देखिन्छ भन्दै कान्तिपुरले सम्पादकीयमा लेख्दछ। यस किसिमको मूल्य वृद्धिको मुख्य कारण मुख्यतया बाह्य परिस्थितिलाई बुझिने गरिएको छ। पश्चिम एसियामा चलिरहेको द्वन्द पछिल्लो कारण हो। यसले आपूर्ति प्रणालीमै गडबडी उत्पन्न गरिदियो। आपूर्ति प्रणालीलाई श्रृङ्खला बिथोलिँदा त्यसको असर विस्तारित भएको छ। खास गरी पेट्रोल र डिजेल मटेरियल तथा खाना पकाउने ग्यासमा निरन्तर मूल्य वृद्धि भइरह्यो। त्यसले आन्तरिक ढुवानीको लागत बढ्यो र अन्य खर्च पनि बढ्यो र अन्तत वस्तु तथा सेवाको मूल्य पनि बढ्यो। गाडी भाडा पनि बढ्यो। त्यसले नागरिकको यातायात खर्च पनि बढ्यो। अमेरिका इरान युद्ध अझै अन्त्य भइसकेको छैन। केही समयको अन्तरालमा वार्ता र युद्ध विराम चल्ने गरेको भए पनि युद्ध नै अन्त्य नभएसम्म आपूर्ति श्रृङ्खला सहज हुने र त्यसले यहाँ वस्तु तथा सेवाको मूल्य न्यूनीकरण हुन कठिन छ भन्दै कान्तिपुरले सम्पादकीयमा लेख्दछ। यस वर्षको मौद्रिक नीतिमै पनि बाह्य दबावका कारण मुद्रा स्फीतिमा केही चाप परेको भए तापनि क्रमशः सहज हुँदै जाने अपेक्षा गरिएको छ भनिएको छ। यसलाई भारतसँग जोडेर विश्लेषण गर्न सकिन्छ। यति बेला डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गएको छ। भारतीय अर्थतन्त्र कमजोर बनेको छ। नेपाल र भारत बीच स्थिर विनिमय भएकाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ। साथै नेपालको 65% भन्दा बढी व्यापार भारतसँगै हुन्छ। त्यहाँ हुने आर्थिक हलचलको असर नेपालमा स्वतः पर्छ। तथ्याङ्कले नै के देखाउँछ भने भारत र नेपालको मूल्य वृद्धि दर उस्तै हुने गरेको छ र भारतमा मूल्य वृद्धि हुनासाथ नेपालमा पनि त्यसको प्रभाव पर्ने गरेको छ। जस्तो कि जनवरी 2026 भारतमा मूल्य वृद्धि दर 2.75 र नेपालमा 2.42 थियो। फेब्रुअरीमा भारतमा 3.21 र नेपालमा 3.25%, मार्चमा भारतमा 3.40 र नेपालमा 3.62% र अप्रिलमा भारतमा 3.48 नेपालमा 4.47, मेमा भारतमा 3.3 93 र 5.4% थियो। भारसँग स्थिर विनिमय दर हुनु, दुई तिहाई व्यापार भारसँगै हुनु र आयात केन्द्रित अर्थतन्त्र हुनु असर यति बेला नेपालले भोगिरहेको छ। मूल्य वृद्धिका लागि बाह्य पक्ष मात्र कारण हुँदैन, आन्तरिक पक्ष पनि हुन्छन्। नेपालमा वस्तु तथा सेवाको मूल्य दरका विषयमा बलियो निगरानी प्रणाली छैन, सरकारको निगरानी हस्तक्षेप त देखिँदैन नै, बजारकै सिद्धान्तले पनि काम गरेको पाइँदैन। बजारमा प्रतिस्पर्धालाई निषेध गर्ने प्रवृत्ति बजारमा छ, बेला बखत अनुगमन हुने गरेको पाइन्छ तर त्यसको प्रभावकारिता अत्यन्तै कम छ। त्यसको असर खास गरी निम्न र मध्यम वर्गीय परिवारले भोग्नु पर्छ। मूल्य वृद्धि नियन्त्रणको मुख्य जिम्मेवारी राष्ट्र बैङ्कको हो, उसले पैसाको प्रवाहलाई प्रभावित पारेर मूल्य वृद्धि नियन्त्रणमा सहयोगी भूमिका निर्वाह गर्न सक्छ। खास गरी ब्याज दर बढाउँदा मानिसले बचतलाई प्राथमिकता दिने र बजारमा माग कम भई मूल्य वृद्धि न्यूनीकरण गर्ने गरिन्छ, त्यस्तै बजारमा भएको पैसा खिच्न सक्छ, विलासिताका वस्तुमा कर्जा प्रवाहमा अंकुश लगाउन सक्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। राष्ट्र बैङ्कले स्थापित उपाय अपनाउन सक्छ तर नेपालमा गैर मौद्रिक कारणले बढी बजारमा प्रभाव पर्ने हुँदा केन्द्रीय बैङ्कको सीमितता छ, दोस्रो भूमिका सरकारको हो। सरकारले प्रशासनिक कदम मार्फत कालो बजारी, कृत्रिम मूल्य वृद्धि, कृत्रिम अभाव जस्ता पक्षलाई नियन्त्रण गर्न सक्छ, साथै स्थानीय उत्पादनमा जोड दिने, अनुत्पादक क्षेत्रमा हुने गरेको खर्च घटाउने, मितव्ययता अपनाउने, करका दर हेरफेर गर्ने जस्ता वित्त नीतिबाट पनि मूल्य वृद्धिमा न्यूनीकरण गर्न सक्छ। यसर्थ यति बेला राष्ट्र बैङ्क तथा सरकारले सार्थक पहल आवश्यक छ भन्दै एकान्तपुरले आफ्नो सम्पादकीयमा लेख्दछ। सम्पादकीयको शीर्षक थियो न्यून आय र चर्को मूल्यको मारमा सर्वसाधन। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: अवकाश लिने बेला नजिकै आइसकेको वा टाढै रहेको भए पनि आफ्नो पेन्सन प्लान सही छ भने तसल्ली गर्नु बुद्धिमानी ठहरिन्छ। यदि तपाईँको श्रीमान फौजी सेवामा हुँदा उहाँसँगै तपाईँ पनि युके भन्दा बाहिर जानु भएको थियो र त्यति बेला आफ्नो नेसनल इन्सुरेन्स क्रेडिट तिर्न छुटाउनु भएको थियो भने तपाईँले पछि पाउने स्टेट पेन्सनमा यसको नकारात्मक असर पर्न सक्छ। तर नआतिनुस्, राम्रो खबर के छ भने तपाईँ नेसनल इन्सुरेन्स क्रेडिटको लागि योग्य पनि हुन सक्नुहुन्छ। यदि यसो हो भने तपाईँको स्टेट पेन्सन सुरक्षित हुनेछ। यस बारे जान्नको लागि gov.uk गएर नेसनल इन्सुरेन्स फर फोर्सेस स्पाउसेस एन्ड सिभिल पार्टनर्सको खोजी गर्न सक्नुहुन्छ।

0: स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै अवने लागौं ताप्लेजुङबाट कृष्ण लिम्बुले तयार पार्नु भएको यो कुराकानी अबको प्रस्तुतिमा कार्यक्रम इशु अफ द डे अन्तर्गत।
1: मेरो शुभ नाम म चन्द्र बहादुर लिम्बु 21-14-76।
2: तपाईँ भर्ती कुन सालमा हुनुभयो, कति समयसम्म तपाईँले सेवा गर्नुभयो र कुन सालमा रिटायर हुनुभयो तपाईँ?
1: 56 भर्ती भएँ म, 59 रिटायर भएको।
2: कस्तो रह्यो तपाईँको यात्रा, कता कता भयो, भर्ती भएपछिको थोरै अनुभवहरू सुनौँ न, कसरी व्यतीत भयो त्यो समयहरू?
1: त्यो समयमा चाहिँ मलेसियामा मलाई आयो भन्थे पहिले ड्राफ्ट हुनु भएको, भर्ती चाहिँ हामी भैरवमा भर्ती भएर गएको हो।
2: पहिला त भर्ती हुनु एकदम सजिलो थियो अरे नि, अहिले जस्तो साह्रो थिएन भन्छ नि, के हो खासमा तपाईँ कसरी हुनुभयो?
1: होइन, पहिले पनि साह्रो त साह्रै थियो, अहिले चाहिँ अलिक पढा पहिले लेखापढा खोज्दैन थियो, अहिले चाहिँ 10 नपढेको लाँदै लाँदैन, पहिले चाहिँ पढ्नु पर्दैन थियो, बरु उही पढाउँथ्यो हामीहरूलाई।
2: तपाईँ आफै चाहिँ कसरी भर्ती हुनुभयो, कसैले साथीभाइले भन्नुभयो कि आफन्तले भन्नुभयो कि कहाँदेखि थाहा पाउनु भएर भर्ती हुनुभयो?
1: म भर्ती हुँदाखेरि चाहिँ आफै भर्ती भएको, कसैले भने पनि होइन।
2: कस्तो हुँदो रहेछन् त्यहाँको बसाइहरू? कहिलेकाहीँ त अब धेरै पहिला त कतिपयहरूले लडाइँ परेर कतिपय आउनु भएको छ, तपाईँको चाहिँ कस्तो रह्यो बसाइ?
1: हाम्रो बसाइ त त्यस्तो ड्याङ्कीड्याङ लडाइँ चाहिँ होइन, मलायामा चाहिँ यो बेन्डिट भन्थे, बेन्डिट जङ्गलमा पस्थे कि, यहाँ अस्ति माओवादीहरू थिएन त्यस्तै खालकोहरू थिए, तिनीहरूसँग लडाइँ पर्यो जङ्गलमा, चोरी दाउमा मार्थ्यौँ, हामी पनि मार्थ्यौँ।
2: सँगैका साथीहरू कति घाइते हुनुभयो, कतिपयको त मृत्यु पनि भयो होला कि?
1: भयो, मसँग भर्ती भएको 3 जस्तो मरे मैले देखेको चाहिँ, बी कम्पनीमा, अरू कम्पनी त अब कति मरेको नि।
2: अहिले त अब सञ्चारको सुविधा छ, अहिलेको अहिले सबैसँग पनि भिडियो कल मार्फत आफन्तसँग कुराकानी गर्न पाइन्छ, त्यो बेला त अब त्यस्तो पनि थिएन होला नेपालमा भएको, आफन्तसँग कसरी कुन कुन समयमा कुराकानी हुन्थ्यो?
1: कुराकानीमा त खेस्रा चिठीमा मात्रै हुन्थ्यो, अब अहिले त बोल्नु पाउँछ नि मान्छेले कि, पहिले त एउटा खेस्रा चिठी लेख्यो, चिठ 6-1 यहाँ नेपालमा पुग्थ्यो, यहाँको मलायामा 6-1 लाग्थ्यो चिठी पुग्नु, दुःख थियो नि।
2: कति समय प्राप्त गर्नुहुन्थ्यो चिठी, जस्तै त्यहाँदेखि पठाएको नेपाल कहिले आइपुग्थ्यो अनि यहाँदेखि कति दिन अथवा महिनामा मात्रै त्यसको उत्तर?
1: 6 मात्रै पाइन्थ्यो चिठी, यताबाट पठायो भने पनि उताबाट पठाए पनि 6 मात्रै पाउँथ्यो यहाँ।
2: छुट्टीहरू पनि पाउनुहुन्थ्यो? कति समयमा छुट्टीमा आउनुहुन्थ्यो कि आउनु पाउनुहुन्थ्यो?
1: छुट्टी पाइन्थ्यो नि, 3 पुगेपछि छुट्टीको नामेरो निक्लिन्थ्यो, अनि छुट्टी आइन्थ्यो, अनि गयो, अनि हजिरा भयो, फेरि आइयो।
2: त्यो बेलाको समय त लाउरे भनेपछि त समाजमा धेरै ठुलो इज्जत हुन्थ्यो जस्तो लाग्छ है, कस्तो थियो त्यो?
1: त्यति बेला के इज्जत त हुन्थ्यो, पैसा दुःखले गइयो, तरुनी जति चाहिँ लौरे भन्थे, अरूले के को इज्जत हुन्थ्यो, हामीलाई त बेकुप हुन्थ्यो, लौरे यो केही पनि जान्दैन अब भन्थे, यहाँको के नियम कानुन यहाँको जान्दछ, यो लौरेले त पर मान्छे मार्नु बन्दुक कान्नु मात्रै जान्दछ नि यहाँले भन्थे, तरुले चाहिँ लौरे भन्थे, केही पनि थिएन त्यस्तो, हामीलाई त यो लौरेले केही पनि जान्दैन, यो मान्छे मार्ने लडाइँ गर्ने यो बुद्धु भन्थे हामीलाई त लौरे।
2: अहिले त परिवर्तन आयो नि त त्यो सोच्ने त, त्यसरी त भन्दैनन् अहिले त होइन र?
1: अहिले त त्यस्तो नै भर्ती एसएलसी 10 त भर्ती नै गर्दैन, त्यसले सबै पढिसकेर जानिसकेर गएको हुन्छ, अनुभव पाएको हुन्छ उसले सबै, पहिलेको त पढाइ नै थिएन, केही न केही बित्थ समाज बाख्रा लगाएर चराउनु लगाए जस्तो मात्रै थियो।
2: अब अहिले चाहिँ भर्ती हुने क्रम कस्तो छ, पहिलाको जस्तै धेरै छ कि थोरै छ, के पाउनु भएको छ तपाईँले यसो हेर्दाखेरि गाउँ छरछिमेक?
1: अहिले अलिक कमी नै छ नि, कमी नै, भर्ती जानुपर्ने पढ्दाखेरि अलिक कमी नै छ।
2: किन कमी भयो जस्तो लाग्छ तपाईँलाई यो?
1: यो कमी भन्ने कुरा चाहिँ कस्तो भने, पहिलेको जस्तो छैन नि, अहिले त पढाइमा पनि ट्यालेन्ट हुनु पर्यो, कुद्नुमा पनि ट्यालेन्ट हुनु पर्यो, ढुङ्गा बोकाएर कुदाउँदो रहेछ, हामीले त ढुङ्गा बोक्यौँ, अहिले साह्रो छ नि भर्ती हुनु।
2: तपाईँको आफ्नो आफन्त चाहिँ कोही हुनुहुन्छ अझै लाउरमा, पहिला हुनुहुन्थ्यो अहिले के छ, हुनुहुन्छ कि हुनुहुन्न?
1: छैन, मरिसकेँ, म त मर्ने बेला भइसक्यो, म तिमी त मरिसकेँ, छैन।
2: तपाईँको छोरा नातिहरू हुनुहुन्न?
1: मेरो छैन, कोही पनि छैन, छोरा एकै भाइ मात्रै हो।
2: उहाँले चाहना गर्नु भएन कि किन लाउरी हुनु भएन, के गर्नुहुन्छ उहाँ?
1: मेरो छोराले त चाहना पनि गरेन पनि, भएकै कुरा गरौँ, भर्ती जाने चाहना, उसलाई दुःख पनि थिएन, चाहना नै गरेन, अनि पछिबाट चाहिँ हाउ बाउ युके जानु त मलाई मनपर्छ, युके पुर्याइदेऊ भनेर मैले पुर्याइराखेँ, भर्ती जाने चाहना गरेन उसले।
2: अब रिटायर भएपछिको अहिलेको लाइफ चाहिँ तपाईँले जीवन कसरी कटाइरहनु भएको छ, के गर्दै हुनुहुन्छ खास रिटायर भइसकेपछि चाहिँ?
1: रिटायर भइसकेपछि मैले रिटायर भएर आएर पुलिस जागिर खाएँ,
3: गाउँमा पनि लिम्बुवानको अध्यक्ष गरेँ।
2: रिटायर भइसकेपछि नेपाल पुलिसमा पनि जागिर
3: 8-9 वर्षको गरेँ।
2: किन त्यो चाहिँ कसरी इच्छा लाग्यो कि तपाईँलाई कसरी त्यहाँ जागिर खान पुग्नुभयो फेरि नेपाल प्रहरीमा?
3: प्रहरीमा मलाई त मजा लाग्थ्यो के, मजाले गएको। उताबाट आएँ विराटनगरतिर गएको थिएँ डुल्नु, जग्गा खोज्नु जाँदाखेरि पुलिसमा भर्ती हुने भन्यो, गो हुने भनेर भन्ने। मेरै नम्बर पनि रिटायर भएको थियो, ऊ चाहिँ अलिक मभन्दा बाठो रहेछ, असैमा भ्याट्टा भर्ती भएको छ। मलाई चाहिँ हल्दारमा मात्रै भएँ, तर पैसा त मैले पल्टनभन्दा धेर कमाएँ।
2: कुन सालमा भर्ती हुनुभयो नेपाल प्रहरीमा चाहिँ?
3: नेपाल प्रहरीमा त लगे 67 सालतिर होला हो।
2: कस्तो फरक थियो पहिला मलायाको लाउरी हुँदा नेपाल प्रहरी हुँदा, फरक चाहिँ के, भिन्नता के हुँदो रहेछ, कस्तो आनन्द के हुन्छ खास?
3: उहाँ त अब उहाँको कानुन चाहिँ मान्छे मार्ने मात्रै हो, लडाइँ गर्ने। यहाँ त कानुन अलि बुझिन्ने, के गर्दा के सजाय दिनुपर्ने हो, के गर्दा सजाय खाइने, सबै कुरा बुझिन्ने। यो गर्नु नहुने कुरा रहेछ भन्ने कुराहरू पनि बुझिन्ने। त्यस्तोलाई हामी पक्रेर ल्याउने, त्यसलाई किन यसो गरिस्, सम्झाउनु सक्नु पर्यो, किन यस्तो गरिस्, यस्तो गर्नु हुँदैन, अबदेखि नगर्नु, मान्छे कुट्नु हुँदैन।
2: अर्को चाहिँ यो स्वदेशमै जागिर खाँदाखेरि अनि परदेशमा जागिर खाँदा चाहिँ कस्तो हुँदोरहेछ? त्यो परदेशमा गएर जागिर खाँदाखेरि चाहिँ कसैलाई त फर्कुङ फर्कुङ लाग्छ, गएको केही महिनापछि भन्थ्यो, तपाईँलाई त्यस्तो भएन
3: कता पल्टनबाट? मलाई भयो, त्यस्तै भयो। या बित्थामा पैसाको लागि आएको, यो मर्नुलाई आएको, म त मन परेन र केही कानुन नबुझिने झोला पोको कहाँ जङ्गलमा ब्यान्डिट चढ्यो, दुश्मन भन्यो गयो बन्दुकले।
2: अब अहिले त अब यताप्लेजुङै बस्नुहुन्छ कि कहिलेकाहीँ युके पनि जानुहुन्छ?
3: युके त म 8 वर्ष बसेर आएको नि।
2: अब फेरि जानुहुन्न, परिवार त उतै हुनुहुँदैछ, छोरा
3: सबै मेरो 8 छन्।
2: जति पनि पल्टनमा जागिर खाएर रिटायर भएर फर्किनुहुन्छ उहाँहरूलाई चाहिँ प्रायःलाई आफ्नो मातृभूमिप्रति अलिक बेसी माया आउँदो रहेछ, होइन?
3: हो नि हो नि।
2: अब पहिला धेरै दुःख गर्नुभयो, अहिले त अब एकदम सुख नै पाउनु भएको छ होला, होइन? यहाँ कार्यालयमा आउनुहुन्छ, पेन्सन लिनुहुन्छ, कस्तो पाइरहनु भएको छ सेवा सुविधा, पेन्सन कति लिनुहुन्छ?
3: पेन्सन त अघि साहबले भनिहाल्यो नि, हुनु त त्यो पेन्सनले के पुग्थ्यो र पुग्नु त, अब आफूले त पुग्थ्यो होला, व्यवहार गर्दा पुग्दैन नि, होइन? तर आफूले पनि त आफूसँग त हुन्छ नि, केही सुविधा पनि छैन मेरो लागि त। त्यो म एक्लै खानु, मेरो त नातिनी आउँछ, पनातिनी आउँछ, कोही व्यवहार पर्छ, के पुग्छ र पुग्दैन नि मेरो लागि। मेरो ज्यानलाई त ठिक छ, मलाई मात्रै भए त पुग्थ्यो नि। अब धेरै नै सुविधा छ नि त्यसो त, अब सरकारले खाए भनेर दिएको कुरा छ, म एक्लै पक्कै खानु, एक्लै भए त पुग्थ्यो। त्यस्तै निम्तो आउँछ, कोही मरुमरा हुन्छ, कोही इष्टमित्र आउँछ, कहाँ पुग्छ र सरकारले दिएकोले? मलाई मात्र त पुग्ने दिएको छ नि, तर हुँदैन, मलाई त पुग्छ।
2: अब एरिया वेलफेयर ताप्लेजुङबाट चाहिँ कस्तो सेवा पाइरहनु भएको छ अहिले?
3: सुविधा राम्रो पाएको छ, पैसा दिइराखेकै छ, आइज है तेरो पेन्सन लिनु भनेर खबर दिएकै छ, आउनु पर्यो ल, राम्रै छ भनौँ, सुविधाहरू राम्रै दिएको छ। तर मान्छेलाई कतिले पनि पुग्दैन, हेर्नुहोस्, पुग्यो भन्नुपर्छ नि, हामीले त सरकारले दिएको छ नि त नि, तर आफ्नो व्यवहार त दुनियाँ हुन्छ, कहाँ पुग्ने गर्छ, दुनियाँ पुग्ने गर्छ, सरकारले दिन्छ, मेरो लागि मेरो ज्यानलाई मात्रै दिएको छ त।
2: अहिले पछिल्लो समयमा त खातामा पनि हालिदिने गरेको छ नि, होइन पैसा?
3: अँ,
2: तपाईँ आफै चाहिँ यहीँ आएरै लिनुहुन्छ?
3: होइन, अहिले साहबसँग कुरा गर्नु छ, म आउनु सक्दिनँ, अब मेरो ब्याङ्कमै हालिदिनु भन्छ।
2: योभन्दा अगाडि चाहिँ कुरा गर्नुभएको थिएन, छैन उहाँसँग?
3: थिएन।
2: अरूले त प्राय ब्याङ्क खातामै हाल लिनु हुँदो रहेछ, तपाईँले चाहिँ किन नलिनु भएको नि?
3: होइन, अब लिनुलाई कुरा गर्दैछु म, यहाँ अब आउँदिनँ साहब, म आउनु सक्दिनँ, गाउँमा बसेको छु, बेलामा गाडी पाइँदैन, बुढो पनि भइयो, अब ब्याङ्कमा नै पठाइदिनु भन्नु मेरो बाँकी नै छ।
2: कति वर्ष?
3: म 85-86 वर्ष लागेँ, अब यो असोजमा 86 लाग्छु।
2: यहाँ त अब एरिया वेलफेयर ताप्लेजुङबाट त तपाईँहरूलाई स्वास्थ्य सेवा पनि निशुल्क रूपमा दिइन्छ नि, होइन?
3: अँ, निशुल्क पाइराखेको छ भनौँ न।
2: के सुविधा पाउनुहुन्छ यहाँ चाहिँ?
3: सुई लाउनु पाइयो, औषधि पाइयो।
2: कुन कुन समयमा पाइन्छ यो खास स्वास्थ्य सेवा चाहिँ यहाँ?
3: स्वास्थ्य सेवा त अब 3 महिनामा आउनु भनेको छ, होइन?
2: अरू ठाउँमा जानुपर्छ कि पर्दैन? यहाँ बाहेक सबै यहीँ हुन्छ कि अरू ठाउँ पनि जानुपर्छ?
3: अब यस्तो अरू ठाउँ पैसा लाग्छ, यहाँ लाग्दैन, आउनु त पर्यो नि, होइन? पैसा लाग्दैन यहाँ, जस्तो बिमार भयो भने त खबर त दिनु पर्यो, मैले जसरी पनि आउनु त पर्यो नि।
2: कहिलेकाहीँ चाहिँ यहाँ एरिया वेलफेयरको टिमहरू चाहिँ गाउँघरमै पनि आइपुग्नुहुन्छ हो?
3: वेलफेयरको अफिसरहरू आउँछन् नि।
2: के कामको लागि आउनुहुन्छ उहाँहरू?
3: होइन, के छ, कस्तो छ, तपाईँलाई बिमारी छ सोध्छन्, कस्तो के खानु पुग्छ पुग्दैन, कसरी बस्नुभएको छ भन्छन् नि, त्यही हेर्नु त आउँछन् नि, अरू त के छ र।
2: कति समयमा आउनुहुन्छ उहाँहरू?
3: उहाँहरू तिन महिना जस्तोमा आउँछन् भनौँ न, डुल्छन् एकताल
2: भनेको वर्षमा तिन महिनाको चार पटक चाहिँ
3: आउँछन्।
2: आफ्नो पेन्सनरहरू कस्तो अवस्थामा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ
3: बा, के गर्दैछ, पैसा ल्याएर के गर्दैछौ बा, जुवा खेलेर सक्यौ कि, त्यस्तै भन्छन् नि अब। अनि घरमा अब के हालात छ, तपाईँको खानु पुग्छ पुग्दैन भन्छन्, त्यस्तै त सोध्छन् नि अब। कसैले त पैसा पाएर पनि भ्यालातले बसिया छ।
2: अहिले पछिल्लो समयमा चाहिँ युवाहरूमा कस्तो देख्नुहुन्छ आजभोलिका युवाहरू, खास लाहौरपट्टि त्यति आकर्षित छन् कि छैनन्?
3: अहिलेको युवाहरू खै, अहिलेको युवा त राम्रो म चिन्नु पनि सक्दिनँ हो सर। अहिले चाहिँ जाँडा खाने, रक्सी खाने, कोही फौदारी गर्ने, कोही गाँजा खानेसम्म पनि देखेँ मैले यही ठाउँमा, त्यस्तो खालको मात्रै देख्छु। कोही पढेर डक्टर हुने पनि यही ठाउँमा छन्, पाइलट हुने पनि यही ठाउँमा छन्, डाइरेक्ट इन्सपेक्टर हुने पनि यही ठाउँमा छन्, मातेर बाटोमा लड्ने पनि यही ठाउँमा छन्। यो ज्ञान हुँदैन के मान्छेको बुद्धि।
2: हस् लु, धन्यवाद, मिठो कुराकानी गरिदिनु भयो यहाँलाई, धेरै धेरै धन्यवाद।

0: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्. यदि तपाईँ सन् 2018 डिसेम्बर भन्दा अगाडि अवकाश प्राप्त हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ. यसको लागि हेर्नुहोस् gov.uk/veteran-card.
1: हजुर, यो छोटो विश्राम र केही साङ्गीतिक विश्राम सँगसँगै अब भने बागलुङबाट प्राप्त भएको यो फिचर रिपोर्टतर्फ लागौँ. संगम घरकी मगरले तयार पार्नुभएको हो यो फिचर रिपोर्ट.
2: बागलुङ नगरपालिकाले बागलुङ बजारभित्रका छडा कुकुर व्यवस्थापनका लागि कुकुर सेल्टर सञ्चालनमा ल्याएको छ. बजारमा छडा छोडिएका सामुदायिक कुकुरका कारण मानवीय जीवन समेत जोखिममा पर्न थालेपछि नगरपालिकाले व्यवस्थापन थालेको हो. 3 वर्षको अवधिमा 900 बढीलाई कुकुरले टोकेको रेकर्ड देखिएपछि कुकुर व्यवस्थापनका लागि विकल्प खोज्न थालेको बागलुङ नगर प्रमुख बसन्त कुमार श्रेष्ठ बताउनुहुन्छ.
3: यो बागलुङको चाहिँ रेकर्ड हेर्दाखेरि झन्डै 3 वर्षमा 900 जना मान्छेलाई कुकुरले टोकेको रेकर्ड भेटिएको छ. यो कुकुरले टोकिसकेपछि कुकुरको भ्याक्सिनलाई एउटा भ्याक्सिनलाई एकपटक लगाउँदा 30,000 रुपियाँ चाहिँ लाग्दो रहेछ, रेबिजको भ्याक्सिनदेखि लिएर विभिन्न भ्याक्सिनहरू. अब हामीले यो कुकुर व्यवस्थापनको लागि धेरै प्रयास गऱ्यौँ. अब कुकुरले टोकेको नागरिकहरूलाई 20,000 रुपियाँ प्रति सुईको पैसा पनि तिर्यौँ. घरमा पालेका कुकुर र सार्वजनिक कुकुरहरू बन्ध्याकरण शिविर पनि 100% हामीले उ गऱ्यौँ. तर कुकुरहरूको बाहिरबाट आउने, गाउँतिरबाट आउने, अन्य क्षेत्रबाट आउने कुकुरको भोल्युम चाहिँ घटेन. एउटा चोकमा 20-25 कुकुरहरूको ग्याङ भएर बसिरहेको अवस्था र चाहिँ त्यसले चाहिँ धेरै बच्चाहरूदेखि लिएर मानिसहरूलाई टोकिरहेको अवस्था छ. अब यो कुकुरहरूलाई न मार्नु पाइने, मार्नु पनि भएन. कुकुरहरूले फेरि आफैमा धेरै दुःख पाइरहेका छन्. धेरै कुकुरहरूलाई उद्धार गर्ने कुरामा, धेरैलाई भ्याक्सिन लगाइदिने कुराहरू, औषधि उपचार गरिदिने कुराहरू, उनीहरूलाई चाहिँ ल्याएर सेफ जग्गामा राख्ने कुराहरूदेखि लिएर घरमा पालेको कुकुरहरू पनि दर्ता गर्ने कुराहरूदेखि लिएर सबै कामहरू हामी गर्दै गर्दाखेरि पनि तर चाहिँ कुकुरलाई उचित रूपमा व्यवस्थापन गर्न सकेनौँ. त्यसैले गर्दाखेरि यो कुकुरको लागि एउटा कुकुरको सेल्टर हाउसको चाहिँ हामी परिकल्पना गरेर अगाडि बढ्यौँ.
2: छडा कुकुर व्यवस्थापनका लागि नगरपालिकाले आर्थिक वर्ष 2081-82 गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रम अन्तर्गत कुकुर सेल्टर निर्माणको काम अगाडि बढाएको थियो. तत्कालीन समयमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमबाट 65 लाख र बागलुङ नगरपालिकाको 35 लाख गरी 1 करोड रुपियाँमा सेल्टर निर्माण गर्ने सम्झौता भए पनि जग्गा व्यवस्थापनको ढिलाइले प्रदेशको केही बजेट फ्रिज गएको नगर प्रमुख श्रेष्ठको भनाइ छ.
3: लिजमा जग्गा खोजुन्जेलसम्म हामीलाई चाहिँ टाइम लाग्यो र त्यो समय अवधिमा हामीले त्यो चाहिँ जति बनाउनु पर्थ्यो त्यति निर्माण कार्य गर्न सकेनौँ र केही बजेटहरू फ्रिज भएर गयो र त्यसपछि फेरि चाहिँ नगरपालिकाको आफ्नै लगानीमा हामीले चाहिँ यसरी कुकुर सेल्टर हाउस अहिले बनाएका छौँ. जुन जुन टोलमा कुकुरहरू टोक्ने कुकुरहरू छन्, भुक्ने कुकुरहरू छन् र दुःख दिइरहेका कुकुरहरू छन् र दुःख पाएका कुकुरहरू छन्, आँखा नदेख्ने कुकुर, खुट्टा भाँचिएका कुकुर, अशक्त भएका कुकुरहरूलाई हामीले चाहिँ सेल्टर हाउसमा लगेर उपचार गर्ने, त्यहाँ राख्ने, पाल्ने कामहरू अहिले गरिरहेका छौँ.
2: कुकुरका लागि हरेक पाटोबाट सुरक्षित र व्यवस्थित सेल्टर बनाएको श्रेष्ठले दावी गर्नुभयो.
3: हामीले अहिले 70 केज बनाएका छौँ भने खाना खुवाउने ठाउँ, खाना पकाउने ठाउँ, कर्मचारी बस्ने ठाउँ, टोयलेट बाथरूमदेखि लिएर कुकुरलाई नुहाइदिने ठाउँ र कुकुरहरूलाई खेल्ने ठाउँहरूको कम्पाउन्ड गरेर कुकुरलाई एउटा चाहिँ त्यो किसिमको व्यवस्थापन गरेर हामी राखेका छौँ. अहिले
2: मुख्यमन्त्री कार्यालयको रकम फ्रिज गएपछि बागलुङ नगरपालिकाले आर्थिक वर्ष 2082-83 रकम थप गरी कुकुर सेल्टर निर्माण पुरा गरेको उहाँको भनाइ छ.
3: बजेट चाहिँ आएको तर त्यो पुरै बजेट चाहिँ लगानी गर्न पाएन. हामीले 30-35 लाख मात्र लगानी गर्न पायौँ. त्यो टाइममा जग्गा त्यो आर्थिक वर्षभित्रमा सिद्धाउनु पर्ने भएको हुनाले त्यो टाइममा हामीले सिद्धाउन सकेनौँ. बजेट चाहिँ आएको हो तर चाहिँ केही बजेट चाहिँ फ्रिज भयो.
2: अहिले 17 कुकुर राखेर सेल्टर हाउसको सञ्चालन थालिएको छ. समुदायको सल्लाह र सहयोगमा सबैभन्दा बढी दुःख दिने कुकुरहरू पहिले सेल्टरमा लागिएको बागलुङ नगर पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताउनु भयो।
4: सामुदायिक कुकुरहरू हामीले विभिन्न ठाउँबाट उठाएका छौँ। एउटा टोलमा अथवा चोकमा 10 कुकुर छन् भने 10 मध्ये कुन बढी आक्रामक छ, कुनले गाडीहरूलाई दुःख दिइरहेछ, कुनले मान्छेहरूलाई सडक यात्रीलाई दुःख दिइरहेछ, टुकिरहेछ, कुन बिरामी छ, त्यही कुकुर छनौट गरेर एउटा टोलबाट खराब कुकुर मध्ये 10 मध्ये 5 मध्ये एउटा मात्र हामीले छनौट गरेर विभिन्न ठाउँबाट लगेका कुकुरहरू एक आपसमा मिल्न पनि एक हप्ता समय लाग्ने रहेछ। अनि त्यहाँभित्र विभिन्न ठाउँका कुकुरहरू मिल्नलाई स्वभाव मिल्नको लागि उनीहरू एक आपसमा सँगै बसेर खानको लागि पनि एक हप्ता लाग्ने, त्यो कारणले चरणबद्ध रूपमा हामीले लगाएका छौँ। पुराना रहेका कुकुर र नयाँ कुकुरलाई मिलेर सँगै बस्नको लागि हामीले केजमा 2-4 राखेर उनीहरू मिल्न थालेपछि मात्रै हामीले चाहिँ सँगै राख्छौँ।
2: सडक यात्री र कुकुर दुवै पक्षको सुरक्षाका लागि यो कार्य गरेको उहाँ बताउनुहुन्छ।
4: कुकुरको हितको लागि पनि सुरक्षाको लागि पनि हामीले त्यहाँ लिएर गएका छौँ त्यस्तालाई, भनेपछि यो सडक यात्रीको सुरक्षाको लागि पनि हामीले काम गरेका छौँ। किनभने नागरिक पनि सडकमा निर्धक्क तरिकाले हिँड्न पाउनु पर्यो र कुकुर पनि सडकमा बस्ने कुकुर पनि बिरामी छ भने त्यसले उपचार पाउनु पर्यो। नागरिकबाट गाडीबाट सवारीबाट उसलाई चाहिँ घाउ चोट लाग्छ भने पनि त्यसको चाहिँ उपचार हुनु पर्यो।
2: सेल्टरमा राखेको कुकुरलाई दुध भात खुवाउनमा बढी जोड गरेको सापकोटाले बताउनु भयो।
4: बजारमा जुन खाइरहेको चिज छ यिनीहरूको खाइरहेको स्वभाव र अहिले हामीले त्यहाँ दिइरहेको स्वभावमा केही समय नौलो लाग्न सक्छ। चामल अनि त्यसपछि मासु अनि त्यसपछि अहिले अलिकति हामीले भेजमा बढी जोड दिएका छौँ। भेजमा दैनिक हामीले दुधै लिएर दुधको ठेक्का लाएर दुध र भात कुकुरलाई खुवाउने, कुकुरले चामल मात्र पनि नखाने अनि त्यसपछि त्यसलाई न्युट्रिसनको हिसाबले पनि हामीले दुध र भात खुवाउने र बिचबिचमा मासुहरू खुवाउने र मासुको सट्टा मासुलाई अलिकति हामीले घटाएर यसलाई चाहिँ भेजतिर हामीले चाहिँ अहिले भेज खानाहरू बढी खुवाउने तिर हामीले त्यसको स्वभाव परिवर्तन गर्नलाई हामीले बानी परिवर्तन गर्नलाई कोसिस गरेका छौँ।
2: कुकुरको खानपान र खेल्न बस्नका लागि प्रशस्त पुग्ने ठाउँको व्यवस्थापन मिलाइएको उहाँको भनाइ छ।
4: 4-5 पनि उनीहरूलाई खेल्ने क्षेत्रफल भएको कारणले गर्दाखेरि खानपानलाई बसाइलाई तराहरूमा पनि उनीहरूलाई घाम पानी छेक्नको लागि बस्नको लागि खेल्नको लागि प्रशस्त पुग्ने ठाउँ छ। त्यहाँ कुकुर मैत्री राम्रो छ। बानाचा तिनको गते भन्ने चाहिँ यो ठाउँको नाम हो र त्यहाँ निजी जग्गालाई एउटा लिचमा लिएर त्यसरी चाहिँ 4-5 क्षेत्रफलमा हामीले लामै सम्झौता गरेका छौँ। करिब 20 सम्झौता गरेर कामलाई अगाडि बढाएका छौँ।
2: बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्रमा घरमा पाल्ने कुकुरलाई अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। निश्चित शुल्क लिएर कुकुर दर्ता गर्ने र त्यसका लागि आवश्यक खोप र औषधि पनि नगरपालिकाले उपलब्ध गराइदै आएको छ। सेल्टरमा राखेको कुकुरलाई दिनको 2 खाना खुवाउने गरेको सापकोटाले बताउनु भयो।
4: जति बेला पनि खानेको स्वभाव हुँदो रहेछ, त्यो कारणले हामीले अहिले बिहान बेलुका दिएका छौँ र पानी चाहिँ उनीहरूले जति बेला पनि खुल्ला खान पाउँछन्। पानी चाहिँ जति बेला पनि त्यो उसमा हामीले बाटामा छोडिदिइराख्छौँ, सामूहिक रूपमा खान्छन् र प्रत्येकले खानको लागि हामीले छुट्टै व्यवस्था गरेका छौँ। प्रत्येकलाई खाने पानी पनि अलगै छ र सामूहिक रूपमा पनि खाना मिल्ने, एक एक गरेर खाना पनि मिल्ने गरेर गरेको छ र एउटा हामीले एउटा पाएको परिवार सहितको मान्छे त्यहाँ राख्छौँ। किनभने यो पशुमा काम गर्ने र यो रिस्की एनिमल, अब यो कुकुर भने अब एउटा रिस्की एनिमल र यसँग रोगको कुराहरू पनि हुने, अब जसरी पनि काममा टिकाउ नहुन सक्ने भएको हुनाले हामीले अलिकति पाएको पुरानो कुकुरसँग अनुभव भएको एउटा चाहिँ फ्यामिली त्यहाँ नजिकको त्यो सेल्टर हाउसको नजिकै बसोबास गर्ने स्थानीय एउटा चाहिँ मजदुरी ज्याला गर्ने गरेर जीवन निर्वाह गरेको गरिब परिवारलाई हामीले त्यहाँ राखेका।
2: स्थानीय चन्द्र रेग्मीले नगरपालिकाले कुकुरको सेल्टर बनाएर निकै राम्रो काम गरेको बताउनु भयो।
5: यहाँ हाम्रा चाहिँ कतिजना मर्छन् जस्तो बनाउँछ यहाँ कुकुर, 2-3 डनहरू लगाइदिएपछि अहिले आनन्द र यहाँ पहिला रेबिसको सुई लाउँदा मान्छे कति आउँदै चौटा लिएर आउँथे क्या, कोपेर सबै झिकेर, त्यो अहिले घटेको छ। पालेकाले घर स्याहार गरेकाले त्यस्तो टोक्दैनन्, छोडुवा छन् नि हो तिनीहरूले यहाँ जनतालाई टोकेर यति दुःख दिएका थिए, अहिले धेरै राम्रो भएको छ। तपाईँको यसरी लगाएर नगरपालिकाले त्यहाँ राख्नु धेरै राम्रो भयो।

0: दीपक खरेलको आवाजमा रहेको यो सुमधुर सांगीतिक कोसेली सँगसँगै कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ र यसमा शब्द रहेको थियो निरसाहको र सङ्गीत रहेको थियो सम्पोजित बास्कोटाको र यो सांगीतिक कोसेली सँगसँगै आजको यो बसाईबाट म धनजुन गुरुङ पनि बिदा हुन्छु। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा विविध विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा चाहन्छु तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।
1: ढलकी ढलकी नाही डनानी मत सुहाई सा।

0: कर्णाली र सुदूरपश्चिम सरकारमा आएको हलचलसँगै अब सबै प्रदेशमा काङ्ग्रेस एमालेको गठबन्धन तोडिने सम्भावना बढेको छ। नेताहरूले मुख नखोले पनि भित्रभित्रै अरू समीकरणको कसरत पनि हुन थालेको छ। नेपाली काङ्ग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी,
1: नेपाली काङ्ग्रेस र एमालेको सहकार्य प्रदेशमा अब टुटेको हो?
2: अब टुटेकै भन्न त भनिहाल्ने बेला भएको छैन, तर नियमित परिस्थिति जस्तैको परिस्थितिमा

0: केही क्रम भङ्गता भएको स्थिति चाहिँ हो,
1: टुटिहाल्यो भनेर भन्ने समय कुर्न चाहिँ कति बाँकी छ?
0: अब अहिले उहाँहरूले पनि टुटिसकेको घोषणा गर्नु भएको छैन, हामीले पनि गरिसकेका छैनौँ। हाम्रा बीचमा अहिले पनि संवाद जारी छ, किनकि अहिले पुराना दलहरूप्रतिको जुन सत्ता मोहको जुन एउटा आरोप लागेको छ, त्यसैले हामी चाहन्छौँ यी सबै कुराहरूबाट हामी बचेरै अगाडि बढ्नुपर्ने वर्तमान परिस्थितिमा। हामी सत्ता गठबन्धनमा चाहिँ कुनै एउटा मन्त्री पदकै निम्ति या मुख्यमन्त्रीकै निम्ति चाहिँ यस विगतमा जस्तै अभ्यासहरू नहोस् भन्ने कुरामा हामी सचेत छौँ। त्यसैले गर्दाखेरि अन्तिम समयसम्म पनि हामी हाम्रो यो दुई दल बीचको सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ। तर नेपाली कङ्ग्रेसले मात्रै चाहेर यो एकपक्षीय रूपले निरन्तरता हुन सक्दैन। यसको बीचमा न्यूनतम रूपमा हाम्रा बीचमा विगतमा भएका सम्झौताहरू, समझदारीहरू प्रति इमान्दार भयो भने त त्यसमा कुनै अप्ठ्यारो परिस्थिति हुने थिएन।
1: भनेको एमाले तोड्यो भने मात्रै काङ्ग्रेसले तोड्ने हो?
0: अब एमाले तोड्यो भने या भन्नाले ऊ इमान्दार हुनु पर्यो। हामी चाहन्छौँ हाम्रो सहयात्री दल अहिलेको कठिन परिस्थितिमा ऊ पनि गुज्रिरहेको छ, नेपाली कङ्ग्रेस पनि गुज्रिरहेको स्थितिमा, विगतमा हामीबाट जे अभ्यासहरू भयो सत्ता टिकाउने नाममा, त्यस्ता प्रवृत्तिहरू अब हामी कसैबाट दोहोरिनु हुँदैन। खास गरिकन नेपाली कङ्ग्रेस अब त्यो प्रवृत्तिबाट लाचारी भएर सरकारमा बसिराख्ने मनस्थितिमा छैन।
1: अनि ल त्यसो भए यसो भए भनिदिनु नि त, सुदूरपश्चिममा तपाईँहरूले बर्खास्त गरिदिनु भयो एमालेकालाई, यतापट्टि कर्णालीमा राजीनामा दिन लगाउनु भयो, न्यू खोजिया तपाईँहरूले कि एमाले?
0: यो परिस्थितिको सिर्जना कसले गर्यो? सुदूरपश्चिमको मुख्यमन्त्रीजीले बर्खास्त गर्ने परिस्थितिको निर्माण कङ्ग्रेसले गर्यो कि बजेटलाई पास नगरेर उहाँले के सन्देश प्रवाह गरिराख्नु भएको थियो?
1: अनि
0: अहिले पनि हामी त्यो विगतमा जस्तै हामीबाट भएका ती भूलहरू हामी निरन्तर रूपमा दोहोऱ्याउन चाहन्छौँ। सत्तामा टिकिराख्नका निम्ति जस्तो सुकै खेल खेल्न हामी अहिले पनि तयार छौँ भन्ने उहाँहरूले त्यो सन्देश प्रवाह गर्न खोजेको कुरा हामीलाई चित्त बुझेन। त्यसैले यो कार्य हामीबाट अब हुन सक्दैन नेपाली कङ्ग्रेसबाट।
1: अनि बजेट ल्याउँदाखेरि आफू खुसी आफ्नो हितको लागि मात्रै लिएर आउनु, एमाले मिलाम भनेर भन्दाखेरि नमान्ने, अनि अहिले फेरि दोष चाहिँ एमालेलाई नै थुपारिदिने?
0: अब बाहिर तपाईँले भने जस्तै एउटा बुझाइ भन्यो होला, तर अहिले सुदूरपश्चिममा सबभन्दा धेरै बजेट भएको, विकासे बजेट भएको मन्त्रालय उहाँहरूसँगै छ, र मेरो अनुकूल काम गर्न पाएन भन्ने कुरा बाहिर चाहिँ हाउगुजी फलाउन पाइन्छ।
1: सत्ता टिकाउने नाममा सत्ताको मोहको कुरा यहाँले जुन गर्नु भएको थियो, एमालेसँगको सहकार्य प्रदेशहरूमा यदि टुट्यो भनेदेखि नेकपासँग मिलेर सरकारमा जान्छ कि जाँदैन नेपाली काङ्ग्रेस, त्यति चाहिँ भनिदिनु अहिलेको शब्द पनि सम्झिएर।
0: हामी सत्ता मोह हामी त्यागिसकेका छौँ, हामी सत्तामा बसेर सबै कुराको प्राप्ति अहिले तत्काल गर्न सकिन्छ भन्ने कुरा हामी देखिरहेका छैनौँ। तथापि संविधान बमोजिम प्रदेश सरकारहरू आफ्नो पूर्ण कार्यकाल टिक्नुपर्ने आजको आवश्यकता हो, र विगतमा हामी अप्ठ्यारो परिस्थितिमा सहकार्य गरेका दलहरू पनि हौ, त्यो नाताले पनि हामी यो सम्बन्धलाई कहीँ कतैबाट हाम्रो कारणले तिक्तता पैदा नहोस् भन्ने कुरामा हामी सचेत छौँ। तथापि यति सचेततापूर्वक जान खोज्दा खोज्दै पनि मेरो गोरुको बारिकक्का भन्ने मानसिकताबाट अगाडि बढ्न खोजियो भने यसले राजनीतिक रूपमा सहकार्यको बाटोहरू टुट्छन्।
1: मेरो प्रश्नको सिधा जवाफ दिनु न।
0: होइन, यसलाई यस र नोमा जवाब दिन सकिँदैन। मैले भने समझदारीहरूमा हामी इमान्दार भयो भने त्यसमा के समस्या हुन्छ र?
1: सत्तामा जाने कि नजाने यदि एमालेसँगको सहकार्य टुट्यो भने नेकपासँग मिलेर, सिधै सोधेको छु मैले।
0: मैले भने सत्ता हाम्रो मुख्य विषय होइन, तर सरकार त बनाउनै पर्नेछ फेरि, त्यसैले हामी त्यो गैर जिम्मेवार पनि बन्न सक्दैनौँ। प्रदेश सरकारहरूलाई अल्पत्र बनाएर हामी नेपाली कङ्ग्रेस रहन सक्दैनौँ। हामी हरेक सम्भावनाहरू खोज्छौँ, हामी प्रचण्डजीसँग पनि संवाद गर्छौँ, केपीजीसँग पनि, एमालेसँग पनि हामी
1: कुरा गरिसकेपछि हामी प्रतिपक्षमा बसेर अरूलाई सरकार बनाउन दिन्छौँ, समर्थन गर्छौँ भनेर भन्न सक्नु भएन?
0: होइन होइन, उहाँहरूले दुईटाको बीचमा समझदारी गर्नुहुन्छ भने हामी त अभियसली हामी प्रतिपक्षमा नै बस्छौँ। विगतमा जस्तै तिनवटा ठुला दल एक ठाउँमा बसेर टू थर्ड मेजोरिटी पुर्याएर विपक्षी नरहने गरेको परिस्थिति अब हामीले

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले भर्खरै गीत सुनिसक्नुभयो। अब कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम

0: नमस्कार, चार बजिसक्यो र चार बजे पछाडि पाँच बजेसम्म हरेक बुधबार कार्यक्रम एजुकेसन टक आउने गर्दछ र यो कार्यक्रममा हामीले शिक्षा क्षेत्रसँग जोडिएका थुप्रै विषयवस्तुहरूको बारेमा यहाँसँग कुराकानी गर्ने गर्दछौँ र लास्ट विक हामीले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न अन्य छवटा विश्वविद्यालयका उपकुलपतिहरूको नियुक्तिको बारेमा थुप्रै चर्चा गर्यौँ र सरकारले अहिले विभिन्न ठाउँमा गरिरहेका नियुक्तिहरूको बारेमा पनि अन्य कार्यक्रमहरू कुराकानी गरिरहेका छौँ। सुशासन कायम गर्ने भन्दै सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति लिएको भनेर थुप्रै ठाउँका ती जो नियुक्ति बापत सङ्घ संस्था चलाइरहेका सरकारी अफिसहरूमा काम गरिरहेका त्यस्ता धेरै व्यक्तित्वहरूलाई एकैपटक हटाएको थियो अथवा राजीनामा दिन सुझाव दिएको थियो या राजीनामा दिएर सहयोग गर्नको लागि आग्रह पनि गरेको थियो र यस क्रममा त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरूको उपकुलपतिको पद खाली थियो र त्यहाँ निमित्त उपकुलपतिहरूले आफ्नो कार्यभार सञ्चालन गरिरहेका थिए। तर अब सरकारले उपकुलपतिहरूको नियुक्ति प्रक्रियालाई पूर्णता दिएसँगै अब त्यहाँ उपकुलपतिहरूको पदबहाली भइसकेको छ र यस पछाडि थुप्रै चुनौतीहरू छन्। कसरी काम हुन्छ भन्ने विषयमा त हामीले आगामी दिनमा कुराकानी गर्दै जानेछौँ र आजको विषयको सुरुवात पनि त्रिभुवन विश्वविद्यालयको विषयबाटै हामी गर्छौँ। अहिले त्रिभुवन विश्वविद्यालयले चारवटा विश्वविद्यालयको उपाधिको समकक्षता पत्रलाई रद्द गरिदिएको छ र यो के हो भने त्रिभुवन विश्वविद्यालयले विभिन्न विदेशी विश्वविद्यालयहरूबाट अथवा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालभित्रै पनि थुप्रै कलेजहरू छन्, ती कलेजहरू या विदेशबाटै पढेर आएका थुप्रै त्यस्ता विद्यार्थीहरूलाई समकक्षता प्रदान गर्दै आइरहेको छ र यसका छुट्टै एउटा मापदण्ड छन् र ती मापदण्डको आधारमा त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रमाणपत्र प्रदान गर्ने गर्दछ। त्रिभुवन विश्वविद्यालय शिक्षा दक्षको कार्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले अहिले आएर विभिन्न विदेशी विश्वविद्यालयबाट प्राप्त उपाधिका आधारमा ती विश्वविद्यालयको जो उपाधिको समकक्षता पत्रलाई रद्द गर्ने निर्णय गरेको हो र यो सूचना जारी गर्दै यस अगाडि प्रदान गरिएका समकक्षता प्रमाणपत्र छानबिन समितिको आधारमा यो रद्द गरिएको समेत त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ, जसमध्ये मेघालय स्थित सिएमजे युनिभर्सिटी भारतको, त्यसै गरी टेक्नो ग्लोबल युनिभर्सिटी सिलोङ, अनि मणिपुर स्थित साङ्घाई इन्टरनेसनल युनिभर्सिटी र भारतकै झारखण्ड स्थित प्रज्ञान इन्टरनेसनल युनिभर्सिटीहरू रहेका छन् अथवा यी विश्वविद्यालयमा पढेर आएका विद्यार्थीहरूको सर्टिफिकेटलाई हेरेर त्रिभुवन विश्वविद्यालयले जुन समकक्षता दिने गर्दथ्यो अब ती नपाउने भएका छन्। अहिले यी विश्वविद्यालयहरूको विश्वविद्यालयमध्ये सिएमजे युनिभर्सिटी मेघालयको र मणिपुरको साङ्घाई इन्टरनेसनल युनिभर्सिटीको चर्चा चाहिँ यस अगाडि पनि भइसकेको हो, होइन? यसको बारेमा थुप्रै विषयहरू बाहिर आइसकेका थिए र थप अहिले टेक्नो ग्लोबल युनिभर्सिटी सिलोङ भारतकै, त्यसै गरी झारखण्डको प्रज्ञान इन्टरनेसनल युनिभर्सिटी समेत फेरि थपिएका छन्। अब यो एउटा प्रक्रिया मार्फत गर्नु गरेको हो त्रिभुवन विश्वविद्यालयले र यसको लागि 35 दिने सार्वजनिक सूचना समेत प्रकाशित गरिएको थियो र त्यो विश्वविद्यालयबाट प्राप्त उपाधिको अथवा विद्यार्थीले पढेर आइसके पछाडि इक्विभ्यालेन्ट जो पेपर समकक्षता पत्र जो लिन चाहन्छन् यो नदिने कारणहरूको बारेमा तपाईँहरूले चाहिँ क्लेम गर्नुहोला भनेर त्रिभुवन विश्वविद्यालयले यस अगाडि नै 35 दिने सार्वजनिक सूचना प्रकाशनमा ल्याएको थियो र त्यो तोकिएको अवधिमा सम्बन्धित व्यक्तिहरूले जसले त्यहाँबाट पढेर आएका छन् समकक्षता रद्द गर्नु नपर्ने यो कारणले चाहिँ हाम्रो समकक्षता रद्द गर्न मिल्दैन, पाइँदैन भन्ने एउटा पर्याप्त आधार र प्रमाण पेश गर्न नसके पछाडि ती विद्यार्थीहरूको नाममा जारी भएको समकक्षता प्रमाणपत्र रद्द गर्ने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको हो र यो निर्णय त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम 2082 विनियम 21 बमोजिम गरेको समेत त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष कार्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ। अब यो विषय सुन्दाखेरि सामान्य जस्तो पनि लाग्छ तर बुझ्दाखेरि यो सिरियस जस्तो पनि लाग्छ, तर यो एकदमै संवेदनशील विषय हो किनभने विद्यार्थीहरू अहिले प्लस टू सकाउने बित्तिकै विदेशमा पढ्न जाने सोच राख्दछन्। नेपालभित्रै पनि विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको कलेज भन्दै नेपालमा पनि थुप्रै कलेजहरू खुलेका छन् र आफूले पढ्न लागेको या पढ्दै गरेको कलेज कुन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो र त्यसलाई भोलि नेपालमा आएर काम गर्नु पर्यो भने त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गर्न कतिको सजिलो छ यो विषय नै ख्याल गर्नु होला, विद्यार्थीले ख्याल गर्न एकदमै जरुरी हुन्छ। विदेशकै मात्र कुरा गर्नु परेन, नेपालभित्रै पनि 59 कलेजहरू छन्, नेपालभरि 59 कलेज छन् जसमध्ये 56 कलेजहरू सक्रिय रूपमा जो विद्यार्थी भर्ना गरेर पठन पाठन गरिरहेका छन्। ती कलेजहरू भनेको अहिले विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर पढाइरहेका कलेजहरू हुन्। उच्च शिक्षा स्नातक र स्नातकोत्तर ब्याचलर्स र मास्टर्स लेभलमा अहिले सञ्चालन गर्न अनुमति पाएका 59 कलेजहरू नेपालमा छन् र आफूले पढिरहेको कलेज नेपालभित्र वा हामीले पनि धेरै सुन्छौँ, होइन मैले पढेको त विदेशी युनिभर्सिटीको सम्बोधन हो नि भनेर भन्ने गरिन्छ। अवश्य पनि हो, तर त्यसलाई नेपाल सरकारले भोलि मान्यता दिन्छ कि दिँदैन दिँदैन समकक्षता प्राप्त हुन्छ कि हुँदैन भन्ने चाहिँ बुझ्न जरुरी हुन्छ। अहिले भौगोलिक आधारमा कुरा गर्ने हो भने काठमाडौँमा मात्र यस्ता कलेजहरू 34 छन्, ललितपुरमा 9 कलेजहरू छन्, पोखरामा 5 छन्, मोरङ विराटनगरमा 4, चितवन र रूपन्देहीमा 2-2 कलेजहरू छन् भने सुनसरी झापा र जनकपुरमा धनुषामा 1-1 कलेजहरू रहेका छन्। अब यसको पनि अहिले चर्को बहस सुरु हुन थालेको छ, त्यसले गर्दा विदेशी युनिभर्सिटीबाट सम्बन्धन प्राप्त भनेर कलेजहरूले विदेशी युनिभर्सिटीको ध्वास देखाएर विद्यार्थीबाट चर्को शुल्क वसुल्ने गरेको पाइन्छ। यो तपाईँले पनि फिल गर्नुभयो होला तपाईँको बच्चा बच्ची पढिरहनु भएको छ भने। अब अहिले विश्व वरियताको बहस सार्वजनिक भएको छ, नेपाल सरकारले यसको स्पष्ट रूपमा केही दिन अगाडि मात्रै शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले एउटा कार्यक्रममा पनि भने कि एउटा निश्चित वरियताभित्र परेका विश्वविद्यालयको जो सम्बन्धन प्राप्त कलेजहरूलाई मात्रै मान्यता दिइनेछ भनेर भनिएको छ र यो केही अगाडि पनि अघिल्लो सरकारले पनि भनेको हो। त्यसैले गर्दा आफूले पढिरहेको कलेज जुन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त छ त्यो युनिभर्सिटी विश्वको एउटा नेपाल सरकारले तोकेको वरियताभित्र पर्छ कि पर्दैन त्यो याद गर्नु पनि जरुरी छ। भोलि अप्ठ्यारो तपाईँलाई पर्ने हो, फेरि पैसा त गयो पढेको बापत टाइम पनि गयो, फेरि भोलि नयाँ आफूले पढाइ सुरु गर्नु पऱ्यो भने त्यसले तपाईँको टाइम जान्छ, समय त जान्छ आर्थिक तनाव पनि हुन्छ मानसिक तनाव पनि हुन्छ। र अहिले ती 59 कलेजहरूमध्ये 56 कलेजहरू सक्रिय छन्, बाँकी 3 कलेजहरू चाहिँ स्थानान्तरण प्रक्रियामा रहेको छ र यिनीहरूको मुद्दा विचाराधीन रहेको वा आफैले कार्यक्रम सञ्चालन नगरेका कारण विद्यार्थी भर्ना रोकिएको अवस्थामा छ बाँकी 3 कलेजहरू र 56 चाहिँ चलिरहेका छन्। हामीले भनिहाल्यौँ काठमाडौँमा 34, ललितपुरमा 9, पोखरामा 5, कास्कीमा मोरङमा 4, चितवन र रूपन्देहीमा 2-2, सुनसरी झापा र धनुषामा 1-1 कलेजहरू छन्। अब नेपाल सरकारको नयाँ निर्देशिका त नभनौँ, यो विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका 59 अनुसार नै जाने हो भने पनि नेपालमा सम्बन्धन दिने विश्वविद्यालयहरू जो विदेशी छन् विश्ववरियतामा उत्कृष्ट 1000 पर्नु पर्दछ, 1000 परेको हुनुपर्दछ। त्यसले गर्दा तपाईँले पढिरहनु भएको कलेज जो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ विदेशी कति ऱ्याङ्किङभित्र छ यो चाहिँ ख्याल गर्नु होला जहिले पनि, होइन र उत्कृष्ट 1000 परेको हुनुपर्दछ। यदि त्यो परेको छैन भने भोलि समस्या हुनसक्छ, त्यसले गर्दाखेरि आफूले पढिरहेको कलेज को बारेमा पूर्ण रूपमा जानकारी लिएर मात्र पढाइ सुरु गर्नुहोला विद्यार्थीहरूलाई यो आग्रह पनि हो र सरकारले यसलाई थप व्यवस्थित बनाउनको लागि नियमावली स्वीकृत पनि गरिसकेको छ नयाँ नियमावली दशौँ संशोधन केही दिन अगाडि मात्रै र कडा मापदण्डहरू लागू पनि गरेको छ 59 कलेज मध्ये अब कतिवटा कलेजको चाहिँ टप 1000 पर्छन् त आफूले सम्बोधन लिएका युनिभर्सिटीहरूभन्दा एकदमै यो दुःखलाग्दो छ यसको तथ्याङ्क जम्मा 8 कलेजले मात्रै विश्वको उत्कृष्ट 1000 वरियताभित्र पर्ने विश्वविद्यालयबाट सम्बन्धन लिएका छन् भनेपछि बाँकी 51 कलेजहरू टप 1000 बाहिरका छन् भनेपछि ती कलेजमा पढिरहेका विद्यार्थीहरूले भोलि उपाधि प्राप्त गरिसकेपछि सम्बन्धन लिएका युनिभर्सिटीहरू टप 1000 बाहिर रहेकै कारण समकक्षता नपाउने अवस्था बनाउने के हुन्छ त यो अभिभावकले पनि सोच्न जरुरी छ विद्यार्थीले पनि सोच्न जरुरी छ सम्बन्धित कलेजले पनि सोच्न जरुरी छ यो कुरा चाहिँ जसरी अहिले अन्य कारणले गर्दाखेरि जो भारतको मेघालय स्थित सिएमजे युनिभर्सिटी त्यसरी टेक्नो ग्लोबल युनिभर्सिटी सिलोङ अनि मणिपुरको साङ्घाई इन्टरनेसनल युनिभर्सिटी र झारखण्डको प्रज्ञान इन्टरनेसनल युनिभर्सिटीबाट पढेर आएका विद्यार्थीहरूको समकक्षता पत्र रद्द गरिएको छ त्यसै गरी यी नेपालमा अहिले नेपालको कुरा गर्दैछौँ हामी यो त विदेशमा गएर अथवा भारतमा अन्य देशमा गएर पढेका जो कलेजको कुरा गरिरहेका छौँ तर अहिले हामीले भर्खरै कुरा गर्दै गरेको नेपालभित्रकै कलेजको पनि होइन 8 कलेज मात्रै टप 1000 पढ्ने विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरू छन् बाँकी 51 कलेजहरू चाहिँ 1000 बाहिरका विश्वविद्यालयसँग आबद्ध रहेकोले सरकारले उनीहरूलाई मापदण्डभित्र आउन र कलेजको गुणस्तर सुनिश्चितता जसलाई क्युएए पनि भनिन्छ होइन यसको प्रमाणपत्र लिन वा विश्वविद्यालय परिवर्तन गर्न समय तोकेर कडा निर्देशन दिएको छ ओहो यो बडो यो एकदम डरलाग्दो पक्ष हो यो होइन भन्नाले विद्यार्थीहरूको लागि राम्रो हो होइन तर भविष्यको लागि चाहिँ यो डरलाग्दो पक्ष किन हो भने यदि कलेजको गुणस्तर सुनिश्चितताको प्रमाणपत्र लिन वा विश्वविद्यालय परिवर्तन गर्न यदि कलेजले आनाकानी गरेमा भोलि समस्या भनेको विद्यार्थीहरूलाई आउने हो होइन त्यसैले गर्दा आफूले हामीले बारम्बार पहिलेको प्रोग्राम नै भन्थ्यौँ हामीले पढिरहेको कलेज विदेशी युनिभर्सिटीको सम्बन्धन हो भनेर खुसी हुनुपर्ने आवश्यकता छैन यो मानेमा चाहिँ खुसी हुनुहोस् कि सरकारले तोकेको मापदण्डभित्र जे जे छ मापदण्ड त्यसभित्र चाहिँ हाम्रो कलेज छ भन्ने बुझेर चाहिँ खुसी हुनु होला विद्यार्थी र अभिभावक पनि अहिले धेरै कलेजहरूले यसरी विदेशी युनिभर्सिटीको सम्बन्धन हो भन्दै विद्यार्थीलाई आकर्षित गरिरहेका छन् होइन आफ्नो इन्फ्रास्ट्रक्चर भौतिक सामग्रीहरू देखाएर र नेपालमा चलिरहेका यी 59 कलेजहरूले विशेष गरी युके र मलेसियाका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएको चाहिँ खबरहरू छन् र खास गरी चाहिँ आइटी व्यवस्थापन त्यसै गरी होटल म्यानेजमेन्ट जस्ता प्राविधिक तथा व्यावसायिक विषयहरू अध्यापन पनि गराइरहेका छन् इटलीमा पनि एउटा यस्तो कलेज छ जो आइटी सम्बन्धी पढाइ हुन्छ त्यहाँनिर र धेरै अभिभावकहरू जसले बुझ्नुभएको छैन मैले आफैले पनि चिनेका अभिभावकहरूले एकजना अभिभावकले 2 बच्चालाई त्यहाँ पढाइरहनु भएको छ होइन आइटी सम्बन्धी उहाँहरूले चाहिँ यो विदेशी युनिभर्सिटीको यो सम्बन्धन हो यो त विदेशबाट चलेको रे भन्नेसम्म मात्रै थाहा छ अभिभावकले तर भोलि आफ्नो बच्चाहरूले त्यहाँबाट पढिसके पछाडि समकक्षता लिन पर्दाखेरि के समस्या हुन्छ त्यस विषयमा चाहिँ खासै अभिभावकहरूको ज्ञान छैन र स्वयं विद्यार्थीले पनि त्यसमा त्यति धेरै चासो दिएको पाइँदैन त्यसले गर्दा विद्यार्थी भाइ बहिनीहरूले पढाइ सुचारू गर्नु अगाडि यदि विदेशी सम्बन्धनबाट चलेका विदेशी युनिभर्सिटीको सम्बन्धन लिएर आफूले यदि पढिरहेको कलेज कुनै छ भने सरकारले तोकेको मापदण्डभित्र हुनुपर्छ नत्र भने नेपालकै कलेजहरू पनि टन्नै छन् नेपालकै कलेजमा पढ्ने पनि भइहाल्यो किन विदेशीकै मात्रै पढ्नु पर्यो भन्ने कुरा होइन मापदण्डभित्र रहेर चलेको छ भने ओके जहाँको नि पढ्नुहोस् तर सरकारले तोकेको मापदण्डभन्दा बाहिर छ भने कृपया त्यस्ता कलेजहरूलाई चाहिँ इग्नोर गर्नुपर्छ भोलि तपाईँलाई नै प्राविधिक समस्या आउँछ भन्ने यो जानकारी पनि दिँदै यो जानकारी किन आयो भने त्रिभुवन विश्वविद्यालय भर्खरै मात्र विदेशी विश्वविद्यालयका 4 विदेशी विश्वविद्यालयको उपाधिको समकक्षता पत्र रद्द गरेको यो सूचनालाई आधार मानेर हामीले यो विषयमा चर्चा गरेका हौँ भोलि तपाईँहरूलाई नै समस्या नआओस् भनेर अभिभावकहरूले पनि यो विषयमा ज्ञान राख्न जरुरी छ
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
3: BFPS, BFPS. गोर्खा रेडियो।

0: ओके कार्यक्रम एजुकेशन टकमा हामीले अघि त्रिभुवन विश्वविद्यालयसँग जोडिएर आएका विषयमा कुरा गर्ने गर्यौँ र यो सरकारको प्राथमिकतामा परेको विषय पनि हो र फेरि पनि भन्नुपर्दा सिधै बुझ्ने हो भने विदेशी सम्बन्धका कलेजमा सरकार कडाइका साथ प्रस्तुत हुने तयारीमा छ र यसको लागि नयाँ नियमावली मन्त्री परिषदबाट स्वीकृत भइसकेको अवस्था पनि छ र अहिले यसको उद्देश्य भनेको उच्च शिक्षाको गुणस्तर त्यसै गरी विश्वसनीयता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकताको जो अभिवृद्धि गर्ने जुन उद्देश्य बोकेको छ यसले गर्दा यो नियमावली संशोधन गरिएको हो भनेर सरकारको स्पष्टोक्ति समेत रहेको छ. हामीले भनिहाल्यौँ विश्वको उत्कृष्ट 1000 विश्वविद्यालय पढेका जति पनि युनिभर्सिटी छन् उनीहरूद्वारा सम्बन्धन प्राप्त कलेज नेपालमा हुनुपर्नेछ. यदि नभएको खण्डमा के हुन्छ त भन्ने बारेमा पनि अवश्य हामी जानकारी दिन्छौँ नै. र नेपालमा चलिरहेका 59 सक्रिय रूपमा चलेका 56 तिनवटाका विभिन्न प्रक्रिया रहेका छन् र 56 मध्ये 8 कलेज मात्रै यस्ता छन् जसले उत्कृष्ट 1000 परेका युनिभर्सिटीबाट सम्बन्धन लिएका छन्. बाँकी 51 कलेजहरू त्योभन्दा बाहिरका छन्. अब यदि त्यस्तो भए खण्डमा के हुन्छ त भन्दा सरकारले त्यसलाई केही समय दिएको छ होइन. सम्बन्धित कलेज नेपालमा छन् जो 59 उनीहरूले 8 बाहेकका अन्य कलेजहरू जो 1000 परेका युनिभर्सिटीबाट सम्बन्धन लिएका छैनन् 1000 बाहिरका छन् उनीहरूलाई चाहिँ कम्तीमा पनि अब समय दिइन्छ नयाँ चाहिँ मापदण्ड अनुसार तोकिएका मापदण्ड निश्चित समयमा पुरा गर्नुपर्नेछ र समय अवधिमा यदि त्यो मापदण्ड पुरा नगरेमा सम्बन्धन नवीकरण नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाइनेछ र आवश्यक कानुनी कारवाहीको समेत प्रक्रिया अगाडि बढ्नेछ. यसको लागि के गर्न सकिन्छ भन्दा कम्तीमा 2 यो QAA भनिन्छ होइन, यो क्वालिटी एस्योरेन्स एन्ड एक्रिडिटेसन भनिन्छ, यो चाहिँ प्रक्रिया पुरा गर्नुपर्छ शैक्षिक गुणस्तर सम्बन्धी. त्यसै गरी कलेजको भौतिक पूर्वाधार शैक्षिक क्षमता र उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा चाहिँ विद्यार्थी भर्ना कोटा निर्धारण गरिने व्यवस्था भएको छ नयाँ नियमावलीमा. त्यसै गरी यो चाहिँ अब विदेशी सम्बन्धन प्राप्त कलेजमा पनि यही कुरा लागू हुनेछ अहिले सञ्चालन भइरहेकामा. यी सबै कुराहरू गर्न नसकेको खण्डमा चाहिँ त्यस्ता कलेजहरूलाई कानुनी कारवाही गरिनेछ, नयाँ विद्यार्थी भर्ना प्रक्रिया पनि रोकिनेछ, सम्बन्धन नवीकरण पनि रोकिनेछ. ओके, अब यो भनिरहँदा एउटा जिज्ञासा उठ्छ, नेपालकै जेठो विश्वविद्यालय अनि समकक्षता प्रदान गर्ने विश्वविद्यालय यो आफू चाहिँ कति नम्बरमा छ त, यो पनि एउटा चासो आउन सक्छ होइन. अब यो विश्व वरियताको कुरा गरिन त सरकारले कडाइका साथ यसलाई अगाडि बढाइरहँदाखेरि त्रिभुवन युनिभर्सिटी जो विश्वमै उत्कृष्ट युनिभर्सिटीको रूपमा कहलिन्छ यो कति नम्बरमा छ त भन्ने चासो सामान्य हिसाबले पनि आउँछ नै. 2023 फर्केर हेर्ने हो भने त्रिभुवन युनिभर्सिटीको ऱ्याङ्किङ 1000 अगाडि नै छ, 1000 पुग्दैन होइन, 1000 भित्रै पर्छ. यो टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटी ऱ्याङ्किङ हो. यो ऱ्याङ्किङ भनेको विश्वकै प्रतिष्ठित ऱ्याङ्किङ हो. अब अन्य पनि ऱ्याङ्किङ छन् तर टाइम्स हायर एजुकेसनको ऱ्याङ्किङलाई चाहिँ खासमा विश्व प्रतिष्ठित ऱ्याङ्किङ मान्ने गरिन्छ. र TU 2023 1000 पर्थ्यो तर अहिले आएर यो 1501 पुगेको छ, भनेपछि आफू पनि 1000 त छैन रहेछ भन्ने बुझ्न पर्यो सरकारले यो भनिरहँदाखेरि. यसको मतलब विदेशी सम्बन्धन प्राप्त कलेज जो युनिभर्सिटीको कुरा आएको छ उनीहरूलाई खुला गर्नुपर्छ भन्न खोजेको होइन, उनीहरूलाई टाइट गरिरहँदा आफ्नो पनि त विकास त गर्नु पर्यो नि त, क्षमता विकास गर्नु पर्यो. हिजो 2023 1000 थियो भने आज किन 1501 पुग्यो त, यो के कारणले पुग्यो, यसको खोजनीति हुनु पर्दैन. टिभीभित्रका राजनीति होलान्, अन्य कुराहरू होलान्, दुनियाँ कुराहरू होलान् होइन, त्यहाँभित्रका आन्दोलनका कुराहरू छन्, उपकुलपतिले कुटाइ खान सक्ने विषयहरू छन्, यसले गर्दा त्यहाँको पाठ्यक्रमदेखि लिएर शैक्षिक क्यालेन्डर नै बिग्रेको अवस्था छ, त्यहाँ उत्पादित विद्यार्थीहरू कस्ता छन्, यावत धेरै कुराहरू, एउटा मात्र फ्याक्टर होइन, धेरै फ्याक्टरहरूले यो अबको जो बितेका 2 1000 एकैचोटि 500 स्थान पछाडि धकेलिएको छ त्रिभुवन युनिभर्सिटी. त्यसले गर्दा सरकारले विदेशी सम्बन्धन लिएर पढाइरहेको कलेजलाई टाइट गर्नु त जरुरी छ नै, तर आफ्नो पनि क्षमता आफूलाई पनि ऱ्याङ्किङमा त माथि लैजानु आवश्यक कदम चाल्नु पर्यो नि होइन, यतातर्फ पनि बुझ्न जरुरी छ. यो अहिले समग्रमा ऱ्याङ्किङमा पाउने कुल स्कोरमा 23.05 पाएको देखिन्छ. यो जुन द टाइम्स हायर एजुकेसनले दिने ऱ्याङ्किङको यो जो पोइन्ट छ होइन अहिले चाहिँ यो बढेर 23.52 पुगेको छ अलिकति बढेको छ फेरि सुधार चाहिँ भएको छ सुधार भएको छ टियुको ऱ्याङ्किङमा यो चाहिँ विश्वभरि कति युनिभर्सिटी छन् भन्दाखेरि 30,000 बढी युनिभर्सिटी छन् विश्वमा तर 21,000 चाहिँ अनुमति प्राप्त कानुनी मान्यता प्राप्त युनिभर्सिटीहरू रहेका छन् विश्वभरि यद्यपि 1501 हामी रहे तापनि उत्कृष्ट विषयगत ऱ्याङ्किङ भने राम्रो छ टियुको जस्तो मेडिसिन एन्ड हेल्थमा यो चाहिँ साउथ एसियाकै उत्कृष्टमा मानिन्छ यो चाहिँ 601-800 पर्छ फेरि विषयगत हिसाबले जाने हो भने एग्रिगेटमा 1500 पर्यो होइन तर मेडिसिन र हेल्थमा चाहिँ यो 600-800 बिचमा पर्छ यो राम्रो सामाजिक विज्ञानको कुरा गर्ने हो भने चाहिँ 800-1000 पर्छ यो सोसियल साइन्समा टियुको विषयगतमा जाँदैछ हो हामी अहिले शिक्षाशास्त्रको कुरा गर्ने हो भने 801 पर्छ तर इन्जिनियरिङ भने चाहिँ अलिकति कमजोर छ 1000 माथि पुग्छ 1000-1250 स्थानमा पुग्छ र बिजनेस र इकोनोमिक्समा चाहिँ 1000 माथि नै पुग्छ यो 1000 क्रस गर्छ भनेपछि चिकित्साशास्त्र सबैभन्दा राम्रो त्रिवेणी युनिभर्सिटीको 600-800 पर्छ यो ऱ्याङ्किङमा र साउथ एसियामा त यो सबैभन्दा उत्कृष्टै पर्छ होइन त्यसै गरी सामाजिक विज्ञानमा 800-1000 सन्तोषजनक हो यो 1000 त्यसै गरी शिक्षामा पनि एकदम राम्रो छ 800 छ यो इन्जिनियरिङमा 1000 पछाडि छ र व्यवस्थापनमा पनि ठिक्कै छ 1000 पर्छ भनेपछि यसलाई एग्रिगेटमा जोड्दाखेरि चाहिँ यो चाहिँ 1500 पुग्न आउँदो रहेछ यो होइन र अन्य यसका फ्याक्टरले पनि काम गरिरहेको छ यसमा अब यो त भयो टाइम्सको द टाइम्स टाइम्स हायर एजुकेसनको युनिभर्सिटी ऱ्याङ्किङ अब अन्य पनि यस्ता ऱ्याङ्क गर्ने चाहिँ केही महत्त्वपूर्ण अन्तर्राष्ट्रिय संस्था छन् जसलाई चाहिँ अब विशेष गरी चाहिँ एसियाली देशको मात्रै गर्दाखेरि चाहिँ एसिया युनिभर्सिटी ऱ्याङ्किङ भनिन्छ यसमा टियु चाहिँ 521-588 पर्दछ यो चाहिँ एसियाको मात्रै हो यो चाहिँ होइन त्यसै गरी सेन्टर फर वर्ल्ड युनिभर्सिटी ऱ्याङ्किङ भनेर भनिएको छ सिडब्ल्युआरको यसले चाहिँ 21,000 बढी विश्वविद्यालयको ऱ्याङ्किङ गर्ने गर्छ र यो यो ऱ्याङ्किङमा नेपालको टियु 1581 स्थानमा छ होइन यो तर नेपालभित्र चाहिँ यो फेरि 1 छ किन नेपालमा त टियु जतिको पावरफुल युनिभर्सिटी कुनै पनि छैन भन्ने भनिन्छ होइन नेपालभित्र 1 छ भने विश्व संसारभरिबाट चाहिँ 1581 यो चाहिँ सिडब्ल्युआरको हो होइन त्यसै गरी अब अर्को एउटा ऱ्याङ्क गर्ने संस्था पनि छ युएस न्युज भन्छ बेस्ट ग्लोबल युनिभर्सिटिज भनिन्छ र यो ऱ्याङ्किङमा चाहिँ टियु फेरि 919 स्थानमा रहेको पाइन्छ यसले गर्दाखेरि कुन ऱ्याङ्किङ र कसरी ऱ्याङ्क गरिएको भन्ने पनि महत्त्वपूर्ण हुन्छ तर यी यस्ता ऱ्याङ्किङ गर्ने चाहिँ अर्गनाइजेसनमा सबैभन्दा प्रतिष्ठित भनेको चाहिँ टाइम्स हायर एजुकेसनको नै मानिन्छ होइन टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटी ऱ्याङ्किङको ऱ्याङ्कलाई चाहिँ सबैभन्दा प्रतिष्ठित मानिन्छ जसमा त्रिभुवन युनिभर्सिटी 1501 स्थानमा छ भनेपछि यो भनेको हामीले चाहिँ 1000 तिमीहरूले जति पनि कलेज चलाइरहेका छौ त्यो विश्वको 1000 ऱ्याङ्किङभित्र परेको युनिभर्सिटी हुनुपर्छ है सम्बन्धन भनेर हामी चाहिँ थर्काइरहेका छौँ प्राइभेट कलेजलाई होइन त्यो राम्रो पनि हो नराम्रो चाहिँ होइन राम्रो तर आफ्नो जेठो र प्रतिष्ठित युनिभर्सिटी चाहिँ 1501 छ फेरि कन्ट्राडिक्ट त यहाँ पनि देखियो फेरि यो वर्षौँदेखि होइन 2 यो 500 स्थान पछाडि धकेलिएको छ 2023 टाइम्स हायर एजुकेसनको ऱ्याङ्किङमा 1000 छ टियु अहिले 2 वर्षभित्र 501 स्थान पछाडि पुगेको छ भनेपछि गल्ती कसको हो त यो टियुलाई राजनीति मुक्त बनाउनु जरुरी छ होइन त्यहाँ चाहिँ अब भर्ती केन्द्र बनाउनु भएन भनेर त हामीले बारम्बार भनिरहेका छौँ त्यहाँ प्राध्यापकहरूको झगडा छ त्यहाँभित्र किनभने त भर्ती केन्द्र बनाइयो एउटा शिक्षा मन्त्री आउँछन् अथवा सरकारमा कोही आउँछन् पढेका छन् मान्छेहरू जागिर छैन अनि करारमा पस्छन् त्यहाँनिर होइन समय अनि त्यस पछाडि अब अहिले त्यहाँ यति धेरै प्राध्यापक थुप्रिएका छन् प्राध्यापक भन्नाले अझ हामीले प्रोफेसर भन्न खोजेको होइन होइन यो चाहिँ एउटा समग्र कलेज पढाउने अब लेक्चररको कुरा गरौँ न अझ प्राध्यापक नभनिहालौँ होइन अब उनीहरूले करारकोले त्यस अस्थायीको समस्या त त्यहाँ जिउको त्यो छँदैछ अलरेडी अब त्यहाँ करारकोले पनि अब हामीलाई चाहिँ पर्मानेन्ट बनाउनु पर्यो यहीँभित्र हामीलाई गाभ्नु पर्यो भनेर अब आन्दोलन गरिरहेको अवस्था छ किन भन्दाखेरि यो राजनीतिक पार्टीहरूले हिजो भर्ती केन्द्र बनाएर हो योग्य व्यक्तिहरू हुन् तर सिस्टमेटिक वेमा भर्ती नगरे पछाडि यो खालको समस्याहरू छन् डक्टरकै यही समस्या छ नेपालमा डक्टरको खाँचो छ उत्कृष्ट रूपमा उत्पादन भइरहेका छन्, सिस्टमेटिक वेमा भर्ती गरिन्न, करारमा लगिन्छ, अनि अर्को सरकार आउँछ त्यसपछि करार ब्रेक गर्छ। जसरी अहिले बालन सरकारले 60,000 करार कर्मचारीलाई अब कन्ट्र्याक्ट ब्रेक गर्न खोजिरहेको छ, यसरी ब्रेक गरिन्छ अनि ती करारमा गएका मान्छेले एकैचोटि रोडमा आउँछन्। अब वीर अस्पतालमा केही समय अगाडि त्यस्तो भयो, वीर अस्पतालमा डक्टरको एकदमै धेरै खाँचो छ, त्यहाँ सिस्टमेटिक वेमा भर्ती गरिएन, करारमा लगियो, आफ्ना आसेपासेलाई भर्ती केन्द्रको रूपमा स्थापित गरे जस्तो गरेर, र अर्को सरकार आयो करार ब्रेक गरिदियो, 300,000 डक्टर एकैचोटि रोडमा आए, सडकमा आए। यो खालको अवस्था चाहिँ अहिले हाम्रो देशमा विद्यमान छ। यसले गर्दाखेरि उत्पादित जनशक्तिलाई पनि सही ठाउँमा युज गर्न नसक्दाखेरि, सही ठाउँमा भर्ती गर्न नसक्दाखेरि जनताले त दुःख पाइ नै रहेका छन्, राज्यको उत्पादित दक्ष जनशक्ति बाहिरिरहेका छन्। किन डक्टर विदेश गइरहेका छन् भनिन्छ, डक्टरको खाँचो छैन नेपालमा? अवश्य खाँचो छ, धेरै खाँचो छ डक्टरको, एकदमै धेरै खाँचो छ, अझै डक्टरको कमी भइरहेछ भन्ने पनि बुझिन्छ होइन। यद्यपि उत्पादित जनशक्तिले ठेक छ भनिन्छ, अहिले धेरै पनि उत्पादन हुन पनि थालेका छन्, तर योग्य व्यक्तिहरूलाई सही ठाउँमा भर्ती नगरे पछाडि, सरकारमा बसेका मान्छेलाई मनोमानी गरे पछाडि, केही क्षणको लागि मात्रै हेरे पछाडि यो समस्या आएको। अब अहिलेको सरकारले 60,000 करार कर्मचारी एकैचोटि कन्ट्र्याक्ट ब्रेक गरेर उनीहरूलाई मुक्त गरेर सिस्टमेटिक वेमा भर्ती गर्न खोजेको होला, यसलाई पोजिटिभली लिउँ, तर आन्दोलन त सुरु भइसक्यो नि त। अर्थ मन्त्रालयमा आन्दोलन सुरु भयो, अर्को मन्त्रालयमा आन्दोलन सुरु भइसक्यो, भोलि अन्य कर्मचारीको आन्दोलन सुरु होला। त्यो कसले गरेको भन्दा हिजोको सरकारले बिगार्दै बिगार्दै बिगार्दै आएको हो। अहिले शिक्षकहरूले आन्दोलन गर्ने भनेर उनीहरूले भनिरहेका छन्। स्थायी शिक्षकको समस्या त आफ्नो ठाउँमा छँदैछ, अस्थायीको आफ्नो ठाउँमा छँदैछ, अब राहत शिक्षकको आन्दोलन आफ्नो ठाउँमा छ। फेरि किन भन्दा राहत शिक्षक भनेको करारका शिक्षक भए, हिजो तुरुन्तको तुरुन्त भर्ती गर्न नसकिँदाखेरि ल तपाईँहरूले चाहिँ केही समय यति समयको लागि पढाउँदै गर्नुहोस् भनेर करार एउटा कन्ट्र्याक्टमा ल्याइयो शिक्षकहरूलाई, र ती हिजो 20 वर्षका 25 वर्षका 30 वर्षका करारमा ल्याइएका शिक्षकहरू आज बुढो भएर 50-60 वर्ष पुगिसकेका छन्। कति त हेडमास्टर भएर स्कुल चलाइरहेका छन् करारका शिक्षकहरूले, राहत शिक्षकहरूले। भनेपछि उनीहरूलाई आज लात हानेर निकाल्न मिल्छ एकैचोटि? आन्दोलन त भइहाल्छ नि। किन भन्दा यो आजको आज भएको समस्या होइन, यो 50 सालदेखि 52 साल 53 सालदेखि 30 वर्षदेखि यो समस्या बल्झिँदै आएको, र आज एउटा कालो कपाल भएको मान्छे जागिरमा प्रवेश गरेको थियो करारमा, तर उनको यसरी करार थपिँदै गयो करारमा जागिर खाँदा खाँदै उसको कपाल फुल्यो, सेतो भयो केस। भनेपछि अब यो उमेरमा आएर बिना कुनै एउटा उपदान, बिना कुनै योजना, बिना कुनै पेन्सन सरकारले लात मार, अहिलेको सरकारले लात मारेर निकाल्न खोज्दाखेरि आन्दोलन भएर के हुन्छ त? तर यसको दोष केवल अहिलेको सरकारले मात्र नै, हिजोको सरकारलाई पनि छ। तत्कालीन शिक्षा मन्त्री, तत्कालीन सरकार, तत्कालीन भर्ती गर्ने ती नेताहरू सबैको यो अदूरदर्शिताले गर्दाखेरि यो खालको समस्या आएको हो। र यो समस्या त्रिवेणी युनिभर्सिटीभित्र पनि छ, चिकित्सा क्षेत्रमा पनि छ, हरेक क्षेत्रमा छ। हुनसक्छ अहिलेको सरकारले त्यही भएर एकैचोटि 60,000 करारका कर्मचारीलाई किन मुक्त गर्न खोजिरहेको छ भन्दा सायद सम्भवतः यही कारणले हुनसक्छ। तर 60,000 कर्मचारीलाई एकैचोटि मुक्त गर्नु मात्रै समस्याको समाधान होइन, ती 60,000 कर्मचारी आन्दोलित भयो भने के हुन्छ भन्ने कुराको आउटपुट पनि बुझ्नुपर्ने हुन्छ। उनीहरूलाई सन्तुष्ट बनाएर सायद बाहिर पठाउँदा राम्रो हुनसक्छ, तर बाहिर पठाउनको लागि उनीहरूलाई आर्थिक प्याकेज त दिनु पर्यो, त्यसलाई राज्यको त्यस बापत राज्यलाई पर्ने आर्थिक भार कति हुन्छ भन्ने कुरा अनुमान गर्न सकिन्न। अब कति वर्ष पर्छ अब यही भएर अब आन्दोलन सुरु हुने क्रम सुरु भएको छ, आन्दोलन भइरहेछ सिंहदरबारभित्र, शिक्षकले आन्दोलन गर्ने तयारी गरिरहेका छन्। अब आन्दोलन जो पनि आन्दोलन भन्दा नि यो सिस्टम आजको आज बिग्रेको होइन, 30 वर्षदेखि बिग्रिँदै आएको सिस्टम हो। र सरकारले 1,000 परेका युनिभर्सिटीबाट मात्रै सम्बन्ध लिनु होला भनिरहँदा, अरूलाई पोइन्ट आउट गरिरहँदा, आफैले चलाइरहेको युनिभर्सिटी चाहिँ 1501 छ त्रिभुवन युनिभर्सिटी, यसको ऱ्याङ्किङमा नि सुधार गर्नेतर्फ लाग्नु होला भन्ने सुझाव दिँदै हामी अब ब्रेकमा जान्छौँ। ब्रेकपछि फेरि आउनेछौँ। कार्यक्रम सुन्दै हुनुहुन्छ एजुकेसन टक। आजको विषय भनेको हामीले धेरै खास विश्वविद्यालयसँग जोडिएका विषयमा कुराकानी गऱ्यौँ, र सरकार अहिले आक्रामक रूपमा प्रस्तुत भइरहेको छ अन्य ठाउँहरुको कुरा गर्ने हो भने शैक्षिक परामर्श संस्थामा पनि सरकारको नजर परिरहेको छ यसमा पनि कडाई गर्ने तयारीमा सरकार उत्रिसकेको छ यतिबेला धेरै शैक्षिक परामर्श संस्था चलाइरहेका संस्थापकहरु व्यक्तिहरु कम्पनी अतालिएको अवस्था छ हामी आफैले पनि चिनेका जानेका धेरै साथीभाइहरु यतिबेला हताश मुद्रामा छन् किनभने सरकारले कडाई गर्ने तयारीका साथ आक्रामक अभियान पनि चलाइरहेको छ र समय समयमा विभिन्न ती ठाउँहरूमा सरकारले छापा पनि हानिरहेको छ पुलिसले त्यसै गरी अनुसन्धान विभागका कर्मचारीहरू सिआइबी पुलिसको अर्को अङ्ग लगायत धेरैले अहिले छापा हान्ने काम पनि गरिरहेका छन् धेरै ठाउँबाट यसमा कतिपय शैक्षिक परामर्श संस्थाका सञ्चालकहरूले असन्तुष्टि समेत व्यक्त गरिरहेका छन् अब यो किन भयो भन्दाखेरि यो शैक्षिक परामर्श संस्था सञ्चालकहरूकै कारणले भयो तर हामी उहाँहरूलाई भनिरहेका छैनौँ जसले लिगल्ली चलाइरहनु भएको छ उहाँहरूलाई भनेका होइनौँ किनभने यसका विभिन्न छात्र सङ्गठनहरू छन् कतिपय छात्र सङ्गठनमा आबद्ध भएर चलाइरहनु भएको छ र कतिपय छात्र सङ्गठनमा आबद्ध नभएर पनि चलाइरहनु भएको छ तर लिगल्ली चलाउनेहरूलाई त खासै ठुलो समस्या छैन त इलिगल चलाउने व्यक्तिहरूको कारणले गर्दाखेरि अहिले नेपालमा गाह्रो भइरहेको छ जस्ता व्यक्तिहरूले गर्दा अहिले धेरै नेपाली विद्यार्थीहरू गलत ठाउँमा पुगिरहेका छन् मानव बेचबिखनको काम भइरहेको छ कतिपय कन्सल्टेन्सीहरूले जो इलिगली चलेका छन् उनीहरूले म्यान पावरको काम पनि गरिरहेका छन् यसले गर्दा सरकार आक्रामक हुनु स्वाभाविक हो जस्तो पनि लाग्दछ कति अहिले शैक्षिक परामर्श संस्थाहरू नेपालमा खोलेका छन् त यो हजारौँको सङ्ख्यामा छ तर दर्ता भएकाहरू लगभग 750-800 हारिमा रहेका छन् त्यतिमा पनि अस्ति सरकारले सूचना जारी गरेरै शैक्षिक परामर्श संस्थाहरूलाई रिन्यू हुनको लागि नवीकरण गर्नको लागि आउनु पर्यो भन्दा नगण्य मात्रा मात्रै पुगेका थिए रिन्यू गर्नको लागि किनभने आफ्नो कम्पनी आफ्नो व्यवसाय त हरेक वर्ष रिन्यू गर्नुपर्छ जरुरी पनि छ आफ्नो खर्चको हिसाब देखाउनु पर्यो कर तिर्नुपर्ने सरकारलाई राम्रो गरिरहनेहरू पनि हुनुहुन्छ तर नराम्रो गरिरहेकाहरूले गर्दाखेरि राम्रो गरिरहेकाहरूलाई पनि एउटै भाँडामा राखेर हेर्दा उहाँहरूको चित्त दुखाइ छ अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नवीकरण प्राप्त कन्सल्टेन्सीहरूको सङ्ख्या 760 रहेको छ र उनीहरूले कानुनी रूपमा वैदेशिक शैक्षिक परामर्श त्यसै गरी ल्याङ्ग्वेज क्लासहरू तयारी कक्षा आइल्स टोफल पिटी स्याट जस्ता लगायत अन्य विदेश जानको लागि के तयारी गर्नुपर्छ यी यस्ता प्रोग्रामहरू सञ्चालन गर्ने अनुमति पाएका छन्
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर वेस्ट ससेक्स ह्याम्पसायर इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk
0: र हामीले अघि भन्यौँ इक्यान जो शैक्षिक परामर्श संस्थाहरूको छात्र सङ्गठन हो त्यसै गरी नेका लगायत अन्य केही छात्र सङ्गठन छन् उनीहरूमा आबद्ध भएर पनि यी सयौँ कन्सल्टेन्सीहरूले काम गरिरहेका छन् र आबद्ध नभइकन गर्नेहरू पनि छन् जो लिगल्ली पनि हुनुहुन्छ होइन जसमा चाहिँ अब एपक्यान आइरिन नेका जस्ता अन्य जो सङ्घहरू पनि रहेका छन् उनीहरूले पनि शैक्षिक परामर्श व्यवसाय महासङ्घको रूपमा आफूलाई सङ्गठित गरिरहेका छन् तर यस्ता धेरै कन्सल्टेन्सीहरू छन् जो नेपालका अन्य ठाउँमा पनि उनीहरूले म्यान पावरको काम गरिरहेका छन् कि उनीहरूलाई त म्यान पावरको काम गर्ने अनुमति छैन रसिया पुगेका धेरै नेपालीहरू जति मृत्यु भयो त्यसमध्ये धेरै मानिसहरू यसरी कन्सल्टेन्सीबाट पुगेका भेटिए विदेशी विद्यालय कलेजहरूमा लैजाने भनेर अलपत्र पार्ने काममा पनि यस्ता कन्सल्टेन्सीहरू भेटिए इलिगल चलिरहेका जो थिए होइन त्यसै गरी कतिपय नाम चलेकै कन्सल्टेन्सीहरूले चलचित्र बनाउने त्यस पछाडि विदेशमा चलचित्र देखाउन लैजाने अनि मान्छे पनि बोकेर लैजाने काम पनि गरेको नि भेटियो चलेका कन्सल्टेन्सीहरूले यो समेत देखियो मानव तस्करको काम गरेको पनि भेटियो लिगल्ली काम गर्नेले पनि गरेका छन् यो चाहिँ फेरि होइन प्रोग्राममा लैजाने अनि उतै छोडेर आउने त्यो बापत चाहिँ 10 लाख 15 लाख 20 लाख 40 लाख कति लिने त्यो लिएको पनि देख्यो जसरी कार्यक्रम गर्ने अनि यहाँका चर्चित कन्सर्ट चर्चित ब्यान्डहरूलाई बोलाउने त्यस पछाडि ब्यान्डहरूको साथमा सुटुक्क ब्यान्डहरूलाई पनि थाहा नदिकन सुटुक्क अन्य विभिन्न मेम्बर बनाएर लैजाने काम ती आयोजकहरूले गरेका छन् र गरे पनि यसमा त धेरै उजुरी पनि परिसकेको छ विशेष गरी अस्ट्रेलियामा धेरै भयो होइन त्यसले गर्दाखेरि सरकार पनि आक्रामक हुनु पर्यो प्लस सँगसँगै विदेशमा पनि नेपालको छवि कन्सल्टेन्सीको छवि राम्रो भएन यसले गर्दा सरकारले अहिले कडाई गर्ने व्यवस्था सुरु गरेको छ अब कम्तीमा शैक्षिक परामर्श सेवा सञ्चालनको लागि 25 लाख रुपियाँ धरोडी राख्नुपर्ने व्यवस्था गरिएको छ अब यो रिन्यू गर्दाखेरि अब कम्तीमा 25 लाख रुपियाँ धरोडी क्यास नगद राख्नुपर्छ यो चाहिँ धेरै भाइहरूले पनि भन्दै थिए दाइ 25 लाख रुपियाँ राख्नु पऱ्यो भने चाहिँ बन्द गरिदिन्छु भन्ने पनि धेरै भेटिएका छन् होइन 25 लाख चाहन्छु नि रकम होइन ठुलै रकम हो यो क्यास राख्नु पर्यो त्यसको ब्याज पनि आउँदैन केही पनि आउँदैन होइन त्यसै गरी 50,000 रुपियाँ अनुमति पत्र दस्तुर तिर्नुपर्ने व्यवस्था पनि अहिले भर्खरै स्वीकृत नियमावलीमा व्यवस्था गरिएको छ यसले गर्दा अब शिक्षा मन्त्रालयबाट अनुमति पत्र नलिकन शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन त्यसै गरी भाषा शिक्षण र तयारी कक्षाको हकमा भने प्रदेश र स्थानीय तहले नियमन गर्न सक्ने व्यवस्था गरिएको छ र अनुमति पत्रको अवधि 1 वर्षको मात्रै हुनेछ प्रत्येक वर्ष यो नवीकरण गर्नुपर्नेछ र शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरेर सम्बन्धित तालिम लिएका परामर्शदाता नियुक्त गर्नुपर्नेछ ओ अब यति भनिरहँदा पुरानाहरू जो स्थापित छन् उनीहरूलाई त खासै गाह्रो नहोला 25 लाख रुपियाँ धनौटी राख्न त नयाँ जो भर्खरै बामे सर्दै गरेका राम्रै काम गरौँ न त भन्नेहरूलाई त अलिकति आर्थिक लोड पर्छ नै हो होइन त्यसले गर्दा अलिकति हताश छन् यति बेला तर खास भन्ने हो भने शैक्षिक परामर्शको कुराहरू छन् कामहरू छन् यो भनेको यसको लागि कुनै अफिस खोल्न जरुरी काम चाहिँ होइन यो वेबसाइटको माध्यमबाट कलेजमा सम्पर्क गर्ने त्यसै गरी आफैले गर्दाखेरि पनि विदेश अध्ययन गर्न जान नसकिने होइन तर कतिपय ठाउँमा हामी जानकार हुँदैनौँ सबै ठाउँमा हामी पोख्त हुँदैनौँ कस्तो कलेज राम्रो भन्ने कुराको जानकारी हामीलाई हुँदैन विदेश गएपछि पछाडि के गर्ने विद्यार्थीको रूपमा जाँदा के गर्न मिल्छ के गर्न मिल्दैन भन्ने कुराको जानकारी हुँदैन यसले गर्दाखेरि सम्बन्धित विषयमा दक्ष व्यक्तिहरूले यस्ता परामर्श केन्द्र चलाउनु परेको हो किनभने सबै मान्छे सबै विषयमा पोख्त हुँदैन नि त त्यसैले गर्दा त्यो शैक्षिक परामर्श केन्द्र चिटिक्क परेको राम्रो एकदम एसीयुक्त कोठाहरू अहिलेको आधुनिक प्रविधियुक्त ती शिक्षण जो क्लासहरू चल्दाखेरि तपाईँको विदेश जाने सपना पुरा हुन्छ भन्ने होइन यहाँको त्यो इन्फ्रास्ट्रक्चरले तपाईँको विदेशमा भिजा लाग्ने भन्ने होइन त्यो तपाईँलाई आफैले गर्दाखेरि अप्लाई गर्दा पनि हुन्छ तर तपाईँलाई थाहा नहुनसक्छ हामीलाई थाहा नहुनसक्छ त्यो बारेमा किनभने हामी त्यो विषयको ज्ञाता होइनौँ त्यसैले गर्दा शैक्षिक परामर्श केन्द्र पुग्नु परेको हो त्यसले गर्दाखेरि कोही विद्यार्थीहरू अभिभावकहरू आफ्नो छोराछोरीलाई विदेश पठाउन खोज्दै हुनुहुन्छ पढ्नको लागि भने त्यो शैक्षिक परामर्श केन्द्रको भौतिक सामग्री देखेर उनीहरूको गफ सुनेर भन्दा पनि कतिको विश्वसनीयता छ भन्ने कुरा चाहिँ पत्ता लगाउन जरुरी छ किनभने हामीले अघि भन्यौँ धेरै साथीभाइहरू हुनुहुन्छ शैक्षिक परामर्श केन्द्र चलाउने अहिले नयाँ नयाँ चलाउँदै गर्ने भाइ बहिनीहरूले अब 25 लाख रुपियाँ राख्नु पऱ्यो भने चाहिँ बन्द गर्ने हो दाइ भनेर दुई दिन अगाडि मात्रै भन्दै थिएँ मलाई पर्सनल्ली होइन. त्यसै गरी अर्को एकजना साथी जो केही वर्षदेखि 3-4 वर्षदेखि शैक्षिक परामर्श केन्द्र चलाउँदै हुनुहुन्थ्यो, जाने बित्तिकै त्यो कुनै एउटा ब्याङ्क जस्तो लाग्ने अथवा यति राम्रो जो हेर्दैखेरि चाहिँ कुनै एउटा म कुनै कलेजमा छु या कुनै एउटा अफिसमा छु जस्तो लाग्ने, यति त्यहाँका भौतिक सामग्रीहरू इन्फ्रास्ट्रक्चर यस्तो खतरनाक होइन, तर काम गलत गरेर अहिले उनी जेलमा छन्। किन भन्दाखेरि गलत ठाउँमा विद्यार्थी पठाउने प्रक्रियामा उनले गलत काम गरेको हुनाले प्रहरीले छापा मारेर पक्राउ गर्यो र अहिले सजायको लागि उनी पूर्वपक्षको लागि थुनामा छन् होइन. त्यसले गर्दाखेरि यहाँ गलत काम भइरहेको छैन भन्ने होइन, धेरै गलत कामहरू भइरहेका छन् शैक्षिक परामर्श केन्द्रको नाममा, र सही काम गर्नेहरू पनि धेरै हुनुहुन्छ र गलत काम गर्नेहरूको कारणले गर्दाखेरि सही काम गर्नेहरूलाई एकदमै गाह्रो भइरहेको छ यति बेला. तसर्थ सरकार आक्रामक भएर उभिनु परेको हो. अब धरौटीका कुराहरूदेखि लिएर अनुमति पत्रको दस्तुरका कुराहरूदेखि लिएर धेरै कुरामा चाहिँ अब आर्थिक भार पर्ने जस्तो देखिन्छ. सायद सरकारले यस विषयमा मिहिन अनुसन्धान गरेर नै कडाई गर्नको निमित्त कदम चालेको हुनुपर्ने हुन्छ होइन. धेरै ठाउँहरूमा सामान्य बोर्ड राख्ने, होर्डिङ बोर्ड कतिमा त राख्दै नराख्ने, न दर्ता छ न कहीँबाट अनुमति छ न केही छ, खुरुखुरु विदेश पठाइरहेको छ मान्छेहरू, अझ म्यान पावरको रूपमा मान्छे काम गरिरहेको छ होइन, भिजिट भिसामा पठाउँदै काम लगाइदिन्छु भन्ने खालका कन्सल्टेन्सी पनि भेटिए, त्यसै गरी रसियन आर्मीमा लगाइदिन्छु भन्दै चोर बाटोबाट रसिया पुर्याउने कन्सल्टेन्सी पनि भेटिए, त्यसै गरी नक्कली भिजाको उपयोग गरेर एयरपोर्टसम्म पुर्याएर अलपत्र पार्ने कन्सल्टेन्सीहरू पनि भेटिए नेपालमा. त्यसले गर्दाखेरि यसले एग्रिगेटमा भन्दा यस्ता इलिगल चलाउने कन्सल्टेन्सीहरूले गर्दा समग्र शैक्षिक परामर्श जो सञ्चालन गरिरहनु भएको छ राम्रा मान्छेहरू उहाँहरूलाई समेत शङ्काको नजरले हेर्नुपर्ने अवस्था सिर्जना भएकै हो. यो चाहिँ इलिगल्ली काम गर्ने अरूको कारणले गर्दा, त्यसले गर्दा नियमन गर्न जरुरी देखिन्छ. अब यसको लागि सरकारले धरोडी मात्र तोकेर हुन्छ या अन्य कडा शर्तहरू अघि सारेर पनि हुन्छ, यस्ता गलत कार्यहरूलाई निरुत्साहित गर्नको लागि नियमन गर्न चाहिँ अति नै आवश्यक छ. ओके, त्यसैले गर्दा अभिभावकज्यूहरूले पनि आफ्ना बच्चाहरूलाई विदेश पठाउन खोज्दै हुनुहुन्छ भने कम्तीमा पुराना चलेका लामो समयदेखि काम गरेका वरिपरिका जानकारहरूसँग सोधेर मात्रै यस्ता कन्सल्टेन्सीमा पठाउनु होला, जबकि भोलि तपाईँको बच्चा बच्चीहरूले दुःख नपाउन्. आर्थिक भार त अवश्य पर्छ नै, समय पनि बर्बाद हुन्छ. त्यसले तसर्थ यस्ता विषयमा आफै चनाखो हुन जरुरी हुन्छ भन्दै अब हामी कार्यक्रमबाट बिदा लिन्छौँ. आज थुप्रै कुराकानी भए. शिक्षा चाहिँ अब विकासको मेरुदण्ड हो भनिन्छ होइन, त्यसले गर्दाखेरि शिक्षा आर्जन गर्ने क्रममा कहिलेकाहीँ विभिन्न खालका समस्याहरू त्रुटिहरू आउन सक्छन्. कलेजहरू खोज्दाखेरि होइन, फर्दर स्टडीको लागि चाहिँ हामी विदेश जान खोज्दाखेरि अथवा नेपालमै पनि धेरै यस्ता जो सञ्चालकहरू छन् नेपालमा भित्र यस्ता कलेजहरू जसले विदेशी विश्वविद्यालयको सम्बन्धनको ध्वास देखाएर विद्यार्थीबाट पैसा असुलिरहेका छन्, त्यतातर्फ पनि सचेतन जरुरी हुन्छ. नेपालका कलेजका युनिभर्सिटीका पाठ्यक्रमहरू अत्यन्तै राम्रा छन्, नराम्रा होइनन्. विदेशीकै मात्रै राम्रो हुन्छ भने होइन, समग्रमा ज्ञान आर्जन गर्नु भनेको र शिक्षा हासिल गर्नु भनेको जुनसुकै युनिभर्सिटीको पनि राम्रो, तर ठगहरूबाट चाहिँ बस्न जरुरी हुन्छ भन्दै अहिलेको लागि हामी कार्यक्रमबाट बिदा लिन्छौँ. थ्याङ्क यू सो मच.

फीफा विश्वकप 2026 को दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिना र इङ्ल्यान्ड खेलिरहेका छन्। एटलान्टा स्टेडियममा पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन। पहिलो हाफमा दुवै टोलीले केही अवसर पाए पनि गोल गर्न सकेका छैनन्। अहिलेसम्म दुवैतर्फबाट 19 फाउल भइसकेका छन्। दुवै टोलीका लागि एक एक खेलाडीले पहेँलो कार्ड पाएका छन्। नेपाल र भारत बीच विद्युत आयात निर्यातमा क्षमता विस्तार सहित 5 बुँदे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो। बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढी 400 KV प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 MW बढाएर 1400 MW र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 MW बढाएर 1650 MW पुर्याइने भएको छ।

बैठकले चमेलिया जौलजीवी 2220 केबी अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 केबी प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढाउने सहमति भएको छ। मोतिहारी निजगढ 400 केबी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ। दाङको तुलसीपुरमा 17 वर्षीय किशोरी बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्। तुलसीपुर 7 का 43 वर्षीय डीआर भण्डारी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पीडितको किटानी जाहारीका आधारमा बिहान भण्डारीलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएका आशंकामा पक्राउ परेका अर्का एकजनालाई भने संलग्नता पुष्टि नभएपछि रिहा गरिएको छ। प्रहरीका अनुसार भण्डारी तुलसीपुरकै निजी विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल सोही विद्यालयका सीईओ र शिक्षक हुन्। भण्डारीलाई अदालतमा उपस्थित गराई म्याथ थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ्दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले अवसर पाउने व्यवस्था गर्न यस्तो प्रणाली ल्याउन लागि जानकारी दिनुभएको हो। उहाँले कुनै पनि देशको पुँजी बजार सधैँ बढिरहन नसक्ने भन्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव आउने गरेको बताउनु भयो। बोर्डको काम बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष वातावरण बनाउनु रहेको उहाँको भनाइ छ। सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि मूल्य घटेपछि त्यही शेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिने व्यवस्था हुनेछ। अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि बोर्डले नेपालको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको जानकारी दिँदै बजारका समस्या समाधान गर्ने गरी काम भइरहेको बताउनु भयो। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले 3 वर्ष फैसला सुनाएको छ। अदालतले 30 प्रतिवादी मध्ये 16 जनालाई दोषी ठहर गर्दै 7 जनालाई सफाई दिएको छ। फरार रहेका 7 जनाको मुद्दा भने हाललाई मुल्तवीमा राखिएको छ। दोषी ठहर भएका 7 जना अहिले पनि कारागारमा छन्। उनीहरूमध्ये पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राई, सागर राई, सन्देश शर्मा, केशव दुलाल र सानु भण्डारीलाई 4 वर्ष कैद र 40,000 रुपियाँ जरिवानाको सजाय सुनाइएको छ। उनीहरूले पुनरावेदन गरे पनि तत्काल कारावारबाट छुट पाउने छैनन्। प्रतिवादी प्रतीक थापाले भने सफाई पाएका छन्। बेचुन झालाई 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवाना तोकिए पनि उनले तोकिएभन्दा बढी समय जेलमा बिताइसकेकाले रिहा हुनुभएको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँ, टेकनाथ रिजाल, गोविन्द चौधरी, आङटावा शेर्पा लगायत अन्य दोषी ठहर भएका प्रतिवादी भने हाल थुला बाहिर छन्। कानुनी व्यवस्था अनुसार उनीहरूले उच्च अदालतमा पुनरावेदन गर्दा तत्काल जेल जानुपर्ने छैन। अब जिल्ला अदालतको फैसलाको पूर्ण पाठ आएपछि दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्। अस्ट्रेलियाले एआई प्रयोगलाई व्यवस्थित गर्न र रचनात्मक क्षेत्रको प्रतिलिपि अधिकार संरक्षण गर्न नयाँ कानून बनाउने तयारी गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले एआईलाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिने भन्दै यसको प्रयोगका लागि स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताउनु भएको छ। प्रधानमन्त्री अल्बानिजको घोषणा एआई मोडलको प्रशिक्षणमा प्रतिलिपि अधिकार भएका सामग्री प्रयोग गर्ने विषयमा बहस भइरहेको बेला आएको हो। नमस्कार।

फिफा विश्वकप 2026 को दोस्रो सेमी फाइनलमा सावेक विजेता अर्जेन्टिनाले इङ्ल्यान्ड विरुद्ध बराबरी गोल फर्काएको छ। एटलान्टा स्टेडियममा जारी खेलको 85 मिनटमा एन्जो फर्नान्डिजले गोल गर्दै अर्जेन्टिनालाई बराबरी गोल फर्काउनु भएको हो। कप्तान लियोनल मेस्सीको पासमा फर्नान्डिजले डिबक्स बाहिरबाट उत्कृष्ट पहार गर्दै गोल गर्नुभयो। यसअघि खेलको 55 मिनटमा इङ्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो। नेपाल र भारत बीच विद्युत आयात निर्यातमा क्षमता विस्तार सहित 5 बुँदे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो। बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढी 400 KV प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 MW बढाएर 1400 MW र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 MW बढाएर 1650 MW पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 220 KV अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 KV प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढाउने सहमति भएको छ। मोतिहारी निजगढ 400 KV प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी

तयारी गरिरहेको छ। दाङको तुलसीपुरमा 17 वर्षीय किशोरी बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्। तुलसीपुर 7 का 43 वर्षीय डीआर भण्डारी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पीड़ितको किटानी जाहारीका आधारमा बिहान भण्डारीलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएका आशंकामा पक्राउ परेका अर्का एकजनालाई भने संलग्नता पुष्टि नभएपछि रिहा गरिएको छ। प्रहरीका अनुसार भण्डारी तुलसीपुरकै निजी विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल सोही विद्यालयका सीईओ र शिक्षक हुन्। भण्डारीलाई अदालतमा उपस्थित गराई म्याथप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ्दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले अवसर पाउने व्यवस्था गर्न यस्तो प्रणाली ल्याउन लागि जानकारी दिनुभएको हो। उहाँले कुनै पनि देशको पुँजी बजार सधैँ बढिरहन नसक्ने भन्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव आउने गरेको बताउनु भयो। बोर्डको काम बजारको दिशा निर्धारण गर्नु नभई पक्ष वातावरण बनाउनु रहेको उहाँको भनाइ छ। सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि मूल्य घटेपछि त्यही सेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिने व्यवस्था हुनेछ। अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि बोर्डले नेपालको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको जानकारी दिँदै बजारका समस्या समाधान गर्ने गरी काम भइरहेको बताउनु भयो। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले 3 वर्ष फैसला सुनाएको छ। अदालतले 30 प्रतिवादी मध्ये 16 जनालाई दोषी ठहर गर्दै 7 जनालाई सफाई दिएको छ। फरार रहेका 7 जनाको मुद्दा भने हाललाई मुल्तवीमा राखिएको छ। दोषी ठहर भएका 7 जना अहिले पनि कारागारमा छन्। उनीहरूमध्ये पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, इन्द्रजित राई, सागर राई, सन्देश शर्मा, केशव दुलाल र सानु भण्डारीलाई 4 वर्ष कैद र 40,000 रुपियाँ जरिवानाको सजाय सुनाइएको छ। उनीहरूले पुनरावेदन गरे पनि तत्काल कारावारबाट छुट पाउने छैनन्। प्रतिवादी प्रतीक थापाले भने सफाई पाएका छन्। बेचुन झालाई 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवाना तोकिए पनि उनले तोकिएभन्दा बढी समय जेलमा बिताइसकेकाले रिहा हुनुभएको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँ, टेकनाथ रिजाल, गोविन्द चौधरी, आङटावा शेर्पा लगायत अन्य दोषी ठहर भएका प्रतिवादी भने हाल थुना बाहिर छन्। कानुनी व्यवस्था अनुसार उनीहरूले उच्च अदालतमा पुनरावेदन गर्दा तत्काल जेल जानुपर्ने छैन। अब जिल्ला अदालतको फैसलाको पूर्ण पाठ आएपछि दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्। अस्ट्रेलियाले एआई प्रयोगलाई व्यवस्थित गर्न र रचनात्मक क्षेत्रको प्रतिलिपि अधिकार संरक्षण गर्न नयाँ कानून बनाउने तयारी गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले एआईलाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिने भन्दै यसको प्रयोगका लागि स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताउनु भएको छ। प्रधानमन्त्री अल्बानिजको घोषणा एआई मोडलको प्रशिक्षणमा प्रतिलिपि अधिकार भएका सामग्री प्रयोग गर्ने विषयमा बहस भइरहेको बेला आएको हो।

0: मुलुकभर झण्डै 55% धान रोपाई भएको छ।
1: कृषि विभाग बाली विकास केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यो वर्ष 13,70,000 हेक्टरमा धान रोपाई हुने अनुमान छ। अहिलेसम्म झण्डै 7,00,000 हेक्टरमा रोपाई सकिएको छ। गएको वर्ष यो अवधिमा 60% रोपाई सकिएको थियो। हालसम्म सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्रै भएको विभागको तथ्याङ्क छ। यो हप्ता मुलुकका धेरै ठाउँमा पानी परेकाले अब रोपाईले तीव्रता पाउने केन्द्रको भनाइ छ। रोपाईको चटारो परिरहेका बेला किसानले भने मल नपाएको गुनासो गरेका छन्। सरकारले भने मलको अभाव नरहेको दावी गरेको छ। कृषि मन्त्रालयका अनुसार 92,500 टन रासायनिक मल मौजदात छ।
0: नेपाल धितोपत्र बोर्डले बजार घट्दा पनि नाफा बुक गर्न सकिने मानिएको सर्ट सेलिङको व्यवस्था गर्न लागि जनाएको छ। अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्ट,
2: हामी के गर्दैछौँ भने अब बजारलाई यो एउटा अर्को उपकरण जो यो अहिले बजेटमा पनि आइसकेको छ र हामीले यहाँ मजासँग लेखेका छौँ र छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ, जसमा के हुँदैछ कि बजार कुनै इन्भेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन गर्यो भने यो उपकरण प्रयोग गर्छ। उसले अहिले बजारमा सेयर बढो गरेर बेचिदिन्छ, अरूसँग लिएर तपाईँको उधारोमा लिएर ऋण लिएर भने जस्तो ल्यान्ड उसले बरोइङ गर्छ, सेयर बेचिदिन्छ अहिलेको प्राइसमा र उसको एक्सपेक्टेसन हुन्छ कि बजार भविष्यमा घट्छ, म घटेको बेलामा यो सेयर किनेर फिर्ता गरिदिन्छु। अब उसलाई फाइदा हुन्छ, अहिले 50 रुपियाँको सेयर बेचिदियो उसले भने पछि 30 रुपियाँ भएको बेलामा किनेर फिर्ता गर्छु, मलाई 20 रुपियाँ फाइदा हुन्छ अहिले भनेर उसले अनुमान गर्छ, उसको एक्सपेक्टेसन आउँछ। कसैले बजारमा एक्सपेक्ट गर्छ कि होइन यो त अर्को मेरो मूर्ख रहेछ, यो कहाँ बजार घट्नेवाला छ र बजार बढ्ने पो वाला छ भनेर उसले बजारमा अहिले 50 रुपियाँमा सेयर किन्छ र 80 भएको बेलामा उसले बेचेर फाइदा कमाउँछ। दुइटै इन्भेस्टरहरू के हुन्छन्, अब बाँडिन्छन् हजुरहरूको, यो लगानीकर्तासँग भन्ने पनि हुँदैन। अब
0: खबर फटाफट।
3: काठमाडौँ उपत्यकाका खम्बामा गुजुल्टिएका र सडक पेटीमा लत्रिएका तार 2 साताभित्र व्यवस्थापन गर्न टेलिकम विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकलाई सरकारको निर्देशन। पहिलो चरणमा त्रिपुरेश्वर कालीमाटी कलङ्की, जडीबुटी पेप्सिकोला, त्रिपुरेश्वर लाजिमपाट, सामाखुसी गङ्गपु, कृतिपुर क्षेत्र र पुरानो बानेश्वर गौशाला चाबेल सहित 6 क्षेत्रमा तार

0: व्यवस्थापन गर्नुपर्ने। बर्ड फ्लू पीड़ित किसानलाई सरकारको 50 करोड 71 लाख राहत। हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका 105 किसानलाई राहत रकम वितरण। उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई फक्ताङलुङ गाउँपालिकाको छात्रवृत्ति। चालु आर्थिक वर्षका लागि छुट्याइएको 19,61,000 छात्रवृत्ति बजेटबाट 135 विद्यार्थीलाई सहयोग। विप्लव माओवादीका नेता कार्यकर्ता कृषिमा लागेपछि पाल्पाका बाँझो जमिन हराभरा बन्दै मिन्सी, सुकुमारसी लगायत जिल्ला नेता 80 रोपनी जग्गा भाडामा लिएर धान रोप्दै। तनहुँको बन्दीपुर 4 र भानु 1 जोड्ने चुँदीमाथिको पक्की पुल निर्माण भएको 7 महिनापछि उद्घाटन। 10 करोड 11 लाख हाराहारीमा पुल बनेपछि डुम्रे बजार हुँदै लमजुङ, गोर्खा र मनाङ आउजाउ गर्ने गाडीलाई सहज। गोर्खा 11 को सार्वजनिक जग्गामा सञ्चालित 12 किलो बजारमा बनेका संरचना खाली गराइयो। 20 वर्षदेखि व्यवसाय चलाउँदै आएका 35 भन्दा बढी पसल सञ्चालकले घर टहरा छाडे। र ओमानको नेपाली दूतावास मस्कटमा विद्युतीय राहदानी सेवा सुरु। राहदानीको अवधि 1 वर्ष भन्दा कम बाँकी भएका नेपाली नागरिकले फारम भरेर वा सिधै दूतावास पुगेर राहदानी नवीकरण गर्न पाउने।
1: बुटवलमा नक्कली नोट छाप्ने गिरोहका एकजना भारतीय सहित 6 जना पक्राउ परेका छन्।
0: रूपन्देहीको बुटवल छ। नेपालगञ्ज रोडको पसलबाट नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने उपकरण सहित 6 जना पक्राउ परेका हुन्। नक्कली नोट छाप्ने गरेको फेला पारेपछि बुटवल 11 का गंगा कुमारी पूर्व साने, कास्की पोखरा 1 का किरण कृष्ण तिवारी, कपिल वस्तु बाणगंगा 1 का संजय थारू र भक्तपुर चाँगु नारायण 1 का रामचन्द्र खत्रीसँगै दोलखा सैलुङ 4 का पासाङ तामाङ र भारत पश्चिम बंगाल सिलिगुडीका बासुमित्र आनन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू बसेको घर र कोठामा खानतलासी गर्दा 1,000 दरका 622 वटा नक्कली नोट समेत बरामद गरिएको बुटवलका डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ। प्रहरीले फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन र 6 वटा मोबाइल फोन पनि बरामद गरेको छ।
1: नेपालले सन् 2020 हुने T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको बोर्ड बैठकले विश्वकप छनौटको नयाँ ढाँचा अनुमोदन गरेसँगै नेपालले ग्लोबल क्वालिफायरमा स्थान पाएको हो। आइसिसीका अनुसार सन् 2026 को T20 विश्वकप खेलेका तर स्वत छनौट हुन नसकेका टोलीहरूले ग्लोबल क्वालिफायर खेल्नेछन्।
2: BFBS, Gorkha Radio.
1: Namaskar.

0: जनता समाजवादी नेपालका सांसद महन्त ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाह नेपाली हिटलर बनेको टिप्पणी गर्नु भएको छ। राष्ट्रसभा बैठकलाई सम्बोधन गर्दै सदस्य ठाकुर,
1: बालेन्द्र सरकार नन फंक्सनिङ सरकार हो, यसले दिएको जति पनि आश्वासन छ कुनै पनि आश्वासनलाई चाहिँ पूरा गर्न चाहँदैन, जसले गर्दा देशमा निराशा छ, आत्महत्या बढ्दै गएको छ। उनको त दलै छैन, पहिला आक्रमण त उनले सरकारमाथि गरे, सरकारको संख्या घटाएर कर्मचारी कटौती तर्फ गए, आन्दोलनको अवस्थामा छ तिनीहरू। अब दलहरूको माथि चाहिँ आक्रमण त्यो त चल्दैछ, के के गर्छन्। व्यवसायीहरू छन् तिनीहरू पनि पलायनको अवस्थामा छ, ट्रेड युनियनलाई खारिज गर्यो, विद्यार्थीहरूको संगठनलाई खारिज गर्यो, प्रत्येक संस्था जो अर्गनाइज संस्था छ त्यो अर्गनाइजेसनलाई त उसले हेर्नै चाहँदैन। अब के गर्नु खोजेको हो, आफ्नो संगठन बनाउने हो कि नेपाली डिक्टेटर नेपाली हिटलर भइसकेको छ, उसले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानुन हो। यस प्रकार चाहिँ देशलाई चाहिँ धरातल उसमा चाहिँ लगिरहेको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू माथतका कार्यालय विभाग अस्पताल र प्रतिष्ठानमा करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ।
2: मन्त्रालयले आज परिपत्र जारी गर्दै करार भर्ना प्रक्रियालाई व्यवस्थित पारदर्शी र नियमसंगत बनाउन निर्देशन दिएको हो। परिपत्र अनुसार अबदेखि मातहतका निकायले नेपाल स्वास्थ्य सेवा ऐन 2053 बमोजिम मुख्य रूपमा दुईवटा अवस्थामा मात्रै करारमा चिकित्सक वा स्वास्थ्य कर्मी नियुक्त गर्न पाउनेछन्। कुनै चिकित्सक वा स्वास्थ्य कर्मी अध्ययन वा असाधारण विधामा बसेको खण्डमा उनीहरू विधामा रहेको अवधिभरका लागि मात्रै करारमा कर्मचारी राख्न सकिनेछ। यसै गरी लोकसेवाबाट पदपूर्ति भइ नसकेको अवधिसम्मका लागि मात्र करारमा कर्मचारी राख्न पाइनेछ। यस्तै सार्वजनिक खरिद नियमावली 2064 र करार सेवा निर्देशिका 2059 बमोजिम करारमा कर्मचारी राख्न कार्यालयहरूले चारवटा अनिवार्य शर्त पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
0: अब खबर फटाफट।
3: काठमाडौँ उपत्यकाका खम्बामा गुजुल्टिएका र सड़क पेटीमा लत्रिएका तार दुई साताभित्र व्यवस्थापन गर्न टेलिकम विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकलाई सरकारको निर्देशन। पहिलो चरणमा त्रिपुरेश्वर कालीमाटी कलंकी जड़ीबुटी पेप्सिकोला त्रिपुरेश्वर लाजिमपाट सामाखुसी गंगपू कीर्तिपुर क्षेत्र र पुरानो बानेश्वर गौशाला चाबेल सहित 6 क्षेत्रमा तार व्यवस्थापन गर्नुपर्ने। बर्ड फ्लू पीड़ित किसानलाई सरकारको 50,71,00,000 राहत। हालसम्म झापा मोरङ सुनसरी चितवन काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेका 105 किसानलाई राहत रकम वितरण। उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई फक्ताङलुङ गाउँपालिकाको छात्रवृत्ति। चालु आर्थिक वर्षका लागि छुट्याइएको 19,61,000 छात्रवृत्ति बजेटबाट 135 विद्यार्थीलाई सहयोग। विप्लव माओवादीका नेता कार्यकर्ता कृषि

0: मा लागेपछि पाल्पाका बाँझो जमिन हराभरा बन्दै मिन्सी सुकुमार सिंह लगायत जिल्ला नेता अस्ति रोपनी जग्गा भाडामा लिएर धान रोप्दै तनहुँको बन्दीपुर चार र भानु एक जोड्ने चुँदीमाथिको पक्की पुल निर्माण भएको सात महिनापछि उद्घाटन 10 करोड 11 लाख हाराहारीमा पुल बनेपछि डुम्रे बजार हुँदै लमजुङ गोर्खा र मनाङ आउजाउ गर्ने गाडीलाई सहज गोर्खा 11 को सार्वजनिक जग्गामा सञ्चालित 12 किलो बजारमा बनेका संरचना खाली गराइयो 20 वर्षदेखि व्यवसाय चलाउँदै आएका 35 भन्दा बढी पसल सञ्चालकले घर टहरा छाडे र ओमानको नेपाली दूतावास मस्कटमा विद्युतीय राहदानी सेवा सुरु राहदानीको अवधि 1 वर्षभन्दा कम बाँकी भएका नेपाली नागरिकले फारम भरेर वा सिधै दूतावास पुगेर राहदानी नवीकरण गर्न पाउने
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल वार्तामा फर्कन चेतावनी दिनुभएको छ वार्तामा नआए आउँदो साता इरानका पुल र विद्युत गृहमा आक्रमण गर्ने ट्रम्पले धम्की दिनुभएको छ दुई मुलुक बीच आक्रमण र प्रत्याक्रमण जारी रहेका बेला ट्रम्पको यस्तो चेतावनी आएको हो जेरुसलमबाट बीबीसीका बारबरा प्लेटसर
2: The ceasefire seems to be completely unraveling now. You've had this round of attacks that the Americans have carried out for 7 hours this time. Again, they're saying that they are trying to destroy Iran's capability to fire at commercial ships. They say that over the past week, 7 civilian crew members have either been killed or injured or have disappeared.
1: नेपाली काङ्ग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकारी अन्त्य गर्ने निर्णय गरेको छ काङ्ग्रेसले अब नेपाली कम्युनिष्ट पार्टी नेकपासँग नयाँ सत्ता समीकरणका लागि सम्वाद अघि बढाएको छ सानेपामा बसेको काङ्ग्रेस पदाधिकारी बैठकले प्रदेशमा एमालेसँग सहकार्य कायम राख्न नसकिने निष्कर्ष निकालेको हो काङ्ग्रेसका अनुसार प्रदेश सरकार सञ्चालनका क्रममा देखिएका असहयोग र राजनीतिक मतभेदका कारण यस्तो निर्णय गरिएको हो निर्णयसँगै कर्णाली प्रदेश सरकारबाट काङ्ग्रेस बाहिरिएको छ भने सुदूरपश्चिममा मुख्यमन्त्री कमल शाहले एमालेका मन्त्रीलाई बर्खास्त गर्नुभएको छ

नमस्ते 89.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट सुन्दै हुनुहुन्छ। यहाँहरू सबैलाई स्वागत छ आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। आज बिहिबार 16 जुलाई 2026 साल, तदनुसार असार 32 गते 2083 विक्रम सम्वत। हजुर, विक्रम सम्वतको यो अद्भुत कुरो हो यो महिनाको 32 गते भन्नु पाउनु। हजुर, असार महिनाको आज 32 गते अथवा असार महिनाको अन्तिम दिन हो र बिहिबारको कार्यक्रम लिएर यो लाल शाही तपाईँको सेवामा उपस्थित भइसकेको छ र ऊ तपाईँसँग अबको 3 घन्टा सँगै रहनेछ। हजुर, 3 घन्टा। ब्रुनाईको समय अहिले बिहानको 7:10 गएको छ। म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु। मलाई साथ पक्कै पनि दिँदै गर्नुहुनेछ। भर्खरै सुन्नुभएको गीत चन्द्र देवानको हो, चारैतिर भन्ने गीत थियो, देश प्रेमको भावना झल्कने गीत। यो गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। 2 टेलिफोन नम्बरहरू छन् स्टुडियोमा, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ र हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। अब आजको थॉट फर द डे, यो प्रेरक भनाई गेटेको हो, दार्शनिक गेटेको भनाई हो। करेक्सन डज मच बट इन्करेजमेन्ट डज मोर। सुधारले धेरै काम गर्छ तर प्रोत्साहनले त्यसभन्दा अझ बढी गर्छ। त्यसैले तपाईँले कसैलाई प्रोत्साहन दिनुहुन्छ भने ती व्यक्तिले पक्कै पनि डटेर काम गर्नेछ, अथवा तपाईँ कसैबाट प्रोत्साहित हुनुभयो भने तपाईँले एकदमै एक ज्यान फालेर काम गर्ने, तपाईँलाई त्यो जोस आउँछ। त्यसर्थ प्रोत्साहन ठिक रहेछ सुधार भन्दा। टुडे इन हिस्ट्री, सन् 1945 साल 16 जुलाईको कुरा हो। First test detonation of an atomic bomb occurs at Trinity Site, Alamogordo, New Mexico, as part of the U.S. Manhattan Project. दोस्रो विश्वयुद्धमा युएसएको म्यानहटन प्रोजेक्ट अन्तर्गत पहिलोपल्ट एटोमिक बम विस्फोट गराइएको थियो न्यू मेक्सिको राज्यको एलामोगोर्डो भन्ने ठाउँको ट्रिनिटी साइटमा 1945 साल 16 जुलाईमा। र यस लगत्तै केही महिनापछि जापानले यसको नराम्रो असर भेटाएको थियो। एटोमिक बम पहिला म्यानहटन प्रोजेक्ट अन्तर्गत ट्रायल गरिएको रहेछ। आजको दिन यानि कि 16 जुलाई 1945 सालमा फर्स्ट डेटोनेसन भनेर भनिन्छ अनि त्यसपछि एटोमिक बम जापानको नागासाकी र हिरोसिमामा खसाइएको थियो। पछि फेमस बर्थडे, सन् 1989 साल 16 जुलाईमा जन्मेका हुन् ग्यारथ बेल। वेल्स फुटबलर हुन् उनी, चर्चित फुटबल खेलाडी, टोटनमसँग धेरै वर्ष खेले उनले, त्यसपछि रियल माड्रिड अनि वेल्सको नेसनल टिमबाट खेलेका खेलाडी हुन् ग्यारथ बेल। उनको जन्म वेल्सको कार्डिफमा भएको थियो 1989 साल 16 जुलाईका दिन। अब हेल्थ टिप्स। हामी कामकाजी मानिसहरू विशेष गरी अफिसमा लामो समयसम्म अनि एउटै कुर्सीमा बसिरहने त्यस्ता मानिसहरूले एकदमै विचार गर्नुपर्ने हुन्छ। टेक अ सोर्ट ब्रेक इफ यु
इफ यु सेट अ लट धेरै लामो समयसम्म बस्ने गर्नुहुन्छ भने कामको सिलसिलामा समय समयमा ब्रेक लिन एकदमै जरुरी छ. स्ट्यान्ड अप एन्ड स्ट्रेच एभ्री 30 to 60 minutes टु रिड्युस स्टिफनेस एन्ड इम्प्रुभ सर्कुलेसन. ब्लड सर्कुलेसनको लागि पनि तपाईँले एकै ठाउँमा लामो समयसम्म थचिएर बसिरहनु हुँदैन. आधा घन्टा एक घन्टाको समयमा उठेर वरपर हिँड्ने, अलिकति जिउ तन्काउने त्यो गर्नुभयो भने स्ट्रेचिङले तपाईँको ब्लड सर्कुलेसनमा धेरै मद्दत पुर्याउँछ. अब मौसम. सेरिया ब्रुनाई झलमल्ल भइसकेको छ. 25 degrees Celsius अहिलेको तापक्रम र आज अधिकतम 30 degrees Celsius पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया थन्डरी शावर्स एन्ड लाइट विन्ड्स भनिएको छ. मिश्रित खालको नै मौसम देखिन्छ. घाम लाग्ने बदली हुने यो क्रम चलिरहे पनि अपराह्नतिर फाटफुट पानी पर्ने सम्भावना छ. अब नेपाल. काठमाडौँको तापक्रम अहिले 22 degrees Celsius र त्यहाँको अधिकतम आज 27 degrees Celsius पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया हेभी रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. मुख्यतया साँझ पख भारी वर्षाको योग छ काठमाडौँमा. अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 20 degrees Celsius र त्यहाँको अधिकतम आज 29 degrees Celsius पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया लन्डनमा सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अनि यो लाल शाहीलाई यो प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. वर्ल्ड कप गए राति हेर्ने मौका पाउनुभयो कि पाउनु भएन, अथवा हेर्नुभयो कि हेर्नु भएन भन्ने कुरा हो. दुर्भाग्य भनौँ, इङ्ल्यान्डको यस वर्षको वर्ल्ड कप यात्रा टुङ्गिएको छ यसपालिको भनौँ. र अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको खेल 2-1 टुङ्गियो अर्जेन्टिनाको फेभरमा र अर्जेन्टिना वर्ल्ड कप फाइनलमा प्रवेश गरेको छ. इङ्ल्यान्डले 85 मिनटसम्म 1-0 अग्रता कायमै गरिराखेको थियो. तर के गर्ने, 85th minute अर्जेन्टिनाले गोल गर्यो. त्यसपछि फेरि इन्जरी टाइममा 90+2 हुँदाखेरि अथवा 92 मिनट जाँदाखेरि अर्को गोल गरेर इङ्ल्यान्डको यात्रा टुङ्ग्याइदियो अर्जेन्टिनाले. र इङ्ल्यान्ड अब तेस्रो स्थानको लागि 19 तारिक फ्रान्ससँग खेल्नेछ. र स्पेन र अर्जेन्टिना बिचको वर्ल्ड कप फाइनल आउँदो 20 तारिक हुनेछ. म यहाँ ब्रुनाईको समय भन्दैछु. ब्रुनाईको समय 20 तारिक अब बिहान पर्ने हुनाले 20 तारिक हो. तर युएसएमा यी दुवै खेलहरू 18 र 19 हुनेछन्. 18 तेस्रो स्थानका लागि प्लेअफ खेल हुनेछ भने 19 तारिक वर्ल्ड कप फाइनल खेल हुनेछ. तर ब्रुनाईमा हामीले 20 तारिक मात्रै हेर्न पाउनेछौँ बिहान. अब एउटा गीतबाट कार्यक्रमलाई म अघि बढाउँछु. यो गीत मिलन नेवारको हो, फुलबुट्टे सारी. इन्जोय.

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

सुन्दै हुनुहुन्थ्यो आस्थाबीको हिरामोती। आज बिहिबार 16 तारिक ब्रिटिस फोर्सेस ब्रुनाईमा हिज मेजेस्टी द सुल्तान्स कप सुरु भएको छ ग्यारसन स्पोर्ट्स कम्प्लेक्समा, र आज पुल ए अनि पुल बी का दुईवटा खेलहरू बिहान 7 बजेदेखि सुरु भएका छन्। पुल एमा ब्रिटिस फोर्सेस ब्रुनाई भर्सेस ब्रुनाई पुलिस बिहान 7 देखि 8:30 बजेसम्म यो खेल हुनेछ। त्यसै गरी पुल बी को खेल रोयल ब्रुनाई ल्यान्ड फोर्सेस भर्सेस कुआला बेलायत डिस्ट्रिक्ट टिम आरबिएलएफ भर्सेस केबी को खेल बिहान 7 बजेदेखि नै सुरु भएको हो 8:30 बजेसम्म। अहिले दुईवटा खेलहरू चलिरहेका छन् र आज हुने अर्को खेल दिउँसो हुनेछ। पुल ए का तर्फबाट तेम्बुरोङ भर्सेस गोर्खा सेक्युरिटी युनिट दिनको 4:30 बजेदेखि 6 बजेसम्मको खेल हो यो। त्यसै गरी सोही समयमा पुल बी का तर्फबाट मुआरा भर्सेस रोयल ब्रुनाई एयरफोर्सको खेल हुनेछ। मुआरा भर्सेस रोयल ब्रुनाई एयरफोर्सको खेल हुनेछ पुल बी का तर्फबाट। खेल समय उही नै हो 4:30 बजेदेखि 6 बजेसम्म। आज हुने खेलहरू प्रिलिमिनरी राउन्ड्सका खेलहरू हुन् र भोलि क्वार्टर फाइनल खेल खेलाइनेछ। र आज पुल ए का तर्फबाट रोयल ब्रुनाई नेभीले बाई पाएर क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ भने पुल बी का तर्फबाट टुटोङ डिस्ट्रिक्ट टिमले पनि बाई पाएर क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ र क्वार्टर फाइनल खेलहरू भोलि हुनेछन् अनि सेमी फाइनल खेल पनि भोलिको लागि नै तय गरिएको छ। र फाइनल खेल ओपन डे अनि हिज मेजेस्टी द सुल्तान्स कपको फाइनल त्यही दिन हुनेछ 18 तारिक दिनको 2:30 बजेदेखि। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईमा यो पहिलो पल्ट हो हिज मेजेस्टी द सुल्तान्स कप खेलाइएको र अब आउने वर्षहरूमा लगातार यी खेलहरू हुनेछन् र अहिले पहिलो वर्ष हो।

छ्यावाङ्ला र खुसबु गुरुङको मिठो गीत माया सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। यो बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि फोर्सेस पोस्ट अफिसको जरुरी सूचना। आज 16 तारिक अनि भोलि 17 तारिक फोर्सेस पोस्ट अफिस पूर्ण रूपले बन्द रहनेछ। याद गर्नुहोला, आज र भोलिको दिन फोर्सेस पोस्ट अफिस पूर्ण रूपले बन्द हुनेछ, किनभने पोस्ट अफिसका स्टाफहरू एक्सर्साइज जिएसटी जङ्गल सफारी 26 सहभागी बन्न परेकाले यो बन्द गर्न परेको हो। 16 अनि 17 तारिक आज र भोलि फोर्सेस पोस्ट अफिस बन्द रहनेछ। सुजन चापागाईको निकै चर्चामा आएको गीत हो यो, फुलथुङे रानी। अब हामी सुन्छौँ।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: यो BFBS Gorkha Radio हो।

म तिम्रै हुँ सलिन मगरको गीत सुन्दै हुनुहुन्थ्यो प्रभातकालीन आवाज कार्यक्रममा। अब भने पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 153.72 रुपियाँ, बिक्री दर 154.32 रुपियाँ। युरो एकको खरिदर 175.51 रुपियाँ, बिक्री दर 176.19 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 205.78 रुपियाँ, बिक्री दर 206.59 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 189.56 रुपियाँ, बिक्री दर 190.30 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 107.37 रुपियाँ, बिक्री दर 107.78 रुपियाँ। कनेडियन डलर एकको खरिदर 109.32 रुपियाँ, बिक्री दर 109.74 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 118.96 रुपियाँ, बिक्री दर 119.43 रुपियाँ। जापानिज यन 10 को खरिदर 9.47 रुपियाँ, बिक्री दर 9.50 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.69 रुपियाँ, बिक्री दर 22.78 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.92 रुपियाँ, बिक्री दर 41.08 रुपियाँ। कटारी रियाल एकको खरिदर 42.16 रुपियाँ, बिक्री दर 42.33 रुपियाँ। थाई भाट एकको खरिदर 4.57 रुपियाँ, बिक्री दर 4.59 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.85 रुपियाँ, बिक्री दर 42.02 रुपियाँ। मलेसियन रिंगित एकको खरिदर 37.69 रुपियाँ, बिक्री दर 37.84 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 10.29 रुपियाँ, बिक्री दर 10.33 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 15.88 रुपियाँ, बिक्री दर 15.94 रुपियाँ। डाइनिस क्रोनर एकको खरिदर 23.48 रुपियाँ, बिक्री दर 23.57 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.61 रुपियाँ, बिक्री दर 19.69 रुपियाँ। कुवेती डिनार एकको खरिदर 499.66 रुपियाँ, बिक्री दर 501.61 रुपियाँ। बारेन डिनार एकको खरिदर 407.69 रुपियाँ, बिक्री दर 409.28 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 399.25 रुपियाँ, बिक्री दर 400.81 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब गीत सुन्छौँ हामी सुरज पण्डितको रेलको बाटो।

प्रवीण राई र सन्जु मोक्तानको स्वरमा सधैँ नै मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो र यो गीतको साथसाथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि ठिक 5 मिनट बाँकी रहेको छ। अब कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्दैछु दीपक गुरुङको यो गीत यो जीवनबाट। इन्जोय।

इङ्ल्यान्डमाथि जित निकाल्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको दोस्रो सेमी फाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 पराजित गरेको हो। एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले अन्तिम समयमा 2 गोल गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ। इङ्ल्यान्डका एन्थोनी गोर्डनले 55 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो, तर 85 मिनटमा कप्तान लियोनल मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउनु भयो। अतिरिक्त समयको दोस्रो मिनटमा मेस्सीकै पासमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले 2-1 जित निकाल्यो। अर्जेन्टिनाले अब उपाधिका लागि फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारत बीच विद्युत आयात निर्यातमा क्षमता विस्तार सहित 5 बुँदे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो। बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढी 400 KV प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 MW बढाएर 1400 MW र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 MW बढाएर 1650 MW पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 220 KV अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 KV प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढाउने सहमति भएको छ। मोतिहारी निजगढ 400 KV प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ। दाङको तुल्सीपुरमा 17 वर्षीय किशोरी बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्। तुल्सीपुर 7 का 43 वर्षीय डीआर भण्डारी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार पीडितको किटानी जाहारीका आधारमा बिहान भण्डारीलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएका आशंकामा पक्राउ परेका अर्का एकजनालाई भने संलग्नता पुष्टि नभएपछि रिहा गरिएको छ। प्रहरीका अनुसार भण्डारी तुल्सीपुरकै निजी विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल सोही विद्यालयका सीईओ र शिक्षक हुन्। भण्डारीलाई अदालतमा उपस्थित गराई म्याथ थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ्दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले अवसर पाउने व्यवस्था गर्न यस्तो प्रणाली ल्याउन लागि जानकारी दिनुभएको हो। उहाँले कुनै पनि देशको पुँजी बजार सधैँ बढिरहन नसक्ने भन्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव आउने गरेको बताउनु भयो। बोर्डको काम बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष वातावरण बनाउनु रहेको उहाँको भनाइ छ। सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि मूल्य घटेपछि त्यही शेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिने व्यवस्था हुनेछ। अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि बोर्डले नेपालको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको जानकारी दिँदै बजारका समस्या समाधान गर्ने गरी काम भइरहेको बताए।